यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग अनलाइनमा संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक दाहाल सन्देश एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको

0: पक्ष उपस्थित भएको छु। आजको वचनको शीर्षक रहेको छ पैसा चलाउने तरिका। पैसा हाम्रो जीवनमा महत्वपूर्ण छ, तर पैसालाई हामीले ईश्वर बनाउनु हुँदैन। प्रभु येशूले मत्तीको पुस्तकमा भन्नुभयो कि तिमीहरूले परमेश्वरलाई पुज्छौ कि चाहिँ पैसालाई पुज्छौ भनिकन उहाँले भन्नुभयो। पैसा हाम्रो शासक भएको खण्डमा, पैसा मास्टर भएको खण्डमा हाम्रो जिन्दगी बिगारिदिन्छ। तर पैसाले चाहिँ हामीलाई सेवा गर्यो भने पैसा नराम्रो छैन भनिकन पहिलो तिमोथी पुस्तक 6 अध्यायले पनि बताएको छ। र जो पैसा हाम्रो हातमा आउँछ त्यसलाई कसरी प्रयोग गर्ने भन्ने कुरा हामीलाई ज्ञान भएको हुनुपर्छ। हाम्रो पापी स्वभावले त्यो पैसालाई प्रयोग गर्ने कि त्यो पैसालाई चलाउने कि, हामीले भित्र आत्माको विवेकबाट त्यो पैसालाई चलाउने, त्यो दुईटा कुरा हामीले हृदयमा छानेको हुनुपर्छ। एकपटकको घटना मलाई याद आयो। हामीले एउटा जग्गा बेचेका थियौँ। जग्गा बेचेपछि केही पैसाहरू आएको थियो। आउँदाखेरि सबभन्दा पहिलो मैले सोचेको कुरा चाहिँ टेलिभिजन किन्ने भने चाहिँ त्यसरी सोचेँ। र टेलिभिजन किनेर ल्याएँ पनि, ल्याउँदाखेरि मैले सोचेँ कि मेरो पापी स्वभावले भन्यो यो चाहिँ सबभन्दा राम्रो प्रकारले पैसाको प्रयोग गरेँ मैले भन्ने जस्तो मलाई लाग्यो। अनि अलि पछि त परिवारका सबै सदस्य बालबच्चाहरू सबै नै टेलिभिजनमा झुन्डिएको छन् झुन्डिएका छन्। त्यसो हुँदा हुँदै बच्चाहरू त पढ्न पनि छोडे, होमवर्क पनि गर्न छोडे, र टेलिभिजनले त बिस्तारै बिस्तारै त्यहाँ त हामीमा नष्ट यानि हामीमा एक प्रकारको सङ्गति नै परिवारमा पो टुटाइदिन सुरु गर्यो। र त्यो समय मैले महसुस गरेँ मैले पैसा ठिक कुरामा लगानी गर्न रहेछु। यसको अर्थ मैले यो भन्न खोजेको होइन कि टेलिभिजन नराम्रो छ भनेर चाहिँ भन्न खोजेको होइन, तर पैसा रुपियाँको प्रयोगमा मनोरञ्जनका कुराहरूलाई भन्दा बढी हामीले गाँस बाँस कपास भनेर चाहिँ बाहिरी भाषामा भन्ने चलन छ। गाँस भन्नाले खानाको लागि जो हामीले हातमा पैसा पाउँदछौँ, त्यो पैसाको उचित प्रयोग चाहिँ स्वास्थ्यकर खाना किनेर हामीले परिवारमा ल्यायौँ पकाएर खायौँ भने त्यसलाई उचित प्रयोग भनेर चाहिँ मानिन्छ। अनि बाँस भन्नाले एउटा घर बनाउनको लागि यानि एउटा राम्रो डेराइ हो भने पनि शान्तपूर्ण ठाउँ स्वास्थ्यकर ठाउँमा कोठाहरू खोज्ने यानि त्यसमा बस्ने लगायत एउटा घर बनाउनको लागि खर्च गर्ने कुराहरूमा पैसा रुपियाँहरू खर्च भएको खण्डमा त्यो उचित पैसाको प्रयोग भनेर चाहिँ मान्न सकिन्छ। त्यस्तै गरेर हामीले अन्य कुराहरू जो लगाउने लुगाहरू छ, जाडो महिनाको फरक लुगाहरू, गर्मी महिनाका फरक लुगाहरू, बालबच्चाहरूको लुगाहरूको आवश्यकता, परिवारका सदस्यहरूको लुगाको आवश्यकता, आफ्नै आङमा लगाइने लुगाहरूको आवश्यकताको लागि त्यो प्रकारले पैसा रुपियाँहरू प्रयोग गरिएको खण्डमा त्यो चाहिँ उचित पैसा रुपियाँहरूको प्रयोग भनेर चाहिँ मानिदछ। र वर्णवास नाम गरेको एकजना किसान हुनुहुँदो रहेछ एक ठाउँमा। उहाँ चाहिँ गाउँको चर्चको सदस्य हुनुहुँदो रहेछ। उहाँ खेतीपाती गर्नुहुँदो रहेछ र बाँकी समयमा मिस्त्री काम गरेर पनि पैसा कमाउनु हुँदो रहेछ। र जब जब उहाँले पैसा पाउनुभयो उहाँले प्रभुलाई इज्जत गर्नुहुँदो रहेछ, किनकि पवित्र बाइबलको हितोपदेशको पुस्तकमा मलाई पैसा रुपियाँले इज्जत गरेर हेर तिमीहरूलाई कहिले पनि घटी कमी हुँदैन भनेर चाहिँ त्यहाँ परमेश्वरको प्रतिज्ञा छ। र उहाँले वनवासले त्यो प्रकारले पैसा पाउनु बित्तिकै सबभन्दा पहिला चाहिँ उहाँले दशांश मण्डलीमा लगेर बुझाउनको लागि दशांश छुटाउनु हुँदो रहेछ। र दशांश चाहिँ हामीले आत्मिकी भाषामा भन्दाखेरि आत्मिकी राज्यमा परमेश्वरको कामको लागि हामीले छरेको बिउ जस्तो नै हो र वनवासले त्यसरी छुटाउनु हुँदो रहेछ। त्यो भएको कारणले गर्दाखेरि उहाँलाई कहिले पनि त्यो मिस्त्री काम गर्नको लागि कहिले कामको घटी कमी पनि भएन रहेछ। त्यति मात्र नभएर उहाँको खेतीपाती पनि साह्रै सप्रेर जाँदो रहेछ र उहाँको जो सिमाना छ, खेतको सिमाना छ, त्यही खेतको उतापट्टिको सिमानामा त्यति अन्नपातहरू फल्दैन रहेछन् छिमेकीको, तर उहाँको त प्रचुर मात्रामा अन्नपात पनि फल्दो रहेछ। र अन्नपात फसल भित्राउने समयमा सबभन्दा पहिला हाबिलले आदमको माइला छोराले गर्नुभए जस्तो नै उहाँले पहिलो फल चाहिँ छुटाउनु भएर परमेश्वरको भवनमा पुर्याउनु हुँदो रहेछ, जो लेवीको पुस्तकले बताएको छ त्यो कुराहरू गर्नुहुँदो रहेछ। र उहाँलाई कहिले पनि घटी कमी भएन रहेछ, र उहाँले पैसा रुपियाँहरू पनि प्रचुर मात्रामा उहाँले चलाउनु हुँदो रहेछ, परिवारलाई खाने बस्ने राम्रो अवस्थामा राख्नु भएको रहेछ, परिवारका छोरा छोरीहरूलाई प्रचुर मात्रामा दुध खाने राम्रो लुगा लाउने लगायत राम्रो स्कूल कलेजहरूमा उहाँले पढाउनु भएछ। उहाँको त्यस्तो ठूलो खेतबारी अन्नपात आय स्रोत आदि इत्यादि नभएको भए तापनि उहाँले परमेश्वरको तरिकाले पैसा रुपियाँ खर्च गर्नुभएको कारण, यानि आय स्रोतलाई परमेश्वरकै इज्जतमा प्रयोग गर्नुभएको कारण उहाँलाई कहिले घटी कमी भएन रहेछ, उहाँहरू शान्तिमा जिउनु भएछ। बाल बच्चाहरू पनि हुर्किँदै बढ्दै गएछन्, उनीहरूले बुवा आमाकै तरिका सिकेछन्, उनीहरू पनि जिन्दगीमा सफल हुँदै गएछन्। तर त्यहीँदेखि उतापट्टिको जो छिमेकी उहाँहरू पनि विश्वासी नै हुनुहुँदो रहेछ, तर उहाँहरूले पैसा रुपियाँहरू जो पाउनु भयो ती कुराहरू पाएपछि धेरै मनोरञ्जनमा खर्च गर्ने, दशांश मन लागिहाल्यो भने तिर्नुहुने, नभए नतिर्नुहुने, पहिलो फल आदि इत्यादिको त मतलबै नराख्नुहुने लगायत परमेश्वरको कामको लागि उहाँले त केही मुठी नै नखोल्नुहुने, जबकि वनवासले आवश्यक परेको मानिसलाई असहाय बाल बच्चाहरूको सहायताको लागि उहाँले मुठी खोल्नु हुँदो रहेछ, तर त्यो परिवारले कहिले पनि त्यसरी मुठी खोल्नु भएन रहेछ। र जहिले पनि वनवासको घरमा चाहिँ मलाई यति खाँचो पर्यो दाजु भाउजू यति इन्जेलसम्मको लागि बाँकी दिनुहोस् न भन्दै त्यसरी धाउनु हुँदो रहेछ। र वनवास उहाँले भाइ बहिनी कति समय तपाईँहरू मागेर यसरी चलाउनुहुन्छ, परमेश्वरको सिद्धान्त अनुसार चल्नुहोस् न, परमेश्वरलाई धन सम्पत्तिले पहिलो स्थान दिनुहोस् न, परमेश्वरले दिनुभएको पैसा रुपियाँलाई उचित प्रयोग गर्नुहोस् न, तपाईँहरू पैसा रुपियाँ पाउनु भएपछि एकदम मनोरञ्जनलाई पहिलो स्थान दिनुहुन्छ, मनोरञ्जन गर्नुपर्छ, हामी पनि गर्छौँ, परिवारमा समय बिताउँछौँ, तर पहिलो फल यानि आएको स्रोतले चाहिँ परमेश्वरको इज्जत गर्नुपर्छ भने चाहिँ उहाँले त्यसरी भन्नुहुँदो रहेछ। र वनवास एकदमै परिश्रमी पनि हुनुहुँदो रहेछ, तर त्यही छिमेकी जो विश्वासी नै हुनुहुन्थ्यो, जब पैसा रुपियाँ भयो कामै गर्नुहुन्न रहेछ, मस्त सुतेर बस्नुहुँदो रहेछ, पैसा रुपियाँ भयो एउटा खसी यानि बोका ल्याएर काटेर त्यो सुकुटी भारमा झुन्डाएर अनि खाएर त्यसरी मस्त बस्नुहुँदो रहेछ। त्यो प्रकारले उहाँको परिश्रम नभएको कारणले गर्दाखेरि फसलको समय पनि त्यो छिमेकीको आउँदैन रहेछ, कारण बारी बाँझे रहँदो रहेछ र उहाँलाई जहिले पनि अनिकालले छोडेन रहेछ। र तर यतापट्टि त्यही छिमेकी उतापट्टिको छिमेकीमा चाहिँ उहाँले लगातार परिश्रम गर्नुभएछ, धन सम्पत्तिले परमेश्वरलाई इज्जत गर्नुभएछ, पैसाको उचित ठाउँमा प्रयोग गर्नुभएछ, बालबच्चा पनि खुसी, श्रीमती पनि खुसी, परिवार नै खुसी, सन्तुष्टिमा उहाँहरू जिउनु भएछ र उहाँहरूलाई कहिले ऋण पनि लागेन रहेछ। अनि बिस्तारै बिस्तारै बालबच्चाहरूको पढाइ लेखाइको लागि वनवास र उहाँको परिवारले चाहिँ कलेजमा अब यिनीहरू डक्टर पढ्छन् कि इन्जिनियर पढ्छन् कि पाइलट गर्छन् कि यानि के विषय छान्छन्, यिनीहरूलाई पैसा रुपियाँ चाहिन्छ भने चाहिँ अलिअलि बचाउँदै पनि लिएर गएर उनीहरूले भविष्य पनि त्यस प्रकारले बचाएर राखेछन्। र पैसा रुपियाँको वनवासको परिवारले उचित प्रयोग गर्नुभएछ, उहाँहरूको वर्तमान पनि सुन्दर भएछ र भविष्य पनि सुन्दर भएछ। र वनवासको तरिका चाहिँ बाइबलीय तरिका भएको कारणले गर्दा उहाँले आवश्यक परेका मानिसहरूलाई प्रचुर मात्रामा दिनुहुँदो रहेछ। तर यतापट्टि छिमेकी जो विश्वासी नै हुनुहुन्थ्यो उहाँले चाहिँ अरूलाई सहायता गर्ने आदि इत्यादि कुराहरू सम्बन्धी चाहिँ उहाँले पिटिकै गर्नुहुन्थेन रहेछ। र यता वनवासज्यूको चाहिँ आदत जब मण्डलीमा कुनै पनि प्रकारको कन्फरेन्सहरू पर्यो, कुनै पनि प्रकारले मण्डलीमा केही इच्छादान दिनु पर्यो भने पनि मजाले मुठी खोल्नु हुँदो रहेछ। यतापट्टि छिमेकी अर्को जो विश्वासी हुनुहुन्थ्यो उहाँले चाहिँ कहिले पनि दिनुहुन्न रहेछ र छँदै छैन भने चाहिँ त्यसरी उहाँ जानुहुँदो रहेछ, जसले गर्दाखेरि दुष्टात्माले उहाँलाई छलेर जहिले पनि अनिकालमा दुष्टात्माले उहाँलाई राखेछ। र लुकाको पुस्तक 16 अध्यायको 10 पदमा प्रभु येशूले भन्नुभयो, हामी सानो कुरामा विश्वास योग्य भएको खण्डमा हामी ठूलो कुरामा पनि विश्वास योग्य हामी बन्न सक्दछौ भने चाहिँ प्रभु येशूले यस खण्डमा भन्नुभयो भने पवित्र बाइबलले हामीलाई लोभदेखि होसियार हुनु भनेर पनि बताइएको छ। युदा इस्करियोत लोभकै कारणले गर्दा उहाँ खत्तम हुनुभयो। हामी नाङ्गै आयौं, नाङ्गो शरीर पनि एक दिन छोडेर जान्छौं। हामीले ल्याएका कुरा पनि लिएर जाँदैनौ। संसारको सबभन्दा धनी मानिसले पनि एक कञ्ची एक पैसा पनि उसले लिएर जाँदैन। यो कुरा सबैलाई थाहा छ। यद्यपि हामी पैसा रुपियाँहरूमा लोभ गरिरहेका हुँदछौ, हामीले बाइबलको शिक्षालाई मनन गरेर एकदमै राम्रोसँगले बुझेर हामीले हाम्रो हातमा जे जति पैसाहरू पर्छ ती पैसाहरूलाई हामीले उचित प्रयोग गरेर जाओस् भन्ने प्रभुको इच्छा छ। त्यसो भएको खण्डमा हामी स्वयं पनि खुसी रहन्छौँ यो समयमा, साथै स्वर्ग राज्यमा पनि धन हुनेछ, साथै हाम्रो बालबच्चाहरूले पनि त्यही प्रकारको सिद्धान्त सिक्न भएर उनीहरू पनि जीवनमा सफल हुनेछ भन्दै म टेक दाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: गवाही सुनेर बस्नुभएको श्रोताहरूलाई यीशु ख्रीष्टको नाउँमा जय मसीह। मेरो नाम रेशमाया तामाङ, घर सिन्धुपाल्चोक, हाल बसाई भक्तपुर नयाँ ठिमी। मेरो गवाही चाहिँ यस प्रकार छ, हामी चाहिँ गाउँमा हुँदा चाहिँ परमेश्वरको बारेमा चाहिँ थाहा थिएन, सुनेको पनि थिएन। अनि हामी 53 सालमा काठमाडौँ आयो। काठमाडौँ आएपछि चाहिँ हामीले परमेश्वरको बारेमा साथीहरूबाट सुन्यौं अनि हामी विश्वास गर्न लाग्यो। प्रभु यीशुलाई साँचो परमेश्वर उहाँ नै हुनुहुँदो रहेछ भनेर हामीले पछ्याउन लाग्यो। त्यहाँदेखि चाहिँ हामीले हेला र घृणाको कुराहरू पत्ता लाउन थाल्यो, किनभने हामी त्योभन्दा अगाडि चाहिँ हामीलाई त्यस्तो कसैले खिसी गर्ने कसैले होच्याउने हेप्ने कुरा भनेको हामीलाई थाहा थिएन। किनभने हामी हाम्रो माइतीमा पनि हामी सबै त्यतिखेरको समयमा अलि प्रशस्तै खालको थियो, हाम्रो सबैजना अलिकति नाम चल्ने नै थियो, त्यसले गर्दाखेरि हामीलाई त्यस्तो कुराहरू थिएन। अनि हामी प्रभु यीशुलाई साँचो परमेश्वर भनेर पछ्याउन थाल्यो। त्यहाँदेखि चाहिँ हामीलाई यी सबै कुराहरूबाट घृणे पानी छुनु हुँदैन के कुराहरूबाट आयो, अनि हाम्रा मानिसहरूले हाम्रा आफन्तबाट चाहिँ हामीलाई घृणा गर्यो। मलाई चाहिँ साँचो परमेश्वर भनेर पछ्याउन थालेदेखि चाहिँ हाम्रो माइतीबाट एकदमै घृणा गर्यो, एकदमै नराम्रो एकदमै नराम्रो नराम्रो भन्नुहुन्थ्यो, अनि बुवाले पनि एकदमै नराम्रो भन्नुहुन्थ्यो, र पनि मलाई केही लाग्दैन थियो। उहाँहरूलाई थाहा छैन परमेश्वरले उहाँहरूलाई चुन्नुहुन्छ एक दिन भन्ने चाहिँ मलाई भित्र आउँथ्यो। मलाई चाहिँ यस्तो लाग्थ्यो, परमेश्वरलाई विश्वास गर्नेहरूलाई घृणा गरे तापनि मलाई के लाग्थ्यो भने आफ्ना मान्छेहरू मैले भेट्नुपर्छ, मसँग भेटघाट भएन भने कसरी परमेश्वरको बारेमा सुन्नुहुने त, प्रभुको बारेमा कसरी सुन्ने भन्ने जस्तो लाग्थ्यो। अनि मैले चाहिँ भेट्न जाने आउने गर्थ्यो। अनि त्यसै क्रममा मेरो चाहिँ आमा बिरामी हुनुभयो। आमा बिरामी भएपछि मैले काठमाडौँ ल्याउन खोज्यो, बाउले पठाउनु भएन, धामी झाँक्री लगाएर बस्नुभयो। अनि आमा धेरै थलिनु भयो, अनि म एक दिन गएर मैले काठमाडौँ ल्याएँ, प्रार्थना गरे, अनि चर्चमा ल्याउने लाने गरे, अनि त्यहाँ हस्पिटलमा उपचार गरे, अनि त्यहाँबाट एक महिना जति यहाँ बसेपछि मसँग बसेपछि आमा अलिकति हिँड्न सक्ने भयो। अनि हिँड्न सक्ने भएपछि अनि बुवाले चाहिँ फेरि यसले चर्चमा लान्छ, तिनीहरूको धर्म मान्न लान्छ, छिटो घरमा ल्याऊ भनेर खबर पठाउनुहुन्थ्यो। त्यतिखेर फोन थिएन, अनि मैले फेरि पुर्याउन गएँ आमालाई, अनि आमालाई चाहिँ सम्झाइरहेको थियो। हामी आमाले त देख्नुभयो, त्यहाँबाट हामी घरमा घरेलु संगति गर्थ्यौं, बिहान बेलुका डिभोसन संगति गर्थ्यौं, अनि परमेश्वरको बारेमा सुनाइरहेको थियौं, आमाले सुनिराख्नु हुन्थ्यो। अनि त्यसै क्रममा पछि हामी आमाको लागि चाहिँ म भेट्नको लागि गयौं, त्यहाँबाट बाउले चाहिँ नआए नि हुन्थ्यो जस्तो गर्नुहुन्थ्यो, तर पनि म चाहिँ यहाँ मनमा चाहिँ मान्दैन थियो कि मैले भेट्न जानुपर्छ, मैले भेटेन भने चाहिँ परमेश्वरको बारेमा कसरी सुन्ने उहाँहरूले जस्तो लाग्थ्यो। अनि त्यहाँबाट म गइरहन्थ्यो। जाँदै क्रममा एक दिन चाहिँ मैले एकजना बहिनीलाई सुसमाचार सुनाइरहेको थियो, अनि त्यहाँबाट एक दिन जाँदाखेरि चाहिँ एकदमै गाउँमा त हल्ला भयो, मानिसहरू कुदाकुद भयो। अनि मैले चाहिँ आमालाई सोधेँ के भएको आमा यहाँनिर भनेर, भन्दाखेरि त्यो बहिनी एकदमै पागल भएको छ, हस्पिटलमा लगेर निको भएको जस्तो हुन्छ, अनि फर्केर ल्याउँछ, फेरि त्यो सुधार केन्द्रमा लग्यो, त्यहाँबाट पनि फर्केर ल्यायो, अलिक निको भएको जस्तो भएर आउँछ, फेरि घर आएपछि यस्तै हुन्छ भनेर भन्यो। अनि मैले चाहिँ कहिलेदेखि भनेको, भनेको त यो एक वर्ष जति भयो भनेर भन्नुभयो। अनि त्यहाँबाट मैले किन मलाई चाहिँ थाहै छैन भनेर भनेको, अनि त्यहाँबाट तिमीलाई के थाहा था नि भन्नुभयो। अनि मैले बहिनीलाई भेट्न जान्छु आमा भन्दाखेरि नजा कि नजा भन्नुभयो, अनि किन नजा भन्नुभएको म जान्छु भन्दाखेरि त्यो बहिनीले चाहिँ दुष्ट आत्माले चलाएर छोरा मान्छेले होस् छोरी मान्छेले होस् जसले पनि यसरी हान्ने के अति हान्ने छोरा मान्छेहरूलाई पछार लछार गर्नुहुँदो रहेछ, त्यहाँबाट चाहिँ अनि मलाई नै कुट्छ भनेर आमाले चाहिँ नजानु भन्नुभएको रहेछ। अनि म गएँ अनि पुगेर छेउमा मात्रै बसेको थियो, सबैजना टाढा टाढा उभिएर हेरिरहनु भएको थियो, अनि मैले पनि छेउ टाढामा गएर उभिएर बसेको त मलाई एक्कासी त्यो बहिनीले के भन्नु भने, ओइ त यसो होइन, तैँले मलाई निको पार्नु सक्छस्, तैँले निको पार्नु सक्छस् भने लु मलाई निको पार भनेर चिच्यायो। अनि म एक्लै छ त्यहाँनिर है, म प्रार्थना गरिदिन्छु भनेर गएको पनि होइन, के भएको त्यो बहिनीले मलाई त्यसो भन्नुभयो। अनि यहाँबाट म हेरेर बसेको, हेरेर बस्दाखेरि फेरि भन्नुभयो भने कि बहिनीले तैँले सक्छस्, तैँले सक्छस्, मलाई निको पार्नु सक्छस्, सक्छस् भने गर भनेर त्यो त झनै उफ्रियो। मेरो बालो नि च्याप्पै समातेर यसुको नाउँमा त दुष्टात्मा निस्केर जा, तैँले यो बहिनीले आक्रमण गर्नु पाउने छैन भनेको त म त जाँदिन, यो यसलाई त म खान्छु। अनि मैले भने कसरी खान्छु तैँले भनेको, भीरमा लान्छु अनि लडाएर मार्छु म यसलाई भनेर भन्यो। अनि मैले यसुको रगतमा यो बहिनीको प्राणात्मा शरीरलाई यसुको रगतले ढाक्छौ, सुरक्षा बोल्छौ, तैँले खानु पाउँदैन भन्दाखेरि त्यो दुष्टात्मा साह्रो रुयो, अनि त्यो यसुको नाउँमा निस्केर जा भनेको, म जाँदिन जाँदिन जाँदिन भनेर रुयो। त्यहाँबाट मैले तँ जानै पर्छ, तँ त किनभने तँ 2000 भन्दा अगाडि नै प्रभुले क्रुसमा लगेर टाँगिसकेको छ, तँ हारिसकेको छ, तँ हारेको हातमा यसुको नाउँमा निस्केर जा भनेर भनेको, त्यो बहिनी छुटकारा पाउनु भयो। अनि त्यहाँबाट छुटकारा पाएपछि अनि बहिनीले मलाई छोडेन, त्यहाँबाट म यति यस्तो मैले जिन्दगीमा पाएको छैन, कति दामी झाँक्री लाग्यो, हस्पिटल गयो, मलाई यस्तो भएको थिएन, आज मैले छुटकारा पायो, मलाई दिदी तपाईँले नछोड्नु भनेर पछ्यायो। अनि मैले भने अब तिमी त यही गाउँमा बस्ने, यही गाउँमा ऊ गर्नुपर्ने, मसँग पछ्याएर हुँदैन भनेर पारी अलि पल्लो गाउँमा चाहिँ चर्च थियो, अनि त्यो चर्चमा जाऊ, अब अर्को शनिबारदेखि त्यो चर्चमा जाऊ तिमी, कहिले काहीँ काठमाडौँ आयो भने चाहिँ हाम्रो चर्चमा जाउँला भनेर मैले भन्दाखेरि, चर्चमा जानु अप्ठ्यारो, कहिले नजाने मान्छे, अनि यो शनिबारसम्म बसेर चर्चमा लगेर राख्नु मलाई भन्यो। अनि त्यहाँबाट म ऊ बहिनीले चर्चमा लगेर राखेर आएँ। त्यसै क्रममा अनि त्यहाँदेखि चाहिँ अनि फेरि त्यस्तै कति महिना, त्यस्तै एक दुई महिना पछि फेरि आमा साह्रो बिरामी भयो भनेर मैले खबर पाएँ। अनि आमालाई काठमाडौँ फेरि लिनु गयो, बाउले पठाउनु भएन, बाउसँग अलिकति डिस्कस परेर ल्याएँ, मैले जितेरै ल्याएँ। अनि बाउले एक रुपियाँ पैसा दिदिन, तैँले जिसुकै गर, मेरो मान्छे के होला, तलमाथि भयो भने तँ जिम्मेवारी भनेर भन्नुभयो। अनि मैले यसुको नाउँमा केही पनि हुँदैन भनेर लिएर आएँ काठमाडौँ। आएपछि अनि हाम्रो उपचार गरे, प्रार्थना गरे, आमाले प्रभुलाई स्वीकार्नु भयो, प्रभुलाई पछ्याउनु भयो। आमा त अलि धेरै सिकिस्तै भइसकेको थियो। अनि त्यहाँबाट आमालाई मैले सम्झाउँदै अनि घर लगे, घर लगेपछि एक हप्ता पछि त आमा प्रभुमा उठ्नुभयो। अनि त्यसपछि त मेरो आमा प्रभुमा उठ्नु भएपछि अनि मलाई बहिनीले खबर गर्यो। अनि त्यहाँबाट भाइ विदेशमा थियो, घरमा कोही पनि थिएन, कोही पनि थिएन भन्दा बुवा हुनुहुन्थ्यो, बुहारी थियो, बहिनी थियो। अनि भाइ विदेशबाट फोन गरेर छिटो जानु दिदी, जानु दिदी भन्यो। अनि म गएँ, अनि जाँदाखेरि चाहिँ मलाई बुवाले गाली गर्छ होला, त्यहाँ घरमा पस्नु दिँदैन होला जस्तो लागेको थियो मेरो मनमा। पछि त बुवाले मलाई देख्ने बित्तिकै बुवा त हाँस्नुभयो, अनि तँ पनि आयो रे, अनि आयो भन्यो। अनि त्यहाँबाट ल बहिनीलाई सम्हाल, बहिनीलाई सम्झा भन्नुभयो बुवाले। अनि मैले बहिनीलाई देखेँ, बहिनीलाई देख्दाखेरि बहिनी हिजोदेखि रुएर एकदमै आँखाहरू सुनेर यत्रो फुलेर बसेको रहेछ। अनि बहिनी झन् म देख्ने बित्तिकै बेसरी रुयो, अनि म नि रुएँ। त्यहाँबाट त रुँदाखेरि चाहिँ हाम्रो एकजना दाइले चाहिँ के भन्नु, तँ किन रोको भनेर मलाई गाली गर्नुभयो। अनि मलाई पनि त्यस्तै आएछ मुखमा, तपाईँको आमा मरेको र मेरो आमा मरेको नि, तपाईँको आमा मर्ने बेला म आएर रुयो, मेरो आमा मर्दाखेरि रुहोस् र नरुहोस् त्यसै होस् भनेर मैले भने दाई चुप ल्याएर बस्नुभयो। त्यहाँबाट मैले बहिनीलाई सम्झाएँ सम्झाएँ, सम्झाउँदाखेरि अब बहिनी एकदमै उसको त कोही छैन संसारमा भने जस्तो बिहाल भयो। अनि त्यहाँबाट मैले सम्झाएँ उसलाई, हिजोसम्म त तैँले स्याहार्यो आमालाई, मैले त स्याहार्नु पाएको छैन भनेर भने, त बे गरेर गएको भए आमालाई स्याहार्नु पाउँदैन थियो, म जस्तै म त बे गरेर गएर आमालाई स्याहार्नु पाएन भनेर मैले भने। अनि उसलाई अलिकति ऊ गर्यो, अनि मैले प्रार्थना गरिदिएँ, शान्ति, प्रभुको शान्ति मागिदिए, अनि अलिकति शान्ति भयो। अनि त्यहाँबाट त्यसै क्रममा त्यतिखेर हाम्रो बहिनीले त्यहाँदेखि अलिकति म गएपछि उसलाई सान्त्वन भयो, सम्हाल्नु सक्यो जे होस्, अनि बुहारीलाई सम्हाल्यो। अनि हाम्रो बुवाले त्यतिखेर चाहिँ मलाई केही पनि भन्नु भएन है। अनि त्यहाँ म अलिकति खुसी लाग्यो, प्रभुलाई धन्यवाद दिएँ। अनि त्यसै क्रममा अलिक दिन पछि, त्यसै एक दुई महिना पछि होला, त्यतिखेर पनि म बुवा बिरामी भयो भनेर सुन्यो। अनि म गएँ, जाँदाखेरि चाहिँ मलाई एक्कासी के भएको, मैले बुवालाई सम्हालेर कि छाती मात्राएर प्रार्थना गरिदिएको त, ए यसले कहाँ हुन्छ भन्नुभयो। अनि त्यहाँबाट तपाईँले विश्वास गर्नुहोस् जे पनि हुन्छ भनेर मैले भने। अनि त्यहाँबाट बुवाले जे भने पनि मैले जेसो भनिरहेको थियो, तपाईँले अहिले जेसुकै भन्नुहोस्, तर संसार छोड्ने भनेर अगाडि चाहिँ प्रभु येशूलाई विश्वास गर्नु गर्नुपर्छ बुवा, उद्धार र मुक्ति चाहिँ उहाँमा छ, हामी यहाँ संसारमा छुट्टो छुट्टै भए पनि स्वर्गमा चाहिँ हामी भेट हुन्छ भनेर मैले भनिरहन्थे। अनि त्यसै क्रममा अनि त्यतिखेर चाहिँ बुवाले के भन्नुभयो भने, त्यसरी मैले प्रार्थना गरेपछि त उहाँ त एकछिनपछि उठेर जानुभयो अनि धामी लाउनुभयो, अनि पछि निको भएपछि यिनीहरूको म पनि शक्ति चाहिँ रहेछ है, यसले मलाई समात्ने बित्तिकै मलाई यहाँ सिरिङ रिङ रिङ भयो भनेर भन्नुभयो बुवाले। अनि मैले चाहिँ सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ नि उहाँ त भनेर मैले भने। अनि त्यसै क्रममा फेरि म चाहिँ अनि गाउँमा चाहिँ आफ्नो आफन्तहरूलाई चाहिँ भेट्न गइरहेको थियो, किनभने विश्वासीहरू भेट हुनलाई त आफ्नो मान्छेहरू विश्वासी बनाउनु पर्यो नि होइन, अनि आफ्नो मान्छेहरू विश्वासी बनाउनको लागि त भेट्नु पर्यो, उहाँहरू त आउनुहुन्न र पनि मैले आउनु बस्नु भन्थ्यो, भेटघाट भइरहन्थ्यो। त्यसै क्रममा अनि फेरि हाम्रो एकजना फुपू चाहिँ एकदमै पागल भएर एकदमै नाचेर हिँड्ने क्या, हाम्रो लाखे नाचेको जस्तो नाचेर हिँड्ने भएको रहेछ। अनि मैले एक दिन बजारमा भेट्यो, भेट्दाखेरि केही कुरो भन्छु सम्झाउँछु भनेर नजिक गएको, उहाँ रिसाएर टाढा टाढा जानुभयो, अनि त्यतिकै छोडेर आएको थियो। अनि त्यसै क्रममा मैले प्रार्थना चाहिँ गरिरहेको थिएँ उहाँलाई, अनि 5 वर्ष भयो अरे उहाँ त्यसरी नाचेर हिँडेको। अनि त्यहाँबाट मलाई एक दिन फोन आयो, फोन आएपछि मैले फोनमा कुरा गर्दाखेरि तिमीहरूको येशूले निको पार्छ अरे भन्ने मैले सुन्यो, म यस्तो पागल भएर उफ्रेर धामीसँगै सँगसँगै उफ्रिने, त्यो जोसँग पनि जोले फुक्न लायो उसैसँग उफ्रिने क्या नाच्ने बेसरी त्यस्तो भएको रे, अनि मलाई यस्तो भएको छ तिमीहरूको देउताले निको पार्छ रे मैले सुनेको, म आउनु पर्यो भनेर उहाँले भन्नुभयो फोनमा। अनि मैले भने तिमीहरूको होइन, हामी सबैको ईश्वर एउटै हो, तपाईँ आउनुहोस्, तपाईँलाई विश्वास लाग्छ भने आउनुहोस्, हामीले प्रार्थना गरिदिने हो, तपाईँले विश्वास गर्नुहोस् अनि परमेश्वरले चाहिँ काम गर्ने हो, तपाईँलाई इच्छा लाग्छ भने आउनुहोस्, हामीले त प्रार्थना मात्रै गरिदिने हो भनेर मैले भने। अनि त्यहाँबाट उहाँ तुरुन्तै आउनुभएछ बेलुका, अनि बेलुका आएपछि हाम्रो घरमा आएपछि मैले मासु ल्याएर पकाएपछि उसको बहिनी चाहिँ बेसरी डराए, किनभने मासु भनेको खानै हुँदैन थियो रे, मासु खाएकी रातभरि दौडेर हिँड्ने कुदेर हिँड्ने गर्थ्यो रे। अनि मैले बेलुका प्रार्थना गरेर मासुहरू हामी सबैजनाले खायो, सुत्यो, आनन्दले सुत्यो। अनि उसको बहिनी त्यतिखेरै छक्क पर्यो, यो दिदीले नाटक गरेको हो कि, यसले पकाइदिएको मासुले त यसले केही पनि भएन, आज त आनन्दले सुत्यो भनेर भन्यो। अनि त्यहाँबाट फेरि भोलिपल्ट चर्चमा आयो, चर्चमा आएपछि उहाँ चर्चमा भित्र छिरेपछि चाहिँ दुष्टात्माले चलाउन थाल्यो, त्यहाँबाट एकछिन चलाए दुष्टात्माले, अनि हामी मण्डली परिवार गुरुबा आमाहरू सबै मिलेर प्रार्थना गरेपछि त्यही दिन छुटकारा पाउनुभयो। अहिले उहाँ पनि प्रभुको राज्यमा मण्डलीमा उहाँकै गाउँमा जानुहुन्छ, प्रभुलाई धन्यवाद होस्। हामीलाई जब सत्य परमेश्वरले पछ्याउन थालेपछि हाम्रा आफन्तहरूले परमेश्वरलाई नचिनेको हुन्छ, अनि त्यतिखेर चाहिँ उहाँहरूले घृणा गर्छ हामीलाई, त्यतिखेर चाहिँ हामी भेट्न नजाने चाहिँ होइन, भेट्न चाहिँ जानुपर्छ है। हामी भेट्न गयौं भने पो परमेश्वरले अचम्मको काम गर्नुहुन्छ नि त। त्यतिखेर मलाई यति घृणा गर्नुहुन्थ्यो मेरो माइतीमा, त्यतिखेर म माइतीमा गएन भने मेरो फुपू र बहिनीले परमेश्वरलाई चिन्ने थिएन है, अनि उहाँहरूले पनि परमेश्वरको बारेमा सुन्ने मौका पाउने थिएन, किनभने उहाँहरूलाई सुनाउन चाहिँ को जाने त, र अनि हामीसँगै उहाँहरूसँग संगत गरेपछि उहाँहरूले गरे जस्तो पो नगर्ने त होइन, उहाँहरूले गरे जस्तो चाहिँ नगर भनेर हामीलाई वचनले भनेको छ। त्यसकारण हामी चाहिँ भेट्ने संगत गर्ने चाहिँ गर्नुपर्छ, उहाँहरूले जस्तो चाहिँ गर्नु हुँदैन हामीले। त्यसकारण म मार्फत चाहिँ परमेश्वरले उहाँहरूलाई शैतान दुष्टात्माको बन्धनबाट छुटकारा दिनुभएको छ, उहाँहरूले धेरै अहिले चाहिँ परमेश्वरको बारेमा जताततैबाट पनि सुनिराख्नु भएको छ, उहाँहरूले मलाई अहिले चाहिँ एकदमै आदर गर्नुहुन्छ, हामीलाई पहिलाको जस्तै हामी सबैमा प्रेममा छौं, हामी सबैजना असल छौं, अहिले चाहिँ हामी भलाइ गर्न चाहिँ छोड्नु हुँदैन भनेर वचनले भने अनुसार हामी जे जस्तो भए पनि उहाँहरूसँग भेटघाट गर्ने चाहिँ हामीले छोड्नु हुँदैन। उहाँ अहिले चाहिँ हाम्रो बुवाले पनि राम्रो हुँदो रहेछ भनेर भन्छन्, अनि बुहारीहरूले पनि प्रार्थना गर्नु लाउँछ, अनि मैले भन्छु विश्वास गर्नुहोस्, तपाईँहरूले भन्छु समय आउँछ एक दिन परमेश्वरलाई चिन्नुहुन्छ, उहाँहरूले पनि हुन्छ। मेरो गवाई यति नै हो, सुनेर आशिषित हुनुभएको लागि धन्यवाद, तपाईँहरूको भलो होस्, प्रभुले आशीर्वाद दिनुभएको हुन्छ। जय मसीह, नमस्कार।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ, र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईंले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97 49 88 6 96 9, 97 49 88 6 96 9।
1: विश्वामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
2: हो र? होइन होला त्यस्तो त।
3: सोइता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
4: के भएन मिस,
3: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: सुन्नु न बजे, कोता
8: सामान नभेटेर बेपत्ता।
7: होइन सामान चाहिँ के चारो ल्याएको?
8: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
7: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छँदैछ नि।
8: कहाँ छ यो?
7: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
9: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरआइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
10: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
9: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 98510-74236, 98510-74236
10: र फोन नम्बर 01513010 छ।
9: ग्रेस इलेक्ट्रो वर्ल्ड, कलंकी खड्का गाउँ, एलआरआई स्कुलको नजिकै।
8: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ ठ्याक्कै पारेर।
1: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
11: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
11: हो र? मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
11: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
12: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
9: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
10: प्रोपाइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
4: यता नआवै बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: 3 दिन भयो।
4: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
4: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
13: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
4: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
14: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
17: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
18: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
19: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
20: गल्कुपाका 29 ठमेल, काठमाडौँ।
21: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ,
18: फोन नम्बर 40225444
21: र 40225742।
22: गुड न्यूज एफएम 105.1।
23: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
24: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
25: परमेश्वरले तपाईँलाई निको पार्न सक्नुहुन्छ। दोस्रो भाग जयमसी, आज शनिबार अक्टोबर 3 तारिक असोज 17 गते। आजको बाइबल खण्ड भजन संग्रह 103:3 पदबाट रहेको छ र यहाँ यसरी लेखिएको छ, उहाँले मेरा सबै पापहरू क्षमा गर्नुहुन्छ र मेरा सबै रोगहरू निको पार्नुहुन्छ। भजनकारले लेखेका छन्, मेरो सम्पूर्ण अस्तित्वले परमप्रभुको प्रशंसा गरोस्, वहाँले मेरा निम्ति गर्नुभएका असल कामहरू म कहिले नबिर्सु, वहाँले मेरा सबै पापहरू क्षमा गर्नुहुन्छ र मेरा सबै रोगहरू निको पार्नुहुन्छ, वहाँले मलाई मृत्युबाट बचाउनुहुन्छ र प्रेम अनि करूणाको मुकुट मलाई पहिराउनुहुन्छ। दाऊदले यी चार कुराहरू आफूलाई सम्झाएका थिए र तपाईँले पनि त्यसै गर्नुपर्छ। पहिलो, परमेश्वरले उनका सबै पाप क्षमा गर्नुभएको थियो। दोस्रो, परमेश्वरले उनका सबै रोगहरू निको पार्नु भएको थियो। तेस्रो, परमेश्वरले उनको जीवनलाई मृत्यु र विनाशबाट बचाउनु भएको थियो। चौथो, परमेश्वरले उनलाई प्रेम, दया, करूणा र अनुग्रहको मुकुट पहिराउनु भएको थियो। बाइबलमा लेखिएको छ, अनि ठूला ठूला भीड वहाँ कहाँ आए र तिनीहरूले साथमा ल्याएका शारीरिक अपाङ्गता भएकाहरू, दृष्टिविहीन, बोल्न नसक्नेहरू र अरू धेरैलाई वहाँका चरणमा राखिदिए अनि वहाँले तिनीहरूलाई निको पारिदिनुभयो। यो कुरा तपाईँले मत्तीको पुस्तक 15:30 हेर्न सक्नुहुन्छ। के यीशुले निको पार्नुभएका यी मानिसहरू नयाँ गरी जन्मेका इसाईहरू थिए? होइन, यो घटना त क्रुसको मृत्युभन्दा अघि भएको थियो। विचार गर्नुहोस् त, यदि ती सबैलाई निको पार्न चाहनुहुन्थ्यो भने तपाईँ त वहाँको सन्तान हुनुहुन्छ जसले मुक्तिको लागि क्रुसमाथि भरोसा राख्नु भएको छ। वहाँले तपाईँलाई पनि निको पार्नुहुन्छ। के तपाईँ विश्वासी हुनुहुन्छ? यदि हुनुहुन्छ भने यो वचन पढ्नुहोस् र यसमा अडिग रहनुहोस्। विश्वास गर्नेहरूका साथमा यी चिन्हहरू हुनेछन्, तिनीहरूले बिरामीहरूमाथि हात राख्नेछन् र तिनीहरू निको हुनेछन् यो कुरा तपाईँले मर्कुसको पुस्तक 16 अध्यायको 17 र 18 पदमा हेर्न सक्नुहुन्छ। याकुबले लेखेका छन्, के तिमीहरू मध्ये कोही बिरामी छ? त्यसले मण्डलीका एल्डरहरूलाई बोलाओस्, तिनीहरूले प्रभुको नाउँमा त्यसलाई तेलले अभिषेक गरेर त्यसका निम्ति प्रार्थना गरून् र विश्वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ र प्रभुले त्यसलाई निको पार्नुहुनेछ। यो कुरा तपाईँले याकुबको पुस्तक 5 अध्यायको 14 र 15 पदमा हेर्न सक्नुहुन्छ। यदि तपाईँ बिरामी हुनुहुन्छ भने परमेश्वरको वचनमा अडिग रहनुहोस् र उहाँले तपाईँलाई निको पार्नुहुनेछ भनी विश्वास गर्नुहोस्। परमेश्वर आफ्ना सन्तानका सबै पाप क्षमा गर्न र रोगहरू निको पार्न पूर्ण रूपमा सामर्थ्य र इच्छुक हुनुहुन्छ। त्यसैले उहाँको वचन र विश्वासको प्रार्थनामा अडिग रहनुहोस्। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
0: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
1: मोबाइल नम्बर 98082048 70।
0: इमेल ठेगाना mos.radioministry@gmail.com।
1: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
0: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
3: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
7: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन। यसो त जसले नि लेखिहाल्छ नि।
3: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
7: तिमीलाई थाहा थिएन?
3: थाहा थिएन।
7: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
3: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
7: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ। बुझ्यौ?
8: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
11: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
26: नेपाल सरकार, विज्ञापन बोर्ड।
27: गुड न्यूज एफएम 105.1।
23: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
28: यो समय हो धन्यवाद बिहानी।
23: साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा। आदरणीय श्रोता, कार्यक्रम धन्यवाद बिहानी लिएर म पुनः उपस्थित भइसकेकी छु र परमेश्वरसँग एक्लै समय बिताउनुहोस् भन्ने विषयमा केही कुराहरू राख्न गइरहेको छु। उपदेशकको पुस्तक 5 अध्यायको 4 पदले भन्छ, जब तिमी परमेश्वरसित भाकल गर्दछौ त्यो पूरा गर्नमा विलम्ब नगर। तपाईँको जीवनमा दबावहरू बढ्न थाल्दा तपाईँ सबैभन्दा पहिले परमेश्वरसँग एक्लै बिताउने समय, प्रार्थना गर्ने र उहाँको वचन पढ्ने समय छोड्ने परीक्षामा पर्नुहुनेछ। अनि अझ के भने, शैतानलाई थाहा छ कि यदि त्यसले तपाईँलाई यसबाट टाढा राख्न सक्यो भने त्यसले लड़ाई जितिसकेको हुन्छ र त्यसले तपाईँबाट कुनै प्रतिरोध सामना गर्ने छैन। त्यसैले तपाईँ यस समस्यालाई कसरी पार गर्न सक्नुहुन्छ? पहिलो, परमेश्वरसँग करार बाँधेर यसबारे सोच्नुहोस्। हामी किन विवाहको भाकल गर्छौ? त्यसैले हामी त्यसलाई तोड्ने बारे दुई पटक सोच्नेछौ। तपाईँको भक्तिपूर्ण जीवनमा पनि त्यस्तै हुन्छ। जब तिमी परमेश्वरसित भाकल गर्दछौ त्यो पूरा गर्नमा विलम्ब नगर। दोस्रो, यसलाई तालिकाबद्ध गरेर हरेक दिन परमेश्वरसँग भेट्नको लागि समय छुट्याउनुहोस्। ठिक त्यसै गरी जसरी तपाईँ डाक्टरको भेटघाट वा व्यापारिक भेटवार्ताको क्रममा भोजनको लागि समय छुट्याउनुहुन्छ। के तपाईँ अझै महत्वपूर्ण भेटघाटको बारेमा सोच्न सक्नुहुन्छ? पक्कै पनि सक्नुहुन्न। तेस्रो, शैतानको बहानाको लागि तयार भएर अंग्रेज सिपाहीहरूद्वारा रचित आदर्श वाक्य अपनाउनुहोस्। तयार रहनुहोस्। प्राध्यापक डाक्टर रोबर्ट जे ली भन्थे, यदि तपाईँ बिहान उठ्दा शैतानसँग आम्ने सामने हुनुहुन्न भने यसको मतलब तपाईँ त्यसैको दिशामा अघि बढ़िरहनु भएको छ। चौथो, बिहान उठ्ने बित्तिकै त्यसलाई पढ्न सक्नको लागि राति सुत्नु अघि तपाईँले पढ्न चाहने पदमा बाइबल खुल्ला राखेर जब तपाईँ उठ्नुहुन्छ यसले तपाईँलाई सम्झाउनेछ कि आज तपाईँले गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण कुरो भनेको परमेश्वरसँग भेट्नु हो। तपाईँले एक दिन छुट्याउनु भयो भने के गर्ने? चिन्ता नलिनुहोस् र आफूलाई दोषी नमान्नुहोस्। खाना छुटाउनु भयो भने तपाईँले खाना छोड्नुहुन्न, होइन र यसको अर्थ यही हुन्छ कि तपाईँले अर्को दिनमा अलि बढी खानुहुन्छ र त्यहाँबाट अगाडि बढ्नुहुन्छ। परमेश्वरसित गरिएको भाकल पूरा गर्न ढिलो नगर्नुहोस् र परमेश्वरसँग एक्लै समय बिताउनुहोस् भन्ने यो उत्साहसँगै कार्यक्रम धन्यवाद बिहानीबाट यो समयमा पुनः बिदा हुन्छु। जय मसीह, नमस्कार।
2: सूचना एस्कुटियस एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्यूज एफएम प्राली अनामनगर काठमाडौँ, फोन नम्बर 01-4770-754, 01-4770-754 र 01-5913-755, 01-5913-755।
4: टाइम चेक। यति बेला बिहानको 7 बज्यो।

प्रिय श्रोता मित्र, ख्रिष्टीय अभिवादन। कलवरी ख्रिस्ट महिमा चर्चको प्रस्तुति येशूको सन्देश कार्यक्रममा स्वागत छ। हामीले तपाईँको निम्ति येशू ख्रिष्टको सुसमाचारलाई लिएर आएका छौं, जुन चाहिँ परमेश्वरसँग संगति गर्ने र पुनर्मेल गराउने सुसमाचार हो। र हामी तपाईँलाई याद दिलाउन चाहन्छौ कि येशूको सन्देश कार्यक्रमका सम्पूर्ण विषयवस्तु मुक्तिदाता येशू ख्रिष्टतिर मानव जातिलाई डोर्याउनको लागि तयार पारिएका छन्। किनभने केवल प्रभु येशू ख्रिष्टले मात्रै हाम्रा पापहरूबाट हामीलाई छुटकारा दिन सक्नुहुन्छ र उहाँले मात्र मानिसहरूलाई अनन्त जीवन दिनुहुन्छ। अबको आधा घण्टा कृपया हामीसँगै रहनुहोला।

0: प्रिय श्रोता, पवित्र बाइबलका वचनहरूले हामी सबैलाई परमेश्वरको बाटोमा साँचो र एकदमै उचित रूपले हिँड्नलाई सक्षम हुनको लागि प्रेरित गर्दछ। श्रोता, आउनुहोस् अबको केही समयलाई कलवरी ख्रिस्ट महिमा चर्चका आदरणीय पास्टर बालकृष्ण राईज्यूद्वारा प्रस्तुत गरिएको बाइबलमा रहेको येशूको सन्देशलाई सुनौ।
1: प्रिय श्रोता, येशूको सन्देश कार्यक्रममा हाम्रा प्रिय प्रभु येशू ख्रीष्टको अनुग्रहबाट तपाईसँग भेट्ने मौका पाउँदा कलवरी ख्रिस्ट महिमा चर्च परिवारको तर्फबाट अति नै हर्षित र आनन्दित भएको छु र साथै आजको सन्देशमा ख्रिस्ट येशू प्रभुको नाउँमा हार्दिक स्वागत र अभिवादन गर्दछु। श्रोता, पवित्र बाइबलको रोमी 4:25 भन्छ, येशू प्रभु हाम्रा अपराधहरूका निम्ति मारिनुभयो, हामीलाई धर्मी तुल्याउनको निम्ति जीवित पारिनुभयो। त्यसो भए हाम्रा अपराधहरू के हो त? यस विषयमा पवित्र धर्मशास्त्र बाइबलबाट हेरौं। परमप्रभु परमेश्वरले आफूले बनाउनु भएको मानिसलाई अदनमा लगाउनु भएको बगैँचामा राख्नुभयो। त्यस बगैँचामा हरेक किसिमको फलहरू भएको रूखहरू लगाउनु भएको थियो। बगैँचाको बीचमा जीवनको रूख र असल र खराबको ज्ञान दिने रूखहरू पनि लगाउनु भएको थियो। परमप्रभु परमेश्वरले मानिसलाई यो आज्ञा पनि दिनुभयो, बगैँचाका सबै रूखका फल तैले संकोच नमानी खाए हुन्छ, तर असल र खराबको ज्ञान दिने रूखका फल चाहिँ नखानु, किनभने जुन दिन तैले त्यो खान्छस् त निश्चय नै मर्नेछस्। उत्पत्ति 2:8-9-16। परमप्रभुको यो आज्ञा साधारण आज्ञा थिएन, यो आज्ञा जीवन र मृत्युको सवाल थियो। यो आज्ञा पालन गरेको खण्डमा मानिस सदाको लागि जीवित रहन सक्ने थियो, अर्थात अनन्तसम्म जीवित हुन सक्ने थियो। आदम र हब्बा अनन्तसम्म जीवित रहनलाई सृष्टि गरिएको थियो। त्यसो भए अनन्तसम्म जीवित रहनलाई सृष्टि गरिएको मानिसमा मृत्यु कसरी आयो त? उत्पत्ति 3:1-8 हेरौं। मानिस अदनको बगैँचामा आनन्द साथ बसिरहेका थिए। त्यस बगैँचामा हरेक किसिमको जीवित जीवातहरू रहन्थे। जीवित जीवातहरू कुनै राम्रा र कुनै नराम्रा पनि थिए। नराम्रा अर्थात खराब जीवहरू धेरै किसिमका थिए। ती खराब जीवहरू मध्येमा सबैभन्दा बढी खराब जीव सर्प थियो। उत्पत्ति 3:1। सबैभन्दा खराब जीव सर्पको बारेमा परमेश्वरको शत्रु सैतानलाई थाहा थियो। त्यो धूर्त सर्पले अदनको बगैँचामा स्त्रीलाई भन्यो, के परमेश्वरले तिमीलाई बगैँचाको कुनै रूखको फल नखानु भनी भन्नुभएको छ? स्त्रीले भनिन्, बगैँचाको रूखका फल हामी खान सक्छौ, तर बगैँचाको बीचमा भएको रूखका फलको विषयमा नखानु र नछुनु, नत्र तिमीहरू मर्छौ। तर सर्पले भन्यो, तिमीहरू मर्दैनौ, त्यो रूखको फल खायो भने तिमीहरूको आँखा खुल्नेछन् र असल र खराबको ज्ञान पाएर तिमीहरू परमेश्वर जस्तै हुनेछौ। अनि त स्त्रीले त्यस रूखको फल खानलाई असल र हेर्नमा रहर लाग्दो र बुद्धि पाउनलाई चाह गर्नुपर्ने रहेछ भनी देखिन्। तब त्यस रूखको फल टिपेर खाइन् र आफ्ना पतिलाई पनि खान दिइन् र उनले पनि खाए। दुवैको आँखा खुलेर आफू नाङ्गै रहेको थाहा पाए, अनि अंजीरको पातहरू गाँसेर आफ्ना निम्ति वस्त्र बनाए। साँझ पक तिनीहरूले परमेश्वरको स्वर सुनेर दुवै लोग्ने स्वास्नी बगैँचाको रूखहरूका बीचमा परमप्रभु परमेश्वरको नजरबाट लुके। यसरी स्त्री र पुरूष परमेश्वरदेखि टाढा भए। उनीहरूले परमेश्वरको आज्ञा उल्लंघन गरे, जसको परिणाम आफैलाई नाङ्गो पाउँछन्। उनीहरूसँग जुन आनन्द र शान्ति परमेश्वरबाट थियो त्यो नष्ट भयो, जसको कारणले उनीहरू नाङ्गो भए। परमेश्वरको सुन्दर आत्मिक वस्त्र नष्ट भयो र नष्ट हुने अंजीरको पातको वस्त्र आफै बनाए। श्रोता, हामी जब गल्ती गर्दछौ त्यस समयमा हामी पनि परमेश्वरको आनन्दबाट टाढा हुन्छौं। आदम र हब्बाले नाङ्गोपन छोप्नलाई पातको वस्त्र बनाएर आफ्नो नाङ्गोपनालाई छोप्नलाई कोशिश गरे जस्तै, तर परमेश्वरले हामीले गरेको गल्ती देख्नुहुन्छ, तर पनि हामीलाई परमेश्वरले आफूतिर बोलाउनुहुन्छ, तर हामी चाहिँ उहाँदेखि टाढा भाग्छौं। आफ्नो गल्ती स्वीकार गरेर उहाँतिर फर्कन छोडेर परमेश्वरले हामीलाई गल्ती स्वीकार गरेर उहाँतर्फ फर्केर आएको चाहनुहुन्छ। आदम र हब्बालाई बोलाउनुभयो, तर उनीहरू उल्टै लुके, परमेश्वरको सामने देखा पर्न नै चाहेनन्, परमेश्वरसँग सम्बन्ध सुधार गर्न चाहेनन्, आफ्नो गल्ती स्वीकार गर्न नै चाहेनन्। असल र खराबको ज्ञान दिने रूखको फल खाएकोमा परमेश्वरको सामने पथुटो नै गरेनन्। उल्टै आदमले स्त्रीलाई दोषी देखायो, स्त्रीले सर्पलाई दोषी लगायो। त्यस रूखको फलको विषयमा आफूलाई जानकारी नभएको जस्तै प्रतिक्रिया जनाए। यस प्रकारको बोलीले परमेश्वरको र मानिसको सम्बन्ध नै नष्ट भएको देखिन्छ। श्रोता, यसै कारण परमेश्वरले मानिसलाई अदनको बगैँचाबाट निकालिदिनुभयो। उत्पत्ति 3:19 अनुसार जुन माटोबाट मानिसलाई बनाइएको थियो त्यही भूमिको माटोमा नफर्कुन्जेल कष्टमय जीवन जिउनुपर्ने भयो। यसरी मानिस परमेश्वर

हाम्रो मुक्तिदाता येशु प्रभुलाई धोका दिनको लागि उहाँको आफ्नै चेला यहुडा इस्करियोटलाई प्रयोग गर्यो, जसले आफ्नो प्रभुलाई 30 चाँदीको सिक्काले बिक्री गरेको हामी धर्मशास्त्रमा पढ्न सक्छौ। मत्ती 26:14-16 र लुका 22:3-5 पढ्न सक्छौ। शैतानले उपयुक्त जीव सर्पलाई नै चुनेर प्रयोग गरेको थियो, तर सर्पलाई पनि त परमेश्वरले नै सृष्टि गर्नुभयो। आफ्नो सृष्टिकर्ताको कुरा मान्नु तथा सुन्नुको सत्ता सर्प तथा सर्पको रूपमा देखा परेको शैतानको कुरा सुन्दछ मान्दछ। परमेश्वरको कुरा मान्नु तथा सुन्नुको सत्ता सृष्टि गरिएका जीवको कुरा मान्दछ। वास्तवमा आदम र हवा त जीवहरूमा सृष्टिको सर्वश्रेष्ठ प्राणी हो, र आदम र हब्बाले सर्पको कुरा नभएर सर्पले चाहिँ आदम र हब्बाको कुरा सुन्नुपर्ने थियो। किनभने श्रोता, पवित्र धर्मशास्त्र बाइबलले भन्दछ, परमेश्वरले भन्नुभयो, मानिसलाई आफ्नै स्वरूपमा हाम्रै प्रतिरूपमा बनाऊ, तिनीहरूले समुद्रका माछाहरू, आकाशका पंक्षीहरू, पालिने पशुहरू र जमीनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून्। उत्पत्ति 1:26। यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो, परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो, नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो। उत्पत्ति 1:27। परमेश्वरले तिनीहरूलाई आशिष दिनुभयो र तिनीहरूलाई भन्नुभयो, फल्दै फुल्दै वृद्धि हुँदै पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दै जाओ, समुद्रका माछाहरू, आकाशका पंक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर। उत्पत्ति 1:28। प्रेसवटा मानिसले कसको आज्ञा पालन गर्नुपर्ने थियो त, र किन आफ्नो सृष्टिकर्ता परमेश्वरको आज्ञा पालन गर्नुपर्ने थिएन र? तर मानिसले परमेश्वरको कुरा नमानेर सर्पको भेषमा देखा परेको परमेश्वरको शत्रु शैतानको कुरा सुने। शैतान जहिले पनि मानिसलाई परमेश्वरदेखि टाढा बनाउनलाई अनेकौं किसिमको लोभ्याउने शब्द प्रयोग गर्दछ। जुन कुरा उसले भन्दछ त्यो अवश्य त्यो परमेश्वरको विरोधमा नै हुन्छ, र त्यसले भनेको कुरा समर्थन गरेको खण्डमा परमेश्वरको आज्ञा उल्लंघन गरेको हुन्छ। परमेश्वरको आज्ञा पालन नगरेर शैतानको आज्ञा पालन गर्नु नै पाप हो, किनभने मानिसलाई परमेश्वरले उहाँलाई महिमा, आदर, सम्मान, इज्जत सदा सर्वदा गर्नुको लागि नै सृष्टि गर्नुभएको हो। प्रकाश 4:11-13। प्रिय श्रोता, शैतान जहिले पनि सांसारिक लोभ्याउने कुरा गरेर मनमा ल्याएर देखाएर उसको आज्ञाकारी बनाएर परमेश्वरको अनज्ञाकारी बनाएर सांसारिक बनाउँदछ, र परमेश्वरलाई भन्दा संसारलाई नै महत्व लाग्ने बनाउँदछ। अन्तमा उसको राज्य नर्कमा डोर्याउँदछ र अनन्तको लागि नर्कमा पुर्याउँदछ। उसले उसको आज्ञा पालन गराएर उसको वशमा पार्दछ र ऊ जस्तै नर्कको भागीदार बनाउँदछ। यसैले प्रिय श्रोता, बाइबलमा लेखेको छ, धर्मी कोही छैन, एकजना पनि छैन, बुझ्ने कोही छैन, ती सबै बरालिएका छन्, तिनीहरू एकसाथ बेकममा भएका छन्, कसैले असल गर्दैनन्, असल गर्ने एकजना पनि छैन। रोमी 3:10-12। किनकि परमेश्वरलाई चिनेर पनि तिनीहरूले परमेश्वरलाई दिनुपर्ने महिमा दिएनन्, न त धन्यवाद नै चढाए, तर तिनीहरू आफ्ना विचारमा बेकममा भए र तिनीहरूको मूर्ख मन अझ अध्यारो भयो। बुद्धिमान छु भन्ने दावी गरे तापनि तिनीहरू मूर्खै भए। तिनीहरूले विनाशी मानिस, चराचुरुङ्गी, चारखुट्टे जनावर र घस्रने जीवहरूका मूर्तिका रूपसँग अविनाशी परमेश्वरको महिमा सातफेर गरे। यसकारण परमेश्वरले तिनीहरूलाई तिनीहरूका हृदयका काम बासनाको अशुद्धतामा छोडिदिनुभयो कि तिनीहरूले आपसमा आफ्ना शरीरको अनादर गरून्, किनकि तिनीहरूले परमेश्वरको सत्यतालाई झूठसँग साटेर सदा सर्वदा परमधन्य सृष्टिकर्तालाई त्यागेर बरू सृष्टि गरेका थोकहरूको पूजा र सेवा गरे। रोमी 1:21-25। एउटा मानिसद्वारा संसारमा पाप आयो र
पापबाट मृत्यु

0: यसरी सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा मृत्यु फैलियो। रोमी 5:12। किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। रोमी 3:23। यसकारण प्रिय श्रोता, मानिस परमेश्वरको आज्ञाकारी नभई परमेश्वरको शत्रु शैतानको आज्ञाकारी भएर त्यसैको दास हुन गएकोले मानिसको जीवनको हरेक क्षेत्रमा परमेश्वरको महिमा गर्नुको सत्ता सधैं नै हरेक मानिसको जीवनको लक्ष्यको पहिलो स्थान यसै संसारको लागि मात्र छ। मानिसले हामी यस संसारमा एउटा यात्री अर्थात पर्यटक जस्तै हौं भन्ने सोचेकै छैन, त्यसैले परमेश्वरको लागि जिउनुपर्छ भनेर सोचेकै छैन। मरेपछि कहाँ जाने, मृत्युपछि परमेश्वरको स्वर्गदूतले आफ्नो आत्मालाई कहाँ घिसारेर लान्छ, वास्ता नै छैन। आफू नर्कको राजा शैतानको पासमा परेको थाहा नै छैन। आफ्नो राजा परमेश्वरको शत्रु जसको आज्ञाकारी भएर यस संसारमा जीरहेको छ, त्यो राजालाई एक दिन न्यायको दिनमा परमेश्वरको स्वर्गदूतले घिसारेर नर्कमा फाल्नेछ। त्यसको पछि लाग्ने सबैलाई त्यसकै ठाउँमा फाल्नेछ भन्ने वास्ता नै गरेका छैनन्। प्रेसोता, तपाई कसको पछि हुनुहुन्छ? कसको आज्ञाकारी हुनुहुन्छ? कसको बसमा हुनुहुन्छ? आफैलाई जाँच्नुहोस्। तपाईँले आफ्नो जीवनको हरेक क्षेत्रमा परमेश्वरलाई पहिलो स्थान दिनुभएको छ कि छैन? संसारलाई अर्थात संसारको कुरालाई पहिलो स्थान दिनुभएको छ? यस क्षणिक समयसम्म मात्र रहने संसारको लागि मात्र नजिउनुहोस्। प्रिय श्रोता, हाम्रो पुर्खा आदमको पालादेखि टुटेको परमेश्वरसँगको हाम्रो सम्बन्ध पुनस्थापना गर्नको लागि धर्मशास्त्र बाइबलबाट हेरौं। परमेश्वरले मानिसलाई प्रेम गर्न कहिले पनि छोड्नु भएको छैन, किनभने परमेश्वर प्रेम हुनुहुन्छ। 1 योहन्ना 4:8। यसैकारण विश्वासद्वारा धर्मी ठहरिएर हाम्रा प्रभु ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको छ। रोमी 5:1। जसरी मानिसको अनाज्ञाकारिताले धेरैजना पापी बनाइए, त्यसै गरी एकैजनाको आज्ञाकारिताद्वारा धेरैजना धार्मिक बनाइनेछन्। रोमी 5:19। परमेश्वर आफै धर्मी हुनुहुन्छ र येशूमा विश्वास राख्नेहरूलाई उहाँले धर्मी ठहराउनुहुन्छ भन्ने कुरा प्रमाण गर्नलाई उहाँले वर्तमान समयमा यो गर्नुभयो। रोमी 3:26। किनभने पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैको वरदान ख्रीष्ट येशु हाम्रा प्रभुमा अनन्त जीवन हो। रोमी 6:23। परमेश्वरको अनुग्रहको वरदानले ख्रीष्ट येशुमा भएको उद्धारबाट तिनीहरू सित्तैमा धर्मी ठहरिएका छन्। रोमी 3:24। तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो। योहन्ना 1:12। प्रेरित पावल भन्छन्, किनभने मैले जे पाए त्यसैलाई सबैभन्दा मुख्य विषयको रूपमा तिमीहरूलाई सुम्पिदिए, अर्थात् पवित्र धर्मशास्त्र अनुसार ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो, उहाँ गाडिनुभयो र पवित्र धर्मशास्त्र अनुसार तेस्रो दिनमा उहाँ पुनर्जीवित पारिनुभयो। उहाँ केफास कहाँ अनि 12 जना कहाँ देखा पर्नुभयो। त्यसपछि उहाँ एकै समयमा 500 भन्दा बढ़ी भाइहरू कहाँ एकसाथ देखा पर्नुभयो, जसमध्ये धेरैजसो अहिलेसम्म छँदैछन्। अर्थात् ईस्वी सम्वत 54 सम्ममा यो पत्र लेख्दासम्म धेरैजसो जीवितै थिए, तर कोही कोही सुतिसकेका छन्। त्यसपछि याकुब र सबै प्रेरितहरू कहाँ उहाँ देखा पर्नुभयो। सबैभन्दा अन्त्यमा असमयमा जन्मेको मानिस कहाँ जस्तो म पावल कहाँ पनि उहाँ देखा पर्नुभयो। 1 कोरिन्थी 15:3-8। यसकारण प्रिय श्रोता, येशू प्रभु भन्नुहुन्छ, आएर मेरो पछि लाग, किनभने बाटो सत्य र जीवन म नै हुँ। जीवन त तपाईँको हो, तर आफ्नो जीवन उहाँलाई सुम्पनुहोस्। यो चाहिँ महत्वपूर्ण कुरा हो। हुन त तपाईँ भन्नुहुन्छ होला, म विश्वासी हुँ, चर्च जान्छु, बाइबल पढ्छु, प्रार्थना गर्छु, दशांश दिन्छु, साथै यहाँसम्म कि म पास्टर अगुवा हुँ भन्ने सोच्नुहुन्छ होला। धार्मिक कार्यहरू त संसारिक लाभको लागि जसले पनि यस संसारमा गर्न सक्दछन्, तर येशु प्रभुले तपाईलाई यतिको लागि सृष्टि गर्नुभएको होइन। उहाँले त तपाईको जीवनको हरेक क्षेत्रमा उहाँको लागि जिएको नै चाहनुहुन्छ। अन्तमा प्रिय श्रोता, एक कोरन्थी 10:31 पावल भन्दछन्, खाओ पिओ जेसुकै गर, येशुको लागि गर। श्रोता, येशु प्रभुको अनुग्रह सदा तपाईमा होस्। धन्यवाद।
1: हामी आशा गर्छौ आदरणीय पास्टर बालकृष्ण राईज्यूले प्रस्तुत गर्नुभएको पवित्र शास्त्र बाइबलमा आधारित येशूको सन्देशद्वारा तपाईँ आशिषित हुनुभएको छ र हामीले एकसाथ अध्ययन गरेको परमेश्वरको वचनले तपाईंलाई परमेश्वरले व्यवस्था गर्नुभएको यस महान मुक्तिलाई ग्रहण गर्न सक्षम बनाएको छ। हाम्रो कार्यक्रमको यस भागमा साथ दिनुभएको लागि धन्यवाद। हाम्रो कार्यक्रम अझ बाँकी नै छ, कृपया सुनिरहनुहोला।

प्रिय श्रोता, यस संसारमा रहेका कतिजना मानिसहरूले येशु ख्रीष्टमा विश्वास गर्नुपर्ने कुनै कारणहरू नै देखिरहेका हुँदैनन्। तर कृपया तपाईँले यस कुरालाई आफ्नो मनमा राख्नुहोस्, जुन चाहिँ पवित्र बाइबलले परमेश्वरको परिवारका सदस्य भएकाहरूलाई एफिसी 2:8-9 भन्दछ, किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ, र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो, कर्महरूद्वारा होइन, नत्र त मानिसले घमण्ड गर्नेछ। प्रभु येशू ख्रीष्टले दिनुहुने मुक्ति धार्मिक कार्यहरू गरेका हुनाले मानिसलाई दिइएको इनाम होइन, तर एउटा सित्तैको वरदान हो, जुन चाहिँ ती सबैले प्राप्त गर्दछन् जसले येशूमाथि भरोसा र विश्वास राख्दछन्। तपाईँले पनि परमेश्वरको यस वरदानलाई पाउनु भएको छ भने हामी आशा राख्दछौ, तर यदि पाउनु भएको छैन भने निराश नहुनुहोस्। प्रभु येशूमाथि हृदयदेखि नै भरोसा राख्नुहोस्, किनभने उहाँले मात्रै उद्धार नभएकाहरूलाई पापहरूबाट छुटकारा दिन सक्नुहुन्छ। कृपया प्रार्थनाद्वारा येशूलाई तपाईँको व्यक्तिगत मुक्तिदाता भनी स्वीकार गरी आफ्नो हृदयमा निम्त्याउनुहोस्। त्यसको लागि तपाईँले यसरी पनि प्रार्थना गर्न सक्नुहुन्छ, हे परमेश्वर, म एक पापी हुँ, म मेरा पापहरूको पश्चाताप गर्दछु, म विश्वास गर्दछु येशु ख्रीष्टले मेरा सारा पापको निम्ति उहाँको आफ्नो अमूल्य रगत बगाएर अनन्त नरक दण्डको मूल्य चुकाउनु भएको छ। म तपाईँ येशु ख्रीष्टलाई यही घड़ी मेरो जीवनको व्यक्तिगत मुक्तिदाता भनी हृदयदेखि नै स्वीकार गर्छु। म निम्तो गर्छु मेरो जीवन र हृदयमा, हे येशु प्रभु आउनुहोस्, आमेन। प्रिय मित्र, यदि तपाईँले ठिक अहिले ख्रीष्ट येशूलाई मुक्तिदाता भनी हृदयदेखि नै साँच्चै नै ग्रहण गर्नुभएको छ भने यही क्षणदेखि तपाईँले येशूसँग एक उदेकको नयाँ जीवनको शुरूआत गर्नुभएको छ। अब येशू ख्रीष्टलाई अझ बढी चिन्न सधैँ पवित्र बाइबल पढ्नुहोस्। प्रार्थनाद्वारा दिनदिनै परमेश्वरसँग बातचित गर्नुहोस्। आफूलाई पाएक पर्ने विभिन्न ठाउँहरूमा रहेका येशूको सन्देश प्रचार गरिने र पवित्र बाइबललाई परमेश्वरको प्रेरणाद्वारा लेखिएको अकाट्य वचन भनी स्वीकार गरिने चर्चमा परमेश्वरको सेवा र महिमा गर्नलाई उपस्थित हुनुहोस्। अनि हामीलाई चाहिँ यस विषयमा कृपया पत्रद्वारा जानकारी गराउनुहोस्। हामी अत्यन्तै उत्साहित र खुशी हुनेछौ। हाम्रो इमेल ठेगाना हो yesuko.sandesh@gmail.com। ठेगाना एकपटक फेरि yesukosandesh@gmail.com। प्रिय श्रोता, अब आजको बाँकी कार्यक्रमतिर फर्कौं।

प्रिय श्रोता मित्र, आजको लागि हाम्रो निर्धारित समय सिद्धि नै लागेको छ। तपाईसँग यो समय बिताउन पाउनु हाम्रो लागि एकदमै आनन्द र खुशीको कुरा हो। जसै हामीहरूले एकसाथ आत्मिक भोजनलाई खायौं, जुन परमेश्वरको वचन बाइबलले हामीलाई दिदछ। हाम्रो कार्यक्रम केवल परमेश्वरको अचूक वचन पवित्र शास्त्र बाइबलमाथि मात्र आधारित छ। अधिक जानकारीको लागि कृपया हामीलाई पत्राचार गर्नुहोला। हाम्रो ठेगाना हो कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। ठेगाना एकपटक फेरि, कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। त्यसै गरी हाम्रो इमेल ठेगाना हो yesuko sandesh@gmail.com, yesukosandesh@gmail.com। हामी आशा गर्छौं कि तपाईँले हामीलाई फेरि पनि अर्को हप्ता यही समय र यही मेगाहर्जमा येशूको सन्देश कार्यक्रमको अर्को नयाँ श्रृंखलामा साथ दिनुहुनेछ। तबसम्मलाई प्रभु येशू ख्रीष्टले तपाईँ र तपाईँको परिवारलाई प्रशस्त आशिष दिनुभएको होस्।

0: अब प्रस्तुत छ कार्यक्रम ओड एन्ड लाइफ। अब प्रस्तुत छ कार्यक्रम वचन र जीवन वर्ड एन्ड लाइफ।
1: जय मसीह अनि हार्दिक स्वागत छ कार्यक्रम वर्ड एन्ड लाइफको आज कप्ताको दोस्रो श्रृंखलामा। श्रोता, हामी आशा गर्छौं तपाईँ सन्चै हुनुहुन्छ। तपाईँ अनि तपाईँको परिवारको सुरक्षाको लागि हामी परमेश्वर पितासँग निरन्तर रूपमा प्रार्थना गर्दै आइरहेका छौं। श्रोता, कार्यक्रमप्रति तपाईँको सुझाव, सल्लाह, प्रतिक्रिया र प्रार्थना गर्नुपर्ने कुनै विषय पनि हामीलाई अवश्य लेख्नुहोस्। हामी तपाईँका प्रार्थना विषय उप परमेश्वर पितासँग प्रार्थना गर्नेछौं। श्रोता, लौ त लागौं आजको विषयतर्फ। हिजोको श्रृंखलाको बाँकी अंश आजको श्रृंखलामा हामी तपाईँ समक्ष प्रस्तुत गर्दैछौ। हिजोको श्रृंखलामा पास्टर विनय भण्डारीज्यूले कसरी हाम्रो पुस्तालाई हामीले पुनर्ताजगी गर्न सक्छौ, ताजगी गर्न सक्छौ, यही विषयमा पास्टर विनय भण्डारीज्यूबाट अर्थपूर्ण वचन सुनेका थियौं। हामी हिजोको श्रृंखलाको बाँकी अंश आजको श्रृंखलामा प्रस्तुत गर्दैछौ। रेडियो नजिक आउनुहोस् र कार्यक्रमलाई अन्तिम समयसम्म सुनेर आशिष पाउनुहोस्।
2: तर हाम्रो नेपाली भाषी मण्डलीको ठुलो के अरे ठुलो हामी कहाँ चाहिँ चुक्दैछौ भने नि, हाम्रो मूल्य जुन लेभलमा चुकाउन पर्ने त्यो लेभलमा चुकाउँदैनौ अनि महिमा चाहिँ धेरै ठुलो खोज्दैछौ, परमेश्वरको काम चाहिँ ठुलो रूपमा खोज्दैछौ। तर अब तपाईँ आफै विचार गर्नुहोस् न, तपाईँ र मैले कुन लेभलको मूल्यलाई चुकाउँदैछु? यसैले भन्नुभयो म बढाउँछु, सबैले भन्दा बढाउँछु। तर यसैले मैले पिएको कचौरा पिउन सक्छ तिमी? मैले जुन लेभलको बलिदान गरेको छु त्यो बलिदान तिमी चुकाउन सक्छौ? अनि आजको दिनमा नि मैले कुनै पनि प्रभुको दासको सेवकाई बढ्यो अरे, म भन्दा खतरा गर्यो अरे, हाम्रो मण्डली भन्दा अरूले खतरा गर्यो अरे भन्दा म किन अहिले चाहिँ किन म इनसेक्योर हुँदिन, असुरक्षित हुँदिन भने नि मेबी परमेश्वरले यो मण्डलीले भन्दा अर्को मण्डलीले ठूलो बलिदान गरेको देख्नु भयो। अनि जहाँ पनि बलिदान हुन्छ त्यहाँ त महिमा त खसेकै छ। आमेन। पुरानो नियममा हेर्नुहोस् त, तपाईँले जहाँ पनि बलिदान भएको छ, जहाँ पनि सेक्रिफाइस भएको छ, जहाँ पनि बलिदान गरिएको छ, त्यहाँ परमेश्वरको महिमा उत्रिएको छ। मेबी कोही व्यक्तिलाई परमेश्वरले चलाउँदैछ भने त्यो व्यक्तिले ठूलो मूल्य चुकाएको हुन पर्दछ। पर बसेर यो त यस्तो, यो त्यस्तो, त्यस्तो भन्नुभन्दा उसले कतिको मूल्य चुकाएको छ, कति लामो प्रार्थना गर्दैछ, कति लामो बाइबल पढ्दैछ, कति लामो प्रभुमा उसले कतिवटा कुरालाई नो भन्दैछ, उसले अरू साथीहरूसँग हिँड्ने कुरालाई नो भन्यो होला, स्क्रिन टाइमलाई नो भन्यो होला, उसले ओ फोनलाई नो भन्यो होला, उसले कतिवटा कुरालाई नो भन्यो होला। अनि हामी पर बसेर जज गर्दैछ, ए प्रभुले नि त्यो व्यक्तिलाई चलाउँदैछ भनेर। तर त्यो व्यक्तिले कति मूल्य चुकाएको छ हामी धेरैलाई थाहा छैन, धेरैलाई थाहा छैन। त्यही भएर तपाईँले बाइबलमा पनि हेर्नुभयो भने नि, बाइबलमा पनि हेर्नुभयो भने एलिसाले एलियालाई के भन्छ, तपाईँको दोब्बर भाग दिनुहोस् भन्दाखेरि एलियाले के भन्छ, साह्रै गाह्रो कुरा पो माग्यौ त हौ तिमीले। किनभने परमेश्वरको महिमाको लागिलाई चाहिँ नि यो चाहिँ नि सतह आउने कुरा होइन, परमेश्वरको महिमा चाहिँ नि डेलिभरेट वेमा, त्यसलाई चाहिँ नि प्रभु त्यो महिमाको लागिलाई चाहिँ नि म मूल्य चुकाउनका लागिलाई रेडी छु। यो फोन मैले किन, अब यो फोन कुनै पो मैले किनेको रहेन रहेछ त यहाँ त फेरि, तपाईँको हातमा भएको फोन तपाईँकोमा किन छ, तपाईँले त्यही बराबरको मूल्य चुकाउनु भयो र त छ नि त। आज हामीले के देख्न चाहन्छौँ, त्यही बराबरको मूल्य चुकाएका छौँ। एक दिन भोकाइरहनु पर्यो भने हामीलाई कति साह्रो पर्छ, कति साह्रो पर्छ। एक दिन चाहिँ एभ्री के अरे सेवकाईको स्केड्युल भन्दा अर्को एउटा सेवकाई थपियो भने हामीलाई यता मिलाउनु, उता मिलाउनु, यता मिलाउनु कति कति गाह्रो पर्दछ। तर म तपाईँलाई भनौँ, परमेश्वरले अन्तिम दिनको मण्डलीलाई तयार पारेको महिमाको लागि बलिदान माग गर्नुहुँदछ। आमेन। मलाई यो मराबेनको मैले मराबेनको चर्चको बारेमा मैले नसुनेको रहेछ, मैले पास्टर ड्यानियलको मुखबाट सुनेको कता कता, अनि मलाई अझै कहाँबाट क्लियरिफिकेसन भयो भने, अझै योबाट उत्साह चाहिँ कहाँबाट मिल्यो भने, पास्टर रन कार्गे आउनु हुँदाखेरि उहाँले के अरे मोराबेन चर्चको स्ट्राटेजीको बारेमा बताउनु भयो। रेफ्युजी ब्याकग्राउन्डको मान्छे, आफ्नो देशबाट निकालिएको व्यक्ति, जर्मनीमा ओ उनीहरू आश्रय रेफ्युजीको स्टेजमा बसेको व्यक्तिहरूले चाहिँ नि घनघोर प्रार्थना गर्न लागे। उनीहरूले प्रार्थनाको कुरोलाई कहिले पनि के गरेन, सम्झौता गरेन।
3: अनि आज कोही कोही बेला म आफैलाई पनि के भन्छु, जुन लेभलको कौशलले जहिले पनि मलाई भन्ने कुरो चाहिँ के भने, जुन लेभलको परमेश्वरले काम गर्न चाहनु हुँदैछ, जुन लेभलको प्रभुले काम गर्दै हुनु, त्यो लेभलको हामीले प्रार्थना गरेका छौँ के त। कोही कोही बेला म तपाईँलाई भनौँ, तपाईँको जीवनमा आएको आशिष, तपाईँको परिवारमा भएको परमेश्वरको काम नि मेबी तपाईँको प्रार्थनाले भन्दा पनि ज्यादा कसैले गरेको प्रार्थनाको कारणले पनि हुनसक्छ हुनसक्छ। हेर्नुहोस् पत्रुस झ्यालखानमा थियो, झ्यालखानमा हुँदाखेरि चाहिँ नि पत्रुसको प्रार्थनाको कारणले गर्दाखेरि पत्रुस झ्यालखानबाट आएको होइन, मण्डलीले गरेको प्रार्थनाको कारणले। कोही कोही बेला हामी के गर्दछ, ओहो म त खत्रै पो आत्मिकी रहेछु त, खत्रै परेछ, ना ना ना धोकामा नपरौ हामी। कसैले तपाईँको लागि घनघोर प्रार्थना गरेका छन्, आमेन। कोही कोही बेला म अर्को ठाउँमा जाँदाखेरि प्रार्थना गर्ने टाइम पनि पाउँदिन, बिहान पुग्यो दुई तिन घन्टामा त प्रचार गर्ने टाइम हुन्छ, राम्रोसँगले ड्रेस पनि लाउन पाएको हुँदैन, तर त्यहीँ चाहिँ गएर खतरा प्रचार गर्दा चाहिँ नि, प्रचार गर्दा चाहिँ खतरा हुन्छ, फेरि यसो कलर समातेर खतरै पो रहिसक्यो हो म जस्तो लाग्छ। फेरि मलाई आफैलाई यसो समातेर प्रार्थनै नगरेको व्यक्ति गएर पुलपिटमा चढेको तैँ होइन र, तेरो लागि त कसैले प्रार्थना गरे, त्यही भएर पो प्रभुले घनघोर चलाउनु भयो त। कोही कोही बेला तपाईँ र म पनि नि हामीले आफैलाई सोच्न पर्छ। इनफ्याक्ट तपाईँको लागि कसैले प्रार्थना गरेन, पवित्र आत्माले चाहिँ तपाईँ र मेरो लागि प्रार्थना गरिरहनु भएको छ, आमेन। अब आफै विचार गरौँ त, हामी यो मोराविन चर्चको जस्तो स्ट्राटेजी लिएर हिँडौँ त हामी। कसैलाई अस्तिदेखि मलाई भनेको चेन प्रेयर चेन प्रेयर चेन प्रेयर चेन प्रेयर चेन प्रेयर, अब उता नेपालमा हुँदा त चेन प्रेयर सजिलो थियो, कसैकोमा मोबाइल थिएन, कसैकोमा केयर गिभर थिएन, कसैको काममा जानु थिएन, केही थिएन, त्यो सुविधामा त जसले पनि समय निकाल्न सक्छ। तर अब असुविधामा समय नहुँदाखेरि समय निकाल्न चाहे, त्यो हो बलिदान, आमेन आमेन। सबैले भन्नु न आमेन, हालेलुया। यस कारणले गर्दाखेरि यीशुले के भन्नुभयो, मैले लिएको बत्तिसमा लिने हो भने त प्रभुले स्वतः तिमीहरूलाई बढाउनुहुन्छ, आमेन। मैले लिएको मैले पिएको कछौरा तिमीहरूले पिउने हो भने त तिमीहरूले स्वतः परमेश्वर को कुनले डिजिएस दिनाकरणको बारेमा सुन्नु भएको छ, सुन्नु भएको छ। डिजिएस दिनाकरणको बारेमा तपाईँले प्रचार हेर्नुभयो भने नि सिम्पल वर्ड गड, यसरी बोल्नु गज यो भन्दा त नि हाम्रो चर्चको मान्छे हुनु त अघि कतिजना निधाइसक्छ, त्यो स्लो स्पिडमा आउँदा त नि कति बार यो स्पिडमा प्रचार गर्दा त कोही कोही कोही कोही घुरिरहेको छु, अनि यो स्लो टाइपले, तर तपाईँलाई थाहा छ ती व्यक्तिको जीवनमा चाहिँ नि एक दिनमा चाहिँ नि 7-8 घन्टासम्म प्रार्थना गर्थे अरे। तब उसले चाहिँ सिम्पल प्रचार गर्दा पनि कोही मान्छेको चाहिँ नि बोलीमा किन अभिषेक छ भन्दाखेरि नि टेक्निकको कारणले गर्दा होइन, उनीहरूले बलिदान गरेका थिए, आमेन आमेन। पास्टर ड्यानियल छेत्रीले एकताल उहाँको होली स्पिरिटको सेसनमा बस्नु भएको थियो अरे, डिजिएस दिनाकरणको आउनुभयो अरे, क्लास गुड मर्निङ जय मसी भन्नुभयो अरे। यसो हेर्दा पुड्के पुड्के यी व्यक्तिले के चाहिँ प्रचार गर्छन् यो भन्ने जस्तो लाग्यो अरे। पवित्र आत्माको बारेमा म पढाउँछु भन्दा त खत्रै हुनपर्ने, व्यक्तित्व बोकेको पर्सनालिटी बोकेको मान्छे त खत्रै हुनपर्ने भनेर पछाडि बसेर सोच्दै थिए अरे होइन। सोच्दा सोच्दै सोच्दा सोच्दै लेस लेस स्ट्यान्ड इन आवर फिट, हामी आफ्नो पाउमा उभियौँ, म तपाईँहरूको लागि प्रार्थना गर्छु भनेको यसो आँखा बन्द गरेको मात्रै उसलाई थाहा छ अरे कि, तलबाट चाहिँ नि उछिटिएर चाहिँ नि ऊ पुलपिटमा आइपुगेको थियो अरे, पुलपिटमा आइपुगेको थिए। कोही कोही व्यक्ति तपाईँले देख्नु हुँदछ उनीहरूले नबोले भने अभिषेकको अनुभव हुन्छ, किनकि उनीहरूको जीवनमा भएको अभिषेक चाहिँ नि उनीहरूले चुकाएको मूल्यद्वारा, आमेन। अब अहिले हेर्नुहोस् मेरो वेट बढ्दैछ किन, मैले मूल्य चुकाएको छैन, जे भेटे त्यही बजाएको छ, जे भेटे त्यही बजाएको छ। अझै 40 लागेपछि त सबैले भन्थे नुडल धेरै नखानु, चाउमिन धेरै नखानु, थुक्पा धेरै नखानु, अनि किनभने तिमीहरूको मेटाबोलिजम चाहिँ के अरे त्यति पावरफुल हुँदैन, अब हामीलाई त्यही मनपर्छ, त्यही खान पर्छ, सुरुमा त वेट बढेको जस्तो लाग्दैन। तर आज तपाईँले जतिले पनि वेट मेन्टेन गरेको देख्नुहुन्छ उनीहरूले के खाँदैन तपाईँले कहिले देख्नु भएको छ, देख्ने भएको छैन अनि परबाट हेरेर यस्तो त हुन पर्ने त तर यस्तो हुन पर्ने त सबैले नै भन्छ तर त्यस्तो उसले चाहिँ के खाँदैन हो त्यो कुरा चाहिँ हामी भन्दैनौ. मैले एकजना प्रभुको दासको गवाई सुन्दै थिएँ. हौ तपाईँ त बुढेसकालमा पनि धेरै फिट हुनुहुन्छ त भन्दा नि उसले के भने अरे मैले स्वादको लागि नखाएको त 20 वर्ष भइसक्यो अरे. हामीले जे जे खान्छौँ त्यो स्वादकै लागिलाई मात्रै खाइरहेको छ. स्वादकै लागिला राति 12 बजे पनि चटपटे स्वादकै लागिला खाएको. 12 बजे त सुत्नुपर्ने हो नि त होइन. तर मैले भन्न चाहेको कि कसैको पनि राम्रो हेल्थ देख्दै हुनुहुन्छ भने उनीहरूले केही न केही मूल्य चुकाएको छ. अनि कसैले पनि सेवकाइमा राम्रो गर्दैछ भने नि उनीहरूले केही न केही चुकाएको छ. आमेन. यो मोराभेन चर्चले चाहिँ नि 100 वर्ष लगाएर चाहिँ नि गरेको प्रार्थनाले चाहिँ नि यो मण्डलीलाई सानो मण्डलीलाई चाहिँ नि संसारभरि लिएर गयो. के र मैले पढ्दै थिएँ उनीहरू कुन कुन देशमा गयो. इन्डियामा गएको रहेछ, नेपालमा गएको रहेछ, वेस्ट इन्डिजमा गएको रहेछ, उनीहरू वेल्स भन्ने जग्गामा गएको रहेछ. अनि जहाँ जहाँ पनि जान्थे नि यिनीहरू चाहिँ नि जागृतिको आगो बाल्ने व्यक्तिहरू हुँदथ्यो. अनि आज म मण्डलीलाई उत्साह गर्न चाहँदछ. हामी के मूल्य चुकाउँदैछौँ त्यो जागृतिको लागि? मूल्य चुकाउँदैछौँ, हामी मूल्य चुकाउँदैछौँ. जब पनि हामी मूल्य चुकाउने कुरा गर्दछौँ नि जहाँ पनि सेक्रिफाइस हुँदछ परमेश्वरले त्यहाँ चाहिँ के गर्नुहुँदछ? परमेश्वरले नि आफ्नो महिमालाई खनाउनु हुँदछ. आमेन, आमेन. मैले भर्खर यो सुरु गरे पढ्नका लागि अनि मैले यो के अरे मुसाको जीवनले नि साह्रै छोएको कुरा. मुसा 40 वर्षसम्म प्रभुसँग नहिँडेको व्यक्ति, 40 वर्ष ब्याकस्लाइड भएको व्यक्ति हो. 80 वर्षको उमेरमा प्रभुको बोलावट भयो. त्योभन्दा अगाडि उसले प्रार्थना के हुन्छ केही जानेको छैन. तर मजाको कुरो चाहिँ उसलाई परमेश्वरले बोलाइसकेको बादमा उसले प्रार्थनाको जीवन सुरु गरेको छ, प्रभुको उपस्थितिमा जाने सुरु के अरे जीवनलाई सुरु गरेको छ. मलाई मजा लागेको कुरो परमेश्वरले बोलाइसकेको बादमा कोही कोही बेला कस्तो हुन्छ, बोलाउनु भन्दा अगाडि चाहिँ घनघोर प्रार्थना गर्छ तर बोलाइसकेको बादमा प्रार्थना गर्दैन. तर मुसाको जीवन चाहिँ ठिक उल्टा छ. बोलाइसकेको बादमा परमेश्वरमा नि उसले घनघोर प्रार्थनाको जीवनलाई कायम गरेको छ. आमेन. कोही कोही बेला नि सबैभन्दा साह्रो के अरे धोका दिने कुरो के हो थाहा छ? असफलता होइन, सफलता हो. ठिक भएको जस्तो लाग्छ, सबै ठिक भएको जस्तो लाग्छ. अनि मैले मेरो किताबमा लेखेको पनि थिएँ के अरे ड्रिमर्स क्वालिफिकेसन. सबैभन्दा मान्छेले सम्हाल्न नसक्ने चाहिँ नि असफलता होइन, सफलता हो. हामीलाई सबै कुरा भनेको जस्तो होस् त हामीले प्रार्थनालाई घटाउँछै घटाउँछौँ, घटाउँछै घटाउँछौ. तर मुसाको जीवनमा त्यस्तो छैन. प्रचण्ड रूपमा प्रभुले प्रयोग गर्दाखेरि पनि नि मुसाको चाहिँ नि त्योभन्दा अगाडि प्रार्थना नगरे तापनि बोलावट पाइसकेको बादमा चाहिँ नि घनघोर प्रार्थना गरेको छ. किन उसलाई थाहा छ कि म परमेश्वर बिना चाहिँ नि यो ठूलो कामलाई कहिले पनि एक्लै सम्हाल्न सक्दैन. अनि कोही कोही बेला तपाईँ र म पनि यो यो यो कुरो याद गर्न आवश्यक छ. प्रभुले यहाँदेखि उता तपाईँ र मलाई बोलाउँदै गर्नु हुँदाखेरि चाहिँ प्रार्थनाको कुरा बढाउन आवश्यक छ. आउनुहोस् त व्यवस्था विवरण 34:10-12 हामी पढ्नेछौँ. व्यवस्था विवरण ल अलिक अगाडि आएको छ. व्यवस्था विवरण त्योभन्दा अगाडि ल सुरुको पद ल व्यवस्था विवरण 34:10-12 हामी पढ्नेछौँ. हामी एकसाथ पढ्नेछौँ, त्यही हो, हामी एकसाथ पढ्नेछौँ. ल रेडी 1 2 3 गो. त्यस समयदेखि इजरायलीहरूमा मुसा जस्तो कोही अगमवक्ता खडा भएका छैन जसलाई परमप्रभुले कसरी हेरे मुखामुख चिन्नु हुन्थ्यो. अनि यहाँ हेर्नुहोस् है, जब परमेश्वरले मानिसलाई चिन्नुहुन्छ तब त्यो मान्छे कहिले पनि एउटै लेभलमा बस्दैन. आमेन भन्नुहोस् न. 11 पदले के भन्दछ? तिनैलाई मिश्रमा फारो र उनका सबै अधिकारीहरूका उनका समस्त देशमा आश्चर्य चिन्ह र अचम्मको कामहरू देखाउनलाई परमप्रभुले के गर्नुभयो? पठाउन भयो. हेर्नुहोस् है, पहिला कसले चिन्नु भयो? परमेश्वरले. सबैले मसँग भन्नु त आमेन.
2: यहाँ चाहिँ यो भनेको छैन है, मोसाले परमेश्वरलाई चिन्थ्यो भनेको छैन, किनभने मोसेस बिङ अ लेसर क्यान नो अ ग्रेटर। हेर्नुहोस् अहिले जो कोहीले पनि पास्टर विनयलाई जान्दछ, अब फर इक्जाम्पल बुझाउनका लागिलाई, तर पास्टर विनयले सबैलाई नजान्न सक्ला। कोही कोही बेला म बाटोमा हिँडिरहेको हुन्छु, जय मसी भन्नुहुन्छ, अनि त्यहाँदेखि चिन्नुभयो मलाई, अनि त्यहाँदेखि चिने नि हजुर कस्तो हुनुहुन्छ भन्छु, अन्त राम्रै छु जय मसी गएँ ल, अनि कौशीलाई अलिक पर पुगेपछि चिन्नु भयो भने कहाँ चिन्नु, कहाँ चिन्नु, अब जय मसी फर्काएको मात्रै हो। हेर्नुहोस् है, जब हामी माथिल्लो लेभलमा हुन्छौँ, हेर्नुहोस् है, माथिल्लो लेभलमा हुन्छौँ, अरूलाई हामी त्यति चिन्दैनौँ, किनभने सबैलाई चिन्नका लागिलाई साह्रो पनि पर्छ। तर साधारण विश्वासीले एउटा पास्टरलाई चिन्न सक्छ, तर यहाँ बाइबलले के भनेको छ, एउटा साधारण मोसाले महान परमेश्वरलाई चिनेको होइन अरे, महान परमेश्वरले चाहिँ कसलाई चिनेको अरे, चिनेको रहेछ मोसालाई, साधारण ब्याकस्लाइड भएको व्यक्तिलाई, आमेन, चिन्न भएको रहेछ। हेर्नुहोस् है, यसको मतलब म परमेश्वरलाई चिन्छु त्यो एउटा कुरा हो।
1: श्रोता, आजको रेडियो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? के तपाईँ आजको रेडियो कार्यक्रम सुनेर मुक्तिदाता प्रभु येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ, निम्त्याउन चाहनुहुन्छ? उहाँ तपाईँको रुइरहेको ढोकामा ढकढक ढकढक गर्दै हुनुहुन्छ। के तपाईँ आज नै उहाँको लागि तपाईँको रुइरहेको ढोका खोल्न चाहनुहुन्छ, तपाईँको जीवनलाई उहाँ अगुवाई गर्न चाहनुहुन्छ? सब किसिमका चिन्ता, फिक्री, रोग, व्यथाबाट उहाँ तपाईँलाई छुटकारा दिएर उहाँमा नयाँ जीवन दिन चाहनुहुन्छ। यदि मेरो कुरामा तपाईँ सहमति हुनुभयो भने आजको वचन सुनेर तपाईँलाई केही नौलो अनुभूति भयो र मुक्तिदाता येशू ख्रीष्टलाई तपाईँ आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ भने तपाईँ मसँग यो प्रार्थना गर्न सक्नुहुन्छ। प्रभु येशू, म आजको रेडियो कार्यक्रम सुनेर म तपाईँलाई मेरो व्यक्तिगत जीवनको एक मात्र मुक्तिदाता प्रभु येशू ख्रीष्ट भनेर ग्रहण गर्न चाहन्छु। आज उपरान्त मेरो जीवनमा आउनुहोस् र मलाई अगुवाई गर्नुहोस्। मैले जान अन्जानमा गरेका सबै पाप, भूल, गल्तीहरू क्षमा माग्न चाहन्छु। मलाई क्षमा दिनुहोस् प्रभु। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। आज उपरान्त म तपाईँमा जीवन चाहन्छु, मेरो बाँकी जीवन तपाईँमा अर्पण गर्न चाहन्छु र अब उपरान्त तपाईँले मलाई अगुवाई गर्नुहोस्। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। प्रभु येशूको नाममा आमेन। श्रोता, तपाईँले यो प्रार्थना गर्नुभएको छ भने तपाईँ आजबाट परमेश्वर पिताको सन्तान हुनुभएको छ। उहाँमाथिको विश्वास आस्थालाई अझै बलियो बनाउन नजिकैको चर्चमा जानुहोस् भनेर हामी तपाईँलाई सल्लाह दिन चाहन्छौ। कार्यक्रमप्रति तपाईँको सुझाव, सल्लाह, प्रतिक्रिया र प्रार्थना गर्नुपर्ने कुनै विषय भए तपाईँ हामीलाई 98838 48844 फोन कल र टेक्स्ट मेसेज गरेर तपाईँ हामीलाई आफ्ना प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। आजलाई कार्यक्रमको समय सकिएको छ। आउँदो श्रृंखलामा यस्तै अर्थपूर्ण कार्यक्रम लिएर आउनेछौ। तबसम्मको लागि बिदा दिनुहोस्। हवस् त, जय मसीह, नमस्ते।

0: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
1: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
4: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
4: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
5: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
6: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98143554002, 98143554502 र 98103364006, 98103364006। फोन नम्बर 01-4392511, 01-4392511 र 01-4392510, 01-4392510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
9: किन आँखा मिचेको मिचै गरेको?
10: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
9: धेरै समय मोबाइल चलाइसि क्या
10: हो भने, यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
9: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
10: ए त्यसो भए जोगिन के गर्ने त?
9: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
10: बुझे।
9: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
11: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।
9: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
14: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
12: तपाई तथा तपाईका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
15: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
12: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
16: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: गाउन भाडामा,
18: गाउन भाडामा,
17: हे गाउन भाडामा।
19: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट, न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकैसाथ भाडामा उपलब्ध गराइन्छ।
20: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
21: अधिक जानकारीको लागि मोबाइल 9841768602, 9841768602
22: र 9818251240, 9818251240।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेखे।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: उहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरीहरूको शक्ति बढाइदिनुहुन्छ। युवक पनि दुर्बल र थकित हुन्छन् र जवान मानिसहरू थाकेर लोट्छन्, तर परम प्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरूड चाहिँ माथि माथि उड्नेछन् र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्, तिनीहरू हिँड्नेछन् तापनि मूर्छा पर्ने छैनन्।
9: टाइम चेक। यति बेला बिहानको 8 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम सफलता र उन्नति।
2: प्रेसता जयमसी तथा नमस्ते। प्रेसता सफलता र उन्नतिको सन्देशको लागि म पास्टर मिनी कुमार राई तपाईँहरूको अघि उपस्थित भइसकेको छु। प्रेसता सफलता र उन्नतिको सन्देशको लागि म पवित्र शास्त्रबाट पढ्न गइरहेको छु। दोस्रो कोरिन्थी बाह्र अध्याय बीस अनि एक्काइस पदबाट पढ्दैछु। किनकि जब म आउला तब मैले आफूले चाहे जस्तो तिमीहरूलाई नभेटाउला कि र तिमीहरूले चाहिँ मलाई आफूले नचाहे जस्तो भेटौला कि भन्ने डर मलाई लागेको छ। कहीँ तिमीहरूको बीचमा झगडा, डाहा, क्रोध, विरोध, निन्दा, कान फुकाई, अहकार, गडबडीहरू पो पाइन्छन् कि? कहीँ म फेरि आउँदा तिमीहरूको बीचमा मेरा परमेश्वरले मलाई दिन तुल्याउनुहुन्छ कि? र ती पहिले पाप गर्ने तर आफूले गरेका अशुद्धता, व्यभिचार र कामुकताबाट पश्चाताप नगर्ने धेरै जनाका निम्ति मैले विलाप पो गर्नु पर्ला कि? आमेन। प्रेसता यहाँ मण्डली अथवा चर्च परमेश्वरको जनहरू र मण्डलीका गुरुजनको बीचमा, अगुवाको बीचमा सेवकाई गर्ने र विश्वासी मण्डलीको सदस्यको बीचमा हुन सक्ने सम्भावित समस्याहरू जाहेर गरिएको छ। हामीले यहाँनिर के बताइएको छ भने अब पावल प्रेरित उहाँबाट परमेश्वरको सेवकाई धेरै भएको हो। धेरै ठाउँमा प्रेरित प्रभु यीशुको 12 चेलाहरूलाई प्रेरित भनिन्छ र ती 12 प्रेरितहरूबाट नियुक्ति भएका अरू पनि सेवा गर्ने उनीहरूलाई पनि एक प्रकारको प्रेरित अथवा मूल सेवकहरूको बीचमा गनिन्थ्यो। तर पावल प्रेरित पनि 12 चेलाहरू मध्येमा नै चेला त होइन पावल प्रेरित, तर पनि सेवकाई हेर्दाखेरि 12 चेलाहरूको रूपमा गनिन्छ अनि पाउँछौ हामीहरू। अनि किनभने एकजना चाहिँ 12 जना मध्येमा एकजना पतित हुनु परेकोले गर्दाखेरि परमेश्वरले पावललाई नियुक्त गर्नुभएको अनुमान हुन्छ। तर बाइबलमा ठोस प्रमाण चाहिँ यो भनेर अफिसियली हामी पाउँदैनौ। अब चिट्ठा हाल्दाखेरि अरूको नाम पर्यो, तरै पनि उसलाई पनि हामीले जसको नाम पर्यो ऊ चाहिँ खारिज भयो भनेको पनि होइन। तर सेवकाईलाई हेर्दाखेरि चेलाहरूको रूपमा सँगसँगै चेलाको बराबरीमा काम भएको छ। र कसबाट कुन काम भयो, कुन चेला हो कुन चेला होइन भन्ने कुरो पनि होइन। हामी प्रविष्टलाई ग्रहण गरेकाहरू चाहे हामी गुरु चेला जोसुकै भए तापनि उहाँको छोराछोरी हौ, यति हामी जान्नुपर्छ। र यहाँनिर जे भए तापनि सेवकाईमा अघि सार्ने प्रभुको दर्शन भएका परमेश्वरको वचनको गहिरो भन्दा पनि गहिरो ज्ञानहरू परमेश्वरले हासिल गराउनु भएको चेलाहरू मध्येमा पावल एउटा पर्छ। र उसले चाहिँ यहाँ के भन्दैछ, कोरिन्थको मण्डली जो ठुलो मण्डलीहरूमा कोरिन्थको मण्डली पनि पर्छ, त्यहाँनिर बेला मौकामा जानु पाउने भेट्ने हो। पावल फेरि धेरैवटा मण्डलीमा जानु पर्ने हुन्थ्यो अनि जाँदाखेरि आशिष, दर्शन, प्रकाश, रमाट, खुसीहरू है सबै कुरोको बदलामा त्यहाँ समस्या पो होला कि भन्ने यहाँ अहिले हामीले पढ्यौं। समस्या चाहिँ साधारण विश्वासीहरूमा त ठिकै छ, तर मूल अगुवाहरूमा अथवा मण्डलीको सदस्यहरूमा कसैले प्रभुको दासको रूपमा नगर्ने कमी कमजोरी, अब पावल पहिला कस्तो थियो, के हो हामी जान्दछौ भने यस्तै गर्थ्यो कि होइन, के कुराहरू भएको, त्यहाँनिर विवाद गर्ने, विरोध गर्ने, कुनै पनि अपमानित व्यवहारहरू हुन सक्छ भन्ने कुरो यहाँ जाहेर भएको छ। र यस्तो यो पद मात्र होइन, अरू ठाउँमा पनि यसरी पाउँछौ र विशेष कोरिन्थको मण्डलीमा यो कुरो चाहिँ निकै जाहेर भएको हामी पाउँछौ। तर यहाँनिर हामीले के पाउँछौ भने सबै मण्डलीबाट यस्तो हुँदैन, हामी सबै मण्डलीबाट अथवा सबै विश्वासीहरूमा यस्तो हुन्छ भन्नु चाहिँ हामी सक्दैनौ। तर प्राय नै जब हामी प्रभु यीशुलाई ग्रहण गरेका र सेवा पनि गर्दै गरेका धेरै लामो समय हुँदै गयो भने हामी एक प्रकारको हामीमा कमी कमजोरी, शारीरिक पनाहरू, संसारिक पनाहरूले, स्वार्थी पनाहरूले अनि यस्तो कुराले हामीलाई संसारको कुराले हामीलाई ढाक्दै मिच्दै आउनु सम्भव छ। यसको लागि हामीले पवित्र आत्मा परमेश्वरको अगुवाई नियन्त्रणमा जीवन जिउ भने वचन, परमेश्वरको वचन, प्रार्थना र परमेश्वरको वचनको प्रकाशहरूमा परमेश्वरको वचनको अध्ययन गराई अनि पालन गराई सिकाइमा हामी लाग्यौ भने त राम्रो हुन्छ, काम गर्नु भ्याइ नभ्याइ र अति नै आशयमै हुन्छ। तर हामी संसारतिर पनि आधी अब परमेश्वरको सेवा पनि आधी गर्छौ, कोही बेला हामी संसारिक भइहाल्छौ। त्यस्तो प्रकारको हाम्रो दोधारको अथवा अन्यताको हाम्रो हामी त्यस्तो संस्था अथवा चर्चहरूमा छौ, यस्तो वातावरणमा छौ भने यहाँनिर त्यस्तो मण्डलीको लागि दुःख जाहेर गरिएको छ। यस्तो मण्डलीमा जाँदाखेरि आशिषको बदलामा अपमानित हुनुपर्ने र श्रद्धा परमेश्वरको खातिरमा परमेश्वरको मानिसहरूलाई पनि सेवा गर्नेलाई अझै पनि श्रद्धा सम्मान हुनुपर्ने, स्वागत हुनुपर्ने ठाउँमा त्यहाँ डराउनु पर्ने, भाग्नु लुक्नु पर्ने, अपमान हुनुपर्ने भनेर यहाँ बुझ्दैछौ। र यस्तै हुन थाल्यो भने हामी शारीरिक संसारिक स्वाभाविक हुँदै जानु सक्छौ अनि पछि पछि यही कुराहरूलाई शैतानले मौका लिएर आफ्नो परमेश्वरको मानिसहरू अथवा मण्डली परमेश्वरको म जनहरूको हृदयमा दिमागमा विचारमा मनमा भित्रिने ठाउँ पनि हुन्छ। हामीले थाहै नपाए शैतान भित्रिसकेको हुनसक्छ। त्यसले गर्दा आज हामी चर्च जानु चाहिँ अल्छी लाग्ने, चर्च जानु अलिक अप्ठ्यारो लाग्ने, अरू विश्वासीलाई हेरेर सेवा गर्नेहरूलाई हेरेर आफ्नो मण्डलीको गुरुजनलाई हेरेर हामीलाई अप्ठ्यारो लाग्दैछ, मन पर्दैन भनेदेखि त्यो हाम्रो लागि गाह्रो पर्ने भयो भने यो मण्डलीमा समस्या हो, अनि त्यो समस्या अरूबाट होइन तर आफूलाई हो। यस विषयमा हामीले ध्यान दिनुपर्छ, सतर्कता अप्नाउनु पर्छ, पश्चाताप गर्नुपर्छ भन्ने कुरो हो। हामी सायद संसारको कुनै पनि कुरामा बेसी लत हुँदैछौ कि प्रार्थना र वचनमा चाहिँ कमजोरी हुँदै जाँदैछौ कि प्रार्थना वचनमा हामी समय बिताउन हामीलाई गाह्रो पर्दैछ कि बाध्यताले होस् चाहे हाम्रो लापरवाहले होस् हामी प्रार्थना वचनमा सेवामा कमजोरी हुँदै जाँदैछौ कि अथवा सेवा चाहिँ गर्छौ तर वचन परमेश्वरको वचन प्रार्थनामा कमजोरी हुँदैछौ कि त्यो हामीले याद गर्नुपर्छ। अनि हाम्रो सँगै सँगै रहने विश्वासीहरू सेवक सेवकाहरूसँग पनि हामी वाद विवाद गर्नुपर्छ, सोधखोज गर्नुपर्छ, बुझ्नुपर्छ। यसो गर्दा हामीले एउटाले अर्कोको कमी कमजोरीलाई साथ दिन सक्छौ, दोस्याउनु होइन। को चाहिँ म चाहिँ कहाँसम्म रहेछु, म अरू जतिकै छु, अरू भन्दा राम्रै छु भन्नु त्यस्तो पत्ता लाउनुलाई होइन, तर हामीले काम अघि सार्नुको लागि एउटाले अर्कोलाई उत्साह दिने हो। एउटा कुनै कुरोमा एकजना विश्वासी अथवा सेवक सेविका अथवा चर्चको सदस्य एउटा कुरोमा राम्रो होला अर्को कुरोमा नराम्रो होला, त्यस्तो हुन सक्छ। कोही कुनै कुरोमा अलिक घिर्ने कमजोरी है त्यस्तो हुन्छ, कोही प्रार्थनामा कमजोरी, कोही वचनमा कमजोरी, कोही अलिक शरीरको अभिलाषामा छिटै भइजाने, कोही अथवा रुपा पैसामा है, कोही अल्छेपनहरू सानो कुराहरूले पनि भुलाउन सक्ने, अल्मनाउन सक्ने, त्यस्तै कुनै हामीमा त्यस्तो कमी कमजोरी छ भने हामीले अरूलाई दोषाउने तरिकाले होइन तर काम सर्नुमा परमेश्वरको पर्खाल बनाउनु परमेश्वरको राज्य निर्माण गर्नलाई बाधा हुन्छ, पछि यो कुरो बढ्दै जानु सक्छ, त्यही भएर हामीले हटाउनु गाह्रो पर्छ, समाधान गर्नु गाह्रो पर्छ भनेर हामीले एउटाले अर्कोलाई उत्साह दिने होसियारीसँग त्यही पनि अपमान गरेर झगडा हुने तरिकाले होइन, अति नै होसियारीसँग। यसको लागि हामीले हितोपदेश सधैँ पढ्नुपर्छ, हितोपदेश चाहिँ हामीले सधैँ नै पढ्नुपर्छ भन्छ एकदाई अथवा जति भए पनि, अनि यसमा बुद्धिको कुरो बोल्नुमा ढङ्ग तरिका हुनु पर्यो, चाहे घरमा होस् चाहे मण्डली चर्चमा होस्। यहाँनिर अहिले हामीले पढेको कुरामा चाहिँ विशेष गरिकन हामीमा कुनै पापहरू भोगेका छौँ भने कतिवटा संस्था चर्च विश्वासीहरूमा पापसँग त्यति मतलब हुँदैन, के गर्दैछसँग मतलब हुँदैन, तर सेवासँग मतलब सेवा गर्दैछौ भन्ने, कति बाइबल पढ्दैछौ, कति सेवा गर्यौं है, कतिलाई बसमा देऊ, कति सोसमाजको काम गर, त्यो पनि ठिक हो तर हाम्रो जीवनमा पाप छ भने त्यो सेवकाईलाई बाधा हुन्छ, परमेश्वरको कामलाई अपमान हुन्छ। हामीले सेवकै भन्दा पनि परमेश्वरको सामान्यमा निष्कलङ्क निर्दोष रहनु हामीलाई अति नै जरुरी छ। हाम्रो व्यक्तिगत जीवन चाहिँ परमेश्वरसँग मिलापमा रहनु पर्छ, अरूको सेवा अरू काम भन्दा पनि, अब सेवा त काम त अरूले पनि गर्छ है, गदालाई पनि काममा लगाउनु गरिदिन्छ, अब दिनुको पैसा होइन महिनाको भए पनि दिनको भए पनि हप्ताको भए पनि पैसा दियो केही दियो अरूले पनि गर्न सक्छ, तर त्यस्तो प्रकारले होइन है। हामी मनले परमेश्वरलाई प्रेम गरेर अनि परमेश्वरले हामीलाई आज्ञा गर्नुभयो भने उहाँको सेवा गर्ने हो, र प्रार्थना गर्ने मान्छे परमेश्वरको वचन पढ्ने अध्ययन गर्ने पालन गर्ने सिक्ने सिकाउनेहरू चाहिँ पवित्र जीवन बिताउनु पर्छ, परमेश्वरको पवित्रतालाई धारण गर्नुपर्छ। र पुरानो नियममा लेवीको पुस्तकमा पवित्रतालाई चाहिँ शिरोपर गरेको पाउँछौ, परमेश्वरको आदर गर्ने आराधना गर्ने वचन सिक्ने सिकाउने र विशेष गरिकन त्यहाँनिर पवित्रतालाई सेवा भन्दा पनि ठुलो चाहिँ पवित्रतालाई, कुनै कुरोमा हामी कसैको घरमा जाउँ चाहे होटेलमा जाउँ चाहे घरमा जाउँ घरमा खानेकुरा होस् चाहे है, पहिला सुरु चाहिँ साफ सफाई हुनु पर्यो नि होइन, कति महँगो खानेकुरा होइन, हामी बस्ने ठाउँ वातावरण कतिको महँगो भन्ने होइन, तर त्यहाँ रोग लाग्ने कुरो छ कि छैन, वातावरण हावा पानीहरू अनि खानेकुराहरू पानी शुद्ध छ कि छैन, र शुद्ध र अशुद्ध पानी जहर भएको पानी र राम्रो पानीको विषयमा परमेश्वरको वचनले हामीलाई सिकाउँछ। तपाईँ र म पनि सेवा भन्दा पनि ठुलो चाहिँ खानेकुरो भन्दा पनि ठुलो चाहिँ साफ सफाई हुनुपर्छ। किनभने कुनै कुरोमा हामीले खानेकुरामा साफ सफाई अथवा स्वास्थ्यकर खानेकुरा छैन भने अथवा त्यहाँनिर कुनै समस्याजनक खाद्य छ भने गाह्रो पनि हुन्छ, त्यसले हामीलाई ढिलो चाँडो बिमार बनाउनु मार्नु पनि सक्छ। त्यसले गर्दा खानेकुरो पहिला चोखो हुनु पर्यो अथवा त्यहाँनिर हानिकारक हुनु भएन, कुनै हानिकारक कुरोहरू त्यहाँ परेको हुनु भएन। त्यसरी हाम्रो जीवनमा पनि सबैकै भन्दा ठुलो चाहिँ परमेश्वरसँग पवित्र जीवन बिताउने हो। र यहाँनिर प्रभुको जनलाई प्रभु दासलाई भेट्दाखेरि समस्या आउने, खुसी हुने, आदर गर्ने, परमेश्वरको खातिरमा एउटाले अर्कोलाई आदर गर्ने, प्रेम गर्ने, एउटाले अर्कोलाई आफूभन्दा श्रेष्ठ ठान्ने नभएर उल्टा है आफूले पनि आदर नगर्ने अरूले पनि गरिहाल्छ कि भनेर जोगिने, त्यस्तो एकदमै नराम्रो वातावरण छ। कान फुकाई भनेको छ यहाँ है हाम्रो जीवनमा हामी प्रभुको सेवा गर्नेले हाम्रो जीवनमा चाहिँ त्यस्तो आत्मिकी कुरो परमेश्वरलाई मनपर्ने कुरो भन्दा पनि आफूलाई मनपर्ने कुरो मण्डलीमा समाजमा गाउँमा परिवारमा गर्दैछौ भने त्यो परमेश्वरको सामान ठिक हुँदैन, सेवकामा आशिष हुँदैन। हाम्रो मन गुण चैत्र स्वभाव परमेश्वरको जस्तो हुनुपर्छ, परमेश्वरलाई मनपर्ने हुनुपर्छ, अनि मात्रै सेवकाई हामीले गर्न सक्छौ। यहाँनिर तिमीहरूको बीचमा झगडा डाहा क्रोध विरोध निन्दा कान फुकाई अहंकार गडबडीहरू पो पाइन्छन् कि भन्दैछ। र त्यस्तो छ भने यो सबै एउटै मान्छेमा हुन्छ भन्न सकिँदैन, नहोला कसैमा त हुन्छ भने, तर एउटा मात्रै छ भने त्यसले पनि समस्या, अर्को नकारात्मक कुरो अर्कोसँग होला, अर्को कुरो अर्कोमा होला, सबै राम्रो भए तापनि एउटा नराम्रो भयो, त्यस्तै सबै नराम्रो भइरहेको हुन्छ, सबै मिलाउँदाखेरि त्यस्तो। त्यसले गर्दाखेरि कोही दोषी भएर उसलाई हकार्नु भन्दा पनि उसँग डराउनु पर्ने, भाग्नु लुक्नु पर्ने, सेवा नै बन्द हुन्छ। त्यसले गर्दा यस्तो नहुनुको लागि तपाईँ र म प्रभुलाई ग्रहण गरेका धारण गरेका छौँ भने यस्तो कुराबाट हामी अलग रहनुपर्छ। यस्तो कुराले भरिएका कुनै व्यक्ति छन् भने उनीहरूलाई परमेश्वरको वचनले धुँदै सिकाउँदै आज्ञाकारितातिर डोराएर परमेश्वरको परमेश्वरलाई मनपर्ने बनाउनु पर्छ। नत्रदेखि हामीहरू एउटा अर्कोबाट डराउनु, भाग्नु, लुक्नु, कति बेर छुटिनु पर्ने, त्यहाँ जानु, भेट्नु नपरोस् भने यस्तै सेवकाईको बदलेमा त्यसको विपरीत। अनि यहाँ के भनेको छ भने 21 भन्दा अर्को लाइनमा, र ती पहिले पाप गर्ने तर आफूले गर्ने सेवा नै बन्द हुन्छ। त्यसले गर्दा यस्तो नहुनुको लागि तपाईँ र म प्रभुलाई ग्रहण गरेका धारण गरेका छौँ भने यस्तो कुराबाट हामी अलग रहनुपर्छ। यस्तो कुराले भरिएका कुनै व्यक्ति छन् उनीहरूलाई परमेश्वरको वचनले धुँदै

गर्नु पर्ला कि आमिन। र तपाईँ मैले परमेश्वरले नै दिनुभएको यो सबै कुरो भनेर जे पात्यो गर्नु हुँदैन। परमेश्वरको खातिरमा हामीले आफूलाई चोखो राख्नुपर्छ। हाम्रो शरीर स्वार्थको लागि अभिलाषाको लागि होइन, परमेश्वरलाई मनपर्ने काम गर्नुपर्छ। सबै कुरो परमेश्वरलाई ध्यानमा राखेर, परमेश्वरको वचनलाई ध्यानमा राखेर अनि परमेश्वरको वचनलाई शिरप्रयोग गर्दै, पढ्दै, अध्ययन गर्दै, होसियारसँग पालन गर्दै हामीले जिउनु पर्ने हुन्छ। कुनै कुरोमा पनि हामी स्वार्थी, बानी, अभिलाषी अथवा है यस्तै प्रकारको छहरू छौँ भने त्यसले हामीलाई परमेश्वर र उहाँको मानिसहरू प्रति प्रेम, श्रद्धा, भक्ति राख्नदेखि जोगाउँछ। अथवा आफ्नै परिवार होस्, चाहे साथी होस्, चाहे इष्टमित्र, छरछिमेकी, सबैमा हामीलाई थाहै हुँदैन, हामीले राम्रै गरे जस्तो लाग्छ, आफ्नै स्वार्थको लागि गरिरहेको हुन्छौँ। हामीले हाम्रो काम, चाल, ढङ्गहरू, व्यवहार चाहिँ पवित्र आत्मालाई मनपर्ने काम गर्नुपर्छ। अनि पवित्र आत्मालाई मनपर्ने भन्नुको माने परमेश्वरलाई मनपर्ने हो। पवित्र आत्माले परमेश्वरलाई मनपर्ने कामहरू गर्न लाउनुहुन्छ। एउटा पद म अर्को पढ्छु, अर्को पद यही दोस्रो कोरिन्थीको 13 अध्यायको 2 पदमा पनि पढ्छु। दोस्रो कोरिन्थी 13 अध्यायको 2 पदमा मैले तिमीहरूलाई पहिल्यै भने र दोस्रो पटक मानव उपस्थित भएर अघिबाट म तिमीहरूलाई भन्छु, अनि अहिले अनुपस्थित भएर म ती पहिले पाप गर्नेहरूलाई र अरू सबैलाई लेख्दछु, र फेरि आए भने म छोड्ने छैन। आमिन। र श्रोता, हामीले प्रभुलाई चिनेपछि, ग्रहण गरेपछि पवित्र जीवन बिताउनु पर्छ। त्योभन्दा पहिला हामीले कस्तो जीवन बिताउँ त्यसलाई क्षमा मागेर, त्यस्तो कुरा परमेश्वरको सानेमा र मान्छेलाई पनि राम्रो होइन त्यो भनेर जानेर, त्यो शर्मिन्दित कुरो, अपमानित कुरो, परमेश्वरको सानेमा घृणित, ठिक नभएका कुराहरू मान्छेको सानेमा पनि त्यस्तै हुन्छ भनेर जानेर त्यस्तो कुरालाई हामीले छोडेका हौ, तर त्यसलाई हामीले फेरि अँगालेका छौँ भने त्यसले हामीलाई समस्या ल्याउन सक्छ। र पहिलाको कुरालाई क्रिस्चियन भए भइगयो जस्तो होइन, पहिला गर्ने कुरा, पहिला गरेको कुरालाई हामीले घृणा गर्नु, परमेश्वरलाई क्षमा मागिसकेपछि त्यस्तो कुरा हामीले गर्नु हुँदैन। मैले आफ्नो सृष्टिकर्तालाई हृदयमा ग्रहण गरेँ, मेरो मुक्तिदातालाई मैले हृदयमा स्वीकारे, विश्वास गरेँ, ग्रहण गरेको छु भनेर उहाँको लागि, जसरी 3:16 पहिला कुरन्तीको 3:16 हाम्रो शरीर, मान्छेको शरीर परमेश्वरको मन्दिर भनेको छ, परमेश्वरको मन्दिर भएर कसरी जिउनु पर्छ, त्यसको विपरीत व्यथिक जीवन जिएका छौँ भने प्रस्ताव गर्नुपर्छ, क्षमा माग्नुपर्छ। नत्र भने यहाँनिर परमेश्वरको वचनले के देखाउँदैछ भने पहिले पाप गर्नेहरूलाई र अरू सबैलाई लेख्दछु भनेको छ। पहिला पाप गर्यो र त्यो पापलाई चाहिँ के पनि हुँदैन, प्रभु दयालु हुन्छ, क्षमा गर्नुहुन्छ, हामीले त अझै अरूले यस्तो गरेको छैनौ भन्ने बहना गरेर त्यो पापमा लागि बस्यो भने त्यसलाई छोडिने होइन भनेर यहाँ हामी पाउँछौ। क्षमा माग्दा भइहाल्छ, प्रभु क्षमा गर्नुहुन्छ, दयालु हुनुहुन्छ, है धेरै पटक मलाई दया गर्नुभयो होइन, हामीले देखेको छौँ संसारमा कस्तो बिहाल हुन्छ है, हामीले अरूहरूले दुःख पाएको देखेको छौँ, हाम्रो अगाडि पछाडि देखेको छौँ। म चाहिँ धर्मी, म चाहिँ राम्रो, मैले प्रार्थना गरेँ, मैले प्रभुलाई ग्रहण गरेर बाँचे भन्नु हुँदैन, प्रभुलाई ग्रहण गरौँ ठिक छ, तर त्यस संसारको जीवन जिएका छौ कि छैनौ, उहाँको वचनलाई पढेको छौ कि छैनौ याद गर्नुपर्छ। अथवा हामीले प्रभुलाई ग्रहण गरेका छैनौ भने पनि ग्रहण गर्नुको लागि नम्र भएर म ग्रहण गर्छु भन्नुपर्छ। अरू मर्यो, अरूले दुःख पायो, चाहे बिमारले होस्, चाहे दुर्घटनाले होस्, चाहे खाँचो अभाव गरिबी नै होस्, चाहे दुर्घटना होस्, चाहे मृत्यु होस्, खराब रोग होस्, खराब घटनाहरू होस्, मलाई चाहिँ भएन भनेर ढुक्कै बस्नु हुँदैन, त्यो देखेपछि होसियार गर्नुपर्छ। जोगेनौ भने, हामी त्यसमा पर्यो भने नराम्रो हुन्छ। समय हुँदा नै अरूको घटनाहरू हेर्दा जोगिएर बस्नुपर्छ, मलाई चाहिँ बचाउनुहोस्, म भन्दा पहिला जसले दुःख भोगे अथवा मरिसके होलान् उनीहरू म भन्दा पापी भएर होइन, म उनीहरू भन्दा धर्मी भएर बाँचेको होइन भनेर जान्नुपर्छ। लुकाको 13 अध्यायको 3 पद र 5 पदमा अन्य अत्याचार भनौँ अथवा प्राकृतिक महामारी भनौँ त्यसमा फसेकाहरूलाई प्रभु यीशु मसीहले भन्नुभयो, तिमीहरू पनि पश्चाताप गरेनौ भने अथवा सुध्रेनौ भने, आफ्नो पापलाई त्यागेनौ भने त्यही प्रकारले तिमीहरू मर्छौ, प्रभु यीशु मसीहले दोहोऱ्याएर भन्नुभएको छ। लुका 13 अध्यायको 3 पद र 5 पदमा दुई खालको दुर्दशा छ त्यहाँ, एउटा चाहिँ मान्छेले नै अन्य अत्याचार गरेको अनि हत्या, अनि अर्को चाहिँ प्राकृतिक प्रकोपबाट। तर प्रभु यीशु मसीहले भन्नुभयो तिमीहरू भन्दा उनीहरू पापी भएर मरेको होइन भनेर प्रभुले भन्नुभयो, तिमीहरू पनि त्यसरी नै मर्छौ अथवा नाश हुन्छौ भनेको छ, यसरी नै नाश हुन्छ यदि तिमीले पश्चाताप गरेनौ भने। र स्वतः हामीले आज संसारमा आफ्नो अगाडि पछाडि, समाज, गाउँ, आफ्नो देश र संसारमा जहाँ जहाँ जे जे देखिरहेको छौँ, हाम्रो देशमा, हाम्रो परिवारमा त्यस्तो हुँदैन भन्न सक्दैनौ। कुन बेला के हुन्छ हामी भन्न सक्दैनौ। परमेश्वरको चरणमा दिन नम्र हुनुपर्छ, दिन नम्र भएर जोगिनु पर्छ। कसैले साथ दियो, कसैले हौसला दियो भन्दैमा हामीले दुस्साहसी भएर अपराध गर्नु हुँदैन, नत्र फन्दमा परेको दिन निकाल्ने बचाउने कोही पनि हुँदैन। परमेश्वरसँग डराउनु पर्छ, अथवा पहिला त परमेश्वरलाई आदर गर्नुपर्छ। परमेश्वरलाई प्रेम आदर गरेको छ भने हामी डराउनु पर्दैन उहाँसँग, अनि यसैलाई हामीले सफलता र उन्नतिको रूपमा लिन सक्छौँ। अहिले हामीले पढेको वचन यही नै हो, दोस्रो कोरिन्थीको 12 अध्यायमा

20 अनि 21 पदमा अनि दोस्रो कोरिन्थकै 13 अध्यायमा 2 पदमा पढेको हामीले कुनै गल्तीहरू समयमा गरेको छौँ भने म त्यो गल्ती क्षमा माग्छु अथवा पाप भनौँ गल्ती भनौँ नराम्रो बानी व्यवहार आफ्नै आमा बुवासँग आफ्नो परिवारसँग अथवा बाहिर भित्र जहाँ पनि हाम्रो बानी व्यवहार राम्रो छैन कुनै पनि अपराध गरेको छ भने अभिलाषी कामुकताहरू सबै क्षमा माग्नुपर्छ परमेश्वरलाई ग्रहण गरेर त्यस्तो जीवन जिउनु हुँदैन वचनले त्यही छ नभ त्यस्तो जीवन जिएका छौँ भने हामीले राम्रो मान्छे राम्रो कुरो सिक्नु धार्मिक कुरो सिक्नु परमेश्वरलाई प्रार्थना गर्नु आराधना गर्नु बेलामा खुसी हुने रमाउने खुसी मनले होइन तर रिस उठ्ने मन दुख्ने डराउने घृणा गर्ने अर्काको कुरा गर्ने अहिले हामीले पढे जस्तै यहाँनिर अर्काको निन्दा गर्ने झगडा डा क्रोध विरोध अनि कान ठुकाई अहंकार गडबडीहरू त्यस्तो भनेको छ त्यसले गर्दा हामी त त्यस्तो गर्नु मन पर्दैन तर हामीले पापमा जीवन बिताएको छौँ भने शारीरिक सांसारिक स्वाभाविक जीवन बिताएको छौँ भने हामी बाध्यताले यस्तो पापमा सहभागी भइसकेका हुन्छौँ हामीले नचाहे तापनि र यी कुराहरू परमेश्वरको सानोमा ठिक छैन जसले हामीलाई परमेश्वरको मान्छेहरू आफ्नै मण्डलीमा समाज गाउँ परिवारमा पनि विभाजन ल्याउँछ विरोध ल्याउँछ मण्डलीमा चर्चमा पनि देशमा पनि जहाँ गयो त्यही अशान्ति हुन्छ भएको छैन मलाई माया गर्ने मलाई साथ दिने धेरै छ जस्तो लाग्छ तर अन्तमा हामी दुर्दशा दुर्घटना अथवा परमेश्वरको न्यायमा परेको बेलामा हामीलाई बचाउने कोही पनि हुँदैन हामीमा धन स्वास्थ्य इज्जत हामीलाई सहायता गर्ने मान्छेहरू हुन्जेल मात्रै हामीलाई मान्छेले सहायता गर्ने हो कसै जसले पनि त्यसले गर्दा हामी परमेश्वरको सानोमा निष्कलङ भएर जीवन बिताउनु पर्छ र अरूसँग पनि त्यस्तो जीवन बिताउन सक्छौँ यसरी हामीले सफलता र उन्नतिको रूपमा लिन सक्छौँ सफलता र उन्नतिको सन्देश सुनिदिनु धन्यवाद जय मसीह नमस्ते।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाई सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौं। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

श्रोता मित्र, जीवनमा दुःख कष्ट विपत्ति समस्याहरू आइपर्दा कुनै कुनै मानिसहरूले सुस्केरा हाल्दै यसो भन्ने गर्छन्, परमेश्वर तपाईँ कहाँ हुनुहुन्छ, मलाई तपाईँको खाँचो छ, म तपाईँलाई चाहन्छु, म तपाईँलाई कसरी पाउन सक्छु, के तपाईँले पनि कुनै बेला यसरी पुकारा गर्नु भएको छ, के परमेश्वरको चाहना गर्नु भएको छ, के तपाईँ परमेश्वरको निम्ति भोकाउनु भएको छ, तिर्खाउनु भएको छ, यसरी चाहना वा खोजी गरेर पनि मानिसले परमेश्वरलाई पाउन नसकेको महसुस गर्दछन्। तपाईँलाई म बताउन चाहन्छु कि परमेश्वरलाई खोज्ने मानिस तपाईँ मात्र एक्लो हुनुहुन्न, सबैतिर चारैतिर हरेक उमेरका मानिसहरूले परमेश्वरको खोजी गरेर आइरहेका छन्। 2000 वर्ष अघिको कुरा हो श्रोता मित्र, जुन बेला प्रभु येशु ख्रिस्ट संसारमा हुनुहुन्थ्यो, एकजना धनी मानिस उहाँ कहाँ आयो र भन्यो, हे असल गुरुजी, अजम्बरी जीवन प्राप्त गर्नलाई मैले के गर्नु पर्छ, अर्को शब्दमा भन्नु पर्दा अनन्त जीवन प्राप्त गर्नलाई मैले के गर्नु पर्छ, मर्कुस 10 अध्यायको 17 पदमा यो भनाई तपाईँले पढ्न सक्नुहुन्छ। अर्को अवसरमा प्रभुका चेला पत्रुसले हजारौं मानिसहरूलाई येशूको मृत्यु र पुनरुत्थानको बारेमा प्रचार गरेपछि ती मानिसहरूले पत्रुसलाई प्रश्न गरे, अब हामीले के गर्ने त, हामी परमेश्वर लाई कसरी पाउन सक्छौ। आजको संसारको दयनीय अवस्थाले पनि परमेश्वर र उहाँको प्रेमको निम्ति पुकारा गरिरहेको जस्तो लाग्छ। हो श्रोता मित्र, संसारमा धेरै पाप र अधर्मले ढाकिरहेको अवस्थामा धेरै मानिसहरू अत्तालिएको जस्तो लाग्छ, उनीहरूले कहीँ कतै परमेश्वरको खोजी गरे जस्तो लाग्छ। यो संसारमा जिउने हरेक व्यक्तिले परमेश्वरलाई चिन्नु पर्दछ, उहाँलाई पुकार्नु पर्दछ। परमेश्वरलाई नपाइन्जेल मानिसको हृदयमा साँचो शान्ति हुँदैन मित्र। परमेश्वरलाई नपाई उहाँसँग सम्बन्ध नराखी कसैले पनि शान्ति र आत्माको मुक्तिको अनुभव गर्न सक्दैन, उसले पाप क्षमा पाएको कुराको महसुस गर्न सक्दैन। मानिस जातिले युगौंदेखि आफ्नै कोशिशले परमेश्वरलाई पाउने प्रयास गरेर आइरहेको छ, यसका निम्ति उसले नीति नियमहरू बनाएको छ, कर्मकाण्डहरू स्थापित गरेको छ। कोही मानिसहरू परमेश्वरलाई पाउन उहाँलाई खोज्न टाढा टाढाको यात्रा गर्दछन्, तीर्थ धाम गर्दछन्, धर्म कर्म गर्दछन्। यी सबै कुराहरू गर्नुको एउटै उद्देश्य के हो भने श्रोता मित्र, उनीहरूले परमेश्वरलाई भेट्न चाहन्छन्, परमेश्वरलाई पाउन चाहन्छन्। तर पवित्र बाइबलले स्पष्ट बताएको छ कि सत्य परमेश्वर येशूको रूपमा मानिसको स्वरूप लिएर संसारमा आउनु भएको छ। मानिसले परमेश्वरलाई खोज्न कतै जानु पर्दैन, उहाँलाई भेट्टाउनको लागि तीर्थ धाम जानु पर्दैन, धर्म कर्म पनि गर्नु पर्दैन। तर पापको कारण हराएका मानिसहरूलाई खोज्न परमेश्वर स्वयं संसारमा आउनु भएको छ। येशूले भन्नुभयो, म त मानिसहरूले जीवन पाउन् र त्यो प्रशस्त मात्रामा पाउन् भनी आए। सुसमाचार युहन्ना 10 अध्यायको 10 पदमा तपाईँले पढ्न सक्नुहुन्छ। उहाँले यसो पनि भन्नुभयो, किनभने मानिसका पुत्र हराएकोलाई खोज्न र बचाउन आएको हो। लुका 19 अध्यायको 10 पदमा भनिएको छ, यो मानिसको पुत्र को हो? मानिसको पुत्र वास्तवमा स्वयं प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। जब हामी परमेश्वरले नै हामीलाई बनाउनु भएको हो भन्ने कुरा राम्ररी बुझ्दछौ, तब मात्र हामीलाई उहाँको खाँचो छ भन्ने कुराको पनि हामीलाई ज्ञान हुन्छ। एउटा अचम्मको कुरा के छ भने मित्र, हामी सबैको रूप रंग आकार प्रकार विभिन्न किसिमको छ, तर पनि हामी सबै उहाँको स्वरूपमा र प्रतिरूपमा बनाइएका छौ। हामी सजीव आत्माहरू सहित सृष्टि गरिएका छौ। जुन आत्माले परमेश्वरको चाहना गर्छ उहाँसँग मिलाप राख्न चाहन्छ। भजनकारले यो कुरा राम्ररी वर्णन गरेका छन्। तिनले भनेका छन्, जसरी हरिणले खोलाको पानीको तृष्णा गर्दछ त्यसरी नै हे परमेश्वर मेरो प्राणले तपाईँको तृष्णा गर्दछ, मेरो प्राण जीवित परमेश्वरका निम्ति तिर्खाउँछ। भजन संग्रह 42 खण्डको 1-2 पदमा तपाईँले पढ्न सक्नुहुन्छ। परमेश्वरसँगको भेटले मानिसको प्राणलाई अनि आत्मालाई तृप्त पार्छ। भजनकारले फेरि भन्छन्, किनभने उहाँले तिर्खाएकाहरूलाई तृप्त पार्नुहुन्छ र भोकालाई उहाँले उत्तम पदार्थले सन्तुष्ट पार्नुहुन्छ। भजन संग्रह 107 को 9 पदमा
तपाईले पढ्न सक्नुहुन्छ। प्रभु येशूमा विश्वास गर्ने करोडौं मानिसहरूले यो कुराको अनुभव आफ्नो जीवनमा गरिरहेका छन्। हो श्रोता मित्र, तपाईँ पनि विश्वासद्वारा आज नै आफ्नो जीवनमा यो कुराको अनुभव गर्न सक्नुहुन्छ, किनभने मानिसको पहिलो उत्तरदायित्व भन्नु नै जीवित परमेश्वरको खोजी गर्नु हो, जसलाई उहाँले आफ्नै स्वरूपमा आफू जस्तै गरेर बनाउनु भएको थियो। तर वास्तवमा जब पापले यो संसारमा प्रवेश गर्यो, त्यसपछि उसले त्यो स्वरूपलाई गुमाउन पुग्यो। तर तपाईँको निम्ति एउटा खुसीको कुरा छ, म तपाईँलाई भन्न चाहन्छु यसै कार्यक्रम मार्फत परमेश्वरमा मिलाप बनाउनको निम्ति ख्रिस्ट येशू तपाईँ जस्तै अर्थात मानिसको रूप लिएर संसारमा आउनुभयो। केही मानिसहरू संसारमा यस्ता पनि छन् जो परमेश्वर छैन भने हिँड्दछन्। कोही चाहिँ विज्ञानलाई सबै कुरा मानेर जिइरहेका हुन्छन्। डाक्टरहरू पनि विज्ञानको अध्ययन गर्ने मानिसहरू हुन्। जब कुनै बिरामी चिकित्सित हुन्छ, जब उनीहरूले सबै प्रकारको औषधि उपचार गर्दा पनि बिरामीको अवस्थामा सुधार हुँदैन, तब उनीहरू भन्छन् हामीले सक्दो सबै गर्यौं, अब उसको जीवनलाई बचाउन ईश्वरले मात्र सक्नुहुन्छ। यसरी उनीहरूको भनाईबाट परमेश्वर विज्ञान भन्दा महान हुनुहुन्छ अनि उहाँ साँच्चै हुनुहुन्छ भन्ने कुरा प्रमाणित हुन्छ। परमेश्वर साँच्चीकै हुनुहुन्छ श्रोता मित्र, थाहा पनि हामी उहाँलाई देख्न सक्दैनौ, सायद उहाँलाई बुझ्न पनि सक्दैनौ, तर उहाँलाई देख्न सकेनौ बुझ्न सकेनौ भन्ने बहानामा उहाँ हुनुहुन्न भन्न मिल्दैन। परमेश्वर साँच्चीकै हुनुहुन्छ, यो कुरामा शंका नगर्नुहोस्। परमेश्वरले तपाईँलाई साँच्चीकै बनाउनु भएको हो, नत्र तपाईँ यो संसारमा आज हुनुहुने थिएन। उहाँको अस्तित्वमा बलियो विश्वास गर्नुहोस्। उहाँले तपाईँलाई प्रेम गर्नुहुन्छ र वास्ता गर्नुहुन्छ भनी विश्वास गर्नुहोस्। परमेश्वर कहाँ हुनुहुन्छ भनी तपाईँले अन्धकारमा छामछुम गर्दै उहाँलाई खोज्नु अब आवश्यक छैन। उहाँ तपाईँबाट लुक्नु भएको छैन मित्र, बरु उहाँले तपाईँलाई पर्खिरहनु भएको छ। तपाईँले उहाँलाई खोज्न थाल्नु भन्दा अघिदेखि नै उहाँले तपाईँलाई पर्खनु भएको छ, तपाईँलाई कुरिरहनु भएको छ। उहाँ तपाईँलाई उहाँको अनन्त परिवारको सदस्य बनाउन चाहनुहुन्छ। तपाईँका पापहरू क्षमा गरेर तपाईँलाई शुद्ध पार्न चाहनुहुन्छ। तपाईँको कमजोरीको सट्टा तपाईँलाई बल दिन चाहनुहुन्छ, शक्ति दिन चाहनुहुन्छ। तपाईँको पीडा र दुःखबाट छुटकारा दिई आनन्दले तपाईँको जीवनलाई भर्न चाहनुहुन्छ, त्यो शान्तिले तपाईँको जीवनलाई भरिपूर्ण गर्न चाहनुहुन्छ। यी सबै कुराको साटोमा परमेश्वरले तपाईँबाट केही पनि चाहनुहुन्न, केवल उहाँका पुत्र येशू ख्रिस्टमा साँचो हृदयले विश्वास गर्नुपर्छ। प्रभु येशू ख्रिस्ट तपाईँका पापका निम्ति क्रुसमा मर्नुभयो, गाडिनुभयो, तेस्रो दिनमा मृतकबाट जीवित भई उठ्नुभयो अनि स्वर्गमा जानुभयो भने तपाईँले विश्वास गरे पुग्छ। एउटा कुरा सधैँ याद गर्नुहोस् आदरणीय श्रोता मित्रहरू, असल नैतिक जीवन जिएर आफ्नै कोशिशले धर्मी जीवन जिएर कर्म काण्डहरू गरेर धर्म कर्महरू गरेर कसैले पनि परमेश्वरलाई पाउन सक्दैन। परमेश्वरलाई पाउनका निम्ति पापबाट छुटकारा पाउनु पर्छ, उसका पाप क्षमा गरिएको हुनुपर्छ, उसको पाप माफी भएको हुनुपर्छ। प्रभु येशू हामीलाई पापबाट छुटकारा दिन यस संसारमा आउनुभयो, क्रुसमा आफ्नो रगत बगाएर उहाँले हाम्रो पापको मूल्य तिर्नुभयो, अर्थात हाम्रो पापको दाम तिर्नुभयो। अब हामी उहाँद्वारा परमेश्वर कहाँ आउन सक्छौ, यसको लागि तपाईँले कुनै पनि मूल्य तिर्नु पर्दैन। परमेश्वरलाई हामीले सित्तैमा पाउन सक्छौ ख्रिस्ट येशूद्वारा। के तपाईँ साँचो हृदयले परमेश्वरलाई आफ्नो जीवनमा बोलाउन चाहनुहुन्छ? अहिले तपाईँको निम्ति एउटा सुन्दर मौका छ मित्र, यसै कार्यक्रम मार्फत तपाईँले ख्रिस्ट येशूलाई सुनिरहनु भएको छ। तपाईँले आज नै उहाँलाई खोज्न सक्नुहुन्छ र उहाँलाई भेट्टाउन सक्नुहुनेछ। परमेश्वरले तपाईँलाई नयाँ जीवनको बाटोमा डोर्याउन चाहनुहुन्छ, उहाँमाथि विश्वास गर्नुहोस्। विश्वासको प्रार्थना गरी अहिले नै तपाईँ उहाँलाई आफ्नो जीवनमा ग्रहण गर्नुहोस् र तपाईँलाई उहाँले तपाईँको हरेक अवस्थामा सहायता गर्नुहुनेछ, तपाईँलाई उहाँको छोरा छोरी बनाउनु हुनेछ। र आज नै येशूमा विश्वास गर्नुहोस् र परमेश्वरलाई भेट्टाउनुहोस्। हामी कार्यक्रमको अन्त्यतिर छौ। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रिस्टको बारेमा
अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौँ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

0: जय मसी, म सृजना बोहरा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।
2: नमस्ते नमस्ते। दुई हात जोडेर आज फेरि यस चौतारोमा तपाईँलाई म हार्दिक स्वागत गर्दछु। धन्यवाद दिन्छु तपाईँले यो समयलाई पर्खिराख्नु भएको थियो। साथै पवित्र त्रिएक परमेश्वर पिता पुत्र पवित्र आत्माको नाउँमा तपाईँलाई मेरो हार्दिक अभिवादन छ। यो संसारमा तपाईँ र म जिउनु पर्छ। जिउने धेरै आधारहरू छन् र एउटा आत्मिक आधार हामीसित जीवित आशा छ। ख्रिस्ट हाम्रो जीवित आशा हुनुहुन्छ। आशा नभएका मानिसहरू कसरी कुरा गर्छन् थाहा छ? यसरी कि गरी खान देऊ कि मरिजान देऊ, कि पुरै फुल्न सकौं कि झरिजान देऊ, कि बारी बस्न सकौं कि तरिजान देऊ, कि माया टिप्न सकौं कि छरिजान देऊ। आशा विहीनको कल्पना गीत कविता। आशा जीवन भएकाहरूसित गर्न सकिन्छ। जिउँदो होन्जेल मानिसको जीवनमा आशा छ, होइन त? म तपाईँको भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र श्रोता, तपाईँप्रति कृतज्ञ छु। तपाईँले देखाउनु भएको माया प्रेमको निम्ति हामीलाई तपाईँको निरन्तर सहायता र प्रार्थना चाहिएको छ। हामी हेरिरहेका छौं कि यस कार्यक्रमद्वारा धेरै धेरै मानिसहरूले आफ्नो जीवनमा आशिष पाइरहेका छन्, साथै यस कार्यक्रमलाई आफ्नो जीवनको एउटा अभिन्न अंग बनाएका छन्। परमेश्वरले तपाईँलाई निरन्तर आशिष दिउन्, उहाँको बाटोमा डोर्याउन्। आमेन। आउनुहोस् सदैव आज पनि एउटा मधुर अर्थपूर्ण गीत भजन सुन्दै आजको सन्देशको निम्ति

यात्रा लाम हुन्छ। हो, आशा यस्तै कुरा हो जसले हामीलाई धेरै धैर्यताको पाठ सिकाउँछ, धेरै हामीलाई कुर्याउँछ। तर पनि आशा जीवन भएकासित गर्न सकिन्छ, जिउँदो हुन्जेलसम्म आशा छ। हो, तपाईँ र मेरो निम्ति ख्रिस्ट हाम्रो जीवित आशा हुनुहुन्छ। म तपाईँसित परमेश्वरको पवित्र वचन पहिलो पत्रुस पहिलो अध्यायको 3-9 पाठ गर्दैछु। जीवित आशाको निम्ति परमेश्वरको प्रशंसा। परमेश्वर हाम्रा प्रभु यीशु ख्रीष्टका पिता धन्यका हुनुहुन्छ। उहाँको महान कृपाले मृतकबाट यीशु ख्रीष्ट पुनरुत्थानद्वारा एउटा जीवित आशाको निम्ति हामी नयाँ गरी जन्मेका छौं। स्वर्गमा तिमीहरूका निम्ति साँची राखेको उत्तराधिकार अविनाशी विशुद्ध र नओइलनी किसिमका छन्। आखिरी समयमा प्रकट हुन आँटेका मुक्तिको निम्ति तिमीहरू विश्वासद्वारा परमेश्वरको शक्तिबाट सुरक्षित राखिएका छौ। तिमीहरू यसैमा रमाउँछौ, यद्यपि अहिले थोरै समयका निम्ति तिमीहरूले विभिन्न किसिमका कष्ट भोग्नु पर्दछ, आगोबाट खारिने तर नष्ट भएर जाने सुन भन्दा पनि तिमीहरूको विश्वास मूल्यवान छ। तिमीहरूको यो विश्वास साँचो प्रमाणित होस् र येशु ख्रीष्ट प्रकट हुनुहुँदा प्रशंसा महिमा र आदरको योग्य बनोस्। तिमीहरूले नदेखे तापनि उहाँलाई प्रेम गर्छौ, उहाँलाई तिमीहरू अहिले देख्दैनौ तापनि उहाँमाथि विश्वास गर्छौ र अवर्णनीय र गौरवमय आनन्दमा रमाउँछौ। तिमीहरूका विश्वासको प्रतिफल स्वरूप तिमीहरूले आफ्नो आत्माको मुक्ति पाउँछौ। यो थियो जीवित आशाको निम्ति परमेश्वरको प्रशंसा। जीवित वचनबाट पहिलो पत्रुस पहिलो अध्याय 3-9। यहाँ जीवित आशाको व्याख्या छ। नयाँ जन्म, नयाँ जीवन, नयाँ आशा, सबै नयाँ कुराहरू। त्यसपछि उत्तराधिकारीपनको यहाँ स्मरण गराइएको छ। हाम्रो सम्पत्ति जुन अविनाशी छ, विशुद्ध छ र नओइलिने किसिमको छ, अर्थात सुकेर जाने, नझर्ने किसिमको, नओइलाउने किसिमको। कुन आशा त? कुन आशा भन्दाखेरि तपाईँ र मेरो निम्ति परमेश्वरमा आशा। यो विषयमा त हामीले बुझ्न पर्ने कुरा के छ भने हाम्रो सम्पत्ति के हो त्यो हामीले जान्न सक्नुपर्छ। एफिसी 1:18-19 पदले हाम्रो सम्पत्तिको विषयमा स्पष्ट बताएको छ, म यो पनि प्रार्थना गर्दछु कि तिमीहरूको हृदयको आँखा उज्यालो होस् र कुन आशाको निम्ति उहाँले तिनीहरूलाई बोलाउनु भएको छ र सन्तहरूमा उहाँको महिमित उत्तराधिकारको सम्पत्ति के हो सो तिमीहरूले जान्न सक। फेरि सुन्नुहोस् है, कुन आशाको निम्ति उहाँले तिमीहरूलाई बोलाउनु भएको छ र सन्तहरूमा उहाँको महिमित उत्तराधिकारको सम्पत्ति के हो सो तिमीहरूले जान्न सक। सम्पत्ति के हो त्यो तपाईँ र मैले जान्न पाऊ। असीम शक्तिको असीम महानता परमेश्वरमा तपाईँ र मेरो निम्ति जीवित आशा छ। यो संसारमा मानिसहरूले थरी थरीको आशा दिन्छन् अनि सान्त्वना दिन्छन् तर बिर्सिहाल्छन्, होइन त? कहिलेकाहीँ त्यस्तै काम तपाईँ र मबाट पनि भएको होला। त्यसकारण मुखबाट कसैलाई आशा दिन अगाडि विचार गर्नुहोस् है। तपाईँ र म बाँच्छौँ जो मानिसले आशा गर्छन्, ससाना नानीहरूले पनि आशा गर्छन्, बिर्सँदैनन् त्यसै कारण तपाईँ र म त्यसै आशा बाँड्दै नहिँडौ। तर परमेश्वरले तपाईँ र मलाई जीवित आशा दिनुहुन्छ है, उहाँले हामीलाई चाहिँ आशा दिनुहुन्छ, परमेश्वरमा भएको जीवित आशा। रोमी 5:1-5 खण्डमा अझै हामी परमेश्वरको महिमाको सहभागी हुने, उहाँको परमेश्वरका महिमामा सहभागी हुने हाम्रो आशामा हामी रमाउँछौ। परमेश्वरमा जुन हाम्रो सहभागिताको आशा छ त्यसमा हामी रमाउँछौ। रोमी
आठ अध्यायको 24 र 25 खण्ड पनि म पाठ गर्दैछु, किनकि यही आशामा हामीले मुक्ति पाएका थियौं। यही आशामा अब देखिने चाहिँ आशा त आशै होइन, जुन कुरा हामी देखिहाल्छौं त्यो त आशा नै भएन, किनकि देखेका कुराको आशा कसले गर्छ र? तर यदि हामी आफूले नदेखेका कुराको आशा गर्छौं भने धैर्यता साथ हामी त्यसको प्रतीक्षा गर्दछौं। हो, यो आशा सँगसँगै धैर्यताको पनि परीक्षा हुन्छ, किनभने आशा एउटा सान्त्वना हो, आशा एउटा प्रतिज्ञा हो, यसको निम्ति तपाईँ र ममा धैर्यताको आवश्यकता हुन्छ। धैर्यता साथ हामी त्यसको प्रतीक्षा गर्दछौं। प्रतिज्ञा पुरानो करारमा अगमवक्ताबाट यसैया 11 अध्यायको 10 पदमा यिसैको वंशबाट एकजना आउनुहुनेछ, उहाँले अन्य जातिहरूमाथि शासन गर्नुहुनेछ, उहाँले अन्य जातिहरूमाथि शासन गर्नुहुनेछ र उहाँमाथि अन्य जातिहरूले आशा राख्नेछन्। हो, परमेश्वरमाथि आशा राख्नेछन्, आफ्नो मुक्तिदातामाथि आशा राख्नेछन्। यो चाहिँ अगमवक्ताबाट आएको परमेश्वरको सन्देश। कुनै बेला हामी आशा विहीन थियौं, के पनि थिएन, आशा नभएको मानिसहरू कस्ता हुन्छन् होला सोच्नुहोस् त तपाईँले। आशै नभएको, कुनै आशा नभएको मान्छे त कस्तो हुन्छ होला? एफिसी 2 अध्यायको 12 पद, याद राख तिमीहरू त्यस बेला ख्रिस्टबाट अलग इजरायलका नागरिक हकबाट बाहिर भएका थियो र प्रतिज्ञाका करारबाट बिराना आशा नभएका र यस संसारमा परमेश्वर रहित थियो। एफिसीको पत्रीमा यहाँ मलाई स्मरण गराइँदैछ कि हामी अन्धकारमा रहँदाखेरि हाम्रा मुक्तिदातालाई नचिनेको अवस्थामा स्मरण गराइँदैछ, तिमीहरू त्यस बेला ख्रिस्टबाट अलग इजरायलका नागरिक हकबाट पनि बाहिर भएका थियो, प्रतिज्ञाका करारबाट बिराना आशा नभएका र यस संसारमा परमेश्वर रहित थियो। हो, तर अब एउटै जीवित आशा म तपाईँ र म सम्मिलित भएका छौं, बोलाइएका छौं। एफिसी 4 अध्यायको 4-6 जसरी तिमीहरू बोलाइँदा एउटै आशामा बोलाइएका थियो, तपाईँ र म जुन आशा तिमीहरूको बोलावटसँग गाभिएको छ, एउटै प्रभु, एउटै विश्वास, एउटै बप्तिस्मा, हामी सबैका एउटै परमेश्वर र पिता, जो सबैमाथि सबैका मध्य र सबैमा हुनुहुन्छ। कति आशिषको वचन, एउटै जीवित आशा। एउटै जीवित आशामा तपाईँहरू मेरो बोलावट भएको छ र त्यही आशामा तपाईँहरू म गाभिएका छौं, अर्थात् एउटै प्रभु, एउटै विश्वास, एउटै बप्तिस्मा, हामी सबैका एउटै परमेश्वर पिता, जो सबैमाथि सबैका मध्य र सबैमा हुनुहुन्छ। पहिलो तिमोथी 1 अध्यायको 1 पदले पनि भन्छ, हाम्रो आशा येशु ख्रिस्ट, उहाँ हाम्रो आशा हुनुहुन्छ। निराशामा पनि आशा, किनभने परमेश्वरले हामीलाई प्रेम गर्नुभयो र हाम्रो निम्ति मर्नुभयो। निराशामा पनि आशा, किनभने परमेश्वरले हाम्रो वास्ता गर्नुहुन्छ। निराशामा पनि आशा, किनभने परमेश्वरले हामीलाई निको पार्नुहुन्छ। निराशामा पनि आशा, किनभने उहाँसित एउटा सुन्दर योजना छ मेरो निम्ति। निराशामा पनि आशा, किनभने उहाँ फेरि आउँदै हुनुहुन्छ, महिमित आशा। तितसको 2 अध्यायको 13 पदले भन्दछ, हाम्रो धन्यको आशा, हाम्रा महान परमेश्वर मुक्तिदाता येशु ख्रीष्टका महिमाको आगमनको हामी प्रतीक्षा गर्दछौं। आमेन। कुराकानी गर्दा गर्दै समयले बिदाय दिइसक्यो, तर कति आशा, उत्साह, प्रसन्नता हाम्रो हृदयभित्र उब्जेर आउँछ जब हामी परमेश्वर माथिको हाम्रो जीवित आशालाई स्मरण गर्दछौ। यो जीवित आशा ख्रिस्टमाथि हाम्रो, उहाँ हाम्रो निम्ति आशा छ, किनभने उहाँले हामीलाई प्रेम गर्नुहुन्छ,
हाम्रो वास्ता गर्नुहुन्छ, हामीलाई निको पार्नुहुन्छ, उहाँले सुन्दर योजनामा डोर्याउनुहुन्छ, उहाँ फेरि आउँदै हुनुहुन्छ तपाईँको निम्ति, मेरो निम्ति। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउ।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: आफ्ना छोरा छोरीहरूलाई सफलताको लागि हुर्काउनुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ। कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 64 यहाँहरूलाई स्वागत छ। आज हाम्रा धेरै युवाहरू अधिकारको भावनाका साथ हुर्कन्छन्। आमा बुवाको रूपमा हामीले हाम्रा बच्चाहरूलाई उनीहरूले चाहेको सबै कुरा नदिने कुरामा होसियार हुनुपर्छ। उनीहरूलाई कुनै काम नगराई सानैदेखि नै हामीले नियम र संरचना स्थापित गर्न आवश्यक छ। हामीले उनीहरूलाई अनुशासन, जिम्मेवारी र गलत व्यवहारको परिणाम सिकाउन आवश्यक छ र हामीले उनीहरूभित्र एउटा कार्य नैतिकता विकास गर्न आवश्यक छ, जसले उनीहरूले बुझ्छन् कि उनीहरूले कडा परिश्रम गरेर कमाएको कुरा मात्र प्राप्त गर्ने हकदार छन्। हिब्रूको पुस्तक 12 अध्यायको 11 पद, सबै ताडना सुरुमा सुखद हुँदैनन् तर दुःखदायी हुन्छ, तर ताडनाद्वारा तालिम पाएकाहरूका लागि यसले पछि धार्मिकताको शान्तिपूर्ण फल उत्पन्न गराउँछ। बालबालिकाहरूले आफ्नो भविष्यको लक्ष्यमा प्राप्त गर्न आत्म अनुशासन र त्यागको महत्व बुझ्ने सम्भावना हुँदैन। तपाईँले सानै उमेरदेखि नै यी विचारहरू उनीहरूको दिमागमा बसाल्न सुरु गर्नुपर्छ। प्रिय श्रोता, हामीले उनीहरूलाई यो कुरा बुझ्न मद्दत गर्नुपर्छ कि जीवनले हामीलाई हामीले चाहेको कुरा दिँदैन, तर हामीले पाउनु पर्ने कुरा दिन्छ। म एउटा उदाहरण बाँड्न चाहन्छु। एक बुवाले आफ्नो बच्चालाई यो पाठ सिकाउँदै बच्चाले आफ्नो बुवालाई केही पकेट मनी मागे, भन्दै कि यो स्कूलको लागि हो। बुवाले छोरालाई सोधे, के तिमी यो पैसा कमाउन केही काम गर्न सक्छौ? यो बुवाले आफ्नो बच्चालाई भन्न चाहनु भएको कुरा के थियो भने, हामीले अरूबाट हामीलाई आवश्यक परेको कारणले मात्र चीजहरू दिने अपेक्षा गर्नु हुँदैन, हामीले पाउनु पर्ने कुरा मात्र स्वीकार गर्नुपर्छ। हिब्रूको पुस्तक 5 अध्यायको 13-14 पद, दूध मात्र खाएर बाँच्ने मानिस चाहिँ धार्मिकताको वचनमा निपुण हुँदैन, किनकि त्यो बालकै हुन्छ। खदिलो भोजन त परिपक्व मानिसहरूका निम्ति हो, यिनीहरूको मानसिक शक्ति निरन्तर अभ्यासद्वारा असल र खराब छुटाउन सक्ने भएका हुन्छ। यो बच्चालाई स्कूलको लागि चाहिने पैसा उसले कमाउनका लागि गर्ने कामको मूल्य भन्दा बढी हुन सक्छ। त्यो ठिक छ, बच्चाले तपाईँको लागि गर्ने काम तपाईँले उनीहरूलाई दिनुभएको पैसाको लायक हुनु आवश्यक छैन। तपाईँले के गरिराख्नु भएको छ भने उनीहरूलाई पाठ सिकाउनु हो। केही पनि सित्तैमा आउँदैन। यदि तपाईँ केही चाहनुहुन्छ भने तपाईँले त्यो कमाउनको लागि सेवा प्रदान गर्नुपर्छ। लुकाको पुस्तक 2 अध्यायको 52 पद, अनि यीशुले बुद्धिमा, कदमा परमेश्वर र मानिसहरूको अनुग्रहमा बढ्दै जानुभयो। तपाईँको बच्चा ठूलो हुँदै जाँदा तपाईँले उसलाई ठूलो जिम्मेवारी र कामको साथ चुनौती दिन सक्नुहुन्छ। तिनीहरूलाई बढ्नको लागि अवसरहरू सृजना गर्न जारी राख्नुहोस्। साना चुनौतीहरूबाट सुरु गर्नुहोस्। जब तिनीहरूले यी साना क्षेत्रहरूमा सफलता प्राप्त गर्छन्, तिनीहरूको बुद्धि र विकास बढाउन ठूलो अवसरहरू प्रदान गरेर चुनौती दिनुहोस्। हामी काम गरेर राम्रोसँग सिक्छौ। तपाईँ यी चुनौतीहरूमा कला, संगीत र खेलकुदलाई समावेश गर्न सक्नुहुन्छ। मर्कुसको पुस्तक 10 अध्यायको 45 पद, किनकि मानिसको पुत्र सेवा पाउन होइन, तर सेवा गर्न र धेरैका छुटकाराको मोलको निम्ति आफ्नो प्राण दिन आएको हो। आफ्नो बच्चाहरूलाई स्वयं सेवा गर्न प्रोत्साहित गर्नुहोस्। उनीहरूले यो कामको लागि सम्भावित तलब पाउने छैनन्, तर उनीहरूले बहुमूल्य अनुभव प्राप्त गर्नेछन् र जीवनका सिपहरू सिक्नेछन्, जसले उनीहरूलाई पछि जीवनमा रोजगारीको लागि तयार पार्नेछ। प्रिय श्रोता, उनीहरूलाई महत्वपूर्ण निर्णय लिन दिनुहोस्। उनीहरूले निर्णय लिएपछि त्यसको परिणाम हेर्नुहोस्, नतिजाहरू निगरानी गर्नुहोस् र पछि उनीहरूको निर्णय राम्रो थियो कि नराम्रो भन्ने बारेमा सल्लाह दिनुहोस्, किन भनेर व्याख्या गर्नुहोस्। अन्तमा उनीहरूको भविष्यको लागि दीर्घकालीन दृष्टिकोण विकास गर्न मद्दत गर्नुहोस्। उनीहरूले कस्तो प्रकारको काम गर्न सक्छन् जसले उनीहरूको समुदायलाई सेवा प्रदान गर्नेछ, र निश्चित गर्नुहोस् कि तपाईँ उनीहरूको सबैभन्दा ठूलो प्रशंसक हुनुहुन्छ। उनीहरूले गर्ने हरेक सुधारको प्रशंसा गर्नुहोस्, प्रत्येक सफलतालाई पुरस्कृत गर्नुहोस्। उनीहरूको उपलब्धिहरूमा तपाईँ कति गर्व हुनुहुन्छ भनेर बारम्बार भन्नुहोस्। यसरी तपाईँ आफ्नो बच्चालाई सफल र जिम्मेवार वयस्क बन्न तयार पार्नुहुनेछ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
5: स्पार्क माई फेथ, जुगु विश्वास के चमक हया बिउ। सक्तान तंकल की छुयागो जय मसीह। जोजलपाजी अमृता महर्जन स्पार्क माई फेथ यो जीवन या श्रृंखला भाग 33 के छि सकसित न लसकु छ। गबले गबले झिस सकसित तह धंगुक संघर्ष या सामना या माले थाकुगु अवस्था गुगु तस्क थाकु खन्दै जब जीसन फुक्का आशा मध्ये कल थे त्याकी जब जीसन जीवने दक्ले अपमूल्य ब्याचुनगु वस्तु झिगु रात झिका यङ्कुगु थेजी उगु इले जीसन छुयागु थुगु नियसयाली सबित जीसन दाउदिया सत्य बाखा सुए दाउदिया जीवनने तदङ्गु विजय व सफलता प्राप्त यागु यी न दु कथिकी गोलिया त स्यागु इले तर तदङ्गु नुग चुया स्याचा व पराजय या अनुभव यागु यी नदु छिगु जीवने जुया चङ्गु भाख या त थो परिचित थे छोला यो पिनियनमिपि दाउदिया जीवने छगु नाटकीय प्रकरण वो थगु सैनिक सेना या त सिक्न चङ्गु थुगु गृह शिविर तोता पलस्ती शत्रु देगु ल्युल्यु हुने द आदेश पिल इपि हुने ढुङ्गा अभिमेलिकी तिस सिक्न आक्रमण याद नापाङ्गु समुएल स्विगु अध्याय सोगु पद के धाटकु अनि दाउद वोया मनु त सिक्ल थ्यो भले इम्स वो सहर नास जुगु व इम त इमी निसत व मस्त सकसित यङ्गे ढुङ्कु गो खन दाउद थगु सहरिया त सुरक्षित तोता तदङ्गु डोङ्कल नापाङ्गु समुएल स्विगु अध्याय पेगु पत्के धाटौ डो अले इपि तस्क खोल ठुली अप खोल कि इम्के शक्ति हे मध्य आउन अभिमेलिक दाउद या निम कलापिन त थ नाप यङ्कु गु ख गुकि वया यम कला अभिगेल न दुगु ख दाउद थगु व्यक्तिगत छेन छेतिया दुख जक्क मखु दाउद त्या सक्ने मनु त दुखित व क्रोधित जोया चङ्गु ख इमे क्यापिन त कै दे यङ्कु गुणी इमे तस्क नुग मछिङका दाउद या त नो त के का स्यागु खला त वयागु जीवने थो तस्क तनापूर्ण इले दाउद थ परमेश्वर परम प्रभु के शक्ति माला दिल नापाङ्गु समुएल स्विगु नेगु ज्याको पत्के धाटौदो दाउद अभिमेले क्या पुजारी अबिया थार या त धाल पुजारिया भिङ्गु श्रुति काप या ल जिथा हजी अले अबिया थार वो हयाबिल अनि दाउद परमेश्वर के यन छु जी उपी लुई त याइपी मनुते त ल्युल्यु हुनेला छु जी इम त नाप्ला के फैला परम प्रभु वया त लिसबिल ज्यू छ इम त ल्युल्यु हु छ इम त नाप्ला का फुक्क जो ना यङ्कुपी त छुटेया ना हजी पृथ्वी दखले छुङ्गु इले जिस न्योने फैगु दखले महत्वपूर्ण पला नापाङ्गो पला दैगो परमेश्वर या शरण्य मुनि गुख वेगया मतिना छिगो अस्तित्व या सन्तुष्टि यायकेबी वेगलजी द सान्तना दबी अले वेक पाखे मागु बुद्धि माला दिस ताकि चिस झी दुने लाना चुङ्गु अवस्था या त सहया भई निगु गरन्थे छगो यो सङ्गु पत्के ढाटगुदो झी प्रभु येशु ख्रिस्ट या परमेश्वर व बा या त झिस सुभावी हेमा वेक या दया माया दुम व फुक्क कथा या सान्त्वना ब्यादि म परमेश्वर ख यपिन यनमिपि झिस दोङके बले उखिया नीति झिस तस्क मु पुले मारि परमेश्वर झित तस्क दया याना दिन अले वित क्षमा व सान्त्वना बित थगो लाल होना दिल दाऊद उब्ले हे परमप्रभु या आज्ञा माने याना अभिमेलिक ते त लिउलिउ हुन म थसेना पाखे पेस म मनु त थ नापा होल मिश्र या छम दास याके मुङको जानकारी या माध्यम दाऊद थगो नगरे आक्रमण या त यापी सक्ने अभिमेलिक कि ते त जुना क्या त सक्षम जुल नापाङ्गु समुएल सुईको अध्याय च्याको गुगु पदके धाटगुदो दाउद थ निमकलापी नाप अभिमेले कि त्यस यङ्कुको सक्ने मनु त फुक्क वस्तु या त छुटे या नाल इम्स लाका यङ्कुको फुक्क सामान क्यापी व इपी थगु निधि यङ्कुको सामान नाप फुक्क दाउद लित हल थो न छु न तो मफ्यु यो पि नेपी अवस्था न्याब्ले बामलागु जुई मुखु छिगु निराशा छुङ्गु इले छिगु दुन नुग्ल निसे परमेश्वर या त प्रार्थना याना दिस वयागो सान्त्वना वो वयागो बुद्धि न माला दिस वेकण छि त छु याय त दया दिल वो पालन याना दिस अले दाऊद या विषय या गु उद्धार या त छि अवश्य हे खनि परमेश्वर यो वचन याना दिगुनी छि सकसित न परमेश्वर सुभाविमा जय मसी नमिपी छिम्स नकतिनी हे जक बाइबलीय प्रभावशाली शिक्षकको आत्मिकी लपु केनादिम सोमन भिक्टर चोयादिगो हसना झिगु हे नेपाल भाषाया रेडियो ज्याजो वो पालन या नादिस अले दाउद या विषय या गु उद्धार या त छि अवश्य हे खनि परमेश्वर यो वचन येनादिगुनी छि सकसित न

0: उकी अनि जिमके जिमको मोबाइल नम्बर दु 98 68 55 33 39 98 68 55 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जय मसी।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम बदलिएको जीवन शैली।
2: जय मसीह तथा नमस्कार। TWR नेपालद्वारा प्रसारित आत्मिक कार्यक्रम बदलिएको जीवन शैलीमा यहाँहरूलाई स्वागत छ। जब डिप्रेशनले ढोका धकधक्याउँछ, मनको वेदनामा मैले परमप्रभुलाई पुकारे र उहाँले मलाई जवाफ दिनुभयो र मलाई मुक्त गर्नुभयो। भजन संग्रह 118:5। मानसिक स्वास्थ्य अधिकारीहरू भन्छन् कि कुनै पनि समयमा सामान्य जनसंख्याको 17% मानिसहरू कुनै न कुनै प्रकारको डिप्रेशनसँग संघर्ष गरिरहेका हुन्छन्। यदि यो साँचो हो भने हरेक 5 जना मध्ये 1 जना डिप्रेशनसँग जुधिरहेका छन्, जसमा 2/3 भन्दा बढी महिलाहरू छन्। डिप्रेशन एक त्यस्तो भाइरस हो जसले तपाईँको खुशी र आनन्दलाई नाश गर्छ। यदि तपाईँ ती मध्ये 1 जना हुनुहुन्छ भने केही सरल निर्देशनहरू टिपोट गर्नुहोस्, जसले तपाईँ कहाँ कुन अवस्थामा वा डिप्रेशनको कुन स्टेजमा हुनुहुन्छ र मदतको लागि कहाँ जानु आवश्यक छ भनेर निर्धारण गर्न तपाईँलाई मदत गर्नेछ। सबैभन्दा पहिले आफैलाई सोध्नुहोस्, के म साँच्चै निराश छु वा केवल एक क्षणिक निराशाजनक आघातबाट पीड़ित छु। यसको निम्ति तपाईँले केही लक्षणहरू पहिचान गर्न आवश्यक छ। खाली महसुस गर्नु, असामान्य प्रकारले थकावट महसुस हुनु, परिस्थिति र मानिसहरूको सामना गर्न कठिनाई हुनु, आफ्नो आवरण वा कस्तो देखिएको छु भन्ने कुरामा वास्ता गर्न छोड्नु, खानाको रुचिमा परिवर्तन हुनु र कुनै पनि लतबाट जस्तै लागु औषध, मदिरा, टीभी वा कम्प्युटरबाट आफूलाई टाढा राख्न सक्ने क्षमतामा अप्रत्याशित कमी हुनु, यी डिप्रेशनको शुरूवाती लक्षणहरू हुन्। अर्को कुरा, तपाईँको बानी कसरी परिवर्तन भइरहेको छ त्यसको हेक्का राख्नुहोस्। सायद तपाईँ लामो दूरी पैदल हिँड्नुहुन्थ्यो र नियमित रूपमा व्यायाम गर्नुहुन्थ्यो होला, तर अहिले तपाईँलाई ओछ्यानबाट उठ्न नै गाह्रो लाग्न थालेको छ कि? अनि के तपाईँ मानिसहरूबाट टाढा रहन मन गर्नुहुन्छ र तपाईँ झ्यालहरू बन्द गरेर दिनभरि बस्न रुचाउनुहुन्छ? यदि यी कुराहरू तपाईँ दैनिक रूपमा सामना गरिरहनु भएको छ भने सायद तपाईँ डिप्रेशनतिर बढ्दै हुनुहुन्छ। फेरि आफैलाई सोध्नुहोस्, के मेरै कारणले यो सबै समस्या उत्पन्न भएको हो? अनि के मलाई त्यस्तो कुनै उपाय थाहा छ यो परिस्थिति वा डिप्रेशनबाट निस्कने? प्रिय साथी, तपाईँले आफैले आफूलाई कुनै कुनामा पढिरहन अनुमति दिएको कारण डिप्रेशनले तपाईँलाई बलियो गरी अठ्याएको हुन सक्छ। जे कुरा नहोस् भन्ने तपाईँ चाहनुहुन्थ्यो त्यही हुन तपाईँले अनुमति दिइरहनु भएको छ कि? अथवा के तपाईँ त्यही कुरा गरिरहनु भएको छ जुन गलत हो भन्ने तपाईँलाई थाहा छ? तपाईँ आफ्नो जीवनमा केही कुरालाई सहन गरिराख्नु भएको छ जुन कुराबाट पूर्ण छुटकारा पाउन आवश्यक छ, तर तपाईँ त्यो तथ्यलाई छोपिरहनु भएको छ किनकि तपाईँ नतिजासँग डराउनुहुन्छ। त्यही डरको कारण तपाईँ कुनै कुनामा विलीन हुन खोज्नुहुन्छ। तपाईँ भन्नुहोला कि मैले सबै प्रयास गरिसके तर कुनैले काम गरेन, मैले परमेश्वरको मदतको लागि पनि प्रार्थना गरेको छु र मलाई लाग्छ कि म परमेश्वरसँगको मेरो सम्बन्धमा पनि राम्रो छु, तर मेरो यो समस्या समाधान भएको छैन, म अझै पनि निराश नै छु। सायद तपाईँलाई सबै कुरा आफैले ह्यान्डल गर्ने बानी परेको हुन सक्छ, त्यसकारणले गर्दा यो 3 शब्द उच्चारण गर्न तपाईँलाई गाह्रो परिरहेको होला, तर तपाईँलाई कठिन लागेका यी 3 शब्द तपाईँले आफ्नै मुखले बोल्नुपर्ने हुन्छ। आई निड हेल्प अथवा मलाई सहयोगको खाँचो छ। तपाईँको शरीरमा कुनै भाइरसले संक्रमण गर्दा जब तपाईँले जानेको घरेलु उपचारले र वा अन्य कुनै तरिकाले काम गर्दैन, तब तपाईँ डाक्टर कहाँ जानुहुन्छ र यही 3 शब्द बोल्नुहुन्छ, होइन र? जब तपाईँको आँखा धमिलो हुन थाल्छ र तपाईँ आँखा डाक्टरकोमा जानुहुन्छ, तपाईँ यही नै भन्नुहुन्छ कि डाक्टर साहब, मलाई तपाईँको सहयोगको खाँचो छ। त्यसो भए आज निराशाले गाँच्दै गर्दा तपाईँले कोसँग कुरा गर्ने त, कोसँग सहयोग माग्ने त? तपाईँले आफ्नो पति वा पत्नी, नजिकको साथी

आमा बुवा वा आफ्नो पारिवारिक डाक्टरसँग यस बारेमा कुरा गर्न सक्नुहुन्छ। औषधिको प्रयोगले कुनै समय धेरै सहयोग त पुर्याउँछ, तर धेरै जस्तो अवस्थामा औषधिले समस्यालाई ढाक्ने मात्र काम गर्छ। तर एउटा कुरामा भने तपाईँ ढुक्क हुन सक्नुहुन्छ कि परमेश्वरले सहायताको निम्ति तपाईँले गर्नुभएको प्रार्थनाको जवाब पक्कै दिनुहुन्छ। जवाफ आउने प्रक्रियाहरू फरक हुन सक्छ, जस्तो कि तपाईँको प्रार्थनापछि तुरन्तै परमेश्वरले त्यो सबै निराशाको बादल तपाईँको जीवनबाट हटाइदिन सक्नुहुन्छ, अथवा उहाँले कसैलाई तपाईँको कुराहरू सुन्नको लागि पठाइदिन सक्नुहुन्छ जोसँग तपाईँले निर्धक्क आफ्नो मनको सबै कुरा बाँड्न सक्नुहुन्छ र हलुका महसुस गर्न सक्नुहुन्छ, वा परमेश्वरले कसैलाई तपाईँको निम्ति खटाइदिन सक्नुहुन्छ जसले तपाईँले गर्न नसक्ने कुरा तपाईँको निम्ति गरिदिनेछ, जस्तो कि मनोवैज्ञानिक वा डाक्टर। अन्तमा, निराशा वा डिप्रेशन परमेश्वरबाट आउने होइन, तर हामीले उहाँको मार्ग निर्देशनलाई व्यवस्था गरेको कारण र उहाँको विरूद्धमा गएर गरेका कति कुराको कारणले चाहिँ हाम्रो जीवनमा डिप्रेशन प्रवेश गरेको हुन सक्छ। परमेश्वरबाट नै हाम्रो टुटेको हृदयले चंगाई र पूर्णता पाउँछ। उहाँ अझै पनि टुक्रिएको हृदय निको पार्ने र समस्यामा परेका दुखितहरूको लागि शरण स्थान हुनुहुन्छ। डिप्रेशन हाम्रो मित्र पक्कै होइन, यद्यपि यसले हामीलाई परमेश्वरको नजिक जान बाध्य पार्दछ, जो चाहिँ हाम्रो असल मित्र हुनुहुन्छ। उहाँ दाजुभाइ भन्दा पनि नजिक हामीसँग हुनुहुन्छ र हाम्रो निराशाको अवस्थामा हामी सँगै हिँड्नुहुन्छ। यो भन्दा सुन्दर कुरा अरू के होला र?

0: श्रोताहरू, कार्यक्रम बदलिएको जीवनशैली तपाईँलाई कस्तो लाग्यो? अधिक जानकारीको लागि हाम्रो ठेगाना रहेको छ TWR नेपाल, जीपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। साथै हामीलाई तपाईँले फेसबुक, युट्युब, टिकटक र व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामीलाई एसएमएस तथा फोन कलको लागि हाम्रो नम्बर रहेको छ 9813300690। थप जानकारीको लागि हाम्रो वेबसाइट www.twrnepal.com लगइन पनि गर्न सक्नुहुन्छ।
1: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
2: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
2: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
5: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात् जोनी र साथीहरू।
6: सुनका नथी र सुँगुरहरू, मलाई पवित्र आत्मा र परमेश्वरको वचन मार्फत उहाँले काम गर्ने तरिका असाध्यै मनपर्छ। नमस्ते तथा जय मसी, म जोनी एरिक्सन टाडा, अनि वर्षौंदेखि मैले परमेश्वरको वचन मात्र नभई पवित्र आत्माको कुरा पनि सुन्नका लागि आफैलाई तालिम दिएकी छु। विशेष गरी जब उहाँले त्यो वचन लिए मलाई त्यसबारे केही गर्ने आज्ञा दिनुहुन्छ। जस्तै गत हप्ता हाम्रो बाइबल पढ़ाई अभियानको क्रम, धेरै वर्षदेखि केन र मैले वर्षमा एकपटक पूरा बाइबल पढ़ने गरेका छौं र केही समय अघि हामी हितोपदेशको पुस्तकमा पुगेका थियौं। हामी त्यहाँ भान्साको टेबलमा बसिरहेका थियौं। म केनले हितोपदेश 11 अध्यायका सबै हितोपदेशहरू पढेको सुन्दै थिए जब उहाँ 22 पदमा पुग्नुभयो र पढ्नुभयो, विवेक नभएकी सुन्दर स्त्री सुंगुरको नाकमा सुनको नथी जस्तै हो। तुरन्तै मेरो मतलब ठिक त्यही भान्साको टेबलमा मैले अघिल्लो दिन गरेको एउटा कुराकानी मेरो दिमागमा झलझली याद आयो। तपाईँलाई थाहै छ म जनी र साथीहरूमा काम गर्ने केही सहकर्मीहरूसँग थिए। हाम्रा अध्यक्ष डग सहित 2-3 महिलाहरू पनि थिए। जे होस्, बिहानको नेतृत्व बैठक सकिए लगत्तै भएको खाजाको समय थियो। हामीले खाना खाइसकेका थियौं र टेबल वरिपरि बसेर सामान्य गफगाफ गरिरहेका थियौं। हामी गाड़ी चलाउने र प्रहरी अधिकारीहरूले गाड़ी रोकेर जाँच गर्ने विषयमा कुरा गरिरहेका थियौं। त्यसै क्रममा मैले एउटा घटना सुनाए। पहिले म आफ्नो भ्यान आफै चलाउँथे। हो, म चारै हातखुट्टा पक्षघात भएको व्यक्ति हुँ, तर कुनै समय गाड़ी चलाउँथे। मेरो भ्यानमा स्टेयरिङ व्हील थिएन, तर त्यो अर्कै कथा हो। अनि अहिले त म गाड़ी चलाउँदिन। जे होस्, कुरा यति हो कि एकपटक आउँदै गरेको ट्राफिक तर्फ दायाँ मोडेको कारण प्रहरीले मलाई गाड़ी रोकेर जाँच गरेका थिए। त्यसबेला मैले प्रहरी अधिकारीलाई भने, सर तपाईँ नै मेरो भ्यानभित्र आउनुपर्छ र मेरो ह्याण्डब्यागमा भएको ड्राइभिङ लाइसेन्स निकाल्नुपर्छ। मैले उहाँलाई बताए कि मेरो वालेट धेरै सामानहरूको मुनि लुकेको हुन सक्छ, त्यसमध्ये महिलाहरूले प्रयोग गर्ने महिनावारी सम्बन्धी केही सरसफाईका सामग्रीहरू पनि हुन सक्छन्। आफ्ना साथीहरूसँग कुरा गर्दा मैले ठ्याक्कै यही शब्द प्रयोग गरेकी थिए। अनि टेबल वरिपरि बसेका ती महिलाहरू त खुब हाँसे, तर डग भने एक पुरूष भएकाले पछाडि ढल्किए र आँखा घुमाए। आखिर उनी पुरूष नै थिए। र मैले यो कथामा महिलाहरूले प्रयोग गर्ने व्यक्तिगत सरसफाईका सामग्रीहरू सम्बन्धी अलि लाजमर्दो विवरण ल्याइदिएकी थिए। त्यसैले तपाईँ बुझ्न सक्नुहुन्छ कि केनले हितोपदेश 11:22 पद पढ्ने बित्तिकै पवित्र आत्माले मेरो दिमागमा त्यो कथा ल्याउनु भयो जुन मैले अघिल्लो दिन साझा गरेकी थिए। अनि मलाई मेरो पापको गहिरो बोध भयो। म नाकमा सुनको नत्थी लगाएकी सुंगुर जस्तै थिए। पूर्ण रूपमा विवेकहीन कम्तीमा पनि मिश्रित समूहका अगाडि मेरो कथामा त्यो अनावश्यक विवरण समावेश गरेको कारणले गर्दा त पक्कै पनि त्यस्तै लागिरहेको थियो। त्यसैले काममा गएको ठ्याक्कै अर्को दिन मैले डगलाई एक छेउमा बोलाए र क्षमा मागे। शुरूमा उनलाई थाहा थिएन कि म के कुरा गर्दैछु, तर जब मैले मेरा शर्मलाग्दा विवरणहरू र हाम्रो बाइबल पढ़ाईको साथ मेरो कथालाई छिटो दोहोऱ्याए तब उनी धेरै हाँसे। मैले भने, डग, विवेक नभएकी सुन्दर स्त्री सुंगुरको नाकमा सुनको नत्थी जस्तै हो। अनि मलाई विश्वास गर्नुहोस्, म फेरि कहिले पनि त्यो कथामा ती विवरणहरू थप्ने छैन। यो पूर्ण रूपमा अनावश्यक थियो र मैले तपाईँलाई लाजमा पारेकोमा म क्षमा प्रार्थी छु, कृपया मलाई माफ गर्नुहोस्। अनि उनले खुशी साथ माफ गरे, तर मलाई लाग्छ उनले मेरो नाकमा सुनको नत्थी लगाएको सुंगुरको रूपमा कल्पना गरेर मात्रै मुस्कुराए। तर हेर्नुहोस्, मेरो लागि यो महत्वपूर्ण थियो कि मैले मेरो गल्ती, मेरो विवेकहीनतालाई स्वीकार गरे। पवित्र आत्माले काम गर्ने तरिका यही हो। त्यसैले यस कथाको शिक्षा यो हो कि अर्को पटक जब तपाईँ परमेश्वरको वचन पढ्दै हुनुहुन्छ र यसको कुनै कुराले तपाईँलाई दोषी ठहर गर्छ, सायद कुनै कुराकानी जसमा तपाईँले विवेकहीन टिप्पणी समावेश गर्नुभएको थियो वा तपाईँले गलत समयमा अनुपयुक्त शब्द साझा गर्नुभएको थियो वा तपाईँले गर्नुभएको कुनै मूर्खतापूर्ण काम, अपराध जतिसुकै सानो किन नहोस्, त्यसको सुधार गर्नुहोस्, त्यसमाथि कदम चाल्नुहोस्। जब पवित्र आत्माले परमेश्वरको वचन मार्फत तपाईँलाई दोषी ठहर गर्दै फुसफुसाउनुहुन्छ तब उहाँको कुरामा दोस्रो पटक शंका नगर्नुहोस्। केवल गलत कार्यलाई सुधार्नुहोस् र क्षमा माग्नुहोस्, किनकि सुन्दर सुनको औठी पनि गलत ठाउँमा जस्तै नाकमा लगाइयो भने त्यो कति अस्वाभाविक देखिन्छ भन्ने कुरा तुरन्तै स्पष्ट हुन्छ। त्यसैले परमेश्वरको वचन निरन्तर पढिरहनुहोस् र सोही अनुसार हिँड्नुहोस्, चाहे त्यो दोषी ठहर गर्ने कुरा होस् वा सान्त्वना दिने कुरा होस्। आमेन।
7: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात् जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नखु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
0: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्कार सेनसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: श्रोता मित्र, तपाईँले भर्खरमा त सुन्नुभयो गुड न्यूज एफएम रेडियोको बिहानी प्रसारण। आजलाई हाम्रो बिहानी प्रसारणको समय सकिएको छ। दिउँसो 2 बजे हाम्रो नियमित प्रसारणमा विविध कार्यक्रमको साथमा तपाईँमाझ उपस्थित हुने नै छौं। तबसम्मका लागि बिदा दिनुहोस्। हवस् त, जयमसी, नमस्ते।

0: गुड न्यूज एफएम 105.1
1: यसले भन्नुभयो यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।

0: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: ए, पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
7: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
8: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
6: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
7: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
8: फोन नम्बर 40225444
6: र 40225742 40225742।
9: हेनरी बी इरिङ भन्नुहुन्छ, उहाँ येशु ख्रीष्ट हाम्रो प्रेमिलो पिताको सिद्ध उपहार हुनुहुन्छ।
10: सूचना एक्सकुटिभ एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्युज एफएम प्राली, अनामनगर, काठमाडौँ। फोन नम्बर 01-4770-7654, 01-4770-7654 र 01-5913-755, 01-5913-755।
11: गुड न्युज एफएम 105.1।

0: प्रस्तुत छ कार्यक्रम नारी आवाजको पुनः प्रसारण।
1: जयमसी नमस्कार, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरेर सुन्नुभएका सम्पूर्ण श्रोता मित्रलाई। कार्यक्रम नारी आवाज लिएर प्राविधिक मित्रसँगै म ज्ञानो हामी उपस्थित भइसकेका छौं र अबको लगभग एक घण्टा हामी तपाईँहरूसँग रहनेछौ। नारी आवाज चाहिँ आइतबार बिहान यसै समयमा गुड न्यूज एफएमको प्रसारणमा तपाईँहरूले सुनेर साथ दिइरहनु भएको छ र तपाईँहरूले गुड न्यूज एफएमको प्रसारणलाई चाहिँ प्रत्यक्ष पनि सुनेर साथ दिन सक्नुहुन्छ। त्यसको लागि रेडियो मार्फत 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट र अनलाइन मार्फत सुन्ने श्रोता तपाईँहरूको लागि चाहिँ www.goodnewsfm.com.np तपाईँले लगइन गर्नुभयो, गुगलमा गएर सर्च गर्नुभयो भने चाहिँ 24/7 नै तपाईँहरू जहाँ हुनुहुन्छ तपाईँहरूले हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ। र तपाईँहरूले फेसबुक चलाउनुहुन्छ, तपाईँहरू फेसबुक युजर हुनुहुन्छ भने चाहिँ हामीले गुड न्यूज एफएमको कतिवटा कार्यक्रमलाई चाहिँ फेसबुकमा पनि लाइभ गर्छौं, तपाईँहरूले फुर्सदको समयमा पनि सुनेर साथ दिन सक्नुहुनेछ। नारी आवाजमा छौं हामी, नारीसँग सम्बन्धित कुराकानी त गर्छौं नै, त्यसको सँगसँगै हामी नारी पुरूष सबैजनाको नै कुराकानी गर्ने गर्दछौ, किनकि एउटा नारीको विषयमा कुराकानी गर्दै गर्दा फेरि पुरूष पात्र चाहिँ पक्कै पनि छुट्नु हुँदैन। एकअर्कासँग हामी सम्बन्धित छौं, परमेश्वरले नर र नारी नै गरेर बनाउनु भएको छ। हामी आमा दिदी बहिनीहरू कतिपल्ट कतिवटा कुराहरू गरिरहेका हुन्छौं तर परमेश्वरको कामहरू अथवा परमेश्वरको राज्य विस्तारको कामहरू जुन हाम्रो वरदानहरूलाई हामीले कतिपटक चाहिँ बल्लो बनाउन बिर्सिएका हुन्छौं, कतिपटक हामीले हाम्रो जिम्मेवारीलाई निभाउन बिर्सिएका हुन्छौं, त्यो कारणले गर्दा हाम्रो सानो प्रयास तपाईँहरूलाई सानो उत्साह सानो झकझकाउने काम हामीले गरिरहेका छौं। हामीलाई आशा छ तपाईँहरू आशिषित भइरहनु भएको छ र आज पनि कुनै विषयमा रहेर कुराकानी गर्नेछु। म कुनै पाहुनालाई मैले आज निम्ताएको छैन, म आफै नै आएको छु र तपाईँहरू मसँग हुनुहुन्छ, जहाँ हुनुहुन्छ जुन अवस्थामा हुनुहुन्छ त्यही नै बसेर सुनेर साथ दिनुहोस् भन्ने अनुरोध पनि गर्न चाहन्छु। हामी आमा दिदी बहिनीहरू थुप्रै कुरामा अल्झिरहेका हुन्छौं, हुन त समय सबैजनाको लागि नै बराबरी छ, दिनमा हुने समय एक दिनमा 24 घण्टा पुरूषको लागि पनि छ महिलाको लागि पनि छ, र पनि हामीले धेरै कुराहरूमा आधालिरहेका हुन्छौं ध्यान दिइरहेका हुन्छौं। मलाई चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ आमा दिदी बहिनीहरूमा चाहिँ एउटा बहुप्रतिभा भनौं अथवा एकैचोटि धेरैवटा काम गर्न सक्ने क्षमता, धेरै ठाउँमा हेर्न सक्ने गर्न सक्ने होइन त्यो प्रकारले त्यो प्रकृतिको हुनुहुन्छ। त्यो कारणले गर्दा त्यो समयको व्यवस्थापन चाहिँ हामीले कसरी गर्ने अथवा परमेश्वरलाई त्यस समय सँगसँगै हामीले हाम्रो परमेश्वरको लागि कसरी समय छुट्याउने त भन्ने विषयमा चाहिँ आज म तपाईँहरूको बीचमा कुराकानी गर्ने नै छु र सुरुवात मेरो गीतको साथ दिन चाहन्छु, गीत पछि भने म आउने नै छु।

अझ निकै नै आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ अथवा फेसबुकमा तपाईँहरू लाइभ सुन्दै हुनुहुन्छ भने यो कार्यक्रम नारी आवाज म ज्ञान तपाईँलाई साथ दिइरहेकी छु। र विशिष्ट नारी भनेर यो गीतमा सलमी तिमोथीज्यूले गीतद्वारा एकदम मिठो स्वरमा गाइसक्नु भएको छ होइन। नारीहरू चाहिँ एकदमै विशिष्ट हुनुहुन्छ किनकि परमेश्वरले विशिष्टै रूपमा बनाउनु भएको छ नारीहरूलाई। कमसल खालको, तुच्छ खालको, नराम्रो खालको पक्कै पनि बनाउनु भएको छैन। हाम्रो शारीरिक बनोटहरू नर र नारीमा फरक हुन सक्छ। कतिवटा कुराहरू उहाँले आफ्नो उद्देश्यमा बनाइसकेपछि कुनै पनि कुराहरू हामी बनाउँछौ भने त्यो उद्देश्य अनुसारको हुन्छ नि त त्यो कुरा होइन। खाना पकाउँदै गर्दा फेरि भात पकाउने तरिका फरक हुन सक्छ, तरकारीको तरिका फरक हुन सक्छ। खाना त खाने नै हो तर तिनीहरूले दिने टेस्ट अथवा उनीहरूको दिने त्यो हुन्छ नि मानिसलाई दिने शक्ति बल तागत अथवा उनीहरूको प्रकृति अनुसार कसलाई कसरी पकाउनु पर्ने भन्ने कुरा हुन्छ। तरकारीमै पकाउँदा फेरि पनि कसैलाई सिटी लगाउनु पर्ला, कसैलाई त्यो कम आगोमा पकाउनु पर्ने हुनसक्छ, कुनै कुनै कुरा काँचै पनि खानुपर्ने अवस्थाहरू पनि छ होला उनीहरूको प्रकृति अनुसार। मैले भन्न खोजेको मतलब चाहिँ मानिस

एकाउँछौ तर परमेश्वरको उद्देश्य फरक छ अनि त्यही उद्देश्यको साथ अझ हामी नर र नारी गरेर संसारमा छौ अनि विशेष नारीको कुराकानी गर्नुपर्दा नारीहरू पनि विशिष्ट हुनुहुन्छ नारीहरू पनि स्पेसल हुनुहुन्छ आफैले आफैलाई तपाईँहरू कतिको स्पेसल ठान्नुहुन्छ संसारले स्पेसल भनिदियो भने मात्रै तपाईँलाई आफू स्पेसल लाग्छ कि अरूले तिमी कति राम्रो भनिदियो भने मात्रै तपाईँलाई आफू स्पेसल लाग्छ कि तपाईँलाई साँच्चीकै आफू केही जस्तो हुनुहुन्छ त्यस्तै अवस्थामा स्पेसल लाग्छ यो एकदमै विशेष कुरा हो जस्तो लाग्छ मलाई आज हामीले जति पनि लगाउने खाने हिँड्ने कुराहरूमा चाहिँ हामी अरूको लागि विशेष बन्नको लागि पनि गरिरहेका हुन्छौँ आज मलाई कसैले केही भन्दैन केही छ होला मसँग म राम्रो देखिएको छैन होला भन्नु त्यो इनर ब्युटी भन्दा नि आउटर ब्युटी हुन सक्छ होइन तर इनर कुराहरू जति पनि छ मान्छेले आफूले आफैलाई स्वीकार्छ भने चाहिँ त्यो व्यक्ति चाहिँ उसको उद्देश्य बुझेको छ भने चाहिँ ऊ खुसी हुन सक्छ ऊ आनन्दित हुन सक्छ ऊ आफूलाई सुन्दर देख्न सक्छ होइन र त्यसै गरी यति विशिष्ट व्यक्तिहरू यति विशिष्ट रूपमा परमेश्वरले बनाउनु भएको छ भने हामीले आफैले आफैलाई बेकार सम्झिनेको सट्टा विशिष्ट बना सम्झिएका छौँ भने हामीले हाम्रो समय परमेश्वरलाई कसरी दिइरहेका छौँ त यति विशिष्ट नारीहरूले यति विशिष्ट आमा दिदी बहिनीहरूले परमेश्वरलाई कहाँ राखिरहनु भएको छ परमेश्वरलाई स्थान कहाँ दिइरहनु भएको छ कि आफैलाई विशेष बनाउनमा तपाईँहरू लागिरहनु भएको छ कि हामी त अलरेडी विशिष्ट छौँ अलरेडी स्पेसल छौँ यो संसारमा आउने बित्तिकै हामी मूल्य सहित आएका छौँ हामीले आफैले आफैलाई त्यस्तो धेरै सिँगारेर आफैले आफैलाई नै समय दिइराख्नुपर्ने भन्ने छैन अब हाम्रो उद्देश्य परमेश्वरलाई समय दिने हो हाम्रो जीवनबाट परमेश्वरलाई चाहिँ उचाल्ने हो हामीले कसरी चाहिँ परमेश्वरलाई महिमा दिन सक्छौ मैले हिजो मात्रै एउटा उदाहरण सुनेको थिएँ होइन हामी सबैजनालाई चाहिँ पाल्तु कुकुर भनौँ र पाल्तु जनावरहरू एकदमै मनपर्छ होइन जस्तो जनावरहरूमध्येमा चाहिँ डग भन्नुहोस् कुकुर भन्नुहोस् अथवा आफ्नो प्रेम अनुसार तपाईँले त्यसलाई कसरी बोलाउनुहुन्छ होइन जनावरहरू पालिरहेका हुन्छौँ भने गाई बस्तु भेडा बाख्राहरू पनि पालिरहेका हुन्छौँ त्यो मध्येमा यति रहरको लागि अथवा भनौँ एउटा भनौँ न यसो देख्दाखेरि चाहिँ मान्छेहरूले पेट पाल्ने कुराहरूमा चाहिँ सहरमा चाहिँ विशेष गरेर गाउँघरतिर त अब त्यस्तो पालेर बसिरहन आफै नै आइरहेको हुन्छ त्यो उसको घरको खानेकुराहरू दिँदै गर्दा बसेको हुन्छ स्पेसल त्यसकै लागि डोराएर हिँड्ने भन्ने हुँदैन तर सहरतिर चाहिँ हामी कुकुरहरू पालेको पनि देख्छौँ बिरालोहरू पनि पालेको देख्छौँ यो चाहिँ फरेन कन्ट्रीहरूमा पनि हामी बढी देख्छौँ अहिलेको समयमा र नेपालमै पनि अत्याधिक मात्रा मलाई बिरालो मनपर्छ मलाई कुकुर मनपर्छ भनेर विभिन्न प्रजातिको त्योहरू पालिरहेको देख्छौँ मैले हिजो त्यो सुनेको उदाहरणमा चाहिँ के थियो भन्दाखेरि चाहिँ कुकुर पाल्ने मान्ने पालिरहेको धेरै अधिकांशले चाहिँ कुकुर पालेको हुन्छ होइन तपाईँहरूलाई पनि एकदम मनपर्छ होला मलाई चाहिँ अलिकति डर लाग्छ जनावरहरू मध्येमा कुकुरहरू बिरालोहरू अलिक बढी डर लाग्छ त्यसमा त्यही किसिमको कनेक्सन मेरो छ होइन जसले पाल्नुहुन्छ नि त्यो मध्येमा लोयल भनेर चाहिँ कुकुरहरूलाई धेरै जस्तो लोयलको रूपमा अथवा एउटा गोर्खालोको भनौँ न एउटा सुरक्षाको रूपमा पनि पालिरहेको हुन्छ कतिवटा घटना घटेको ठाउँमा घटनाहरूलाई पत्ता लगाउने काम पनि कुकुरहरूले गरिरहेको हामी देख्छौँ ट्रेनिङ प्राप्त गर्दै गर्दा कुकुरलाई चाहिँ जे सिकायो त्यो चाहिँ उसको मालिकले सिकाएको कुराहरू कपी गर्न सक्ने सिक्न सक्ने क्षमता पनि हामी देख्न सक्छौँ हात दिने हात मिलाउने नमस्ते गर्ने कति हदसम्म उसको ज्ञानले भ्याएसम्म उसले गरेको देख्छौँ र उसको मालिकले उसलाई जसरी केयर गरेको हुन्छ टेक केयर गरेको हुन्छ उसले मालिकलाई त्यही अनुसारको रिटर्न दिन्छ कि कुकुरले उसको मालिकले उसलाई एकदम प्रेम गर्छ सुनसुमाउँछ खुवाउँछ डुलाउँछ हिँडाउँछ भने उसको मालिकलाई उसले खोज्छ भने हामीले यो बारीमा पनि एउटा कुकुरको घटनालाई निकै रूपमा हेऱ्यौँ पनि होइन उसले आफ्नो मालिक खोजिरहेको कुराहरू देख्यौँ उसको मालिक उसको लागि रुनु पनि भएको थियो किनकि कुकुर वफादार हुन्छ भनेर चाहिँ हामी धेरै पटक सुनेका छौँ लोयल हुन्छ डगहरू भनेर सुनेका छौँ साँच्चीकै हुन्छ अरे पनि होइन त्यो कति पटक चाहिँ अब हामी नै डराउँछौँ हामी नै ढुङ्गो टिप्छौँ हामी नै लट्ठी लिएर बस्छौँ भन्छु ऊ पनि आफ्नो प्रोटेक्टको लागि झम्टिन आएको चाहिँ हामी देख्छौँ अथवा नचिनेको व्यक्तिलाई भोग्छ उसले आफ्नो चिनेको व्यक्तिको प्रोटेक्टको लागि यो चाहिँ भयो आफ्नो मालिकलाई उसले मालिकै सम्झेको हुन्छ अरे एकदमै उसले मलाई दिइरहेछ खुवाइरहेछ पारिरहेछ भने उसको मैले केयर गर्नुपर्छ यो घरको मैले रखवाली गर्नुपर्छ यो व्यक्तिहरूको रखवाली गर्नुपर्छ भने उसले वफादार भइरहेको हुन्छ तर बिरालोको कुरा गरौँ होइन यो 100% सही नहुन पनि सक्छ फर इक्जाम्पलको रूपमा मैले लिएँ तर बिरालोलाई पनि मालिकले त्यसरी नै खुवाउँछ

दूध खुवाइरहन्छ, खानेकुरा खुवाइरहन्छ, तर बिरालोले कहिले पनि मालिकको प्रोटेक्ट गर्ने काम गर्दैन। उसले जहिले पनि आफ्नो प्रोटेक्ट गरिरहेको हुन्छ। अवसर पर्यो भने उस्तै पनि मालिकलाई घाइते बनाइरहेको हुन्छ। उसले को फार्ने, चिथार्ने, नजिक गयो भने त्यो गरिरहेको हुन्छ। किनकि त्यो बिरालोले चाहिँ जहिले पनि आफूलाई मालिक सम्झिएको हुन्छ, यसलाई मेरो आवश्यकता छ, त्यही भएर यसले मलाई पालन पोषण गर्ने, हेरचाह गर्ने, प्रोटेक्ट गर्ने, होइन त्यो एक किसिमको ऊ गरिरहेको छ भने चाहिँ यसलाई चाहिँ मेरो आवश्यकता रहेछ भने चाहिँ म चाहिँ मालिक हो भन्ने सम्झिन्छ अरे बिरालोले चाहिँ। तर कुकुरले चाहिँ यसले मलाई खुवाइरहेको छ भने चाहिँ यो मेरो मालिक हो, यसले मलाई खुवाउँछ भनेर सम्झिएको हुन्छ अरे। त्यो कारणले गर्दा फरक छ, होइन, लोयल्टी फरक छ, व्यवहार फरक छ, हेर्ने दृष्टिकोण फरक छ, सोच्ने फरक छ। जस्ट एउटा इक्जाम्पल मात्रै आज मैले तपाईँहरूको बीचमा समयको कुराकानी गर्न खोजिरहेकी छु। हामी आमा दिदी बहिनी कामले मात्रै व्यस्त हुँदैनौँ कि, हाम्रो आफ्नै पर्सनल कुराहरू पनि कति धेरै हुन्छ। केटी मान्छे भइसकेपछि, केटी मान्छे भनेपछि तपाईँलाई इमेजिनेसन गर्ने बित्तिकै यता कता कसैले छोटो कपाल काट्नु होला, नत्र म्याक्सिममको अलिकति लामै कपाल हुन्छ, श्रृङ्गारका कुराहरू हुन्छन्, कोरीबाटीका कुराहरू हुन्छन्, होइन, लाउने कुरामै पनि केटा मान्छेको भन्दा केटी मान्छेको लगाउने तरिकाहरू फरक छ, साडी चोलो आफ्नो ठाउँ अनुसारको, अलि धेरै पनि छ, एसेसरिजहरू लगाउने कुराहरू छ, आफ्नै केयर गर्नुपर्ने कुराहरू छ, कतिवटा शारीरिक कुराहरूमा पनि अलिक बढी प्रोटेक्ट, अलिकति बढी केयर गर्नुपर्ने कुराहरू, सरसफाइमा अलिक बढी ध्यान दिनुपर्ने कुराहरू, खुवाउने पियाउने, यताउता खाने बस्ने, धेरै कुराहरू फरक छ नारीहरूको। अनि समय आफैलाई पनि पुगिरहेको हुन्न कतिपटक, अनि आफ्नो केयर गर्दा यताउता गर्दा फेरि पनि पुगेको हुँदैन। केटा मान्छेको तुलनामा केटी मान्छेलाई अलिकति बढी समय लाग्छ कुनै ठाउँमा निस्किनको लागि, अफिस जाने कुरामै पनि केटा मान्छेहरू स्वाट स्वाट निस्किहाल्नुहुन्छ भने केटी मान्छे अलिकति होइन यति अनुहारमै पनि उनीहरूको घन्टा लाग्न सक्छ, कतिजनालाई 5 मिनट लाग्न सक्ला, त्यो हामी जज नगरौँ। र पनि हामी केटी मान्छेमा केही न केही कुराहरू छ जसको कारणले गर्दा फेरि जिम्मेवारीहरू पनि हुनसक्छ, घरको सरसफाई, खानापिना, हाम्रो मेन्टालिटी पनि त्यस्तै नै छ, मैले गर्नुपर्छ भन्ने, हामीले गरि पनि रहेका छौँ, चलि पनि रहेको छ, यसैमा सुन्दरता पनि भइरहेको छ। यो सँगसँगै अब आयो सबभन्दा महत्वपूर्ण कुरा, समय त हामीले पनि पाएका छौँ, समय पनि हामीले प्रयोग गरिरहेका छौँ। त्यस्तो हुँदाहुँदै पनि हामी चाहिँ परमेश्वरको काम गर्नको लागि, परमेश्वर समय दिनको लागि, प्रार्थना गर्नको लागि, सुसमाचार सुनाउनको लागि, मन्दिरमा होइन वचनहरू प्रचार गर्नको लागि, पाएका जिम्मेवारीहरू पूरा गर्नको लागि चाहिँ हाम्रो समयको कारणले गर्दा कतिपटक हामीले सारेका हुन्छौँ कि, म समय भ्याउँदिनँ भनेर हामीले त्यही अनुसारको सेड्युल बनाइरहेका हुन्छौँ। तर के साँच्चीकै परमेश्वर यो कुरामा खुसी हुनुहुन्छ होला त? के साँच्चीकै परमेश्वरले हामीलाई त्यही उद्देश्यको लागि बनाउनु भएको छ होला त? परमेश्वरको इच्छा छैन होला र आफ्नो छोरीहरूसँग पनि कुराकानी गर्ने, आफ्नो छोरीहरूले पनि उहाँको सन्देशहरू बोकेर गएको, होइन, उहाँको वचनहरूलाई पढेको, मनन गरेको, मन लगाएको, परमेश्वरको लागि पनि समय खर्च गरेको परमेश्वरको इच्छा छ कि छैन होला? अभियसली छ। अनि यसको बावजुद पनि हामीले अब कसरी हाम्रो परमेश्वरलाई समय दिने त, पर्सनल समय होइन पब्लिक समय कसरी दिने त परमेश्वरको लागि चाहिँ, हामीले सङ्गतिमा कसरी जाने? कहिलेकाहीँ दाजुभाइ सङ्गतिमा दाजुभाइहरू धेरै हुनुहुन्छ, दिदीबहिनीहरूको सङ्गतिमा दिदीबहिनीहरू थोरै पनि हुन सक्नुहुन्छ, तर त्यो स्कुल त पनि हुनसक्छ अहिलेको समयमा, किनकि सङ्ख्यामा पनि हामी नारीहरू अलि धेरै छौँ। र पनि हामीले हाम्रो समयलाई कसरी व्यवस्थापन गर्ने त? कामै छोडेर व्यवस्थापन गर्ने हो कि हाम्रो जिम्मेवारीलाई लथालिङ्ग बनाउने हो कि? हामीलाई फेरि परमेश्वरले त्यस्तै नै बनाउनु भएको छ, मल्टी वर्क गर्न सक्छौँ हामी। परमेश्वर समयको व्यवस्थापन गरेर हामीले परमेश्वरलाई समय दिनुपर्छ, होइन, कुन चाहिँ नेसेसरीहरू कुन अननेसेसरी हो, कुन चाहिँ कटअप गर्दा पनि हुन्छ, कुन चाहिँ एकदमै कम्पलसरी हो भन्ने कुरा हामी नारीहरूले पनि छुट्याउनुपर्छ। मैले परमेश्वरको महिमा गर्नु चाहिँ कम्पलसरी हो, मैले दिनमा बाइबल पढ्नु चाहिँ कम्पलसरी हो, मैले परमेश्वरसँग बिताउने समय चाहिँ कम्पलसरी हो, बरु मैले कपाल नकोर्दा पनि हुन्छ, बरु मैले लिपस्टिक नलाउँदा पनि हुन्छ,
बरु मैले होइन मेनिक्योर पेडिक्योर अथवा फेसियलहरू नगर, फेरि त्यसको मतलब नगर्नुहोस् भनेको होइन, गर्नुपर्छ। त्यो प्रार्थनालाई नै हामी बरु गर्ने गरेर चाहिँ हामीले समयको बर्बाद चाहिँ गर्नु हुँदैन, अथवा हामीले त्यहाँ लाउने समय अन्त चाहिँ लाउनु हुँदैन। आज म सङ्गति जाँदिनँ, बरु म चाहिँ मेरो केयर गर्छु भन्नु चाहिँ हामीले मिल्दैन जस्तो लाग्छ मलाई। हामीले हाम्रो परमेश्वरलाई बरु व्यस्तसँग भात पकाउँदै गर्दा पनि, तरकारी काट्दै गर्दा पनि, कोठा मिलाउँदै गर्दा पनि, बाटोमा हिँड्दै गर्दा पनि बरु हामी त्यसरी प्रयोग चाहिँ गर्न सक्छौँ। तपाईँहरू पार्लर जानुभएको छ भने पनि, अथवा आफ्नो केयर गरिरहनु भएको छ भने, त्यो समय पनि तपाईँहरूले प्रार्थना चाहिँ गर्नुपर्ने हुन्छ, चाहिँ कम्पलसरी हो। तर तपाईँको कतिवटा कुराहरू, तपाईँ देख्नुभएका कुराहरू कम्पलसरी नहुन सक्छन्। तर यदि तपाईँ चाहिँ टाइम व्यवस्थापन गर्न सक्ने स्त्री हो, तपाईँ तपाईँको परमेश्वरको भ्यालु बुझ्नु भएको छ, तपाईँको ड्युटी बुझ्नु भएको छ भने चाहिँ तपाईँले चाहिँ फेरि जसरी नै परमेश्वरको महिमा गर्न सक्नुहुन्छ। आफूलाई राम्री पनि बनाउन सक्नुहुन्छ, आफूलाई समय पनि दिन सक्नुहुन्छ, परिवारलाई समय पनि दिन सक्नुहुन्छ, सङ्गति पनि जान सक्नुहुन्छ, परमेश्वरको महिमा पनि गर्न सक्नुहुन्छ, र सबै कुरामा एकदमै फरवार पनि बन्न सक्नुहुन्छ भन्दै यो समय र गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु। गीत पछि भने म आउने नै छु।

सुनेकिनी आशिष मैगीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु र तपाईँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम नारी आवाज। म ज्ञानु तपाईँहरूलाई साथ दिइरहेकी छु र आज मैले तपाईँहरूको बीचमा चाहिँ हामी आमा दिदी बहिनीले पनि आफ्नो कामबाट अथवा आफ्नो जिम्मेवारीबाट आफ्नो सेड्युलबाट आफ्नो तालिकाबाट चाहिँ परमेश्वरलाई पनि समय दिनुपर्छ, परमेश्वरसँग पनि समय बिताउनुपर्छ भन्ने विषयमा कुराकानी गरिरहेकी छु। हामी व्यस्त खालि कामले गर्दा मात्रै हुँदैनौ, कतिपटक चाहिँ हामी आफ्नै कारणले के के कुरा अन्नेसेसरी कुराहरू के जुन अन्नेसेसरी हामीलाई चाहिँ आवश्यक लागेको तर खास त्यो कुरालाई चाहिँ हामीले प्राथमिकतामा राख्न नपर्ने कुराहरू, यता बोलाउँदै जाने जहाँ पनि उपलब्ध हुने होइन, जुन घण्टौं फोनमा बिताउने, सोसल मीडियाहरू हेरेर घण्टौंसम्म बसदिने, सबैजना आमा दिदी बहिनीहरू घरको कामले मात्रै व्यस्त भएर एकदमै प्रभुलाई समय दिन नसक्नु भएको होइन। कतिजना आमा दिदी बहिनीहरूसँग चाहिँ समय पनि छ, कतिजना आमा दिदी बहिनीहरूलाई त्यस्तो धेरै काम गरिरहनु पर्ने पनि छैन। व्यस्तताको आमा दिदी बहिनीहरूले त परमेश्वरलाई महिमा गरिरहनु भएको छ, दिन सक्नुहुन्छ होइन कामबाटै भने, कतिजनाले त समय हुँदा हुँदै पनि दिनुहुन्न। र पनि हामी लव्यस्त भयौँ रे, कतिवटा कामहरू आयो रे, यो पनि गर्ने त्यो पनि गर्ने, यो पनि गर्छु त्यो पनि गर्छु भन्ने जोस साँगर सबै आयो रे। तपाईँले आफ्नो लाइफको दैनिक लाइफको स्ट्राटेजी भनौँ अथवा एउटा भनौँ न केही कुराहरू बनाउनु भयो भने समयको व्यवस्थापन गर्दा पनि तपाईँहरूले जस्तो म बिहान उठ्छु, यो गर्छु, एक्सर्साइज गर्छु अथवा खाना खान्छु अनि त्यसपछि स्कूल जान्छु अथवा कलेज जान्छु, अफिस जान्छु, बेलुका आउँछु, यो गर्छु, नुहाउँछु, लुगा धुन्छु, परिवारसँग समय बिताउँछु, बच्चाहरूलाई हेर्छु अथवा यो गर्छु त्यो गर्छु भन्ने सेड्युल त तपाईँहरूले मेन्टल्ली राखिरहनु भएको हुन्छ। तर प्रार्थना चाहिँ भ्यायो भने सुत्ने बेलामा धन्यवाद भनेर सुत्छु अथवा केही गर्छु, बाइबल भनेको कुरो त अब शनिबार पढिहालिन्छ त भएपछि भ्यायो भने पढ्छु भन्नु भन्दा पनि त्यो सेड्युलमा कम्पलसरी सेड्युलमा चाहिँ तपाईँहरूले प्रार्थनाको समयलाई पनि राख्नुपर्ने हुन्छ। यति बेला चाहिँ फेरि म प्रार्थना गर्छु, यति बेला चाहिँ म मेरो बाइबल पढ्ने समय हो। यदि बरु तपाईँको साथीसँग भेट्ने काम छ अथवा तपाईँ यत्तिकै साथीहरूसँग गफ गरेर बस्नुहुन्छ भने बरु त्यसलाई कटौती गर्नुहोस्। यदि तपाईँ यत्तिकै हिँडिरहनु भएको छ बिना काममा भने बरु त्यसलाई समय कटौती गर्नुहोस्। तपाईँ घण्टौं सोसल मीडियाहरू चलाइरहनुहुन्छ, स्क्रोल गरिरहनुहुन्छ, फोटोहरू हेरिरहनुहुन्छ भने त्यसलाई पनि बरु कटअप गर्नुहोस् होइन। सबैभन्दा पहिला चाहिँ परमेश्वरको राज्यको खोजी गर भनेर चाहिँ मत्तीको पुस्तक 6:23 हामी देख्छौँ होइन, त्यहाँनिर परमेश्वरले भन्नुभएको छ पहिला चाहिँ परमेश्वरको राज्य खोजी गर्नुपर्छ। सेड्युलमा सबभन्दा फर्स्ट लिस्टमा तपाईँहरूको परमेश्वरलाई बिहान उठ्ने बित्तिकै क्वाइट समय भन्छ नि होइन, क्वाइट टाइम भन्छ नि, बिहान उठ्ने बित्तिकै पहिलो समय चाहिँ तपाईँको सोसियल मिडिया चेक गर्ने हुनसक्छ, इमेलहरू चेक गर्ने, म त एकदम व्यस्त छु भनेर पनि त्यसको बावजुद पनि तपाईँ 5 बजी उठ्नुहुँदो रहेछ भने पनि बरु 4 बजी उठ्नुहोस्, 4:30 उठ्नुहोस्, तर पहिलो स्थानमा चाहिँ परमेश्वरलाई दिनु, समय चाहिँ जसरी मिलाउन सकिन्छ। मैले मेरो लाइफमा एउटा कुरा सिकेको कुरा भनौँ, अनुभव गरेको कुरा चाहिँ मान्छेले चाह्यो भने उसले जसरी पनि समय दिन सक्छ, समय मिलाउन सक्छ, मानिस भेट्न सक्छ, कुराकानी गर्न सक्छ, जो कुरा जे कुरालाई पनि बाइबल अध्ययन गर्न सक्छ, प्रार्थना गर्न सक्छ, सङ्गति जान सक्छ। तर अब ठ्याक्कै अरूले भनेको समयमा नहुन सक्छ, तर उसको समयमा उसले समय मिलाउन सक्छ, उसलाई मन परेको व्यक्तिलाई उसले भेट्न सक्छ, उसलाई आवश्यक पर्यो भने उसले जसरी पनि भेट्छ नि, भेटि पनि रहेको छ। त्यो जो मानिसले मसँग समय छैन भन्छ नि, तिमीसँग भेट्ने समय छैन अथवा समय नै हुँदैन भन्छ नि, त्यो त बहाना हो। यदि हामीले हाम्रो परमेश्वरलाई प्रभु मसँग समय नै छैन ल त धन्यवाद मात्रै भन्छ भने त्यो पनि एउटा बहाना हो। मैले अघि भने नि तपाईँ त रङ हुनुहुन्छ भन्दै हुनुहुन्छ होला, म त एकदम व्यस्त दिदी बहिनी हो, तपाईँले सोचेको जस्तो हो, तपाईँ जस्तो होइन भनिरहनु भएको छ होला। ल मैले माने तपाईँहरू काम गर्नुहुन्छ, व्यस्त हुनुहुन्छ, एक छिन पनि फुर्सद छैन तपाईँको भने पनि के काम गर्दै हुनुहुन्छ तपाईँ त्यही पनि तपाईँले प्रार्थना गर्न सक्नुहुन्छ। यो कारणले गर्दा चाहिँ तपाईँले मसँग समय छैन भनेर चाहिँ भन्न मिल्दैन। त्यही समयमा पनि हिँड्दा हिँड्दै पनि कतिजनालाई त हिँड्नु पर्यो नि त होइन, सवारी साधन चढ्दा पनि हिँड्नै पर्यो, पैदल हिँड्दा पनि हिँड्नै पर्यो, खाना खाँदा पनि त एकछिन त बसेर खानु पर्यो, अनि सुत्नेको टाइम हुन्छ, एकछिन भए पनि तपाईँले धन्यवाद दिन सक्नुहुन्छ, तपाईँ किचनमा हुनुहुन्छ त्यही पनि तपाईँले प्रार्थना गर्न सक्नुहुन्छ, भजन गीतहरू साइडमा बजाउन सक्नुहुन्छ, गुड न्युज एफएम बजाउन सक्नुहुन्छ,
संगति गर्न सक्नुहुन्छ। तपाईँले जसरी भए पनि प्रभुको कुरा सुन्नु पर्यो कि, जसरी भए पनि परमेश्वरलाई आफ्नो जीवनमा चाहिँ पहिलो स्थान दिनु पर्यो। तपाईँले कसैलाई प्रेम गर्नुहुन्छ भने कसरी तपाईँ समय मिलाउनुहुन्छ, अघि पनि भनिसके, दिलोजनले तपाईँ भेट्नुहुन्छ, समय दिनुहुन्छ, कतिजनाको गुनासो हुन्छ नि मलाई समय नै दिनुहुन्न भनेर, के होला समय दिन नखोज्नु, प्रायोरिटीमा पर्नु भएन होला। प्रायोरिटीमा पर्दा पर्दै पनि स्वदेशमा होस्, विदेशमा होस्, टेक्नोलोजी होस्, जहाँबाट पनि आफ्नो समयमा उसले भनेको समयमा तपाईँले दिन सक्नु भएन होला, तर तपाईँले दिन्छु भनेको समयमा त तपाईँले दिन सक्नुहुन्छ नि र, होइन? मलाई यही टाइममा फोन गर्नुपर्छ, यही टाइममा तिमीले भेट्न आउनुपर्छ भनेर तपाईँलाई कसैले रिद्दी गर्दैछ भने त्यो समय तपाईँले दिन नसक्नु होला, तर तपाईँले कुनै समय त छुट्याउन सक्नुहुन्छ नि त। तपाईँको आफ्नो फ्री समयमा त तपाईँले दिन सक्नुहुन्छ। त्यो दिनु भएन भने चाहिँ तपाईँले त्यसलाई केयरलेस गर्नुभयो, तर तपाईँको नजरमा त्यो भ्यालुएबल भएन भनेको जस्तै तपाईँले बिहानीको समय एक बिहानै तपाईँ के गर्नुहुन्छ, होइन? फर्स्ट आवरमा बरु म 10 मिनट चाहिँ सुत्छु अनि उठ्ने बित्तिकै गएर किचनमा भात बसाउँछु भन्नुहुन्छ भने बरु 10 मिनट तपाईँ नसुत्नुहोस्, साढे उठ्नुहोस्, पहिला परमेश्वरको राज्यको खोजी गर्नुहोस् अनि अभ्यासमा पनि तपाईँले जोड्नुहोस् कि तपाईँले दैनिक जीवनमा म त टाइममै बच्चाहरू स्कूल पठाउँछु, टाइममै अफिस जानेहरू गइरहेको छ भने चाहिँ तपाईँ सक्नु भएको छ नि त्यो गर्नलाई, होइन? गर्नै पर्छ भन्ने थाहा छ नि तपाईँलाई। तपाईँले समयमा गर्नु भएन भने तपाईँको बच्चाहरू स्कूल जान पाउनुहुन्न होला, परिवारहरू अफिस जान पाउनुहुन्न होला, भोकै हुनुहुन्छ होला। तब तपाईँ अफिस गर्नुहुन्छ, तपाईँ समयमा जानु भएन भने तपाईँको हाजिर नहुन सक्छ भने तपाईँ समयमै पुगिरहनु भएको छ नि, गर्न सक्नु भएको छ त, गर्न नसक्ने कुरा केही पनि छैन। तर फेरि तपाईँ प्रार्थना गर्न चाहिँ किन सक्नु भएको छैन? त बाइबल अध्ययन गर्न, सङ्गति जान, वचन पढ्नलाई मण्डलीमै पो जान सक्नु भएन होला त, सङ्गतिको घरमै पो जान सक्नु भएन होला त। तर आफ्नो घरमा त तपाईँले गर्न सक्नुहुन्छ नि त। तपाईँ जहाँ हुनुहुन्छ त्यहीँ चाहिँ तपाईँले सेड्युलमा हाल्नुहोस्, परमेश्वरलाई मैले एनी हाउ, जसरी मैले एउटा बिरामीलाई स्याहार्छु, उसलाई समयमा मेडिसिन दिनुपर्छ, त्यसरी नै मेरो लागि पनि आत्मिक मेडिसिन, आत्मिक कुराको लागि चाहिँ म पनि परमेश्वरसँग जोडिनुपर्छ, मैले पनि परमेश्वरको वचन लिनुपर्छ भन्ने कुरालाई चाहिँ तपाईँले एकदमै नछुटाइकन गर्नुभयो भने एकदमै असल हुन्छ। अभ्यासमा तपाईँले चाहिँ यसलाई जोड्न सक्नुहुन्छ, मुख्य जिम्मेवारीहरू, होइन? अब धेरै कुराहरू लिनुभयो तपाईँले, एउटै मान्छेले धेरै कुरा लिनुभयो जसको कारणले गर्दा तपाईँको शनिबार आइतबार पनि फुर्सद छैन सँगै जाने भने तपाईँले त्यसको प्राथमिकतालाई छुट्याउनु पर्यो क्या। कुन चाहिँ कुरा एकदमै प्राथमिकता हो त? तपाईँको दिनदिनै साथलाई भेट्नु पनि प्राथमिकता हो त? तपाईँ दिनदिनै भनौँ न यतिकै मोबाइल स्क्रोल गरेर बसिरहनु अथवा भनौँ अनावश्यक घण्टौं फोन गर्नु तपाईँको कम्पलसरी हो त? होइन नि त, होइन? त्यसो तपाईँले प्राथमिकतामा छुट्याउनुहोस्, यति समय चाहिँ म उसलाई दिन्छु भने यति समय चाहिँ म परमेश्वरलाई दिन्छु, बाइबल अध्ययन गर्छु अथवा यो गर्छु भनेर तपाईँले छुट्याउनु भयो भने यसमा चाहिँ तपाईँहरूले सबै कुरालाई व्यवस्थापन गर्न सक्नुहुन्छ। मुख्य जिम्मेवारीहरू के हो त? परिवार, स्वास्थ्य, आत्मिक जीवन, अनि यो कुराबाट टाढा लैजाने कुरा चाहिँ के हो त? अनि यसलाई मैले कसरी कटअप गर्ने? समय भयो भने चाहिँ गर्छु भन्ने चाहिँ प्रार्थना होइन, समय भयो भने चाहिँ सङ्गति जान्छु भन्ने चाहिँ यो चाहिँ तपाईँको विषय होइन। समय भयो भने चाहिँ म परमेश्वरसँग समय बिताउँछु यो चाहिँ होइन। मैले प्रार्थना गरेर पनि समय भयो भने चाहिँ म साथीलाई भेट्न जान्छु, समय भयो भने चाहिँ म त्यो व्यक्तिसँग फोनमा कुरा गर्छु, यो चाहिँ तपाईँले गर्नुपर्ने कुरा। दिनभरि परमेश्वरको स्तुति कसरी गर्ने? दिनभरिमा कसरी परमेश्वरको स्तुति गर्ने? बसेर घुँडा टेकिरहने हो त होइन नि त, चर्चै मात्रै गइरहने हो त होइन नि त, मानिसहरूको घरमा सङ्गति मात्रै गर्न गइरहने हो त होइन नि त, होइन? कुन कुन समयमा जाने त? दिनभरि चाहिँ आफ्नो काममा, होइन? स्तुति भनेको शनिबारको सङ्गति मात्रै होइन, काम पनि आराधना हो। तपाईँले मानिससँग कसरी बोल्नुहुन्छ भन्ने पनि एउटा आराधना हो, सङ्गति हो। मानिसलाई कस्तो बिहेभ गर्नुहुन्छ भन्ने पनि एउटा परमेश्वरसँगको सम्बन्ध हो। तपाईँ कसरी प्रेजेन्ट हुनुहुन्छ आफ्नो काम गर्ने ठाउँमा, तपाईँले समयको आज्ञा पालन गर्नु, मानिसहरूसँग राम्रोसँग बोल्नु, झर्किएर नबोल्नु, होइन? हेल्प गर्ने ठाउँमा हेल्प गर्नु, यो पनि आराधना हो। तर तपाईँले कसरी यसलाई लिइरहनु भएको छ? एउटा कामबाट अर्को काममा जाँदा 5-6 मिनटको
सेकेन्डमा पनि तपाईँहरूले प्रार्थना गर्न सक्नुहुन्छ। हे प्रभु मलाई धैर्यता दिनुहोस् अथवा आजको दिन तपाईँले अनुग्रह गर्नुहोस् भन्न पनि सक्नुहुन्छ। आफ्नो वातावरणलाई आराधना बनाउनुहोस् कि। आफ्नो वातावरण भनेको चाहिँ खालि यो रुख पात भएको ठाउँ मात्रै वातावरण होइन, तपाईँको काम गर्ने ठाउँ पनि तपाईँको वातावरण हो, तपाईँको परिवार, तपाईँको सोसाइटी होइन, घरको काम गर्दा, खाना पकाउँदा, यात्रा गर्दा स्तुति भजनहरू बजाउनु पनि एउटा आराधना हो, जसले घर वा कार्यको वातावरणलाई आत्मिक बनाउन सक्छ होइन। एउटा सानो कपी वा मोबाइलमा दिनभरि भएका कम्तीमा तीनवटा विशेष कुराहरू लेख्न पनि सक्नुहुन्छ, सोच्न पनि सक्नुहुन्छ। आज दिनभरि मैले कसरी प्रभुलाई महिमा गरे अथवा धन्यवाद दिए भन्ने कुरा पनि महत्वपूर्ण कुरा हो। त्यो कारणले गर्दाखेरि चाहिँ तपाईँले आफ्नो दैनिक कामलाई परमेश्वरको सेवाको रूपमा लिनुहोस्, दैनिक कामलाई परमेश्वरको सेवाको रूपमा लिनुहोस्। त्यसो गर्नुभयो भने के गर्नुहुन्छ? जहाँ पनि तपाईँले परमेश्वर देख्नुभयो भने तपाईँ के गर्नुहुन्छ होला? जस्तो तपाईँको साथीसँग हिँडेको जस्तै गरेर तपाईँ हिँडिरहनु भएको छ, तपाईँ सँगसँगै साथी भयो भने तपाईँ के गर्नुहुन्छ? गफ गर्नुहुन्छ नि, कन्सियस हुनुहुन्छ नि, उसको कुराहरू सुन्नुहुन्छ। तपाईँले त्यसरी तपाईँ जहाँ हुँदा पनि मसँग परमेश्वर हुनुहुन्छ भनेर सोच्नुभयो भने तपाईँले आफ्नो दैनिकीलाई परमेश्वर सँगसँगैको जीवन बनाउनु भयो भने कस्तो हुन्छ होला? एकदमै एवान हुन्छ होला, एक्सिलेन्ट हुन्छ होला, ए प्लस हुन्छ होला, त्यो ग्रेड चाहिँ त्यस्तो हुन्छ होला कि हरेक ठाउँमा म सँगसँगै परमेश्वर हुनुहुन्छ र यसमा चाहिँ मैले परमेश्वरको आराधना गर्छु भने टाइम म्यानेज गर्नुभयो भने सम्बन्धमा, बोलीमा, घरैसी काममा, कार्यालयको काममा, परिवारको हेरचाहमा, हरेक ठाउँमा तपाईँले परमेश्वर देख्नुभयो भने तिमीहरू जेसुकै गर्छौ त्यो मानिसहरूको निम्ति होइन तर प्रभुको निम्ति गरेको जस्तै गर भन्ने कलसीको 2:23 भन्छ। यो हो टाइम म्यानेजमेन्ट अनि यो हो तपाईँले परमेश्वरलाई दिने समय। आमा दिदी बहिनीहरूले चाहिँ प्रायः समय नै छैन, कसरी प्रभुको आराधना गर्ने, ऊ त सङ्गति जान पाउँछ भन्छ। सिक्नु पनि पर्छ, आमा दिदी बहिनीहरूको बिचमा पनि जानुपर्छ, तर भ्याउँदै भ्याउनु भएन, विदेशमा हुनुहुन्छ, परिवारबाट, मण्डलीबाट टाढा हुनुहुन्छ, सङ्गति नै देख्नु भएको छैन। तपाईँ आफै पनि परमेश्वरसँग हुनुहुन्छ भने तपाईँले परमेश्वर भएर सङ्गति गर्नुहोस् न, तपाईँसँग वचन छ वचन पढ्नुहोस् न अनि परमेश्वरसँग गफ गर्नुहोस्। प्रभु मेरो त यो अवस्था छ, म त परिवारको बिरामीलाई स्याहारिरहेको छु, प्रभु म त हस्पिटलमा छु बिरामी स्याहारिरहेको छु, प्रभु म त विद्यालयमा छु विद्यार्थी पढाइरहेको छु, प्रभु म त अफिसमा छु काम गरिरहेको छु। कतिपल्ट चाहिँ हामीले गर्न नजानेको के, हामी कामलाई छोडेर आराधना गर्न जाँदाखेरि काममा त्यो काममा पनि नराम्रो अनि बिग्रिँदै गर्दा फेरि इमेज पनि नराम्रो के, त्यो पनि हुन्छ कहिलेकाहीँ हाम्रो। तर हामीले सबभन्दा पहिलो कुरा परमेश्वरलाई स्थान दिउँ, जहाँ पनि हामीले आराधना गर्न सक्छौँ, जुनसुकै समय पनि छुट्याउन सक्छौँ होइन। सीताले चाहिँ बिहान 5 बजी प्रार्थना गर्छ अरे अनि 12 बजी गर्छ अरे 3 बजी गर्छ अरे, अब गीताले पनि त्यही गर्नुपर्छ भन्ने छैन, गीताको समय नमिल्न सक्छ, गीताले बिहान 6 बजी गर्न सक्छ, राति 12 बजी गर्न सक्छ, 3 बजी उठेर गर्न सक्छ। गीता सीता सबैजना परमेश्वरको उद्देश्यमा हुनुहुन्छ, तर परमेश्वर वरदान फरक दिनुभएको छ, त्यो वरदानबाट नै परमेश्वरको महिमा गरौँ, समयको व्यवस्थापन गरौँ। तपाईँ जहाँ हुनुहुन्छ परमेश्वरले तपाईँलाई देख्नुभएको छ, तपाईँको परिस्थितिलाई देख्नुभएको छ र यसरी नै समय मिलाएर हामी आमा दिदी बहिनीले परमेश्वरलाई महिमा गर्यो भने हाम्रो परमेश्वर खुसी हुनुहुन्छ अनि हाम्रो जीवन चाहिँ असल प्रकारले व्यवस्थित हुँदै पनि जान्छ। धेरैजनाले भन्नुहुन्छ कि पहिला मैले सङ्गति नै जान पाउँदिनथे, ऊ कसरी दिँदैनथे, मलाई एकदम गाह्रो थियो भन्नुहुन्छ। जब मैले प्रार्थना गरेँ, म सङ्गति आउन थालेँ अथवा मैले परमेश्वरसँग मागेँ, परमेश्वरले मलाई सङ्गति गर्ने समय दिनुभयो, आमा दिदीबहिनीहरू दिनुभयो, मण्डली दिनुभयो, धेरैजना आमा दिदीबहिनीहरूले बताउनुहुन्छ, उपाय दिनुहुने पनि परमेश्वर नै हुनुहुन्छ र तपाईँहरू एकदम विशेष हुनुहुन्छ भन्दै अब भने मैले कार्यक्रमबाट विदा माग्नुपर्ने समय भइसकेको छ र यही दिनजेलसम्म जो जतिले जुन अवस्थामा रहेर सुन्नु भएको छ तपाईँको अवस्थामा परमेश्वरले आशिष दिनुभएको छ, तपाईँको समयबाट तपाईँले परमेश्वरको महिमा जुनसुकै समयमा पनि गर्न सक्नुहुन्छ भन्दै प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै म ज्ञानु विदा हुन चाहन्छु। धेरै नमस्कार, तपाईँको समय आशिषमय रहोस्।

0: जयमसी अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौ। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नको लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता यीशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिस्टीय अभिवादन तथा जय मसीह भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट मतीद्वारा लिखित सुसमाचारको पुस्तक 22 अध्यायको 1-14 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनेर। आउनुहोस्, यसरी हामी पाठ गर्नेछौ। यीशुले फेरि तिनीहरूलाई दृष्टान्तहरूमा भन्नुभयो, स्वर्गको राज्यलाई एकजना राजासँग तुलना गर्न सकिन्छ, जसले आफ्नो छोराको विवाह भोज तयार गरे र भोजमा निमन्त्रित व्यक्तिहरू बोलाउन भनी आफ्ना नोकरहरू पठाए, तर तिनीहरूले आउन मन गरेनन्। फेरि तिनले अरू नोकरहरूलाई यसो भनेर पठाए, निमन्त्रित व्यक्तिहरूलाई भन, हेर, मैले मेरो भोज तयार गरेको छु, मेरा गोरुहरू र मोटा मोटा पशुहरू मारिएका छन् र सब चीजहरू तयार छन्, विवाह भोजमा आउनुहोस्। तर तिनीहरूले वास्तै नगरी एउटा आफ्नो खेतबारीतिर, अर्को आफ्नो व्यापारतिर लागे। बाँकी चाहिँले तिनका नोकरहरूलाई पक्रेर तिनीहरूसँग दुर्व्यवहार गरे र तिनीहरूलाई मारे। तब राजा क्रोधित भए र आफ्ना फौजहरू पठाइकन ती हत्याराहरूलाई नाश गरे र तिनीहरूको शहर जलाइदिए। तब तिनले आफ्नो नोकरहरूलाई भने, विवाह भोज तयार छ तर निम्त्याइएकाहरू योग्य भएनन्, यसकारण तिमीहरू सडकहरूमा जाओ र जतिलाई भेटाउँछौ तिनीहरूलाई विवाह भोजमा निम्तो देऊ। तब ती नोकरहरूले सडकहरूमा गएर भेटाएका सबैलाई, दुष्ट र असल दुवैलाई जम्मा गरे र विवाह घर पाहुनाहरूले भरियो। तर जब राजा पाहुनाहरूलाई हेर्न भनी भित्र आए, तब तिनले विवाहको पोसाक नलगाएको एकजना मानिसलाई देखे। तिनले त्यसलाई सोधे, मित्र, विवाहको पोसाक नपहिरी तपाईँ कसरी यहाँ भित्र आउनुभयो? त्यो निरुत्तर भयो। तब राजाले सेवकहरूलाई भने, त्यसको हातखुट्टा बाँधेर त्यसलाई बाहिर अन्धकारमा फालिदियो, जहाँ मानिसहरू रुनेछन् र दारा किट्नेछन्, किनभने बोलाइएका धेरै छन् तर चुनिएका थोरै छन्। आदरणीय श्रोता, यो दृष्टान्तमा हामी विशेष गरेर बोलाइएकाहरू धेरै छन् तर चुनिएकाहरू चाहिँ थोरै छन् भन्ने मुख्य विचारलाई यहाँनिर हामी विचार विमर्श गर्नेछौ। विशेष गरेर विवाह भोजको दृष्टान्तलाई प्रभु येशु ख्रीष्टले बताउँदै गर्नु हुँदाखेरि स्वर्गको राज्यलाई उहाँले एकजना राजासँग तुलना गर्नु भएको छ, जसले आफ्नो छोराको विवाह भोज तयार गरे, भोजमा निमन्त्रित व्यक्तिहरू बोलाउन भनी आफ्नो नोकरहरू पठाए। भोज, विवाह भोज भन्ने कुरा चाहिँ एउटा आदरणीय र सम्मान गर्ने कुरा हो। विवाह भोज भनेको खुसियाली रमाहाट गर्ने क्षण हो। विवाह भोजमा परिवार, दुलहा दुलही र इष्ट मित्रहरूलाई रमाहाट दिने कुरा हो। र राजाले आफ्नो छोराको विवाह भोजमा निमन्त्रित व्यक्तिहरूलाई बोलाउनका लागि नोकरहरू पठाएको हामी यहाँ देख्छौ र आमन्त्रित व्यक्तिहरू भने आउन मन गरेनन् भनेर यहाँ उल्लेख गरेको देखिन्छ। जतिजनालाई निमन्त्रणा गरिएको थियो सबैलाई निमन्त्रणा गरिएको थियो विशेष विशेष व्यक्तिहरूलाई, तर उनीहरू आउन मानेन। फेरि अरू नोकरहरूलाई यसो भनेर पठाए राजाले, तयार भएको राम्रो भोजमा निमन्त्रणा गरे र एकदमै भोज चाहिँ भव्य र सभ्य थियो भन्ने कुरा बुझिन्छ। यी मोटा मोटा पशुहरू मारिएका छन् अनि यसरी मोटा पशुहरू स्वास्थ्यकर पशुहरू मारेर भोजलाई एकदमै उच्च स्थानमा राख्ने गरिएको देखिन्छ। राजाको छोराको विवाह भोज भन्ना साथ यो विवाह भोज अति नै ठूलो भन्ने कुरा हामी बुझ्न सक्छौ। तर तिनीहरूले पनि स्वीकार गरेन, ती बरु उल्टो ती नोकरहरूलाई दुर्व्यवहार गरेर मारे। र यति नराम्रो कुरा यहाँ हामी देख्छौ कि विवाह भोजमा निमन्त्रणाको लागि गएका नोकरहरूलाई दुर्व्यवहारै गरे र उनीहरूलाई मारे, र यो त राम्रो कुरो पक्कै पनि थिएन। किनभने ती नोकरहरूले त राजाको आज्ञा अनुसार त्यति राम्रो भोजमा मानिसहरू आउन सकुन् भनेर राजाले चाहेको थियो, त्यसै कारण नोकरहरूलाई बोलाउन पठाएको हो। तर तिनीहरूले पनि त्यो विवाह भोजमा आउन मानेनन्। राजा क्रोधित भए भनेर यहाँ उल्लेख गरिएको छ। किन न यति नोकरहरूलाई जसलाई पठाए उनीहरूलाई माया गरेर उनीहरूलाई दया गरेर उनीहरूलाई राम्रो होस् भनेर विवाह भोजमा उनीहरूले पनि राजा सँगसँगै राजाको छोरा सँगसँगै दुला र दुलै सँगसँगै आनन्द मनाउन् भनेर निमन्त्रणा गरिएको थियो, तर त्यो निमन्त्रणाको विरोध गरियो। आउनुको सट्टा उनीहरू नआउनु एउटा कुरा थियो, तर त्यसको विरुद्धमा दुर्व्यवहार गर्नु र मार्नु भन्ने कुरा चाहन्छु नै थिएन। त्यसैले पनि राजा क्रोधित भएको कुरा हामी यहाँ देख्छौ। त्यसपछि राजाले आफ्नो फौजहरू पठाइकन ती हत्याराहरूलाई नाश गरे र तिनीहरूको शहर जलाइदिए। राजालाई क्रोधित तुल्याउनु नै आफ्नो जिन्दगी धरातालमा पुर्याउनु हो, जिन्दगी खतरामा पुर्याउनु थियो। तब तिनले आफ्ना नोकरहरूलाई भने, विवाह भोज तयार छ तर निन्दाएकाहरू योग्य भएन, जसलाई आदर गरेर जसलाई सम्मान गरेर बोलाइएको थियो निम्त्याइएका थिए तर तिनीहरू योग्य भएनन्, यस कारण तिमीहरू सडकहरूमा जाऊ र जतिलाई भेटाउँछौ तिनीहरूलाई विवाह भोजमा निम्ता देऊ भनिकन नोकरहरूलाई राजाले फेरि पठाएको हामी देख्छौ। तब ती नोकरहरूले सडकहरूमा गएर भेटाएका सबैलाई, तुष्टलाई पनि असल दुवैलाई जम्मा गरे र विवाह घर पाहुनाहरूले भरियो पनि। सडकहरूमा गएर भेटाएका सबैलाई बोलाएको कुरा हामी यहाँ देख्छौ र उनीहरू आएर अब विवाह घर पाहुनाले भरियो। भरिसकेपछि तब राजा पाहुनाहरूलाई हेर्न भने भित्र आए। तब तिनले विवाहको पोषक नलागेको एकजना मानिसलाई देखे। यो अचम्मको घटना, किनभने विवाह भोजमा आउने प्रत्येक व्यक्तिहरूलाई जब निमन्त्रणा गरिन्छ उनीहरूलाई निमन्त्रणा गरिसकेपछि उनीहरूले त्यो पोषक लाउनु पनि पर्ने थियो र पोषक हरेकले लगाउनु पर्ने थियो। राजाको छोराको विवाह भोजमा आउँदाखेरि पोषक चाहिँ महत्वपूर्ण थियो, सबैलाई बाँडिएको थियो। दुष्ट र असल दुवैलाई उनीहरूले निमन्त्रणा गर्दाखेरि पोषक पनि बाँडिएको कुरा हामी देख्छौ। तब राजाले तिनलाई सोधे, मित्र, विवाहको पोषक नपहिरी तपाईँ कसरी यहाँ भित्र आउनुभयो, यहाँ कसरी भित्र आउनुभयो? यो प्रश्नले त्यो व्यक्तिले उत्तर दिन सकेन, उनी निर उत्तर भएन, किनभने उसले त्यो पोषक लगाएन, आदर गरेन र उसले ख्याल गरेन, उसले बुद्धि पुर्याएन र उसले यो पोषण नलगाएर एउटा विवाहको सुन्दरतामा एउटा त्यो धप्प लगाइदियो र नमिठो बनाए। सबैजना आनन्दित छन्, सबैजनाको पोषक छ, सम्मान छ, सबै कुरो छ, तर यिनले पोषण नलगाएर यसको उल्टो राजाको यो भोजमा नराम्रो बनाइदियो। तब राजाले सेवकलाई भने यसको हातखुट्टा बाँधेर त्यसलाई बाहिर अन्धकारमा फालिदियो। अनि यस्तो व्यक्ति जसले ख्याल गर्दैनन्, होस गर्दैनन्, होसियारी हुँदैनन्, लापरवाही हुन्छन्, परमेश्वरको राज्यमा लापरवाही गर्नेहरू, अनुशासनहीनहरू, अनज्ञाकारिताहरू, अल्छेहरू कोही पनि टिक्न सक्दैन। त्यसै कारण राजाले सेवकहरूलाई भने त्यसको हात खुट्टा बाँधेर त्यसलाई बाहिर अन्धकारमा फालिदियो, जहाँ रुवावासी र दारा किराई हुन्छ। र यहाँ अन्तिममा यीशुले यो भन्नुभयो, बोलाएकाहरू धेरै छन् तर चुनिएका थोरै छन्। भोजमा सबैलाई बोलाइएको हो तर थोरै मात्रैलाई चुनिएको देखिन्छ। सबैलाई बोलाइएको छ, यहुदी गैर यहुदी अथवा संसारका सबै मानव जातिलाई यो विवाहको भोजमा बोलाइएको छ, तर आउने र नआउने चाहिँ उनीहरूको आफ्नै जिम्मेवारी हो। सबैलाई बोलाइएको छ, सबैलाई विवाह भोजमा निमन्त्रणा गरिएको छ, तर सबैजना नआएको देखिन्छ, आफ्नो आफ्नो खुसीमा हिँडेको देखिन्छ। तर जतिजना व्यक्तिहरूले विवाहको निमन्त्रणालाई स्वीकार गर्छन्, स्वीकार गरिसकेपछि पोषक लगाउँछन् र इज्जतदार भएर आउँछन्, अनुशासित भएर बस्छन्, आज्ञाकारी भएर बस्छन्, उनीहरूको संख्या थोरै हुनेछ। यसरी लेखकले यो खण्डमा बोलाएकाहरू धेरै छन् तर चुनिएकाहरू चाहिँ थोरै छन् भनिएको छ। परमेश्वरले हरेकलाई बोलाउनु भएको छ तर निर्णय गर्ने अधिकार पनि हरेकलाई दिनुभएको छ। यो खण्डमा हामीले थोरैले मात्र निर्णय गरेको र धेरैले निर्णय नगरेको देख्न सकिन्छ। आज पनि हरेकलाई निमन्त्रणा गरिएको छ तर थोरैले मात्र आत्मा आफ्नो निर्णय गरेको छ। आदरणीय श्रोता, यो प्रवचन सुन्दै गर्नुहुने प्रत्येकले आफ्नो निर्णय गर्न सक्नुहुन्छ। यीशुलाई विश्वास गर्न पनि तपाईँले गर्ने कुरामा निर्णय गर्न सक्नुहुन्छ तपाईँ आफैले, र यीशुलाई म विश्वास गर्दिन भनेर निर्णय गर्न पनि सक्नुहुन्छ तपाईँले। तर परमेश्वरले भने कसैलाई पनि छोड्नु भएको छैन, उहाँको प्रेमले सबैलाई निमन्त्रणा गर्नुभएको छ। त्यो व्यक्तिहरू जतिजना व्यक्तिहरूले भोजमा सामेल भएको छ भने जोहरू स्वीकार कतिजनाले स्वीकार गरेन तिनीहरूले भोजमा सामेल पनि भएन, भएकाहरू पनि विश्वास नगरेको कारणले दण्डित पनि भएको छ। यसकारण आदरणीय श्रोताहरू, यो प्रवचन सुन्दै गर्नुहुँदाखेरि यहाँहरूको लागि पनि यो महत्वपूर्ण छ। सबैलाई बोलाउनु भएको छ उहाँले, सबै जात भाषा र कुलका मानिसहरूलाई परमेश्वरले यो विवाह भोजमा उहाँले बोलाउनु भएको छ। आफ्नो पुत्रको छोराको विवाह भोजमा निमन्त्रणा गर्नुभएको छ। आउनु हुनेहरूले जतिजना आउनुहुन्छ र भित्र प्रवेश गर्नुहुन्छ उहाँहरूले आफैलाई सुसज्जित बनाउँदै परमेश्वरको आज्ञाकारी छोराछोरी भएर त्यो विवाह भोजमा शरीक हुनुपर्नेछ। यदि विवाह भोजमा आएर पनि पोषक नलगाइकन, यसको अर्थ परमेश्वरको वचन अनुसार नजिकन, आज्ञा पालन नगरिकन जिउँछन् भने उनीहरू फेरि फालिनेछ, उनीहरूले दण्ड भोग्नेछन्। तर उनीहरू परमेश्वरको राज्यमा आएर, भोजमा आएर जसरी पोषकका साथ आएर उनीहरू आनन्दित मनाउनु पर्ने हुन्छ, त्यसरी नै येशु प्रभुलाई विश्वास गर्नेहरूले उहाँको आज्ञा पालन गरेर परमेश्वरको राज्यमा खुशी र आनन्दित हुनुपर्ने हुन्छ। त्यसकारण आउनुहोस्, परमेश्वरको बोलावटलाई खेलठट्टा नगरिकन स्वीकार गर्नुहोस्। तपाईँको लागि पनि ढोका खुलिएको छ उद्धार र मुक्तिको, तपाईँको लागि पनि परमेश्वरको राज्यमा आउनलाई निमन्त्रणा गरिएको छ। अब यहाँहरूकै हातमा छ आउनु हुने र आउनु नहुने, तर परमेश्वरले सबैलाई उहाँको राज्यमा बोलाउनु भएको छ। त्यसकारण आउनुहोस्, परमेश्वरको बोलावटलाई स्वीकार गर्नुहोस् र परमेश्वरको राज्यमा भएको भोजमा सामेल हुनुहोस् र यसको अर्थ उहाँमा आनन्दको जीवन प्राप्त गर्नुहोस्। यदि भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद। तर परमेश्वरले सबैलाई उहाँको राज्यमा बोलाउनु भएको छ, त्यसकारण आउनुहोस्, परमेश्वरको बोलाहरूलाई स्वीकार गर्नुहोस् र परमेश्वरको राज्यमा भएको भोजमा सामेल हुनुहोस् र यसको अर्थ

तपाई उत्साहित हुनुभएको छ भन्ने हामीले विश्वास गरेका छौं। कार्यक्रम जीवनको वचन यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा कुनै प्रश्न, जिज्ञासा अथवा कुनै प्रार्थनाको विषय छन् भने पनि हामीलाई तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ, अथवा कुनै श्रोताले आज पहिलो पटक हामीलाई सुनेर कार्यक्रमको बारेमा अझै जान्न मन छ अथवा परमेश्वरको बारेमा केही बुझ्न चाहनुहुन्छ, बाइबल अध्ययन गर्न चाहनुहुन्छ भने पनि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। यो नम्बरमा तपाईँले जुनसुकै समयमा पनि फोन गर्न सक्नुहुनेछ। हवस्त श्रोता, यति भन्दै आजको लागि कार्यक्रम जीवनको वचनको यो भागबाट हामी सबैजना यति साथ बिदा हुन्छौं। तपाईंलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: आफ्ना छोरा छोरीहरूलाई सफलताको लागि हुर्काउनुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 64 यहाँहरूलाई स्वागत छ। आज हाम्रा धेरै युवाहरू अधिकारको भावनाका साथ हुर्कन्छन्। आमा बुवाको रूपमा हामीले हाम्रा बच्चाहरूलाई उनीहरूले चाहेको सबै कुरा नदिने कुरामा होसियार हुनुपर्छ। उनीहरूलाई कुनै काम नगराई सानैदेखि नै हामीले नियम र संरचना स्थापित गर्न आवश्यक छ। हामीले उनीहरूलाई अनुशासन, जिम्मेवारी र गलत व्यवहारको परिणाम सिकाउन आवश्यक छ र हामीले उनीहरूभित्र एउटा कार्य नैतिकता विकास गर्न आवश्यक छ, जसले उनीहरूले बुझ्छन् कि उनीहरूले कडा परिश्रम गरेर कमाएको कुरा मात्र प्राप्त गर्ने हकदार छन्। हिब्रूको पुस्तक 12:11 सबै ताडना सुरुमा सुखद हुँदैनन् तर दुःखदायी हुन्छ, तर ताडनाद्वारा तालिम पाएकाहरूका लागि यसले पछि धार्मिकताको शान्तिपूर्ण फल उत्पन्न गराउँछ। बालबालिकाहरूले आफ्नो भविष्यको लक्ष्यमा प्राप्त गर्न आत्म अनुशासन र त्यागको महत्व बुझ्ने सम्भावना हुँदैन। तपाईँले सानै उमेरदेखि नै यी विचारहरू उनीहरूको दिमागमा बसाल्न शुरू गर्नुपर्छ। प्रिय श्रोता, हामीले उनीहरूलाई यो कुरा बुझ्न मद्दत गर्नुपर्छ कि जीवनले हामीलाई हामीले चाहेको कुरा दिँदैन, तर हामीले पाउनु पर्ने कुरा दिन्छ। म एउटा उदाहरण बाँड्न चाहन्छु। एक बुवाले आफ्नो बच्चालाई यो पाठ सिकाउँदै बच्चाले आफ्नो बुवालाई केही पकेट मनी मागे, भन्दै कि यो स्कूलको लागि हो। बुवाले छोरालाई सोधे, के तिमी यो पैसा कमाउन केही काम गर्न सक्छौ? यो बुवाले आफ्नो बच्चालाई भन्न चाहनु भएको कुरा के थियो भने, हामीले अरूबाट हामीलाई आवश्यक परेको कारणले मात्र चीजहरू दिने अपेक्षा गर्नु हुँदैन, हामीले पाउनु पर्ने कुरा मात्र स्वीकार गर्नुपर्छ। हिब्रूको पुस्तक 5:13-14 दूध मात्र खाएर बाँच्ने मानिस चाहिँ धार्मिकताको वचनमा निपुण हुँदैन, किनकि त्यो बालकै हुन्छ। खदिलो भोजन त परिपक्व मानिसहरूका निम्ति हो। यिनीहरूको मानसिक शक्ति निरन्तर अभ्यासद्वारा असल र खराब छुटाउन सक्ने भएका हुन्छ। यो बच्चालाई स्कूलको लागि चाहिने पैसा उसले कमाउनका लागि गर्ने कामको मूल्य भन्दा बढी हुन सक्छ। त्यो ठिक छ, बच्चाले तपाईँको लागि गर्ने काम तपाईँले उनीहरूलाई दिनुभएको पैसाको लायक हुनु आवश्यक छैन। तपाईँले के गरिराख्नु भएको छ भने उनीहरूलाई पाठ सिकाउनु हो। केही पनि सित्तैमा आउँदैन। यदि तपाईँ केही चाहनुहुन्छ भने तपाईँले त्यो कमाउनको लागि सेवा प्रदान गर्नुपर्छ। लुकाको पुस्तक 2:52 अनि येशूले बुद्धिमा कदमा परमेश्वर र मानिसहरूको अनुग्रहमा बढ्दै जानुभयो। तपाईँको बच्चा ठूलो हुँदै जाँदा तपाईँले उसलाई ठूलो जिम्मेवारी र कामको साथ चुनौती दिन सक्नुहुन्छ। तिनीहरूलाई बढ्नको लागि अवसरहरू सृजना गर्न जारी राख्नुहोस्। साना चुनौतीहरूबाट शुरू गर्नुहोस्। जब तिनीहरूले यी साना क्षेत्रहरूमा सफलता प्राप्त गर्छन्, तिनीहरूको बुद्धि र विकास बढाउन ठूलो अवसरहरू प्रदान गरेर चुनौती दिनुहोस्। हामी काम गरेर राम्रोसँग सिक्छौं। तपाईँ यी चुनौतीहरूमा कला, संगीत र खेलकुदलाई समावेश गर्न सक्नुहुन्छ। मर्कुसको पुस्तक 10:45 किनकि मानिसको पुत्र सेवा पाउन होइन, तर सेवा गर्न र धेरैका छुटकाराको मोलको निम्ति आफ्नो प्राण दिन आएको हो। आफ्नो बच्चाहरूलाई स्वयं सेवा गर्न प्रोत्साहित गर्नुहोस्। उनीहरूले यो कामको लागि सम्भावित तलब पाउने छैनन्, तर उनीहरूले बहुमूल्य अनुभव प्राप्त गर्नेछन् र जीवनका सिपहरू सिक्नेछन्, जसले उनीहरूलाई पछि जीवनमा रोजगारीको लागि तयार पार्नेछ। प्रिय श्रोता, उनीहरूलाई महत्वपूर्ण निर्णय लिन दिनुहोस्। उनीहरूले निर्णय लिएपछि त्यसको परिणाम हेर्नुहोस्, नतिजाहरू निगरानी गर्नुहोस् र पछि उनीहरूको निर्णय राम्रो थियो कि नराम्रो भन्ने बारेमा सल्लाह दिनुहोस्, किन भनेर व्याख्या गर्नुहोस्। अन्तमा उनीहरूको भविष्यको लागि दीर्घकालीन दृष्टिकोण विकास गर्न मद्दत गर्नुहोस्। उनीहरूले कस्तो प्रकारको काम गर्न सक्छन् जसले उनीहरूको समुदायलाई सेवा प्रदान गर्नेछ र निश्चित गर्नुहोस् कि तपाईँ उनीहरूको सबैभन्दा ठूलो प्रशंसक हुनुहुन्छ। उनीहरूले गर्ने हरेक सुधारको प्रशंसा गर्नुहोस्, प्रत्येक सफलतालाई पुरस्कृत गर्नुहोस्। उनीहरूको उपलब्धिहरूमा तपाईँ कति गर्व हुनुहुन्छ भनेर बारम्बार भन्नुहोस्। यसरी तपाईँ आफ्नो बच्चालाई सफल र जिम्मेवार वयस्क बन्न तयार पार्नुहुनेछ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
5: आछी नेना दिगु दु निछ्या आत्मिकी ज्याजो स्पार्क माई फेथ, जुगु विश्वास के चमक हया बिउ। सक्ता दंकल की छुयागो जय मसी जोजल बाजी अमृता महर्जन स्पार्क माई फेथ यो जीवन या श्रृंखला भाग 33 के छि सकसित न लसकु छ। गबले गबले झिस सकसित त दंगु संघर्ष या सामना या माली थाकुगु अवस्था गुगु तस्क थाकु खन्दै जब जीसँग फुक्क आशा मध्ये कल थे त्यागी जब जीसँग जीवने दक्ले अपमूल्य ब्याचुनगु वस्तु झिगु रात झिका यङ्कुगु थेजुई उगु इले जीसँग छुयागु थुगु न्यसयाली सबित जीसँग दाउदिया सत्य बाखा छुए दाउदिया जीवनले तदङ्गु विजय व सफलता प्राप्त यागु यी न दु कथिकी गोलियात त श्यागु इले तर तदङ्गु नुग चुया श्याग चा व पराजय या अनुभव यागु यी न दु छिगु जीवने जुयाचुङ्गु भाखया त थोप परिचित थे छोला यपिनियन मेपी दाउदिया जीवने छगु नाटकीय प्रकरण व थगु सैनिक सेना या त सिक्न चोङगु थुगु गृह शिविर तोता पलस्ती शत्रु देगु लिउलिउ हुने द आदेश बिल इपी हुने ढुङ्गा अभिमेलिकी तिसँग सिक्न आक्रमण या त नापाङ्गु समुएल स्विगु अध्याय सोगु पद के धाटकु अनि दाउद वया मनु त सिक्ल थियो भने इम्स व सहर नास जुगु व इम त इमी मिसत व मस्त सकसित यङ्गे ढुङ्कु गो खन दाउद थगु सहरिया त सुरक्षित तोता तदङ्गु डोङ्कल नापाङ्गु समुएल स्विगु अध्याय पेगु पत्के धाटौ डो अले इपी तस्क खोल ठुली अप खोल कि इम्के शक्ति हे मध्य आउन अभिमेलिक दाउद या निम कलापिन्त थ नाप यङ्कु गुख गुकि वया यम कला अभिगेल न दुगुख दाउद थगु व्यक्तिगत छेन छेतिया दुख जक्क मखु दाउद या सक्ने मनु त दुखित क्रोधित जोया चुङ्गु ख इमे क्यापिन त कै दे यङ्कु गुणी इमे तस्क नुग मछिङका दाउद या त लु त के का श्यागु खला त वयागु जीवने थो तस्क तनापूर्ण इले दाउद थ परमेश्वर परम प्रभु के शक्ति माला दिल नापाङ्गु समुएल स्विगु नेगु च्याकु पत्के धाटौदो दाउद अभिमेले क्या पुजारी अभि या थार या त धाल पुजारी या भिङ्गु श्रुति काप या ल जिथा हजी अले अभि या थार वो हयाबिल अनलि दाउद परमेश्वर के नियन छु जी उपी लुई त याइपी मनुते त लिउलिउ हुनेला छु जी इम त नाप्ला के फैला परम प्रभु वया त लिसबिल ज्यू छ इम त लिउलिउ हु छ इम त नाप्ला का फुक्क जो ना यङ्कुपी त छुटेया ना हजी पृथ्वी दखले छुङ्गु इले जिस न्योने फैगु दखले महत्वपूर्ण पला नापाङ्गु पला दैगु परमेश्वर या शरणे मुनि गुख वेगया मतिना छिगु अस्तित्व या सन्तुष्टि यायकेबी वेगलजी द सान्तना दबी अले वेक पाखे मागु बुद्धि माला दिस ताकि चिस जी दुने लाना चुङ्गु अवस्था या त सहया भई निगु गरन्थे छगो यो सङ्गु पत्के धाटगुदो जी प्रभु येशु ख्रिस्ट या परमेश्वर व बा या त चिस सुभावी हेमा वेक या दया माया दुम व फुक्क कथा या सान्तना ब्यादि म परमेश्वर ख यो पि निलमिपि चिस दोङ्के बले उखिया नीति चिस तस्क मु पुले मारे परमेश्वर चित तस्क दया याना दिन अले उचित क्षमा व सान्तना बित थगो लाल होना दिल दाऊद उब्ले हे परमप्रभु या आज्ञा माने याना अभिमेलेक ते त लिउलिउ हुन म थसेना पाखे पेस म मनु त थ नाप होल मिश्र या छम दास आके मुखुको जानकारी या माध्यम दाऊद थगो नगरे आक्रमण या त यापी सक्ने अभिमेलेक किते त जुना क्याय त सक्षम जुल नापाङ्गु समुएल सुईको अध्याय च्याकु कुकु पदके धाटगुदो दाउद थ निमकलापी नाप अभिमेलेक कि त्यसँग यङ्कुकु सक्ने मनु त फुक्क वस्तु या त छुटे या नाल इम्स लाका यङ्कुको फुक्क सामान क्यापी व इपी थगु निधि यङ्कुको सामान नाप फुक्क दाउद लित हल थोन छु न तो मफ्यु यो पि निमिपि अवस्था न्याब्ले बामलागु जुई मुखु छिगु निराशा छुगु इले छिगु दुन नुग्ल निसे परमेश्वर या त प्रार्थना याना दिस वयागु सान्तुना वो वयागु बुद्धि न माला दिस वेकल छि त छु याय त दया दिल वो पालन याना दिस अले दाऊद या विषय या गु उद्धार या त छि अवश्य हे खनि परमेश्वर यो वचन येना दिगुनी छि सकसित न परमेश्वर सुभावीमा जय मसी नियनामिपि छिमसा नकतिनी हे जक बाइबलिया प्रभावशाली शिक्षकको आत्मिकी लपु केनादिम सोमन भिक्टर चोयादिगो हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माइ फेथ जिगु विश्वासके चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर 2 98 68 55 33 39 98 68 55 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जय मसीह।

0: म अमित थापा, तपाईँले सुन्दै हुनुहुन्छ गुडनिस एफएम रेडियो 105.1 MHz।
1: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
2: सूचना यसको डिस एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्युज एफएम प्राली, अनामनगर, काठमाडौँ। फोन नम्बर 01 47 70 74, 01 47 70 74 र 01 59 13 755, 01 59 13 755।
3: हेर त रगतै रगत भो, म त त्यस्तो हेर्न नि सक्दिन।
4: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
3: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
4: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
3: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
5: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौ, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
3: केही ठेगान छैन।
4: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
3: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।

0: प्रार्थना यस्तो मार्ग हो जसद्वारा तपाईले शैतानलाई पराजित गर्नुहुन्छ, हराएकाहरू कहाँ पुग्नुहुन्छ, विश्वास त्याग गरेकोलाई पुनर्स्थापित गर्नुहुन्छ। सन्तहरूलाई मजबुत पार्नुहुन्छ, मिशनरीहरूलाई बाहिर पठाउनुहुन्छ, बिरामीहरूलाई निको पार्नुहुन्छ, असम्भव कुरोलाई पूरा गर्नुहुन्छ र परमेश्वरको इच्छालाई जान्नुहुन्छ। डेभिड जेरेमिया।
1: जय मसीह। म कलाकार आशा खड्का, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।

0: जय मसीह। म देविका लामा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम बाइबल पाठको पुनः प्रसारण।
2: जय मसीह। साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाइबल पाठमा। आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ लिएर म पुनः उपस्थित भइसकेकी छु र कार्यक्रम मार्फत विशेष गरिकन हामी पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको वचन यहाँहरू समक्ष पाठ गर्दै आइरहेको छौं र आज पनि म तपाईँलाई यसरी नै कार्यक्रम अवधिभर साथ दिनेछु। तर यो समयमा एउटा मीठो गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु।

पहिलो समेलको पुस्तक अध्याय 21 दाउद नोबमा भागेर गएका। दाउद नोबमा अहिमेलेक उजारे कहाँ गए। तिमीलाई भेट्दा अहिमेलेक कामेर भने, तपाईँ किन एक्लै आउनुभयो? किन तपाईँसँग कोही छैन? दाउदले अहिमेलेकलाई भने, म राजाको हुकुम लिएर आएको छु। उहाँले खटाउनु भएको कामको बारेमा अथवा यी हुकुम के हुन् भने मैले कसैलाई थाहा दिनुहुँदैन। जब म मेरा मानिसहरूबाट बिदा भए तब मैले तिनीहरूलाई अमुक ठाउँमा भेट्नु भनी भने। अब तपाईँसित के छ? मलाई 5 वटा रोटी अथवा जति पाउन सक्नुहुन्छ दिनुहोस्। तर पुजारीले दाउदलाई भने, मसित साधारण रोटी त छैन, चढाइएको पवित्र रोटी मात्रै छ। तर के ती जवानहरू स्त्रीबाट अलग बसेका छन्? दाउदले पुजारीलाई जवाफ दिए, अहिलेसम्म धावामा जाँदा हामीहरू स्त्रीबाट अलग बसेका छौं। अशुद्ध काम गर्न गएका भए तापनि यी जवान मानिसहरूका वस्तुहरू चोखा छन्। आजको दिन तिनीहरूको वस्तुहरू झन कति बढी चोखा छन्। त्यहाँ अरू कुनै रोटी नभएको हुनाले ती पुजारीले तिनलाई त्यो चढाइएको रोटी दिइहाले, जुन रोटी परमप्रभुको सामुबाट निकालिएर उही दिनमा तातो रोटीले साटिएको थियो। साउलका सेवकहरूमध्ये एकजना पनि त्यस दिन त्यही परमप्रभुको सामु रोकिएर बसेको थियो। त्यसको नाउँ एदोमी दोएग थियो र त्यो साउलका गोठालाहरूको सबैभन्दा मुख्य थियो। दाउदले अहिमेलेकलाई भने, के तपाईँसँग कुनै भाला वा तरवार छ? किनभने राजाको काम साह्रै जरूरी भएको हुनाले मैले तरवार वा अरू हतियार ल्याउन पाइन। पुजारीले जवाफ दिए, इलाहाको बेसीमा तपाईँले मार्नु भएको पलिस्ती गोलियतको तरवार यहाँ छ। त्यो एपोतको पछाडि लुगामा बेरेर राखिएको छ। त्यो लैजाने इच्छा भए लैजानुहोस्। यहाँ अरू कुनै हतियार छैन। दाउदले भने, त्यो जस्तो अरू तरवारै छैन, मलाई त्यही दिनुहोस्। दाउद गातमा। त्यस दिन साउलबाट भागेर दाउद आफ्नो बाटो लागेर गातका राजा आकिस कहाँ गए। तर आकिसका सेवकहरूले उनलाई भने, देशका राजा दाउद यिनी नै हुन् जसको विषयमा नाच्दै तिनीहरूले यसो भनेर गाएका छन्, साउलले हजारौं हजारलाई ध्वंस गरे र दाउदले त लाखौं लाखलाई ध्वंस गरे। यी कुरा दाउदले मनमा राखी छोडे र तिनी गातका राजा आकिससित साह्रै डराए। त्यसैकारण तिनले उनीहरूको सामुन्य आगलपनको अभिनय गरे। उनीहरू सबैको सामु मूल ढोकाका दुवै पाटामा कोर्दै र दारीमा राल चुहाउँदै तिनी बौलाहा जस्तो भए। आकिसले आफ्नो सेवकहरूलाई भने, यो मानिस त बौलाहा पो रहेछ, त्यसलाई किन म कहाँ ल्याउँदछौ? के म कहाँ बौलाहाहरूको अभाव छ र तिमीहरू यसलाई मलाई सताउन ल्याउँदछौ? के यस्तालाई मैले मेरो घरमा राख्नु?

पहिलो समुएल अध्याय 22 दाउद अदुल्लामको ओडारमा। दाउद गातबाट भागेर अदुल्लामको ओडारमा गए। जब तिनका दाजुहरू र तिनका सबै परिवारले यो कुरा सुने, तब तिनीहरू तिनी कहाँ आए। कष्टमा परेका, ऋणमा परेका र असन्तुष्ट भएका मानिसहरू प्राय 400 जना तिनी कहाँ जम्मा भए र तिनीहरूका अगुवा भए। त्यहाँबाट दाउद मोआबको मिस्पामा गए र मोआबका राजालाई भने, परमेश्वरले मेरो निम्ति के गर्नुहुन्छ सो नजानुन्जेल कृपा गरी मेरा माता पितालाई तपाई कहाँ शरण दिनुहोस्। तिनले तिनीहरूलाई मोआबका राजाको दरबारमा छोडिराखे र दाउद आफ्नो गढीमा रहन्जेल तिनीहरू त्यही नै बसे। तर अगमवक्ता गादले दाउदलाई भने, तपाईँ गढीमा नबस्नुहोस्, यौदामा गइहाल्नुहोस्। यसर्थ दाउद हारेतको वनमा गए। साउलले नोबका पुजारीहरूलाई हत्या गरेका दाउद र तिनका मानिसहरू देखा परेको खबर साउलले सुने। साउल गिबामा डाँडाको टाकुरामा भएको झ्याउको बोटमुनि हातमा भाला लिएर बसेका थिए। तिनका सबै अधिकारीहरू उनको चारैतिर उभिरहेका थिए। साउलले आफ्नो मानिसहरूलाई भने, हे बेन्यामिनी हो, मेरो कुरा ध्यान दिएर सुन। के इसैको छोराले तिमीहरू सबैलाई खेतहरू र दाकबारीहरू दिन्छ, अथवा तिमीहरू सबैलाई 1,000 र 100 का फौजका सेनापति बनाइदिन्छ भनी तिमीहरू आशा गर्दछौ? के त्यसै कारण तिमीहरू सबैले मेरो विरूद्धमा षड्यन्त्र रचेका छौ? मेरो छोराले इसैको छोरासित मेल गरेको तिमीहरू कसैले मलाई बताएनौ? तिमीहरू मध्येको कसैले पनि मेरो ख्यालै गरेन? मेरै छोराले मेरो आफ्नै सेवकलाई मेरो विरूद्धमा सुड्याएर आज मेरो विरूद्ध ढुक्न लायो, सो तिमीहरूले मलाई बताएनौ? तर साउलका अधिकारीहरूसँग उभिरहने एदोमी दोयेगले भन्यो, मैले इसैका छोरालाई नोबमा अहितुबका छोरा अहिमेलेक कहाँ आइरहेका देखे। अहिमेलेकले दाउदको पक्षमा परमप्रभुसित सल्लाह मागे। त्यसपछि तिनले खानेकुरा र पलिस्ती गोलियतको तरवार पनि दाउदलाई दिए। तब साउलले नोबका पुजाहारी अहिमेलेक र नोबमा पुजाहारीका काम गर्ने तिनका सबै परिवारलाई बोलाउन लाए र तिनीहरू सबै राजाका सामुन्य आए। साउलले भने, हे अहितुबका छोरा सुन। तब तिनले उत्तर दिए, हजुर मेरा प्रभु। तब साउलले तिनलाई भने, तिमी र इसैको छोराले मेरो विरूद्धमा किन षड्यन्त्र रच्यौ? तिमीले त्यसलाई खानेकुरा र तरवार पनि दियो, त्यसको पक्षमा परमेश्वरसित सल्लाह पनि माग्यो, यसैले त्यो मेरो विरूद्धमा खड़ा भएको छ र अहिले यस बेला मलाई ढुकी बसेको छ। अहिमेलेकले उत्तर दिए, हजुरका सबै सेवकहरूमध्ये दाउद जस्तै भरोसा गर्न योग्यका मानिस, राजाकी जुवाई, अंगरक्षकहरूको कप्तान, हजुरका घरानामा एक आदरणीय स्थान पाएका दाउद जस्ता अरू को छ र यसो अवसरमा तिनको पक्षमा परमेश्वरसित सल्लाह मैले लिएको के यो पहिलो पटक हो? यस्तो कुरा मबाट टाढा रहोस्। मेरो आशा छ कि महाराजाले मलाई अथवा मेरा परिवारलाई दोष लगाउनुहुने छैन, किनभने मैले यो मामिला केही पनि बुझेको छैन। तर राजाले भने, अहिमेलेक तिमी मारिनै पर्छ, तिमी र तिम्रा सबै परिवार। अब साउलले आफ्नै छेउमा उभिरहने रक्षकहरूतिर फर्केर भने, गएर परमप्रभुका पुजारीहरूलाई मार, किनभने तिनीहरूले दाउदसित मतियारी गरेका छन्। त्यो एउटा भगुवा हो भनी जानेर पनि तिनीहरूले मलाई थाहा दिएनन्। तर राजाका सेवकहरू परमप्रभुका पुजारीहरूमाथि हात उठाउन राजी भएनन्। यसैले राजाले एदोमी दोयेगलाई भने, ए दोयेग, गएर पुजारीहरूलाई मार। तब एदोमी दोयेगले गएर पुजारीहरूलाई मार्यो र त्यस दिन त्यसले 85 जना एपोद लगाउने मानिसहरूलाई आफ्नै हातले मार्यो। अनि त्यसले पुजारीहरूको सहर नोबको हरेक जीवित प्राणीलाई तरवारले मार्यो। पुरूष, स्त्री, केटाकेटी, दूध खाने बालक, गाई गोरु, गधा र बेडा बाख्रा सबै मार्यो। अहिमेलेकका अभियाथार नाउँ भएका एकजना छोरा चाहिँ भागेर दाउद कहाँ गए। साउलले कसरी परमप्रभुको पुजारीहरूलाई मारे सो कुरा तिनले दाउदलाई बताइदिए। तब दाउदले तिनलाई भने, त्यस दिन एदोमी दोयेग त्यहाँ थियो र त्यसले साउललाई भन्ला भन्ने मलाई थाहा थियो। तिम्रा पिताका सबै जहानका मृत्युको कारण मै भए, तिमी यहाँ मसँग बस, न डराउ। तिम्रो प्राण लिन खोज्नेले मेरो पनि प्राण लिन खोजेको छ, तिमी मसँग सुरक्षित रहनेछौ।

0: पहिलो समयल अध्याय 23 दाउदले किल्लाहको रक्षा गरेका फलिस्तीहरू किल्लाहको विरुद्धमा लडाई गरेर अन्नका खला लुटिरहेका थिए। जब दाउदले यो कुरा सुने तब तिनले परमप्रभुसित यसो भनेर सल्लाह मागे, म गएर ती फलिस्तीहरूलाई आक्रमण गरू कि नगरू। अनि परमप्रभुले जवाफ दिनुभयो, गएर उनीहरूलाई आक्रमण गर र किल्लाहलाई मुक्त गर। तर दाउदका मानिसहरूले तिनलाई भने, यसै त यहाँ हामीलाई यौदामा डर छ, झन किल्लाहमा फलिस्ती फौजहरूको विरुद्धमा चढ़ाई गर्यौं भने हाम्रो के गति हुन्छ। दाउदले फेरि एकपल्ट परमप्रभुको सल्लाह लिए। परमप्रभुले यसो भनेर जवाफ दिनुभयो, किलाहामा जा, म फलिस्तीहरूलाई तेरो हातमा सुम्पिदिनेछु। यसै कारण दाउद र तिनका मानिसहरू किलाहामा गए र फलिस्तीहरूसँग लड़ाई गरे। तिनीहरूले उनीहरूको गाई गोरूहरू लगे, उनीहरूको ठूलो संहार गरे र किलाहाका बासिन्दाहरूलाई मुक्त गरे। अहिमेलेकका छोरा अबियाथार किलाहामा दाउद कहाँ भागेको बेलामा एपोद आफ्नो साथ लिएर आएका थिए। साउलले दाउदलाई खोजेका, दाउद किलाहामा गएका छन् भने कसैले साउललाई भनिदियो र साउलले भने, परमेश्वरले त्यसलाई मेरो हातमा सुम्पिदिनु भएको रहेछ, किनभने गजबारहरू भएको पर्खालले घेरिएको शहरमा पसेर त त्यसले आफूलाई बन्दी बनाएको छ। अनि साउलले आफ्नो सबै सैन्य दललाई किल्ला आक्रमण गरेर दाउद र तिनका मानिसहरूलाई घेर्न भनी हुकुम गरे। तिनको विरुद्धमा गर्न लागेको षड्यन्त्रको युक्ति जब दाउदले बुझे तब तिनले अबियाथार पुजारीलाई एपोद ल्याउन हराए। तब तिनले यसो भनेर प्रार्थना गरे, हे परमप्रभु इजरायलका परमेश्वर, साउल किलाहामा आएर मेरो कारण त्यस शहरलाई नाश गर्ने विचार गर्दैछन् भन्ने समाचार तपाईँको दासले सुनेको छ कि किलाहाका नगरवासीहरूले मलाई उनको हातमा सुम्पिदिनेछन्। मैले सुने चाहिँ कि साउल आउनेछन्। परमप्रभु इजरायलका परमेश्वर बिन्ती छ, आफ्नो दासलाई बताइदिनुहोस्। परमप्रभुले जवाफ दिनुभयो, अवश्य त्यो आउनेछ। फेरि दाउदले सोधे, कि किलाहाका नगरवासीहरूले मलाई र मेरा मानिसहरूलाई साउलका हातमा सुम्पिदिनेछन्? परमप्रभुले जवाफ दिनुभयो, अवश्य तिनीहरूले त्यसै गर्नेछन्। यसकारण दाउदले आफ्नो प्राय 600 जना मानिसहरूलाई लिएर झट्टै किल्ला छोडे र एक ठाउँदेखि अर्को ठाउँ घुम्न लागे। दाउद किल्लाबाट भागेको समाचार जब साउल कहाँ पुग्यो तब उनी त्यहाँ अघि बढेनन्। दाउद उजाडिस्तानका गढीहरू र जीपको मरूभूमिका पहाड़हरूमा बसिरहे र साउलले तिनलाई दिनदिनै खोज्दथे, तर परमेश्वरले दाउदलाई उनका हातमा सुम्पिदिनु भएन। जब दाउद जीपको मरूभूमिको होरेसमा थिए, साउलले तिनको प्राण लिन निस्केर आएका छन् भने तिनले थाहा पाए। जब साउलका छोरा जोनाथन त्यहाँ तिनी कहाँ आए र तिनलाई परमेश्वरमा बल पाउन उत्साह दिए, उनले भने, नडराउनुहोस् मेरा बुबा, साउलको हातले तपाईँलाई छुने छैन। तपाईँ इजरायलका राजा हुनुहुनेछ र रा म चाहिँ तपाईँको मुनि दोस्रो दर्जामा हुनेछु। मेरा बुबा साउललाई पनि यो कुरा थाहा छ। ती दुईले परम प्रभुको सामु बाचा बाँधे। त्यसपछि जोनाथन चाहिँ आफ्नो घरमा फर्के तर दाउद होरेसमा नै बसे। जब साउल गिबामा थिए तब जीपीहरूले यो समाचार उनी कहाँ ल्याए, हामी सुन्दछौ कि दाउद इसिमोनको दक्षिणतिरका हकिलाको पहाड़मा भएको होरेसका गढ़ीहरूमा लुकिरहेका छन्। अब हजुरलाई जहिले इच्छा लाग्छ तहिले तल झर्नुहोस् र तिनलाई तपाईँको हातमा सुम्पिदिने जिम्मा हाम्रो हुनेछ। साउलले भने, परमप्रभुले तिमीहरूलाई आशिष दिउन्, किनभने तिमीहरूलाई मेरो चासो छ। अब गएर अरू तयारी गर र त्यो कहाँ छ र कसले त्यसलाई देख्यो सो ठिक पत्ता लगाओ। त्यो धुर्त छ अरे, त्यो कुन चाहिँ लुक्ने ठाउँमा छ सो पत्ता लगाओ र निश्चित खबर लिएर म कहाँ आऊ। तब म तिमीहरूसँग जानेछु। त्यो यस देशमा रहन्जेल यौदाको खलकहरूको एक एक कहाँ जानु परे तापनि म त्यसलाई खोजेर निकाल्नेछु। उनीहरू ढिलो नगरी साउल भन्दा अघि जीपतिर लागे। दाउद र तिनका मानिसहरू येसिमोनको दक्षिणतिरका अराबाको माओनको मरूभूमिमा थिए। साउल र उनका मानिसहरूले खोज्न थाले र जब दाउदले यो कुरो थाहा पाए तब पहरातिर गए र येसिमोनको दक्षिणपट्टि माओनको मरूभूमिमा रहन लागे। जब साउलले यो थाहा पाए उनी दाउदको खोजीमा माओनको उजाड ठाउँतिर लागे। साउल डाँडाको उतापट्टि अनि दाउद र तिनका मानिसहरू यतापट्टि भए। दाउद र तिनका मानिसहरू भाग्नलाई भरसक कोशिश गरिरहेका थिए। जब साउल र उनका पछि लागेकाहरू चाहिँ तिनलाई पक्रनलाई नजिक नजिक आए तब एक समाचार वाहकले साउल कहाँ यो समाचार ल्यायो, झट्टै आउनुहोस् किनकि फलिस्तीहरूले देशलाई लुटपिट गर्दैछन्। यसैले साउल दाउदलाई खेद्न छोडेर फलिस्तीहरूको सामना गर्नलाई फर्के। यसै कारण त्यस ठाउँलाई सेलाह मालेकको भन्दछन्। त्यहाँबाट दाउद उक्लिएर एन गदीका गढीहरूमा बस्न लागे। आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ मार्फत आज हामीले परमेश्वरको वचनलाई हेरेको छौं, सुनेको छौं र आशा छ परमेश्वरको वचन सुनेर तपाईँ आशिषित हुनु भएको छ र यसरी नै आगामी श्रृंखलाहरूमा पनि तपाईँलाई साथ हामी दिँदै जानेछौ र आजलाई भने मैले विदा माग्नुपर्ने बेला भइसकेको छ। कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै यो समयमा कार्यक्रम बाइबल पाठबाट म पुनम विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।
1: ख्रीष्टको खोजी गर्नुहोस्, तपाईले उहाँलाई भेट्टाउनु हुनेछ र उहाँसँगै हरेक कुराहरू पनि। सीएस लेक्स, साहित्यकार साथै क्रिश्चियन रक्षाशास्त्री।
2: यीशुले भन्नुभयो, संसारको ज्योति म नै हुँ।
3: टाइम चेक। यति बेला अपराह्नको 5 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम मनका कुरा, प्रस्तुता मार्था राईको साथमा।
2: जन्मेश्री श्रोता, आज पनि म मार्था राई कार्यक्रम मनको कुराको साथमा उपस्थित भइसकेको छु। आज म जन्मस्थल घर गोर्खा जिल्ला र हाल ललितपुरको ताजीखेलमा बस्नु हुने र इमान्युएल बाइबल मिसनरी मण्डलीको वरिष्ठ पास्टर रेभेन गोपाल रेग्मीको आफ्नो जीवन गवाही बताउन गइरहेको छु कि उहाँ र मेरो भेट भएपछि आफ्नो जीवन गवाही उहाँले मसँग यसरी बताउनु भएको थियो। म पास्टर गोपाल रेग्मी हुँ। मेरो जन्म गोर्खा जिल्लाको आपिपल भन्ने ठाउँमा 2014 साल भदौ 9 गते भएको हो। हाल ललितपुरको ताजीखेल 14 बस्छु र इमान्युएल बाइबल मिसनरी मण्डलीमा वरिष्ठ पास्टरको रूपमा सेवाकार गरिरहेको छु। म हिन्दू परिवारमा जन्मे र हुर्के। म 9 वर्षको हुँदा मेरो बुबाको मृत्यु भयो र मेरी आमाले हामी 4 छोराछोरीहरूलाई दुःखको साथ हुर्काउनु भयो। मैले मिसन अस्पतालमा 13-14 वर्षको हुँदामा 18 महिना अस्पतालको लागि पानी खोल्ने र बन्द गर्ने काम गरे। त्यसै समयमा मैले रेभरेन्ड दाउद मसीबाट परमेश्वरको बारेमा सुसमाचार सुनेको थिएँ। म 15 वर्षको हुँदा काठमाडौँमा आए। त्यो समयमा म केही तानसेनका जवान साथीहरूसँग गुलमिल हुन पुगे र तिनीहरूसँग मैले ट्रेन्कुलाइजर टेप्लेट नसा लाग्ने एक प्रकारको क्याप्सुल खान थाले। एक दिनको कुरा हो, म त्यो समयमा सानिपामा बस्थे। मैले एकैचोटिमा 9 ट्रेन्कुलाइजर टेप्लेट खाएँ, त्यसैले म बिरामी भएँ। मेरो एकजना मिल्ने साथी समिदिन मियाले ललितपुरको शान्त भवन अस्पताल, हालको पाटन अस्पतालमा मलाई उपचारको लागि लैजानु भयो। पाटन अस्पताल त्यो समयमा मिसनरीहरूले चलाएको थियो। म 18 वर्षको थिएँ। त्यो उमेरसम्म म बिरामी परेको थिइनँ र अस्पतालमा पनि बसेको थिइनँ। त्यो मेरो जीवनको पहिलो अस्पतालको अनुभव थियो। 3 दिनपछि मलाई डिस्चार्ज गर्ने कुरा भयो। त्यसै समयमा एकजना वृद्धा नर्स एउटा परमेश्वरको पर्चा हातमा लिएर म कहाँ आउनुभयो र चकुसुरले मलाई भन्नुभयो, तिमी अस्पतालमा आएको भए मने थियो, त्यस्तो पनि गर्न हुन्छ र तिमी त जवान केटा हौ, यो पर्चा घरमा लगेर पढ, त्यसपछि जीवनको अर्थ थाहा पाउनेछौ। म अस्पतालबाट घरमा गएपछि त्यस पर्चामा के रहेछ पनि अध्ययन गर्न थाले। पढ्दै जाँदा म ती 11-28 पद पाएँ। त्यहाँ लेखिएको थियो, हे सबै थाकेका र बोझले दबेका हौ, म कहाँ आऊ, म तिमीलाई विश्राम दिनेछु। यस पदले मेरो हृदय छोयो र मैले धेरै पटक पढे पनि तर यसले भन्न खोजेको के हो मैले बुझ्न सकिनँ। मैले यस कुराको अर्थ बुझ्न चाहिँ र मलाई जो पहिला अस्पतालमा लैजाने साथीले नै ज्ञानेश्वरको इसाई मण्डलीमा शनिबारको आराधनासँग तिमी लैजानुभयो, वक्ताले वचनबाट पापको बारेमा बताउनु भयो र भन्नुभयो सबै मानिस पापी हुन्। यो वचन सुनेपछि मलाई लाग्यो म कसरी पापी हुँ र मैले कसैको हानि हो नोक्सानी गरेको छैन, कसैलाई लुटेको छैन, चोरेको छैन र हत्या गरेको छैन। म एक गाउँको गरिब र सोझो केटो हुँ। म आफैलाई म पापी हुँ भन्न मलाई गाह्रो भयो। वचन सकेपछि मैले प्रचारकलाई सोधे अनि पापको बारेमा बुझ्ने इच्छा गरे। उहाँले मलाई राम्ररी बुझाउ दिए। मानिसको जन्म सिद्ध पाप र वास्तविक पापको बारेमा बताउनु भयो। परमेश्वरको सृष्टि पहिलो मानिस आदमबाट नै पापको सुरु भएको, पापमय स्वभाव जन्मले आएको हुन्छ, त्यसै कारण नै मानिसले साँच्चै पाप गर्छ। त्यसपछि मैले मेरो जीवनलाई पछाडि फर्केर हेरे र लाग्यो मैले ट्रेन्कुलाइजर टेप्लेट किन खाएँ, म झन्डै मरिन र त्यस्तो काम गर्न मलाई कसले उक्सायो त। यो कुराले मेरो हृदय छोयो। भजन सङ्ग्रह 51:5 पनि लेखिएको छ, साँच्चै म जन्मदा नै पापी थिएँ र मेरी आमाले मलाई गर्भ धारण गरेदेखि नै म पापी थिएँ। मैले उहाँको कुरामाथि विश्वास गरे। त्यसपछि मैले 1976 साल असोजमा परमेश्वर व्यक्तिगत रूपमा मेरो प्रभु र मुक्तिदाता बनि ग्रहण गरे र 1977 असोजमा पिता र पुत्र र पवित्र आत्माको नाममा पानीको बपतिस्मा पनि लिएँ। मैले पहिला पनि गोर्खामा सुसमाचार सुनेको थिएँ तर यसरी राम्रैसँग बुझेको थिइनँ। सायद मलाई लाग्छ त्यही समयमा मलाई राम्ररी बुझाएको भएदेखि परमेश्वरलाई म ग्रहण गर्थे होला। सेवाकारीको बोलावट थाहा पाएपछि भारतको पुनामा 3 वर्षको लागि युनियन विफ्टी कल सेमिनारमा बिटिएस गर्न म मेरो परिवारसँग यस्तै सम्बन्ध 1984 गयौँ। पढाइसकेपछि नेपालमा फर्केपछि एउटा बाइबल अध्ययन झुण्ड खडा भयो। त्यही बाइबल अध्ययन झुण्ड बिस्तारै बढ्दै गएपछि त्यस झुण्ड नै आजको इमानुएल बाइबल मिसनरी चर्च भएको छ। त्यसपछि मैले भारतमा बिटिएस पढ्दा चिन्जान भएको बिसप वार्डबाट 1986 अस्ट्रेलिया अभिषेक भए र त्यहाँबाट अहिलेसम्म निरन्तर मण्डलीको सेवाकारी गरिरहेको छु। पञ्चायती व्यवस्थाको समय सुसमाचार सुनाउन जाँदा एकजना भाइलाई सुसमाचार सुनाएर ग्रहण गराएको थिए। उनलाई कसैले उक्साएर मलाई जबरजस्ती क्रिस्चियन बनायो भनेर अन्न लगाएछन् र प्रहरीलाई उजुर गरेछन्। त्यो रिपोर्ट पाएपछि प्रहरीले मलाई समाए र ललितपुरको जावला खेलको प्रहरी थानामा थुन्यो र केही ताडना पनि दियो। यो खबर पाएपछि नेपालका इसाईको अगुवाहरू र विश्वासीहरू आएर कुरा गरेपछि 3 घण्टा राखेर मलाई छुट्टी दिए। त्यसपछि 3 पटकसम्म सिडिओको कार्यालयमा मलाई बोलाएर सोधे, तपाईँ के काम गर्नुहुन्छ? मैले भने म एउटा प्रचारक हुँ, म बाइबलमा भएका सुसमाचारहरू सुनाउँछु र मुक्तिको बारेमा प्रचार प्रसार गर्छु, किनकि मैले पनि परमेश्वर प्रभु यसु ख्रीष्टमा मुक्ति पाएको छु र यो अरूहरूले पनि पाउनु पर्छ। मुक्ति तपाईँहरू सिडिओ प्रहरी डीएसपी एसएसपी हवलदार सबैले पाउनुपर्छ। मुक्ति भन्ने कुरा म मात्र होइन, सबै मानिस जातिको लागि हो। त्यसो भनिरहँदा उहाँले भन्नुभयो, यस्तो बोल्दै हिँड्नुभयो भने तपाईँलाई खतरा हुन्छ, त्यसैले यसरी नबोल्नुहोस् भन्ने मलाई चेतावनी पनि दिनुभएको थियो। त्यस समय क्रिस्चियनहरूलाई भाडामा कोठाहरू दिँदैनथे। 1987 हामीहरूले चुलको कुमारी पाठीमा मण्डलीको लागि कोठा लिएका थियौँ। माथिल्लो कोठामा घरवालाको आफन्तहरू बस्थे र तिनीहरूले उनीहरूको पालेलाई जब तिनीहरू भेला हुन्छन् र गीत गाउँछन् खोर्सानी डराइदिनु र खोर्सानीको राग आएपछि तिनीहरू त्यहाँ बस्न सक्दैन र सबै भाग्छन्। यो असल प्रक्रिया हो तिनीहरूलाई निकाल्ने। त्यही दिनमा मानिसहरूले पास्टर सिमोन पाण्डेलाई वचनको लागि बोलाएको थियो। गीतहरू गाएर आराधना सकाएर वचनको समयमा खुर्सानीको राग आयो। खुर्सानीको रागले हामीहरू त्यस ठाउँ बस्न सकेनौँ र संगति नगरी घर फर्कियौँ। यसरी संगति गर्ने कोठामा समस्या आएको कारण एक शनिबार जावला खेलको जिज्ञा घरभित्र गएर रुखको फेदमा बसी शनिबारको आराधना सेवा पनि गरे।

अर्को सन् 1998 सालमा नेपाल क्याम्पस घोषित फर क्राइस्टबाट नै यसुको फिल्म लिएर 10 जनाको टिमहरू 12 विषयमा गएका थियौँ। दिनभरि माइकिङ गयौँ र बेलुकी एउटा स्कुलमा सबै गाउँलेहरूलाई भेला गराएर फिल्म देखाउन थाल्यौँ। देखाउने क्रममा बीच बीचमा रोगदेव फिल्म बुझाउँदै गर्दै थियौँ, तर त्यहाँका केही अरू धर्म मान्नेहरूले बिजुलीको लाइन काटिदिए र ढुङ्गा मुढा गर्न थाले। त्यसपछि त्यहाँ भएका सबैजना तितर बितर भयौँ। भोलिपल्ट त्यहाँका अरू धर्मका मानिसहरूले त्यही स्कुल हामीहरूलाई बोलाएर हामी दुईतर्फ बीच पुरा गयो। पछि परमेश्वरले त्यही ठाउँमा अचम्मको काम पनि गर्नुभयो। ज्योतिष घटनाका मुख्य व्यक्ति दुर्गा प्रसाद पौडेल हुनुहुन्थ्यो। केही वर्ष पछि उहाँले परमेश्वरलाई ग्रहण गर्नुभयो र मलाई बोलाएर भन्नुभयो, मैले तपाईँलाई दुःख दिएँ, त्यसैले तपाईँकै हातबाट म बप्तिस्मा लिन्छु। अनि कोशी खोलामा उहाँलाई पानीको बप्तिस्मा दिए। हाल त्यस ठाउँमा 16 वटा मण्डली छन्। हालेलुया, परमेश्वरको योजना अचम्मको छ। हामीहरूलाई सेवा समाधि गर्नको लागि धेरै समस्या आएको कारण मण्डलीका सबै विश्वासीहरू उपवासका साथ प्रार्थना गर्न भनी सल्लाह गर्यौं र सबैजना मिली प्रार्थना गर्यौं। हाम्रो प्रार्थना परमेश्वर कहाँ पुग्यो। केही समय पछि इङ्ल्यान्डको शिला एडिसन दिदी आफ्नो जागिरबाट अवकाश पाएपछि नेपालमा घुम्नको लागि आउनु भएको थियो। एक दिन उहाँ नेपाली मण्डली खोज्दै हाम्रो मण्डलीमा आइपुग्नु भयो र आराधना सेवामा बस्नुभयो। आराधना सेवा सकिएपछि उहाँसँग मेरो कुराकानी भयो। त्यसपछि उहाँले मलाई उहाँ बसेको होटलमा बोलाउनु भयो र सोध्नु भयो, तिम्रो मण्डलीको लागि के को आवश्यकता छ। मैले पनि हजुरले देखिहाल्नु भयो हाम्रो सेवा संगति गर्ने मण्डली भवनको आवश्यकता छ। त्यसपछि उहाँले मण्डली भवन बनाइदिने प्रतिज्ञा गरी आफ्नो देश फर्काउनु भयो। साथी नै पछि उहाँले हाम्रो मण्डली भवनको लागि रकम पठाइदिनु भयो। हाल ललितपुरको थैपामा मण्डली भवनको लागि जब किन्यौ र भवन निर्माण गरी संगति गरिरहेका छौँ। हालेलुया। अर्को आशिषमा जुन ठाउँ हाम्रो मण्डलीबाट सुसमाचारको क्रम फिल्म देखाउन जाँदा ढुङ्गा मुढा गरेका थिए, अहिले त्यही ठाउँमा 16 वटा मण्डली स्थापना भएको छ। अहिले एलिया न्युपानीले त्यस क्षेत्रका मण्डलीहरूलाई हेरेका छन् र हजारौं मानिसले परमेश्वर मुक्ति पाएका छन्। यो एउटा इमानुएल बाइबलले मिसनरी मण्डलीको दल हो, पक्ष हो। नगर परासी उसे खोट पाल्पादेखि दमारका सबै क्षेत्रमा 8-9 वटा मण्डली सुरु भइसकेको छ। 1987 हालसम्म 100 जति मण्डली भइसकेका छन्। 1996 बाइबल स्कुल सुरु गरेर हालसम्म 3000 जति विद्यार्थीहरू दीक्षान्तित भइसकेका छन्। 100 जना जति बच्चाहरूले पढ्न लेख्न र बस्न पाएका छन् भने दर्जनौ वृद्ध आमाहरूले घाँस बाछाको पास पाएका छन्। सुसमाचार प्रचार अभियानको माध्यमबाट 4000 भन्दा बढी पास्टरहरूले तालिम पाइसकेका छन्। यसमा हाम्रो बाइबल स्कुलले 1 वर्षभित्र साधारण डिप्लोमा र 2 वर्षको सिटिएच र 3 वर्षको जिटिएचको अध्ययन गराउँछौ। म सेवाकाको क्रममा दक्षिण कोरिया, अमेरिका, युके, पाकिस्तान, बङ्गलादेश, हङकङ, सिङ्गापुर र फिलिपिन्स जाने मौका पाएको छु। मेरो 2 भाइ छोराहरू छन्। जेठो छोरो डेभिड रेग्मी अमेरिकामा छ भने कान्छो छोरो जीवन रेग्मी नेपालमा मेरो सेवाकाईमा टेवा दिइरहेका छन्। परमेश्वरले मलाई सुरक्षित राख्नु भएको छ। अहिलेसम्म शरीरमा स्वस्थ छु। मेरो परिवार र मण्डलीमा धेरै आशीष दिइरहनु भएको छ। मैले विश्वास गरेको परमेश्वर प्रभु येशू ख्रीष्टलाई मेरो हृदयदेखि नै धन्यवाद दिन चाहन्छु र मेरो जीवनभरि अनि परमेश्वरको नै सेवाकाई गर्नेछु अनि उहाँलाई नै प्रशंसा गर्नेछु, उहाँलाई नै उछाल्नेछु र मेरो जीवनभरि नै म बाछिन्जेल परमप्रभुको प्रशंसा

हवस् त श्रोता, आज भने निर्धारित समय सकेको छ। यदि तपाईँहरूसँग पनि श्रोताहरूलाई आशिषित बनाउने जीवन गवाही छ भने तपाईँले मलाई प्रत्यक्ष सम्पर्क राख्न सक्नुहुनेछ। त्यो लागि मेरो व्हाट्सएप नम्बर हो 6085908136, 608590813 6, इमेल एड्रेस हो rai@gmail.com, फेसबुक हो मार्थ राई जैनिक सी। गड ब्लेस यू।

0: नेपालगंज सुसमाचार प्रचार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मिकको हार्दिक स्वागत तथा जय मसीह। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिजबाइन्डका साथै नेपालका विभिन्न 12 भन्दा बढ़ी रेडियो स्टेशनहरूबाट प्रसारण भइरहेको छ। आगामी दिनमा नेपालका अन्य थप रेडियो स्टेशनहरूबाट पनि यो कार्यक्रम चाँडै नै प्रसारण गरिने कुरा यहाँहरूलाई जानकारी गरिन्छ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाईँ हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया र सल्लाह सुझावको लागि हामी कार्यक्रमको अन्तमा यहाँहरूलाई हाम्रो कार्यक्रमको सम्पर्क नम्बर र इमेल एड्रेस प्रदान गर्नेछौ। कृपया सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। श्रोता, आजको कार्यक्रममा हामी ईश्वर बस्ने ठाउँको विषयमा हेर्नेछौ। संसारमा हामीले नियालेर हेर्ने हो भने सम्पूर्ण जीवित प्राणी बस्ने निश्चित ठाउँ हुन्छ, जस्तै मानिसको लागि घर, जनावरको लागि जंगल, माछाको लागि पानी, सर्प भ्यागुत्वको लागि जमिन नै तिनीहरूको लागि घर हो। हरेक जीवित प्राणीहरू उनीहरूको स्वभाव र आफ्नो अनुकूलता अनुसार र सुरक्षित रहन आफ्नो बास स्थान बनाउँदछन्। तर श्रोता, आज हामी संसारमा सृजिएका जीवित प्राणीहरू भन्दा फरक तर विशिष्ट, जसले संसार सृष्टि गर्नुभयो, संसारका यावत थोकहरूको रचना गर्नुभयो, आज तिनै परमेश्वर कहाँ बस्न रुचाउनुहुन्छ त भन्ने विषयमा पवित्र धर्मशास्त्र बाइबलबाट आज तपाई हामीलाई विस्तृत रूपमा जानकारी दिनको लागि तपाई हाम्रो माझमा दान बहादुर विक उपस्थित हुनुभएको छ।
1: सुसमाचार सबैका लागि कार्यक्रम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोताहरूलाई म दानबहादुरको तर्फबाट हार्दिक नमस्कार तथा जय मसीह। आदरणीय श्रोतावृन्द, आजको कार्यक्रम सुनेर तपाईहरूले आत्मिक सत्यताको विषयमा केही संक्षिप्त जानकारी प्राप्त गर्नुहुनेछ र श्रोतावृन्द, आजको सन्देशको प्रमुख विषय रहेको छ, कहाँ होला त ईश्वरले बस्न रुचाउने ठाउँ। म पुनः तपाईँहरूको लागि दोहोर्याउन चाहन्छु, श्रोतावृन्द, आजको सन्देशको प्रमुख विषय रहेको छ, कहाँ होला त ईश्वरले बस्न रुचाउने ठाउँ। आजको यो संसारमा हेर्ने हो भने आज मानिसहरूले ईश्वरलाई बास बसाउन विभिन्न तरिकाले भौतिक वस्तुभावहरू निर्माण गरेको पाइन्छ। तर प्रश्न यो हो कि के साँच्चै ईश्वर मानिसहरूले बनाएका भौतिक संरचनाहरूमा बास बस्नुहुन्छ? के मानिसको बल बुद्धिले ईश्वर रहने ठाउँ तयार गर्न सकिन्छ त? के मानिसले आफ्नो पलभरको समस्त शक्ति खर्च गरेर अदृश्य अलौकिक शक्तिलाई आफ्नो शारीरिक इच्छा अभिलाषाहरू पूरा गर्नका खातिर उहाँ ईश्वर परमेश्वरलाई आफ्नो वशमा नियन्त्रण गर्न सक्छ त? कदापि गर्न सक्दैन। श्रोतावृन्द, एकचोटि यिनी प्रश्नहरूमाथि विचार गरौं त। संसारमा भएका जति पनि धर्मशास्त्रले यो भन्दछन् कि ईश्वर रहने पहिलो स्थान भनेको चाहिँ उहाँको सिंहासन अर्थात स्वर्ग हो भने दोस्रो स्थान भनेको मानिसको हृदय हो। श्रोतावृन्द, संसारमा भएका सम्पूर्ण धर्मशास्त्रहरू मध्ये सबैभन्दा पुरानो र त्यसको अध्ययनद्वारा जीवन परिवर्तन गर्ने पुस्तक बाइबल धर्मशास्त्रले कहाँ होला त ईश्वर बस्न रुचाउने ठाउँ, यस प्रश्नको विषयमा तपाईहरूको लागि म पाठ गरिदिनेछु। एक कुरन्थी नामक पुस्तक 3:16 के भन्दछ त? म तपाईँको लागि पाठ गर्नेछु। के तिमीहरूलाई थाहा छैन, तिमीहरू परमेश्वरका मन्दिर हौ र परमेश्वरको पवित्र आत्मा तिमीहरूमा बास गर्नुहुन्छ, किनकि परमेश्वरको मन्दिर पवित्र हुन्छ र त्यो मन्दिर भनेको तिमीहरू नै हौ। श्रोतावृन्द, धर्मशास्त्र बाइबलले यो खण्डद्वारा स्पष्ट पार्दछ कि मानिसको हृदय नै ईश्वरले बस्न रुचाउने मन पराउने ठाउँ हो एवं मानिसको शरीर नै ईश्वरको मन्दिर हो। तर विडम्बनाको कुरा यो छ कि कतिपय मानिसहरूले यो वास्तविक सत्य कुरालाई बुझ्न सकेका छैनन् र ईश्वरलाई आफ्नो मनमुटुमा बस्नको लागि ठाउँ नदिए बरु त्यसको सट्टा त आआफ्नै सोच र कल्पना र विचारहरू प्रयोग गरी गाउँ गाउँ टोल टोल शहर शहरमा भौतिक प्रतिमूर्तिका संरचनाहरू तयार एवं निर्माण गरेको पाइन्छ। जस्तै सुन चाँदी पितल तामाका मूर्ति मठ मन्दिर बोट बिरुवा जनावर आदि इत्यादि। तर श्रोताबृन्द अघि नै मैले बोलेको धर्मशास्त्र बाइबलको वचनले भन्दछ कि मानिसहरूको हृदय मन मुटु र शरीर नै ईश्वर एवं परम आत्मा परमेश्वर रहने ठाउँ हो। तर आदरणीय श्रोताबृन्द किन मानिसहरूले आफ्नो त्यो संकुचित सोचले अदृश्य परमेश्वरको वासस्थान र उहाँको नाममा विभिन्न प्रतिमूर्तिहरू बनाउने गरेको भेटाइन्छ? के यो मानिसको अन्धोपन होइन त? ईश्वरलाई बस्नको लागि भौतिक संरचनाहरू तयार पार्नु, यसकारण वास्तवमा मानिसहरूले आफूले कसको लागि के गरिराखेका छौ त त्यो कुरा थाहा पाउन सकेका छैनन्। त्यसैले श्रोताहरूलाई भन्न चाहन्छु कि मानिसले ईश्वर रहने ठाउँ निर्माण गर्नको निमित्त कुनै पनि दुःख कष्ट उठाउन जरूरी छैन, किनभने जब यो संसारको सृष्टि गर्नुभयो त्यो समयमा आफू रहने स्थान स्वर्ग सिंहासन र पृथ्वीमा मानिस र उसको हृदयको संरचना तयार पारिसक्नु भएको छ। यसकारण श्रोताबृन्द उहाँ केवल मानिसले बनाएको भौतिक चिज वस्तुमा नबसी आफूले बनाएको रचेको मानिसको हृदयमा बस्न चाहनुहुन्छ र बस्नुहुन्छ। अबको समय हामी सांगीतिक विश्राममा

0: र अर्को कुरा, परमेश्वर चाहनुहुन्छ कि मानिसले आफ्नो हृदयद्वारा आधार भक्ति गरेको तर दुःखको कुरा मानिसहरू यो साँचो कुरामा विश्वास नगरी पापमा फसिरहेका र परमेश्वरलाई आधार भक्ति महिमा चढाउनदेखि चुकिराखेका छन्। श्रोताबृन्द, यो हुनुको मुख्य कारण भनेको घमण्ड र मानिसहरूले सोच्ने गर्दछन् कि आफूलाई सर्वश्रेष्ठ हो। मानिस एउटा सर्वश्रेष्ठ प्राणी ईश्वरको रचना हो, तर यसको मतलब यो होइन कि मानिस सर्वशक्तिमान ईश्वर भन्दा शक्तिशाली छ। श्रोताबृन्द, मानिसलाई सर्वश्रेष्ठ प्राणीको रूपमा बनाउने वाला ईश्वर परमेश्वर हुनुहुन्छ भने त कसरी मानिस परमेश्वर भन्दा शक्तिशाली हुन सक्छ त? त्यसैले श्रोताबृन्द, तपाईँहरूले यो बुझिदिनुहोस् कि मानिस आफैमा शक्तिशाली छ र ईश्वर बस्न रुचाउने मन पराउने ठाउँ भनेको मानिसको हृदय हो। ईश्वरले राज्य गर्न रुचाउने ठाउँ मानिसको मन हो। ईश्वरले अधिकार जमाउने ठाउँ मानिसको हृदय हो। ईश्वरको उद्धार र मुक्तिको सन्देश रोप्ने ठाउँ मानिसको हृदय हो। यसको लागि मानिसको हृदय अति चोखो र पवित्र हुनु पर्दछ। तर मानिसहरू आफैमा सिद्ध नभएको कारण कतिपटक सानो तिनो भूलचुक, गल्ती, त्रुटिका कारण पापी, अधर्मी, अपवित्र भएका छन्। यसकारण यदि मानिसहरूले आफ्नो हृदयमा परमेश्वरले बास गरेको चाहन्छन् भने सर्वप्रथम पहिले उनीहरूले आफ्नो भूल, गल्ती, कमी, कमजोरीहरू उहाँको सामने स्वीकार गरी क्षमा माग्नुपर्छ। तब मात्र उहाँ मानिसहरूको हृदयमा बस्न सक्नुहुन्छ। प्रिय श्रोताबृन्द, ख्रिस्ट येशु परमनामका ईश्वर तपाईँको पश्चातापी खुला हृदयलाई पर्खिराख्नु भएको छ। के तपाईँ आफ्नो हृदयलाई खोलिकन सम्पूर्ण भूल गल्तीहरू स्वीकार गरी येशु ख्रिस्ट परमप्रभु परमेश्वरलाई तपाईँको हृदयमा सदाको लागि बसेको चाहनुहुन्छ? यदि त्यसो हो भने तपाईँ चाँडो भन्दा चाँडो आफ्नो बन्द भएका ती हृदयका ढोकाहरू खोल्नुहोस् र परम परमेश्वर सदाको लागि तपाईँको हृदयमा राज गर्नको लागि आउनुहुनेछ र राज्य गर्नुहुनेछ। प्रिय श्रोताबृन्द, यही नै तपाईँको लागि सही समय हुन सक्छ। स्वीकार्नुहोस् र धर्मशास्त्र बाइबल प्रकाश नामक पुस्तक 3:19-21 पदले यसरी भन्दछ कि जतिलाई म माया गर्छु म तिनीहरूलाई हप्काउँछु र ताडना दिन्छु, यसकारण उत्साहित हो, पश्चाताप गर। यसमा अर्को एउटा पद जोड्न चाहन्छु, मत्तीको पुस्तक 4:17 येशू ख्रीष्टले प्रचार गर्दै भन्नुभयो कि पश्चाताप गर किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ। भनाइको मतलब तपाईँका ती मन्द मस्तिष्कहरू, हृदयका ती बन्द ढोकाहरू खोल्नुहोस् र ईश्वरलाई आफ्नो मनमुटुमा बस्नको लागि हृदयका ढोकाहरू खोल्नुहोस् भनेको। र प्रकाशको पुस्तक 3:20-21 पुनः भन्दछ कि हेर, म ढोकामा उभिएर ढकढक्याउँदैछु, कसैले मेरो स्वर सुनेर ढोका खोलिदियो भने म त्यस कहाँ भित्र पस्नेछु र त्यससँग भोजन खानेछु, त्यसले मसँग खानेछ, जसले जित्छ त्यसलाई म मेरो सिंहासनमा मसित बस्न दिनेछु, जसरी म आफैले पनि जिते र मेरा पितासँग उहाँको सिंहासनमा बसेको छु। श्रोताबृन्द, परमधामका परमेश्वर पापी अत्याचारी मानिसहरूलाई पवित्र जीवन जिउनको लागि हप्काउनुहुन्छ र हृदयका ढोकाहरू खोल्नको लागि तपाईँको हृदयका ढोकाहरू खोल्नको लागि तपाईँको नजिक आएर उहाँले तपाईँको हृदयलाई ढकढकाई राख्नु भएको छ। तपाईँहरूलाई स्वर्गीय नागरिकको हकवाला बनाउन चाहनुहुन्छ। के तपाईँ चाहनुहुन्छ त आफूलाई नम्र पारी आफ्नो सम्पूर्ण भूल गल्तीहरू स्वीकार गरी अनन्त जीवनतर्फ डोरिन या त नरक कुण्ड तर्फ? श्रोताबृन्द, यो पनि जानिराख्नुहोस् कि स्वर्ग जानको लागि एउटा मात्र प्रबल मार्ग छ, त्यो येशू ख्रीष्ट हुनुहुन्छ, जसमा हरेकले आफ्ना पाप स्वीकार गरी भूल गल्ती, अधर्महरू, जानी नजानी गरेका सम्पूर्ण भूल गल्तीहरू क्षमा मागी व्यक्तिगत मुक्तिदाता हृदयमा राज गर्नुहुने प्रभु र परमेश्वर मानिकन उहाँमा विश्वास गर्नुपर्ने हुन्छ। यदि तपाईँले यस कुरालाई संकोच नमानी आफ्नो जीवनमा अपनाउनु भयो भनेदेखि तपाईँ अनन्त जीवन पाउन योग्यको हुनुहुनेछ। श्रोताबृन्द, तपाईँले थाहा पाइसक्नुभयो कि तपाईँको शरीर नै ईश्वर एवं परमेश्वर रहने पवित्र मन्दिर हो। तपाईँले थाहा पाइसक्नुभयो कि उहाँ तपाईँको खुला हृदय चाहनुहुन्छ। तपाईँले थाहा पाउनुभयो कि उहाँ तपाईँलाई सुख शान्ति र अनन्त जीवन दिन चाहनुहुन्छ। यसकारण मेरो नम्र अनुरोध छ कि तपाईँ येशु प्रभुलाई आफ्नो हृदयमा निम्त्याउनुहोस्। अन्तत यही कुरालाई जोड दिएर भन्न चाहन्छु कि ईश्वर बस्ने ठाउँ ढुङ्गा माटो बालुवाद्वारा बनेको गुम्बा विहार मठ मन्दिर चर्च भवन मस्जिद घना जंगल नभई आत्मा प्राण शरीर यी तीनवटा तत्वले बनेको तपाईँको शरीर तपाईँको हृदय परमेश्वर बस्ने त्यो ठाउँ हो। परमेश्वर मानिसको हृदयमा बस्न रुचाउनुहुन्छ। श्रोताबिन, आजको यो सन्देशले पक्कै पनि तपाईँको हृदयलाई छोएको छ भन्ने म विश्वास लिएको छु। श्रोताबिन, तपाईँ दोधारोमा नपरेर तपाईँले अहिले नै निर्णय गर्नुहोस् कि तपाईँ के गरिराख्नु भएको छ, कसलाई तपाईँले आराधना गरिराख्नु भएको छ, कसलाई तपाईँको हृदयमा तपाईँले निम्त्याउनु भएको छ त तपाईँ निर्णय गर्नुहोस्। र म तपाईँलाई चाहिँ अनुरोध गर्दछु, यदि तपाईँ येशु ख्रीष्टलाई हृदयमा निम्त्याउन चाहनुहुन्छ भने ढिलो नगरी येशुलाई सदाको लागि तपाईँको हृदयमा राज्य गर्न र तपाईँलाई अनन्त जीवन तर्फ डोर्याउन तपाईँ विश्वास गर्नुहोस्। तपाईँ स्वर्ग जानको लागि प्रभु येशुलाई आफ्नो व्यक्तिगत मुक्तिदाता र उद्धारकर्ताको रूपमा आफ्नो जीवनमा विश्वास गर्नुहोस्। यदि आजको यो कार्यक्रम सुनेर यो सन्देशलाई तपाईँले बुझेर अझै केही थप जानकारीहरू तपाईँ लिन चाहनुहुन्छ भने कार्यक्रम उद्घोषक ज्यूले तपाईँलाई उचित सम्पर्क नम्बरहरू दिनुहुनेछ। त्यस नम्बरमा तपाईँले सम्पर्क राख्नुहोस् र अझै थप जानकारीहरू परमेश्वरको विषयमा र परमेश्वरले बस्ने स्थान तपाईँको हृदयको विषयमा तपाईँ अझै थप जानकारीहरू जान्नुहुनेछ र बुझ्नुहुनेछ भन्दै अहिलेलाई यही टुङ्ग्याउँदै म बिदा हुन्छु। हस्त, जय मसीह तथा नमस्कार।
1: धन्यवाद दान बहादुरलाई। साँच्चीकै आजको वचन अत्यन्तै आशिषमय र सन्देशमूलक थियो। आशा छ आजको वचनबाट यहाँहरूले भरपूर शिक्षा लिनु भएको छ। आजको वचनले भने जस्तै स्वर्ग परमेश्वरको सिंहासन हो भने पृथ्वीलाई उहाँले आफ्नो पाउदान तुल्याउनु भएको छ। उहाँ साँच्चीकै सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ। उहाँले संसारका सबै थोकहरू सृष्टि गर्नुभयो। बाइबलमा भएको उत्पत्तिको पुस्तकले भन्दछ, आदिमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो। पृथ्वी आकार बिनाको शून्य थियो, अर्थात अथाह समुद्रमाथि अन्धकार थियो र परमेश्वरको आत्मा पानीमाथि परिभ्रमण गर्नुहुन्थ्यो र उहाँको वचनद्वारा उज्यालो अँध्यारो आकाश धरती विभिन्न किसिमका वनस्पति ग्रह नक्षत्र सूर्य चन्द्रमा आदि इत्यादि बनाउनुभयो भनेर वचनले भन्दछ। यसै गरी उहाँले पृथ्वीमा जात जातका जीव जन्तु पंक्षी जलचर थलचर सम्पूर्ण प्रकारका जीव जन्तुको सृष्टि गरिसकेपछि उहाँले आफ्नो सृष्टिको अन्तिम दिन अर्थात छैटौं दिन उहाँले जमीनको माटोबाट आफ्नै स्वरूपमा मानिसलाई आफ्नो सन्तानको रूपमा सृष्टि गर्नुभएको कुरा उत्पत्तिको पुस्तकबाट हामीले थाहा पाउँदछौ। हामीले वचनमा सुने जस्तै परमेश्वर संसारको कुनै आकृति प्रतिमूर्ति र निर्जीव स्थान नभई मानिसको आत्मा उहाँ बस्ने स्थान भएको कुरा हामीले प्रष्ट बुझ्यौं होला। यसकारण श्रोता, यदि हामी ईश्वरमाथि भरोसा राख्छौं भने उहाँलाई खोज्नलाई कुनै मठ मन्दिर मस्जिद गुम्बा र चर्चमा नजाउ। हामीले यहाँहरूलाई अवगत गराइसकेका छौ, परमेश्वर कुनै निर्जीव स्थान र मानिसले आफ्नो शिव तथा कलाद्वारा बनाएका स्थान र प्रतिमूर्तिमा बस्ने परमेश्वर हुनुहुन्न। तर उहाँ चाहिँ आफ्नो सन्तानको रूपमा सिर्जनु भएको मानिसको हृदयमा बसोबास गर्न चाहने परमेश्वर हुनुहुन्छ। यसकारण यदि तपाईँ परमेश्वर तपाईँको हृदयमा बास गरेको चाहनुहुन्छ भने आफैलाई पवित्र र धार्मिक व्यक्ति बनाउनुहोस्, किनभने उहाँ अति पवित्र र धार्मिक परमेश्वर हुनुहुन्छ। त्यसैले श्रोता, यदि तपाई पवित्र बन्न चाहनुहुन्छ भने तपाईँको बाहिरी नभई भित्री हृदयलाई शुद्ध एवं पवित्र राख्नुहोस्। वचनमा भने जस्तै मानिस आफ्नो कर्मद्वारा कहिले पनि धर्मी र पवित्र हुन सक्दैन, किनभने मानिस जन्मिँदै पापमय स्वभावमा जन्मिएको हुन्छ। यो कुरा सुन्दा तपाईँको मनमा अब यसको समाधान छैन त भन्ने जिज्ञासा आउन सक्छ। तर श्रोता, यसको समाधानको एकमात्र विकल्प येशु ख्रीष्ट हुनुहुन्छ। यदि तपाईँले आफ्नो पापमय जीवनलाई उहाँमा समर्पण गरी पश्चातापी हृदयका साथ उहाँमा क्षमाको प्रार्थना गर्नुभयो भने अवश्य पनि त्यही समयमा नै उहाँले तपाईँका सबै पाप र अधर्महरूलाई क्षमा गरिकन तपाईँलाई एक पवित्र र धार्मिक व्यक्तिको रूपमा स्थापित गर्नुहुनेछ। जब तपाईँ पवित्र र धार्मिक व्यक्ति बन्नुहुन्छ अनि परमेश्वरले तपाईँको हृदयलाई आफ्नो वासस्थान बनाउनुहुनेछ। यसकारण श्रोता, समयमै आफूलाई एक धर्मी र पवित्र व्यक्ति बनाउँदै ईश्वरको निम्ति वासस्थान बन्नुहोस् र संसारमा रहँदा परमेश्वरले तपाईँको जीवनमा शान्ति, आनन्द र आशिष दिनुहुन्छ नै र संसार पछिको जीवनमा तपाईँ अनन्त स्वर्गीय स्थानमा सुरक्षित रहनुहुनेछ। प्रिय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ? कार्यक्रमप्रति तपाईँको केही प्रतिक्रिया छ वा यस कार्यक्रमको बारेमा तपाईँ थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। जसको लागि तपाईँले हामीलाई हाम्रो कार्यक्रम सुनिरहनु भएको स्टेशनमा चिठी, पत्र वा फोनको माध्यमबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो नेपालगंज स्थित स्टुडियोको आधिकारिक टेलिफोन नम्बर रहेको छ 081-521-835 081-521-835 र त्यसै गरी मोबाइल नम्बर रहेको छ 98-587-4054 98-587-4054। त्यसै गरी हाम्रो अर्को मोबाइल नम्बर रहेको छ 98-481-47-557 98-481-47-557 र त्यसै गरी हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हौस् श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम विश्वासको वचन।
2: तिम्रा आस्थामा आनन्द गर, संकटमा धैर्य धारण गर र निरन्तर प्रार्थनामा लागिरह। रोमी 12 12। आदरणीय श्रोता, विभिन्न कारणले गर्दा तपाईँ निराश हुनुहुन्छ होला, चिन्तामा हुनुहुन्छ होला, हजुरलाई छटपटी भइरहेको होला, आर्थिक समस्या होला, पारिवारिक समस्या होला, रोग बिरामले गर्दा चिन्तामा हुनुहुन्छ होला, भने जस्तो केही भएको छैन होला। अब चिन्ता नगर्नुहोस्, परमेश्वर भन्नुहुन्छ, तिम्रो सारा फिक्री मलाई सुम्पिदेऊ, म तिम्रो वास्ता गर्नेछु। त्यति मात्र होइन, हे सारा बोझले तपेका हो, म का हो, म तिमीलाई विश्राम दिनेछु। बारम्बार परमेश्वर यो कुरा तपाईँ र मलाई भन्दै हुनुहुन्छ र बोलाउँदै पनि हुनुहुन्छ। के तपाईँ यस्तै अवस्थामा हुनुहुन्छ? छटपटी, एकान्त, निराश, अशान्ति, यी सबै कुराका आवाज सुन्ने प्रभु येशु ख्रीष्ट मात्र हुनुहुन्छ। त्यसैले त उहाँ भन्नुहुन्छ, तिमीहरूले गरेको प्रार्थना सुन्न, मेरो कान र आँखा सदा खुल्ला रहनेछ। र तपाईँको खुसी नै हाम्रो खुसी, अनि हाम्रो खुसी नै परमेश्वरको खुसी। श्रोता, तपाईँको लागि जीवन परिवर्तन गर्ने, तपाईँलाई दिनदिनै शक्तिशाली बनाउने, तपाईँको बाटो निर्देशन गर्ने कार्यक्रम विश्वासको वचन लिएर आउँदै हुनुहुन्छ आदरणीय पास्टर अनिल सुनाम।
3: सबैभन्दा उच्च अनि सबैभन्दा माथि हुनुहुने यीशु प्रभुको नाममा तपाईँहरू सबैजनालाई जय मसीह। म अनिल सुनामको तर्फबाट आज हामी यस्तो विषयमा चर्चा गर्नेछौ, यो विषयले तपाईँ र मलाई चुनौती दिदछ र यो विषयले तपाईँ र मलाई व्यवहारिक रूपमा परमेश्वरको उपस्थितिमा जानलाई सहायता गर्दछ। प्रियहरू, यो संसारमा हेर्यौँ भने नि प्रियहरू, यो हल्लै हल्लाको संसारमा हामीले परमेश्वरको आवाजलाई सुन्न सकिराखेको छैन। प्रियहरू, यो आधुनिक संसारमा हामी परमेश्वरको उपस्थितिमा जान सकेको छैन। प्रियहरू, अनि प्रियहरू, हामीले परमेश्वरलाई अनुभव गर्न सकेका छैनौ र परमेश्वरको सत्यतालाई हाम्रो जीवनमा हामीले लिन सकेका छैनौ। किन भन्दै गर्दा नि प्रियहरू, यो डिजिटल एजले तपाईँ र मलाई परमेश्वरबाट धेरै टाढा बनाइसकेको छ भनेर म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, अहिले मैले तपाईँसँग चर्चा गर्न गइराखेको विषय चाहिँ डिजिटल उपवास भनेको के हो भन्ने विषयमा म चर्चा गर्न चाहन्छु। जब तपाईँले यो बाइबलमा हेर्नुहुन्छ नि प्रियहरू, तपाईँ र मैले यो बाइबलमा डिजिटल उपवास भनेर पाउँदैनौ, तर हामीले के चाहिँ पाउँछौ भन्दा चाहिँ नि प्रियहरू, बाइबलीय अवधारणा चाहिँ उपवास हो भन्ने कुरा हामी पाउन सक्छौ। अनि तपाईँलाई म डिजिटल उपवासको बारेमा चर्चा गर्नुभन्दा अगाडि उपवास के हो भन्ने कुरा बताउन चाहन्छु। प्रियहरू, उपवास अथवा फास्टिङ भनेको निश्चित समयको लागि केही कुरा नखाइकन परमेश्वरको नजिकतामा हुनु, परमेश्वरसँग प्रार्थना गर्नु, परमेश्वरको वचनलाई अध्ययन गर्नु र परमेश्वरको आवाज सुन्नु नै प्रियहरू उपवास हो भनेर म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, उपवास चाहिँ तपाईँ र मैले आफ्नो शरीरलाई दुःख दिनको लागि होइन, आत्मिक जीवन गहिरो बनाउन र परमेश्वरको नजिकतामा जान गरिन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, उपवास किन बस्ने भन्दै गर्दा प्रियहरू, परमेश्वरको नजिकतामा जानलाई हामीले उपवास बस्नु आवश्यक छ। किन भन्दै गर्दा चाहिँ प्रियहरू, उपवास बस्दै गर्दा हामी परमेश्वरमा लीन हुन सक्छौ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। हामीले वचन अध्ययन गर्न सक्छौ, प्रार्थना गर्न सक्छौ, उहाँलाई उच्चार्न सक्छौ, हाम्रो शरीरका अभिलाषालाई घटाएर आत्मा कुरालाई माथि बढाउन सक्छौ भनेर म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, तपाईँ मैले मत्ती 6:16-18 हेर्यो भने त्यहाँनिर देखावटी होइन, परमेश्वरलाई मन पर्ने उपवास बस्ने कुरा गरिएको छ। प्रियहरू, उपवासले तपाईँ र मलाई परमेश्वरको नजिकतामा लाने
4: कार्य गर्दछ। अनि अर्को कुरा चाहिँ नि प्रियहरू, तपाईँ र मलाई आत्मा स्वयं बनाउँछ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, हाम्रो शरीरको इच्छालाई दबाएर आत्माको कुरालाई माथि बढाउनलाई पनि उपवासले हामीलाई सहायता गर्न सक्छ। प्रियहरू, अनि हाम्रो गलत स्रोतलाई पनि उपवासले चाहिँ नियन्त्रण गर्छ भन्ने कुरा चाहिँ तपाईँ र मैले थाहा गर्न आवश्यक छ। प्रियहरू, उपवासले आत्मिक जागृति हाम्रो जीवनमा लिएर आउँछ भन्ने कुरा पनि म तपाईँलाई बताउन चाहन्छु। जब तपाईँ र मैले प्रेरित 13 अध्यायमा हेर्यौँ भने त्यहाँनिर मार्गदर्शनको कुरा पाउन सक्छौँ। नि अर्को कुरा चाहिँ प्रियहरू, उपवासले चाहिँ नि तपाईँ र मलाई पापको निम्ति पश्चाताप गर्नलाई सहायता गर्दछ। प्रियहरू, हामीले धेरै चोटि जानी नजानी गरेका पापको निम्ति हामीलाई पश्चातापी हृदय चाहिँ उपवासले दिदछ। उपवासले यीशुले हामीलाई बस्नलाई सहायता गर्नुहुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, पापबाट फर्किएर परमेश्वरतिर जानलाई उपवासले सहायता गर्छ। अनि अर्को कुरा चाहिँ आत्मिक बल र हाम्रो जीवनमा विजय यीशुले दिनुहुन्छ भन्ने कुरा चाहिँ म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, जब हामी आत्मामा भोकाउँछौ परमेश्वरले तृप्त बनाउनुहुन्छ। जब हामी आत्मामा तृषित गर्छौ नि उहाँले हामीलाई सहायता गर्नुहुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। तपाईँ र मैले जब उपवास बस्छौ नि आत्मामा हामी अझ धेरै बढ्नलाई शक्तिशाली हुनलाई हामीलाई परमेश्वरले सामर्थ्य दिनुहुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। आत्मिक तयारी गर्नलाई हामीलाई सहायता मिल्छ, शक्ति र साहस पाउनलाई सहायता मिल्छ, र उपवासले हामीलाई परमेश्वरको नजिकतामा लाने कार्य गर्दछ। प्रियहरू, बाइबलमा हेर्यो भने धेरै उपवासको उदाहरणहरू देख्छौँ। प्रत्येक उपवासले चाहिँ विजयलाई लिएर आएको छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, म यो समय चर्चा गर्न गइराखेको कुरा अघि नै मैले भनिसकेको छु, डिजिटल उपवासको म कुरा गर्न चाहन्छु। हामी चाहिँ अहिले डिजिटल युगमा बाँचिरहेको छौँ। प्रियहरू, बिहानै उठ्ने बित्तिकै हामी मोबाइल हेरेर हाम्रो दिनलाई सुरु गर्छौँ। दिनभरि हामी सामाजिक सञ्जालमा स्क्रोल गर्दै बस्छौँ। अनि सुत्नुभन्दा अगाडि पनि नि प्रियहरू, हामी भिडियोहरू, टिकटकहरू, फेसबुकहरू, इन्स्टाग्रामहरू हेरेर सुत्छौँ प्रियहरू। अनि यो कुरा चाहिँ नि प्रियहरू हाम्रो बानी भइसकेको छ। यसले चाहिँ हाम्रो सोचलाई पनि प्रभाव पारिसकेको छ। प्रियहरू, धेरै चोटि यी कुरामा टाइमहरू हामीले दिँदै गर्दा परमेश्वरसँग हामीले समय बिताउन छोडिसकेको छ। प्रियहरू, डिजिटल कुराले परमेश्वरको ठामलाई ओगटिसकेको छ। तपाईँलाई म बताउन चाहन्छु प्रियहरू, डिजिटल उपवास भनेको चाहिँ नि निश्चित समयको लागि मोबाइल, सामाजिक सञ्जाल, इन्टरनेट, गेम, टिभी वा अन्य डिजिटल उपकरणहरू प्रयोग नगरेर आत्मिक र अनुशासनको अभ्यास गर्नु नै डिजिटल उपवास हो। प्रियहरू, अनि यो डिजिटल उपवास भनेको चाहिँ खानाको उपवास जस्तै हो। त्यो समयमा हामीले भोजन खाँदैनौ, यो समयमा चाहिँ हामी डिजिटल कुराहरू, ग्याजेटहरूबाट टाढा भइकन हामी परमेश्वरको नजिकतामा जानु नै प्रियहरू डिजिटल उपवास हो भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। किन चाहिँ हामीले डिजिटल उपवास बस्न आवश्यक छ भन्दा नि प्रियहरू, परमेश्वरतिर ध्यान केन्द्रित गर्नको लागि हामीले डिजिटल उपवास बस्न आवश्यक छ। किन भन्दा भजन संग्रह 46:10 भन्छ, शान्त हो र परम प्रभु म हो भनी जान भनेर यहाँनिर बताएको छ। धेरै चोटि फेसबुकले, टिकटकले, मेसेन्जरले, युट्युबले, इन्स्टाग्रामले प्रियहरू हाम्रो ध्यानलाई चाहिँ परमेश्वरबाट विकेन्द्रित गरिराखेको छ। त्यही भएर हामीले डिजिटल उपवास बस्न आवश्यक छ। किन भन्दै गर्दा हामी धेरै व्यस्त भइराखेको छ प्रियहरू। यो व्यस्त भइरहेको समयमा हाम्रो ध्यान चाहिँ हामीले परमेश्वरतिर फर्काउन आवश्यक छ। प्रियहरू, यो डिजिटल कुरालाई एकैछिनको लागि साइड राखेर परमेश्वरतिर फर्किन आवश्यक छ प्रियहरू। अनि डिजिटल उपवासले चाहिँ हामीलाई परमेश्वरको आवाज सुन्न, उहाँको नजिक जान, उहाँको मुहारलाई हेर्नलाई सहायता गर्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। त्यति मात्र होइन प्रियहरू, दोस्रो कुरा चाहिँ संसारको प्रभावबाट जोगिन पनि हामीले डिजिटल उपवास बस्नु आवश्यक छ प्रियहरू। किन भन्दै गर्दा नि पावलले मिठो कुरा भनेका छन् रोमी 12 अध्यायको 2 पदमा, यस संसारको ढाँचामा नचल तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित हौ भन्ने कुरा यहाँनिर हामीलाई पावलले सिकाउँछ। सामाजिक सञ्जालले चाहिँ प्रियहरू हामीलाई अश्लीलताको कुरा देखाइराखेको छ। यो संसार चाहिँ व्यभिचारमा भरिँदै गर्दा नि प्रियहरू हामी कसरी यो प्रभावबाट जोगिन सक्छौ भन्ने कुरा चाहिँ हामीलाई डिजिटल उपवासले सिकाउँछ प्रियहरू। त्यहाँनिर अशुद्धताको सामग्रीहरू देखाइराखेको छ, तुलना र ईर्ष्याको कुरा देखाइरहेको छ, गलत सम्बन्धको कुराहरू देखाइरहेको छ, झुट पहिचानहरू देखाइराखेको छ प्रियहरू। त्यति मात्र होइन प्रियहरू, यो विभिन्न घटनाले हाम्रो मनस्थितिलाई चाहिँ प्रभाव पारिराखेको छ अनि हाम्रो मनलाई बिगारेको छ, हाम्रो मनलाई असर गरेको छ प्रियहरू। त्यही भएर तपाईँ र मैले डिजिटल उपवास बस्न पर्छ, संसारको प्रभावलाई त्यागिकन परमेश्वरतिर फर्किन आवश्यक छ भनेर म तपाईँलाई बताउन चाहन्छु। अनि अर्को कुरा चाहिँ नि प्रियहरू, डिजिटल उपवासले चाहिँ तपाईँ र मलाई आत्मा स्वयं हुने कुरामा विकास गर्दछ प्रियहरू। धेरै चोटि हामीलाई डिजिटल कुराले नियन्त्रण गरिराखेको छ अनि तपाईँ र मलाई आत्मा स्वयं विकास गर्नलाई सहायता गर्दछ प्रियहरू। जब तपाईँ र मैले गलाती 5:22-23 हेऱ्यौँ भने त्यहाँनिर एउटा फल हामीले देख्न सक्छौ जसलाई चाहिँ आत्मा स्वयं भनिन्छ प्रियहरू। अनि डिजिटल उपवासले तपाईँ र मलाई आत्मा स्वयं हुनको लागि सहायता गर्दछ प्रियहरू। कतिचोटि चाहिँ नि प्रियहरू यो ग्याजेटहरूले हामीलाई नियन्त्रण गरिराखेको हुन्छ, हामीले उनीहरूलाई नियन्त्रण गर्न सकिराखेको हुँदैन प्रियहरू। अनि म तपाईँलाई यो पनि बताउन चाहन्छु प्रियहरू, तपाईँ र म यदि आत्मा स्वयं छौँ भने हामीले हाम्रो फोनलाई, ल्यापटपलाई, अरू ग्याजेटहरूलाई हामीले नियन्त्रण गर्न सक्छौ, नत्र भए ती कुराहरूले हामीलाई नियन्त्रण गर्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। अर्को कुरा चाहिँ के भन्दा बाइबलमा अलग्गै बस्ने उदाहरण तपाईँ र मलाई दिएको छ प्रियहरू। सबै कुरालाई छोडिकन एक्लै परमेश्वरको उपस्थितिमा गएर प्रार्थना गर्ने, परमेश्वरको नजिक जाने कुरा बाइबलले हामीलाई सिकाउँछ। जब तपाईँ र मैले लुका 5:16 पदमा हेऱ्यौँ भने तर उहाँ सुनसान ठाउँमा गएर प्रार्थना गर्नुहुन्छ भन्ने कुरा त्यहाँ हामी पाउन सक्छौँ। हाम्रो उद्धारकर्ता, हाम्रो मुक्तिदाता, हाम्रो राजा, हाम्रो मालिक, हाम्रो रब्बीले त आफूलाई एक्लै बनाएर परमेश्वरसँग प्रार्थना गर्नुभयो भने के प्रेयरहरू तपाईँ र मैले चाहिँ प्रार्थना गर्ने कि नगर्ने भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। जब डिजिटल आवाज बन्द हुन्छ नि प्रियहरू, परमेश्वर बोल्न थाल्नुहुन्छ प्रियहरू। तपाईँ र मैले यो कुरा थाहा गर्न आवश्यक छ। नि अर्को कुरा छ नि प्रियहरू, समयको सदुपयोग गर्ने कुरा तपाईँ र मैले थाहा गर्नुपर्छ। जब तपाईँ र मैले एपिसी 5:15-16 पदमा हेऱ्यौँ भने यहाँनिर यसरी लेखेको छ, होसियार साथी र मूर्ख जय होइन तर बुद्धिमान झै समयको सदुपयोग गर, किनकि दिनहरू खराब छन् भन्ने कुरा चाहिँ पावलले एपिसीको मण्डलीलाई सिकाइराखेको छ प्रियहरू। समय परमेश्वरले हामीलाई दिनुभएको बहुमूल्य वरदान हो प्रियहरू। पैसा हरायो भने फेरि पनि हामीले कमाउन सक्छौ, तर एकचोटि गएको समय फेरि फर्काएर हामीले हाम्रो जीवनमा ल्याउन सक्दैनौ प्रियहरू। म किन यो भन्दैछु भन्दा नि तपाईँ मेरो समय चाहिँ नि डिजिटल एजले खाइसकेको छ प्रियहरू। धेरै ग्याजेटहरूले हाम्रो समयलाई कलप्पै खाइसकेको छ। परमेश्वरलाई दिने समय उसले खाएको छ, परमेश्वरलाई दिने महिमा उसले लिइराखेको छ। हामीलाई बाइबल भन्दा पनि अहिले त हामीलाई फोन मनपर्छ, टिभी मनपर्छ, ल्यापटप मनपर्छ प्रियहरू, तर म तपाईँलाई बताउन चाहन्छु ती कुराले हामीलाई शान्ति दिँदैनन्। शान्ति दिनुहुने चाहिँ प्रभु येशू ख्रीष्टले हुनुहुन्छ। त्यही भएर हामीले समयको सदुपयोग चाहिँ उहाँको महिमाको लागि गर्ने हो, आफ्नो प्लेजरको लागि होइन भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। अनि म तपाईँलाई बताउन चाहन्छु अब डिजिटल उपवास चाहिँ कसरी बस्ने त प्रेर। उपवास भनेको अलग गर्नु भन्ने कुरा तपाईँ र मलाई थाहा छ। पहिलो कुरा चाहिँ स्पष्ट निर्णय तपाईँसँग हुन आवश्यक छ प्रियहरू। तपाईँले हप्तामा एक दिन चाहिँ नि तपाईँका प्रत्येक कुराहरू, मोबाइल, टिभी, ल्यापटप, अरू कुराहरू के छन्, तीबाट तपाईँले विश्राम लिनु भनेर म तपाईँलाई बताउन चाहन्छु। सामाजिक सञ्जालको प्रयोगबाट अलग बस्नुहोस् र परमेश्वरसँग समय बिताउनुहोस् भनेर म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। हप्तामा एक दिन चाहिँ नि तपाईँले डिजिटल उपवास बस्नुहोस्, तपाईँको जीवनमा परमेश्वरले परिवर्तन ल्याउनुहुन्छ प्रियहरू। मैले यो त्यसै भनेको छैन, मैले पनि मेरो जीवनमा लागू गरेको कारण म तपाईँलाई बताइराखेको छु प्रियहरू। अनि अर्को कुरा चाहिँ उद्देश्य निर्धारण गर्नुहोस्। जब तपाईँ चाहिँ डिजिटल उपवासमा बस्दै गर्दा तपाईँले चाहिँ मोबाइल नचलाउने भने मात्र होइन प्रियहरू, त्यो समयमा तपाईँले प्रार्थना गर्नु पर्यो, प्रभुलाई प्रशंसा गर्नु पर्यो, बाइबल पढ्नु पर्यो प्रियहरू, संगति गर्नु पर्यो भनेर म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। तपाईँले जब उद्देश्य निर्धारण गर्नुहुन्छ, म चाहिँ यो दिन परमेश्वरलाई दिन्छु भन्नुहुन्छ नि, परमेश्वरलाई नै दिनुहोस्, अरू कुरालाई नदिनुहोस् भनेर म तपाईँलाई बताउन चाहन्छु। अनि अर्को कुरा चाहिँ सूचनाहरू बन्द गर्नुहोस्। यदि तपाईँ सक्नुहुन्छ भने चाहिँ तपाईँको फोनलाई अफ गरिदिनुहोस्। धेरैचोटि प्रियहरू अनावश्यक नोटिफिकेसनहरू आउँदै गर्दा तपाईँको ध्यानलाई विकेन्द्रित बनाउन सक्छ। तपाईँले यदि साँच्चै नै परमेश्वरलाई प्रेम गर्नुहुन्छ भने परमेश्वरको समय परमेश्वरलाई नै दिनु भनेर म बताउन चाहन्छु। अनि तपाईँले योजनाहरू बनाउनुहोस् प्रियहरू। जब डिजिटल उपवास बस्नुहुन्छ नि, म मोबाइल हेर्दिनँ भन्ने मात्र होइन, तर तपाईँले के गर्ने भन्दा भजन गाउने, बाइबल पढ्ने, प्रियहरू प्रार्थना गर्ने, जर्नल लेख्ने र परिवारसँग राम्रो समय तपाईँले स्पेन्ड गर्न सक्नुहुन्छ प्रियहरू। जब तपाईँले यी कुरा गर्नुहुन्छ नि, तपाईँको जीवनबाट परमेश्वरको महिमा हुँदछ, परमेश्वर तपाईँको जीवनबाट प्रकटीकरण हुनुहुन्छ भन्ने कुरा म बताउन चाहन्छु नि। डिजिटल उपवास बस्दै गर्दा ध्यान दिनुपर्ने कुरा चाहिँ के हो भन्दा नि, यो चाहिँ आत्मिक वृद्धिको लागि हो भनेर तपाईँले थाहा गर्नुपर्छ प्रियहरू। परमेश्वरलाई चाहिँ समय दिनुहोस् भनेर म बताइराखेको छु प्रियहरू। जब तपाईँ डिजिटल उपवास बस्नुहुन्छ नि प्रियहरू, फोन नचलाउनुहोस्। अनि अर्को कुरा चाहिँ नि प्रियहरू, तपाईँको ध्यान परमेश्वरलाई दिनुहोस् भनेर म बताउन चाहन्छु प्रियहरू। जब तपाईँ डिजिटल उपवास बस्नुहुन्छ नि, तपाईँले पहिलो कुरा चाहिँ तपाईँको मनको शान्ति पाउनुहुन्छ प्रियहरू। अनि यो शान्ति चाहिँ परमेश्वरले दिनुहुने शान्ति, जसलाई चाहिँ एरेने भनेर भन्दछ। यो शान्तिले चाहिँ तपाईँलाई आनन्द दिने गर्दछ प्रियहरू। अर्को कुरा चाहिँ तपाईँलाई मिठो निन्द्रा लाग्छ, किन भन्दै गर्दा तपाईँको आँखा र तपाईँको स्क्रिन यति धेरै त्यहाँनिर टकरार भइराखेको हुन्छ, त्यसले गर्दा धेरैचोटि हामी सही तरिकाले सुत्न सकेका हुँदैनौँ प्रियहरू। जब तपाईँले डिजिटल उपवास बस्नुहुन्छ, तपाईँले राम्रो निन्द्रा पाउनुहुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु नि। तपाईँको गहिरो परमेश्वरले दिनुहुने शान्ति, जसलाई चाहिँ एरेने भनेर भन्दछ, यो शान्तिले चाहिँ तपाईँलाई आनन्द दिने गर्दछ प्रियहरू। अर्को कुरा चाहिँ तपाईँलाई

र तपाईँको परमेश्वरसँग सम्बन्ध एकदमै शक्तिशाली हुन्छ, परिवारसँग पनि शक्तिशाली हुन्छ र तपाईँको जीवनमा आत्मिक वृद्धि हुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। अनि म तपाईँलाई यो बताउन चाहन्छु प्रियहरू, हामीलाई चाहिँ संसारले नियन्त्रण गर्ने होइन, हामीलाई चाहिँ परमेश्वरले नियन्त्रण गर्नु पर्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। हामीलाई हाम्रा मोबाइलहरूले, ल्यापटपहरूले, टिभीहरूले, टिकटकहरूले, युट्युबहरूले होइन, परमेश्वरले हामीलाई नियन्त्रण गर्नु हुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। अनि म तपाईँलाई चुनौती दिन चाहन्छु, के तपाईँ आफ्नो फोनलाई नियन्त्रण गरिकन परमेश्वरसँग समय बिताउनलाई तयार हुनुहुन्छ प्रियहरू? के तपाईँ परमेश्वरको आवाज सुन्नलाई तयार हुनुहुन्छ? तपाईँले फोनको आवाज धेरै सुनिसक्नुभयो, टिकटकको आवाज धेरै सुनिसक्नुभयो, फेसबुकको आवाज धेरै सुनिसक्नुभयो, अब पालो चाहिँ परमेश्वरको आवाज सुन्ने हो भनेर म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। जब तपाईँ डिजिटल उपवासमा बस्नुहुन्छ नि, तपाईँको प्राण आत्मा शरीरले चाहिँ नि विश्राम पाउँदछ, अनि त्यो विश्राम चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ। आमेन। अनि म तपाईँलाई यही उस्ता दिन चाहन्छु प्रियहरू, तपाईँको फोनलाई तपाईँले नियन्त्रण गर्नुहोस्। फोन चाहिँ नि परमेश्वरको राज्यको बाधा नहोस् तपाईँको जीवनमा। म तपाईँलाई यही उत्साह दिन चाहन्छु, एकचोटि तपाईँले डिजिटल उपवास बसेर हेर्नुहोस्, परमेश्वरले तपाईँको जीवनमा अद्भुत र आश्चर्य काम गर्नुहुन्छ, परमेश्वर तपाईँसँग बोल्नुहुन्छ भन्न चाहन्छु प्रियहरू। र तपाईँहरू सबैजनालाई परमेश्वरले आशिष दिनुभएको होस्। जय मसीह।

आदरणीय श्रोता, कार्यक्रम विश्वासको वचन तपाईलाई कस्तो लाग्यो? मलाई लाग्छ तपाई कार्यक्रम सुनेर आशिषित हुनुभएको छ। यो कार्यक्रमलाई अझै धेरै आशिषमय र अर्थपूर्ण बनाउन चाहनुहुन्छ भने तपाईले हामीलाई प्रार्थना सहित सल्लाह, सुझाव र प्रतिक्रिया दिनको लागि हार्दिक अनुरोध गर्दछौ। प्रतिक्रियाको लागि फोन नम्बर 9818985447, 9818985447 र 9813855447, 9813855447। हस्त श्रोता, अर्को हप्ता भेट्ने बाचा गर्दै कार्यक्रमबाट विश्वासको वचन टिम बिदा हुन्छ। धन्यवाद। जय मसीह। नमस्कार। गॉड ब्लेस यू ऑल।

0: विश्वास सुनैबाट आउँछ। गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम नारी आशा।
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
3: निराशमा आशा, निरुत्साहमा उत्साह, असहायमा सहारा, अशान्तिमा शान्ति, यो हो तपाईहरूको आफ्नै कार्यक्रम नारी आशा।
4: प्रिय दिदी बहिनीहरू, अज्ञानता, असमानता, विपन्नता, अशिक्षा र व्यवस्थाका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीड़ित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन। नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोसिस गरेका छौ। आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता

अनि नमस्कार प्रिय श्रोता मित्र, स्वागत छ कार्यक्रम नारी आशामा। मेरो नाम ममता नेपाली हो र म सधैँ जस्तै आजको हप्ता पनि यहाँहरूको बीचमा कार्यक्रम नारी आशा लिएर आइसकेको छु। कार्यक्रम नारी आशामा हामी यो महिनाभरि नै हाम्रो विश्वाससँग सम्बन्धित विभिन्न प्रश्नहरूलाई सम्बोधन गरिराखेका छौं, ती प्रश्नहरूको उत्तर खोज्ने हामी कोशिश गरिराखेका छौं र आजको कार्यक्रममा चाहिँ हामी पवित्र आत्मासँग सम्बन्धित हाम्रो मनमा भएका प्रश्नहरूलाई आजको कार्यक्रममा समेट्नेछौं, यसको उत्तर खोज्ने कोशिश गर्नेछौं। मलाई विश्वास छ आजको कार्यक्रमबाट पनि तपाईँ आशिषित हुनुहुनेछ। म ढिला गर्न चाहन्न किनकि हामीले समेट्नुपर्ने कुराहरू धेरै छन्, समय सीमित छ, त्यसकारण म फटाफट आजको विषयवस्तुतिर नै अगाडि बढ्छु। कार्यक्रम सुन्नुहोला, तपाईँको लागि आजको कार्यक्रम पक्कै आशिषित हुनेछ। के तपाईँले कहिले सोच्नु भएको छ पवित्र आत्मा वास्तवमा को हुनुहुन्छ? हामी परमेश्वर पिताको बारेमा सुन्छौं, यीशु ख्रिस्टको जीवन, उहाँको मृत्यु, पुनरुत्थानको बारेमा पनि हामी धेरै कुरा जान्दछौ, तर पवित्र आत्माको कुरा आउँदा हामी मध्ये धेरैका मनमा प्रश्नहरू उब्जन थाल्छन्। पवित्र आत्मा को हुनुहुन्छ? उहाँले के गर्नुहुन्छ? उहाँले हाम्रो जीवनमा काम गरिरहनु भएको छ भनेर हामी कसरी थाहा पाउने? के हामीले पवित्र आत्मालाई महसुस गर्नुपर्छ? उहाँले हामीलाई कसरी डोर्याउनुहुन्छ र पवित्र आत्मासँग हिँड्नु भनेको वास्तवमा के हो? आज हामी पवित्र आत्माको बारेमा यी विभिन्न प्रश्नहरूलाई हामी निहाल्नेछौँ। आधी घण्टाको कार्यक्रममा हामी एकदम विस्तृत अध्ययन गर्न त समय पाउँदैनौ, तर पनि हामी आजको कार्यक्रमबाट पवित्र आत्मालाई अझै नजिकबाट चिन्ने कोसिस गर्नेछौ र पवित्र आत्मासँग सम्बन्धित हाम्रो मनमा भएका प्रश्नहरू पनि आजको कार्यक्रमले केही हदसम्म भए पनि मेटाउनेछ भन्ने मैले विश्वास लिएको छु। सबैभन्दा पहिले एकदमै सरल प्रश्न छ, पवित्र आत्मा को हुनुहुन्छ? कतिपय मानिसहरूले पवित्र आत्मालाई कुनै रहस्यमय शक्ति, ऊर्जा वा हामीमाथि आउने कुनै शक्तिको रूपमा बुझ्छन्, तर बाइबलले पवित्र आत्माको बारेमा त्यसरी बताउँदैन। पवित्र आत्मा एक व्यक्ति हुनुहुन्छ, उहाँसँग मन छ, उहाँसँग इच्छा छ, उहाँसँग भावनाहरू छन्, उहाँले सिकाउनुहुन्छ, उहाँ बोल्नुहुन्छ, उहाँले डोर्याउनुहुन्छ, उहाँ दुखी हुनुहुन्छ जब हामी उहाँलाई दुखी पार्ने काम गर्छौ, उहाँले हाम्रो निम्ति मध्यस्थता गर्नुहुन्छ र सबैभन्दा महत्वपूर्ण कुरा पवित्र आत्मा परमेश्वर हुनुहुन्छ। यीशुले आफ्नो चेलाहरूलाई पवित्र आत्माको बारेमा बताउँदा पवित्र आत्मालाई सहायक, सान्त्वना दिने वा एउटा सहयोगीको रूपमा वर्णन गर्नुभएको छ। तपाईँ यूहन्ना 14:26 पदमा चाहिँ यो कुरा पढ्न सक्नुहुन्छ। एउटा कुरा ध्यान दिनुहोस्, पवित्र आत्माले सिकाउनुहुन्छ, उहाँले सम्झाउनुहुन्छ, उहाँले सहायता गर्नुहुन्छ। यो कुनै निर्जीव शक्तिको वर्णन होइन, तर एउटा व्यक्तिको वर्णन हो, एउटा व्यक्तिको व्यक्तित्वको वर्णन यहाँ गरिएको छ। त्यसैले हामीले केवल यो प्रश्न सोध्नु हुँदैन कि पवित्र आत्माले मेरो लागि के गर्न सक्नुहुन्छ, यो मात्र हाम्रो प्रश्न हुनु हुँदैन। त्यसभन्दा पहिले हामीले यो कुरा सोध्नुपर्छ कि पवित्र आत्मा चाहिँ को हुनुहुन्छ? उहाँ केवल एउटा भावना मात्र हुनुहुन्न, उहाँ केवल एउटा अनुभव मात्र हुनुहुन्न, उहाँ केवल परमेश्वरको शक्ति मात्र हुनुहुन्न, उहाँ पवित्र आत्मा हुनुहुन्छ, उहाँ परमेश्वर हुनुहुन्छ, त्रि एक परमेश्वरको एक व्यक्ति, एउटा एउटा भाग या एउटा त्रिपक्षीय परमेश्वरको एक पक्ष, हामी यसरी चाहिँ उहाँलाई बुझ्न सक्छौँ होला। र यसले हामीलाई दोस्रो प्रश्नतिर डोर्याउँछ, अब पवित्र आत्मा परमेश्वर हुनुहुन्छ भन्ने कुरा गरिरहँदा अब अर्को प्रश्न, ल पवित्र आत्मा त हामीले बुझ्यौँ कि उहाँ पनि परमेश्वर हुनुहुन्छ, कि परमेश्वरको शक्ति चाहिँ पवित्र आत्मा हुनुहुन्छ, के चाहिँ हो भन्ने प्रश्न हामीमा हुन सक्छ। यसको उत्तर हो परमेश्वर, पवित्र आत्मा परमेश्वर हुनुहुन्छ। पवित्र आत्मा पूर्ण रूपमा परमेश्वर हुनुहुन्छ। बाइबलले परमेश्वरलाई पिता, पुत्र र पवित्र आत्माको रूपमा प्रकट गर्दछ। तीन अलग अलग व्यक्तित्व तर एउटै परमेश्वर। प्रेरित 5 अध्यायमा यसको एउटा महत्वपूर्ण उदाहरण हामी देख्छौ। हननियाले जग्गा बेचेर प्राप्त गरेको पैसाको विषयमा झुट बोल्छन्। पत्रुसले उनलाई भन्छन् कि तिमीले पवित्र आत्मासँग झुट बोलेका छौ, अनि त्यसपछि पत्रुसले फेरि भन्छन् कि तिमीले मानिसहरूसँग होइन परमेश्वरसँग झुट बोलेका छौ। यो निकै महत्वपूर्ण कुरा हो। पवित्र आत्मासँग झुट बोल्नु भनेको परमेश्वरसँग झुट बोल्नु हो। सृष्टिमा पनि पवित्र आत्मा उपस्थित हुनुहुन्थ्यो। उत्पत्ति 1:2 परमेश्वरका आत्मा सृष्टिको शुरूआतमै उपस्थित हुनुहुन्छ। पवित्र आत्माले परमेश्वरका
अगम वक्ताहरूलाई प्रेरणा दिनुभयो। पवित्र आत्मा विश्वासीहरूमा बास गर्नुहुन्छ। यीशुले पनि आफू पिता कहाँ फर्केर गएपछि पिताले पवित्र आत्मा पठाउनुहुनेछ भनेर आफ्ना चेलाहरूलाई भन्नुभएको थियो। सायद तपाईँले त्यो खण्ड धेरै पटक पढ्नु भएको छ। त्यसैले पवित्र आत्मा परमेश्वर भन्दा कम हुनुहुन्न। हामी कतिजना चाहिँ यसरी बुझ्छौ कि पिता पुत्र अनि पवित्र आत्मा, अनि यो चाहिँ तह तह, अनि पवित्र आत्मा चाहिँ परमेश्वरको एउटा परमेश्वरले पठाउनु भएको शक्ति भन्ने मात्र हामी बुझ्छौ। तर पवित्र आत्मा परमेश्वर हुनुहुन्छ र यो कुरा किन महत्वपूर्ण छ भन्ने प्रश्नलाई चाहिँ, किनकि यदि पवित्र आत्मा परमेश्वर हुनुहुन्छ भने हामीले उहाँलाई आदर गर्नुपर्छ, उहाँको कुरा सुन्नुपर्छ, उहाँबाट सिक्नुपर्छ र उहाँलाई अझ गहिरो रूपमा चिन्न हामीले चाह गर्नुपर्छ। हामी कतिचोटि चाहिँ पवित्र आत्मालाई चाहिँ परमेश्वरले हाम्रो लागि पठाउनु भएको सहायकको रूपमा मात्रै बुझ्छौं र उहाँलाई कसरी भन्ने के यो कुरालाई, अब पवित्र आत्मालाई परमेश्वरको रूपमा भन्दा पनि परमेश्वरले हाम्रो लागि खटाउनु भएको एकजना सहयोगी भन्ने रूपमा मात्र हामीले बुझिराखेका हुन्छौं। तर वास्तवमा त्रिएक परमेश्वरको एक पवित्र आत्मा परमेश्वर हुनुहुन्छ।

प्रिय श्रोता मित्र, कार्यक्रम नारी आशामा यहाँलाई पुनः स्वागत छ। आजको कार्यक्रममा हामी पवित्र आत्माको बारेमा कुराकानी गर्दैछौ। अब कुराकानी गरौं पवित्र आत्माले के गर्नुहुन्छ भन्ने बारेमा, अथवा पवित्र आत्माको काम के हो भन्ने बारेमा एकछिन कुरा गरौं है त। विश्वासीको जीवनमा पवित्र आत्माको काम अत्यन्तै महत्वपूर्ण छ। उहाँले धेरै कुराहरू गर्नुहुन्छ। उहाँले हामीलाई पापको विषयमा दोष देखाउनुहुन्छ। भन्नुको मतलब उहाँले के पाप हो भनेर छुट्याउन हामीलाई सहायता गर्नुहुन्छ, र यदि हामीबाट केही पाप भएको छ भने त्यो कुरा उहाँले हामीलाई देखाइदिनुहुन्छ। उहाँले सत्य सिकाउनुहुन्छ। उहाँले परमेश्वरको वचन हामीलाई स्मरण गराउनुहुन्छ। उहाँले हामीलाई सान्त्वना दिनुहुन्छ। उहाँले हामीलाई बल दिनुहुन्छ। हामीलाई डोर्याउनुहुन्छ। हामीलाई प्रार्थना गर्न पनि उहाँले सहायता गर्नुहुन्छ। आत्मिक दान वरदानहरू दिनुहुन्छ र हाम्रो जीवनमा आत्मिक फल उत्पन्न गराउन उहाँले सहायता गर्नुहुन्छ। र उहाँले हाम्रो ध्यान येशूतर्फ मोड्नलाई जहिले पनि मध्यस्थ गरिराख्नुहुन्छ। यहुन्ना 16 अध्यायमा येशूले पवित्र आत्माले आफ्ना चेलाहरूलाई सत्यतामा डोर्याउनुहुनेछ र ख्रिस्टलाई महिमा दिनुहुनेछ भनेर बताउनु भएको छ। यो कुरा सोच्नुहोस्, पवित्र आत्मा हाम्रो जीवनमा आएर या हामीसँग भएर हामीलाई केन्द्रमा राख्नुहुन्न। उहाँले हामीलाई येशूतर्फ चाहिँ डोर्याउनुहुन्छ, येशूतर्फ चाहिँ मोड्ने काम गर्नुहुन्छ। जब पवित्र आत्माले हामीमा काम गर्नुहुन्छ, उहाँले हामीलाई ख्रिस्ट जस्तै बनाउन काम गरिरहनुहुन्छ। उहाँले हाम्रो चरित्रमा काम गर्नुहुन्छ, हाम्रो इच्छाहरू परिवर्तन गर्नुहुन्छ, हाम्रो पापी मनोवृत्तिलाई चुनौती दिनुहुन्छ, अनि उहाँले परमेश्वरको आज्ञा पालन गर्न हामीलाई चाहिने बल र शक्ति दिनुहुन्छ। र कहिलेकाहीँ उहाँले हाम्रो लागि असहज खालको वातावरणहरू पनि पवित्र आत्माले हाम्रो जीवनमा गर्नुभएका कामले कतिचोटि हामीलाई असहज पनि बनाउन सक्छ, किनकि पवित्र आत्माले हामीलाई केवल राम्रो महसुस गराउने मात्र काम गर्नु हुँदैन। हामीलाई गुड फिल गराउने जिम्मा पवित्र आत्माको होइन। कहिलेकाहीँ उहाँले हाम्रो जीवनमा परिवर्तन गर्नुपर्ने कुराहरू हामीलाई देखाउनुहुन्छ। जस्तै हामीले कसैलाई क्षमा गरेका छैनौँ होला, या हामीभित्र भएको अहंकार, रिस, दाह, आलस्य, बेइमानी, कटुता, यी यस्ता कुराहरू हामीलाई देखाउनुहुन्छ र यी कुराहरूबाट अब हामी निक्लिनुपर्छ या यी कुरा त्याग्नुपर्छ भनेर उहाँले हामीलाई बताउनुहुन्छ, जुन कुरा हामीलाई कतिचोटि मन पर्दैन। पवित्र आत्माले जब हामीमा भएका पापमय स्वभाव, कमजोरी, गल्तीहरूलाई देखाउनुहुन्छ, हामीलाई त्यो असहज लाग्न सक्छ। तर पवित्र आत्माले कहिले पनि हामीलाई राम्रो फिल गराउनको लागि हामीले गरेका गलत कुरामा हामीलाई प्रोत्साहन दिनुहुँदैन, तर उहाँले जहिले पनि हामीलाई सत्यतातिर डोर्याउनुहुन्छ। तर यो कुरा हामीले बुझ्नुपर्छ कि जब हामीमा पापमय कुराहरू पवित्र आत्माले देखाउनुहुन्छ, उहाँको उद्देश्य हामीलाई नष्ट गर्नु, हामीलाई नाश गर्नु या हामीलाई सजाय दिनु होइन, तर हामीलाई परिवर्तन गर्नु हो। तर के पवित्र आत्माले येशू आउनु भएपछि मात्र काम गर्न थाल्नु भएको हो? हाम्रो मनमा यो पनि प्रश्न हुन सक्छ, होइन? येशू ख्रिस्त संसारमा आउनुभन्दा अगाडि पवित्र आत्मा हुनुहुन्न थियो, किनकि येशूले आफू स्वर्गारोहण हुने बेला मात्र पवित्र आत्मा तिमीहरूको बीचमा आउनुहुनेछ भनेर भन्नुभएको थियो। यसको मतलब येशू संसारमा आउनुभन्दा अगाडि पवित्र आत्मा हुनुहुन्थेन भन्ने प्रश्न पनि हाम्रो मनमा आउन सक्छ, र अब हामी यसको विषयमा एकछिन कुराकानी गर्नेछौ। पुरानो करारमा पवित्र आत्माको भूमिका के थियो भन्ने बारेमा अब कुरा गरौँ है त। पवित्र आत्मा पेन्टेकोस्टको दिनपछि मात्र काम गर्न थाल्नु भएको होइन। जब पवित्र आत्मा आगोको जिब्रोको जस्तो आकारमा, होइन, आगोको ज्वाला जस्तो भएर पेन्टेकोस्टको दिनमा जब चेलाहरूमा आउनुभयो, तब मात्रै पवित्र आत्माको उत्पत्ति भएको होइन। तब मात्र पवित्र आत्माले काम गर्न थाल्नु भएको होइन। उहाँ सुरुदेखि नै सक्रिय हुनुहुन्छ। उत्पत्ति 1:2 सृष्टिको सुरुवातमै परमेश्वरका आत्मा उपस्थित हुनुहुन्छ, या पवित्र आत्मा उपस्थित हुनुहुन्छ। पुरानो करारभरि हामी पवित्र आत्मालाई परमेश्वरका मानिसहरूमा काम गरिरहेको देख्न सक्छौं। उहाँले अगम वक्ताहरूलाई सामर्थ्य दिनुभयो, उहाँले अगुवाहरूलाई सामर्थ्य दिनुभयो, उहाँले बुद्धि दिनुभयो, उहाँले मानिसहरूलाई परमेश्वरको उद्देश्य पूरा गर्न सक्षम बनाउनु भयो। मूसा, दाऊद, अन्य अगम वक्ताहरू र अन्य धेरै व्यक्तिहरूको जीवनमा पवित्र आत्माले काम गर्नुभएको हामी देख्न सक्छौँ।
छौ। तर पुरानो करारको अनुभव र नयाँ करारमा विश्वासीहरूले पाउने अनुभवमा एउटा महत्वपूर्ण भिन्नता भने छ। पुरानो करारमा पवित्र आत्मा विशेष उद्देश्यका लागि विशेष मानिसहरूमाथि आउनुहुन्थ्यो या ती मानिसहरूसँग काम गर्नुहुन्थ्यो। तर ख्रिस्टद्वारा एउटा अद्भुत कुरा भएको छ। परमेश्वरको आत्मा केवल हामी माथि आउने मात्र होइन, तर अब उहाँ हामीभित्र बास गर्नुहुन्छ र यही कुराले हामीलाई पाँचौं एउटा पोइन्टमा लिएर जान्छ। आज पवित्र आत्माको भूमिका के हो त? अहिले अब हामी नयाँ करारमा जिराखेका छौं, अनुग्रहमा जिराखेका छौं भने आज चाहिँ पवित्र आत्माको भूमिका के छ त? आजको समयमा चाहिँ पवित्र आत्मा कसरी काम गर्नुहुन्छ त? अब यसको बारेमा हामी कुरा गरौं है त। पवित्र आत्माले आज तपाईँ र मेरो जीवनमा कसरी काम गर्दै हुनुहुन्छ? उहाँ स्टिल काम गर्नुहुन्छ, उहाँले अझै सिकाउनुहुन्छ, उहाँले अझै पापहरू हाम्रो बीचमा प्रकट गर्नुहुन्छ, अझै हामीलाई डोर्याउनुहुन्छ, सान्त्वना दिनुहुन्छ, परिवर्तन गर्नुहुन्छ र मानिसहरूलाई यीशुतर्फ लैजानुहुन्छ। पवित्र आत्माको काम सधैँ नाटकीय आत्मिक अनुभवमा मात्रै या चमत्कारमा मात्रै अथवा एउटा ड्रास्टिक रूपमा मात्रै हामीमा देखिने होइन। कहिलेकाहीँ हामी कुनै ठूलो संकेत वा असाधारण अनुभवहरू खोजिराखेका हुन्छौँ। पवित्र आत्मालाई अनुभव गर्नु भनेको ठूलै चमत्कार हाम्रो जीवनबाट हुनुपर्छ अथवा केही विशेष या असाधारण कुरा चाहिँ हाम्रो जीवनमा भयो भने मात्रै हामी पवित्र आत्मालाई चाहिँ अनुभव गर्न सक्छौँ भन्ने कुरा हामी कतिचोटि सोचिराखेका हुन्छौँ। तर पवित्र आत्मा हाम्रो दैनिक जीवनमा सामान्य क्षणहरूमा पनि हाम्रो बीचमा काम गरिरहनु भएको छ। सायद तपाईँ बाइबल पढ्दै हुनुहुन्छ र अचानक कुनै कुरा तपाईँको हृदयमा चाहिँ क्लियर हुन्छ या तपाईँले पढिराखेको खण्डबाट आज तपाईँले नयाँ प्रकारले प्रकाश पाउनुहुन्छ, त्यो पनि पवित्र आत्माको काम नै हो। सायद तपाईँ कसैलाई चोट पुर्याउने कुरा भन्न लाग्नु भएको छ तर तपाईँको मनमा आउँछ होइन त्यस्तो नभन, त्यो भन्नु हुँदैन, त्यो पनि पवित्र आत्माको काम हो। सायद तपाईँले क्षमा गर्नुपर्ने व्यक्तिलाई सम्झिनुहुन्छ जसलाई तपाईँले क्षमा दिन सकिरहनु भएको थिएन, तर अकस्मात त्यो व्यक्तिलाई क्षमा दिनको लागि भित्रैबाट तपाईँले प्रोत्साहन पाउनुहुन्छ, त्यो पनि पवित्र आत्माको काम हो। सायद तपाईँ कुनै व्यक्तिलाई देख्ने बित्तिकै उसलाई चाहिँ प्रोत्साहन दिनतर्फ लाग्नुहुन्छ तर तपाईँलाई थाहा छैन त्यो व्यक्तिको जीवनमा के भइराखेको छ, तपाईँलाई थाहा छैन, तर त्यो व्यक्तिलाई देख्ने बित्तिकै अकस्मात तपाईँ उसलाई हौसला दिने प्रोत्साहन दिने कुराहरू गर्न थाल्नुहुन्छ, त्यो पनि पवित्र आत्माको काम नै हो। सायद परमेश्वरको वचनले तपाईँको हृदयमा भएको कुनै कुरालाई चुनौती दिन्छ या भनौं तपाईँ आफू ठिक छु जस्तो तपाईँलाई लागिराखेको छ तर अकस्मात कुनै समयमा परमेश्वरको वचनले तपाईँलाई कन्भिक्ट गर्छ, भन्छ कि यो कुरा चाहिँ तेरो जीवनमा ठिक भइराखेको छैन, यो कुरा चाहिँ तैँले सुधार्नुपर्छ, यो कुरा चाहिँ तैँले छोड्नुपर्छ, त्यो पनि पवित्र आत्माकै काम हो। यी सबै क्षणहरूमा पवित्र आत्माले काम गरिरहनु भएको हुन्छ। त्यसैले हामीले सधैँ यो प्रश्न सोध्ने होइन कि मैले केही महसुस गरेँ कि गरिनँ अथवा पवित्र आत्मालाई मैले फिल गरेँ कि गरिनँ भन्ने हाम्रो कन्सर्न होइन, तर के पवित्र आत्मा मेरो जीवनमा ख्रिस्ट जस्तो चरित्र उत्पन्न गरिरहनु भएको छ, के म पवित्र आत्मालाई मलाई चाहिँ यीशु जस्तै हुनको लागि काम गर्न अनुमति दिइराखेको छु, यो चाहिँ हाम्रो प्रश्न हुनुपर्दछ। किनकि गलाती 5 अध्यायले पवित्र आत्माको फलको बारेमा बताउँछ, हामीमा पवित्र आत्मा हुनुहुन्छ यसमा कुनै शंका छैन, अनि उहाँलाई हामीले असल प्रकारले काम गर्न दियौं भने पवित्र आत्माको फलहरू चाहिँ हाम्रो जीवनमा देखिनुपर्छ। ती फलहरू के हुन् त? प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाई, विश्वास, योग्यता, नम्रता, आत्मसंयम, यी कुराहरू हाम्रो जीवनमा चाहिँ पवित्र आत्माका फलका रूपमा देखिएको छ भने हामीले बुझ्नुपर्छ कि मैले पवित्र आत्मालाई चाहिँ काम गर्न दिइराखेको छु र उहाँले मेरो जीवनमा प्रशस्तै काम गर्दै हुनुहुन्छ र यसको फलहरू म देख्न सक्छु।

0: प्रिय मित्र, कार्यक्रम नारी आशामा म ममताको साथमा तपाईँ हुनुहुन्छ र आजको कार्यक्रममा हामी पवित्र आत्माको बारेमा कुरा गर्दैछौ। अब एकछिन कुराकानी गरौं एउटा यस्तो प्रश्नको बारेमा कि हामी धेरैचोटि सुन्छौ नि कि पवित्र आत्मा हामीमा बास गर्नुहुन्छ भनेर, जुन सत्य हो, पवित्र आत्मा हामीभित्र तपाईँ र म भित्र बास गर्नुहुन्छ। तर त्यो भन्नुको अर्थ के हो भन्ने कुरा हामी कतिचोटि बुझिराखेका हुँदैनौ। बास गर्नु अर्थात् पवित्र आत्मा हामी विश्वासीसँग रहनु भनेको चाहिँ एउटा अद्भुत सत्य हो। परमेश्वर हामीबाट टाढा हुनुहुन्न, ख्रिस्टमा विश्वास गर्नेहरूमा पवित्र आत्मा बास गर्नुहुन्छ। पहिलो कोरिन्थी 16:19 पदमा पावलले भन्नुहुन्छ, तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो जो तिमीहरूभित्र बास गर्नुहुन्छ। यसको अर्थ सोच्नुहोस् त, तपाईँको शरीर पवित्र आत्माको वासस्थान हो, पवित्र आत्माको मन्दिर हो। यो कुरा हाम्रो लागि कस्तो ठूलो एउटा महिमाको कुरा हो कि हाम्रो दैनिक जीवन, होइन एउटा साधारण दैनिक जीवन पनि परमेश्वरको आत्माको वासस्थान भएको छ। यसले हामीले आफैलाई कसरी हेर्नुपर्छ भन्ने कुरा हामीलाई सिकाउँछ, होइन आफैलाई हामी कुन प्रकारले हेर्छौ त्यो तरिकालाई, त्यो नजरलाई चाहिँ परिवर्तन गर्दछ। यसले हामीलाई आफ्नो शरीरलाई कसरी व्यवहार गर्ने भन्ने कुरा सिकाउँछ। हामी कसरी बोल्छौ, कसरी व्यवहार गर्छौ, कसैले नदेख्दा हामी के गर्छौ, पापको प्रलोभनमा कसरी प्रतिक्रिया दिन्छौ, अरू मानिसहरूसँग कस्तो व्यवहार गर्छौ, यी सबै कुरामा फरक पार्नुपर्छ। किनकि हामी एक्लै आफ्नो जीवन बाँचिरहेका छैनौं, परमेश्वरको आत्मा हामी भित्र बास गर्नुहुन्छ। तर यहाँ अर्को एउटा प्रश्न पनि आउँछ, यदि पवित्र आत्मा हामी भित्र बास गर्नुहुन्छ भने के हामीले उहाँलाई सधैँ महसुस गर्नुपर्छ? यसले हामीलाई अर्को खण्डतिर लिएर जान्छ। अब यहाँनिर हामी कुरा गरौं विश्वासीले पवित्र आत्मालाई महसुस गर्दै भन्ने कुराको बारेमा, है त। यो एकदमै महत्वपूर्ण कुरा हो र धेरै गलत प्रकारले बुझिएको पनि कुरा हो। हामीले सोच्नुपर्छ, यदि मैले केही महसुस गरिनँ भने पवित्र आत्मा मसँग हुनुहुन्न। हामी कतिचोटि पवित्र आत्मालाई चाहिँ फिलिङ्सको आधारमा हामीले तौलिराखेका हुन्छौँ कि म कतिको पवित्र आत्मालाई फिल गरिराखेको छु, कतिको महसुस गरिराखेको छु, त्यति नै पवित्र आत्मा म भित्र हुनुहुन्छ। यदि मैले महसुस गरेको छैन भने पवित्र आत्मा मसँग हुनुहुन्न, यो प्रकारले हामी बुझिराखेका हुन्छौँ। यो एकदमै गलत कुरा हो। बाइबलले पवित्र आत्माको उपस्थितिको प्रमाण केवल एउटा भावनात्मक अनुभवलाई बनाएको छैन। कहिलेकाहीँ हामीले परमेश्वरको उपस्थितिलाई गहिरो रूपमा महसुस गर्न सक्छौ, हामी आनन्द, शान्ति, सान्त्वना र गहिरो भावनाको अनुभव गर्न सक्छौ। तर हाम्रो भावनाहरू त परिवर्तन भइरहन्छन्। कुनै दिन हामी धेरै उत्साहित हुन्छौ, अर्को दिन हामी थकित हुन सक्छौ। कुनै दिन प्रार्थना गर्दा परमेश्वर धेरै नजिक हुनुभयो जस्तो, या पवित्र आत्माले त मलाई एकदमै अगुवाई गर्नु भएको छ जस्तो हामी महसुस गर्छौं भने, अर्को दिन प्रार्थना गर्दा केही पनि महसुस नहुन पनि सक्छ, होइन? के यसको अर्थ परमेश्वरले हामीलाई छोडेर जानुभयो भन्ने हो त? होइन, हाम्रो विश्वास केवल भावनामा आधारित हुनै सक्दैन। हाम्रो विश्वास परमेश्वरको वचन र उहाँका प्रतिज्ञाहरूमा आधारित हुन्छ। त्यसैले परमेश्वरसँगको हाम्रो सम्बन्धलाई केवल हाम्रो भावनाले नाप्नु हुँदैन। भावना आउँछ र जान्छ, तर विश्वासले भन्छ, मैले अहिले केही महसुस नगरे पनि, मैले केही नदेखे पनि, मैले केही फिलै नगरे पनि परमेश्वरका प्रतिज्ञाहरूमा म भरोसा गर्छु। अब प्रश्न आउँछ, यदि पवित्र आत्माले हामीलाई डोर्याउनुहुन्छ भने उहाँको मार्गदर्शनलाई हामीले कसरी चिन्न सक्छौ? धेरैचोटि हामी एकदमै कन्फ्युजनमा पर्छौं, एकदमै अलमलमा पर्छौं कि जे कुरा मैले सुनिरहेको छु यो पवित्र आत्माको आवाज हो कि मेरो आफ्नै विचार हो? पवित्र आत्मा बोल्नु भएको भनेर चाहिँ म कसरी थाहा पाउने? पवित्र आत्माले नै मलाई यो बाटोतिर डोर्याइरहनु भएको छ भनेर चाहिँ मैले कसरी थाहा पाउने भनेर हामी अलमलमा पर्न सक्छौ, परिराखेका हुन्छौ। यसको लागि बुद्धि र विवेकको हामीले मजाले प्रयोग गर्नुपर्छ, जुन कुरा प्रभुले हामीलाई दिनुभएको छ। सबैभन्दा पहिलो कुरा, पवित्र आत्माले परमेश्वरको वचनको विरुद्धमा कहिले डोर्याउनु हुँदैन, यो कुरा चाहिँ हामीले बुझ्नुपर्छ। तपाईँ बाइबलमा एउटा कुरा पढिरहनु भएको छ, तर तपाईँ त्यसको विपरीत अर्कोतिर जान सोचिरहनु भएको छ, गइरहनु भएको छ, त्यतातिर लाग्ने तपाईँ सोचिरहनु भएको छ भने, तपाईँ त्यसलाई पवित्र आत्माले मलाई यतैतिर डोर्याउनु भयो भनेर भन्न सक्नु हुँदैन। किनकि पवित्र आत्माले वचनको विरुद्ध तपाईँलाई कहिले पनि डोर्याउनु हुँदैन। पवित्र आत्माको मार्गदर्शन चिन्ह हामीले सबैभन्दा पहिले बाइबललाई चिन्नुपर्छ, परमेश्वरको वचनलाई जान्नुपर्छ। यदि हामीले परमेश्वरले मलाई यस्तो भन्नुभयो भनेर विश्वास गरेको कुरा बाइबलको शिक्षासँग सिधै विरोध गर्छ या सिधै त्यो विरोधाभास त्यहाँ हामी पाउँछौ भने त्यो पवित्र आत्माको मार्गदर्शन हुनै सक्दैन। पवित्र आत्माले नै धर्मशास्त्रको प्रेरणा दिनुभयो, उहाँले नै हामीलाई त्यसको विपरीत डोर्याउनु हुँदैन। हामीले प्रार्थना गर्न सिक्नुपर्छ, शान्त हुन सिक्नुपर्छ, परमेश्वरको अगाडि बसेर सुन्न सिक्नुपर्छ, आवश्यक पर्दा बुद्धिमान र परमेश्वरमा हिँड्ने मानिसहरूको सल्लाह पनि लिनुपर्छ। पवित्र आत्माले बाइबल, प्रार्थना, परिस्थिति, आत्मिक विवेक र बुद्धिमानी सल्लाह मार्फत हामीलाई डोर्याउन सक्नुहुन्छ। तर हामी प्रत्येकले हामीले अनुभव गर्ने प्रत्येक भावनाहरू या प्रत्येक विचार वा भावनालाई चाहिँ परमेश्वरले मलाई भन्नुभयो या पवित्र आत्माले मलाई यस्तो देखाउनु भयो भनेर दावी गर्नदेखि सावधान हुनुपर्दछ। हामीलाई विवेक चाहिन्छ, हामीले आफैलाई सोध्न जरूरी छ, यसले मलाई सत्य, पवित्रता, आज्ञा पालन, प्रेम र ख्रिस्ततर्फ लैजाँदैछ। जे विचार या भावना हामी अनुभव गर्दैछौ त्यसले हामीलाई पवित्रतातिर, ख्रिस्ततिर लैजाँदैछ भने र वचनसँग मेल खान्छ भने हुन सक्छ त्यो प्रभुबाट आएको कुरा हो। तर वचनदेखि विपरीत तपाईँ केही कुरा सोच्दै हुनुहुन्छ र पवित्र आत्माले भनेको भनेर तपाईँ विश्वास गर्नुहुन्छ भने त्यो तपाईँको भूल हुन सक्छ। प्रिय मित्र, आज हामीले पवित्र आत्माका बारेमा केही कुराहरू सुन्यौं सिक्यौं होला भन्ने मैले विश्वास लिएको छु। पवित्र आत्मासँग सम्बन्धित कुराहरू पक्कै पनि 20-25 मिनटको कार्यक्रममा मात्रै बताएर सबै कुरा छर्लङ्ग गरी हामीले बुझ्न सक्दैनौ। यसको लागि निरन्तर बाइबल अध्ययन, परमेश्वरसँगको संगति र सिकाई एकदमै महत्वपूर्ण हुन्छ। हामी त्यसकारण सिक्ने कुरामा कहिले नथाकौं। तपाईँले जति पनि पवित्र आत्माको बारेमा सुन्नुभयो, तपाईँको मनमा केही प्रश्नहरू छ, आउँदो दिनमा यो चाहिँ कुरा मैले अलि बुझिन, यो चाहिँ कुरा अझै बुझ्न चाहन्छु भन्नुहुन्छ भने तपाईँले आफ्नो मण्डलीमा आफ्नो अगुवाज्यू गुरूज्यूहरूसँग तपाईँले चाहिँ यसको बारेमा सोध्न सक्नुहुन्छ। कार्यक्रम मार्फतै सुन्न चाहनुहुन्छ भने पनि केही प्रश्नहरू, जिज्ञासाहरू हामीलाई लेखेर पठाउन सक्नुहुन्छ। हाम्रो कार्यक्रमको अन्तिममा तपाईँले सम्पर्क ठेगाना पाउनुहुन्छ, त्यहाँ तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। अथवा तपाईँ फेसबुक या टिकटक चलाउनुहुन्छ भने फेसबुक टिकटकमा पनि तपाईँले हामीलाई मेसेज गरेर हामीसँग कुराकानी गर्न सक्नुहुनेछ। आजको लागि मैले कार्यक्रमबाट विदा लिनुपर्ने बेला भइसकेको छ। अर्को हप्ता फेरि हामी अन्य केही प्रश्नहरूलाई समेट्ने कोसिस गर्नेछौ कार्यक्रममा। त्यसकारण अर्को हप्ताको कार्यक्रम सुन्न नछुटाउनुहोला। आजको लागि चाहिँ म ममता कार्यक्रम नारी आशाबाट विदा हुन्छु। जय मसी अनि नमस्कार।
1: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

0: श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रमप्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, जीपीओ बक्स नम्बर 8975, ईपीसी 2561, काठमाडौँ नेपाल। एसएमएस को लागि एनटीसी प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: टाइम चेक, यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

सुन्नुहुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। स्वागत छ श्रोता साथीहरू नयाँ आशा रेडियो कार्यक्रमको आजको यो अंशमा। खराबीको अनुकरण नगरी भलाई र भाइचाराको पथमा अघि लम्की परमेश्वरको प्रेमको गवाही दिँदै शान्ति र सद्भावको प्रेमिलो आवाज घन्काउँदै निराशाको क्षणमा आशाको संचार प्रवाहित गर्ने हाम्रो प्रयासलाई अगाडि बढाऊ सधैँ झैं यो आत्मिक भजनद्वारा।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: प्रिय श्रोताहरू, परम प्रभु येशु ख्रीष्टको नाममा यहाँहरू सम्पूर्णलाई हृदयदेखि नै हार्दिक ज्ञान अभिवादन तथा जय मसीह। र विशेष गरी तपाईँहरू सम्पूर्ण श्रोताहरूलाई यस नयाँ शरीर कार्यक्रममा हार्दिक स्वागत छ। र हाम्रो कार्यक्रमलाई सुनेर साथ दिनुहुने तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। मित्रहरू, सदाजी आज पनि हामी नयाँ विषयमा रही चर्चा गर्नेछौ। आजको विषय रहेको छ कि हामीले पवित्र वचनबाट कसरी पाप स्वभावबाट छुटकारा प्राप्त गर्न सक्छौ, जुन आजको परिस्थितिमा हामी सबैको लागि एउटा महत्वपूर्ण विषय। आउनुहोस् यसबारे चर्चा गर्नुभन्दा अगाडि परमेश्वरमा बिन्ती चढौं। हे पिता, जो स्वर्गमा विराजमान हुनुहुन्छ, हामी फेरि पनि तपाईँलाई धन्यवाद दिन चाहन्छौ सम्पूर्ण सम्पूर्ण आशिषको लागि, जुन हामी प्राप्त गर्नको लागि अयोग्यका छौँ। त्यो पनि तपाईँले आफ्नो अनुग्रह, तपाईँले आफ्नो प्रेम देखाई हामी हरेकलाई उत्तिकै प्रेम गर्नुहुन्छ। धन्यवाद येशूको लागि। र जसरी आज प्रभु हामीले कसरी हामीले आफ्नो पाप गर्ने जुन स्वभाव छ त्यसबाट छुटकारा पाउन सक्छौँ भन्ने महत्वपूर्ण विषयमा रही चर्चा गर्नेछौँ। हामीलाई सहायता गर्नुहोस् येशूको नाम। मित्रहरू, सर्वप्रथम गलाती 1:4 पदमा भनिएको छ, परमेश्वरले हामीलाई यस वर्तमान दुष्ट युगबाट छुटकारा दिनुहुन्छ। दोस्रो, गलाती 2:19 अनुसार परमेश्वरले हामीलाई व्यवस्थाबाट छुटकारा दिलाउनु भयो। अन्त्यमा गलाती 2:20 लेखिएको छ, हामी मनुष्यत्वबाट आफै छुटकारा पाउन सक्छ। अचम्म छ, अब हामी गलाती 5:24 बयान गरिएको छुटकाराको बारेमा अध्ययन गर्नेछौ। तर तिनीहरू जो ख्रिस्ट येशूका हुन् तिनीहरूले पाप स्वभावलाई त्यसको वासना र लालसा सहित क्रुसमा टाँगिदिएका छन्। पाप स्वभावबाट छुटकारा भन्नुको अर्थ के हो, सो बारेमा विचार गर्नुहोस्। यसको अर्थ हाम्रा भौतिक शरीरहरूबाट हामीले छुटकारा पाएका छौं भन्ने होइन, बरु पाप स्वभावलाई पुरानो मनुष्यत्वले आफूलाई हामीभित्र र हामीद्वारा प्रकट गरे झैं अर्थ्याउन सकिन्छ। आदमबाट हामी सबैले पैतृक सम्पत्तिको रूपमा पाएका विद्रोही स्वभाव अर्थात पुरानो मनुष्यत्वको हो। पाप स्वभाव र पुरानो मनुष्यत्व एक अर्कासँग घनिष्ठसँग जोडिएका छन्। तिनीहरू जो ख्रिस्ट येशूका हुन् तिनीहरूले पाप स्वभावलाई क्रुसमा टाँगिदिएका छन्। माथिको पदले यस्तो भनेकोले ख्रिस्टमा उनीहरूको एउटा विशिष्ट चिन्ह हुन्छ। पहिलो कोरिन्थी 15:23 मरेकाहरूको पुनरुत्थान हुने क्रमको बारेमा बताउँदा पावल यसै वाक्यांशको प्रयोग गर्दछ, तर हरेक आआफ्नै क्रम अनुसार ख्रिस्ट चाहिँ अगौटी फल अर्थात उहाँको पुनरुत्थान अघि नै भइसकेको छ, त्यसपछि उहाँको पुनरागमन ख्रिस्टका आफ्नै हो। ख्रिस्टको पुनरागमन चोर्जै हुनेछ, यसो भन्नुको अर्थ उहाँ अपेक्षा नगरेको समयमा एक्कासी आउनुहुनेछ। चोर झैं आउनुहुने समानता त्यही क्षण समाप्त हुनेछ, अनि उहाँले आफूमा हुनेहरूलाई मात्रै ग्रहण गर्नुहुनेछ। कस्ता मानिसहरूको लागि येशूको पुनरागमन हुँदैछ, सो कुराको उत्तर हामी गलाती 5:24 पाउँछ। उहाँ तिनीहरूका लागि आइरहनु भएको छ, जसले पाप स्वभावलाई त्यसको वासना र लालसा सहित क्रुसमा टाँगिदिएको छन्। मित्रहरू, हाम्रो जीवनमा पाप स्वभावले गर्ने कामहरूको सूची पावल हामीलाई गलाती पुस्तकको 5 अध्यायमा दिन्छ। पावल भन्छन्, पाप स्वभावका कामहरू प्रत्यक्ष छन्, म त भन्छु धेरै प्रत्यक्ष छन्। ती कामहरू गर्नेका लागि ती सदा प्रत्यक्ष हुँदैन, तर त्यस बाहेकका हरेकको लागि ती प्रत्यक्ष छन्। ती कामहरू यस्ता छन्, व्यभिचार, अपवित्रता, लम्पटपना, प्रतिमा पूजा, मन्त्रतन्त्र, दुश्मनी, झै झगडा, ईर्ष्या, क्रोध, स्वार्थीपन, फुट, गुडबन्दी, डाहा, पिकटपन, मोज मज्जा र यस्तैहरू, जसका विषयमा म तिमीहरूलाई चेतावनी दिन्छु र अघि पनि दिएकै हो। जस जसले यस्ता कामहरू गर्दछन् ती परमेश्वरका राज्यका हकदार बन्ने छैन। गलाती 5:19-21। यस सूचीमा कुनै असल थोक तपाईँले खोज्नु व्यर्थ हुन्छ, किनकि पाप स्वभाव वा शरीरबाट कुनै असल कुरो कहिले आउँदैन। यो असल काम गर्न असक्षम हुन्छ। स्पष्ट छ, पाप स्वभावको जीवन बाँचेर तपाईँ परमेश्वरको राज्यको हकदार बन्न सक्नुहुन्छ। ती एक अर्काबाट भिन्न छन्। भ्रष्ट पुरानो मनुष्यतालाई अर्थ्याउने यो मूल शब्दलाई याद गर्नुहोस्। पाप स्वभावले भ्रष्ट कामहरू मात्रै गर्दछ। यसले फलाउने हरेक फल भ्रष्ट हुन्छ। यसले कुनै असल गर्न, असल कर्म गर्न सक्दैन, कुनै असल फल फलाउन सक्दैन। पाप स्वभावले चारवटा प्रमुख कामहरू गर्दछ। पहिलो यौन व्यभिचार। यौन व्यभिचार अन्तर्गत पर स्त्रीगमन, व्यभिचार, अपवित्रता, काममुक्तता पर्दछ। व्यभिचारमा विवाहपूर्णको शारीरिक सम्बन्ध, पर पुरुष वा पर स्त्रीगमन, विवाहको करारको उल्लङ्घन, समलैङ्गिकता र हर किसिमका यौन विकृतिहरू समाविष्ट हुन्छ। मण्डली वा सम्प्रदायले आफूले चाहेकाहरूलाई अभिषेक गर्दछ, तर त्यसले वचनको भनाइलाई परिवर्तन गर्दैन। वचन भन्छ, यौन व्यभिचार गर्नेहरू परमेश्वरको राज्यमा प्रवेश गर्नबाट वञ्चित हुन्छ। दोस्रो, गुप्त विद्या। शरीरका कामहरूको दोस्रो श्रेणी गुप्त विद्या हो। यसमा जादुगरी पर्दछ। जादुगरीको अर्को अनुवाद मन्त्रतन्त्र। डियाबोलोसीय क्रियाकलाप भए तापनि मन्त्रतन्त्र शुरूमा शरीरको काम। यस कार्यको उद्देश्य आफ्नो अधीनमा ल्याउनु र नियन्त्रण गर्नु। एकपल्ट पाप स्वभावले हाम्रो जीवनमा आफ्नो काम गर्न थालेपछि डियाबोलोस हामीभित्र प्रवेश गर्दछ र हामीलाई आफ्नो अधीनमा लिन्छ। याद गर्नुहोस्, आदम र हवालाई दुःख कष्टमा डोराउने तिनीहरूको पहिलो लालसा कुनै कुरा जान्न खोज्नु थियो। त्यो पाप स्वभावको लालसा थियो। लाखौं मानिसहरू गुप्त विद्याको अधीनमा छन् किनभने तिनीहरू त्यस्ता कुराहरू पत्ता लगाउन र जान्न चाहन्छन् जसलाई परमेश्वर तिनीहरूले जान भनेर चाहनु भएको हुँदैन। भविष्य बताउने कहाँ जानु भनेको पाप स्वभावको कामलाई जान्ने, पाप स्वभावको लालसाद्वारा प्रोत्साहित हुनु। पाप स्वभावको काम गर्दा मानिसहरू कहिलेकाहीँ आफूले गरेको कर्मको औचित्यलाई पुष्टि गर्न अज्ञानताको निमलाई अगाडि सार्छ। उनीहरू भन्छन्, त्यस्तो काम गर्दा कुनै खराबी हुन्छ भन्ने मलाई थाहा थियो, तर अज्ञानता वा थाहा नहुनुले पाप कर्मलाई क्षम्य तुलाउँदैन। पहिलो तिमोती 1:13-15 मा पावल आफूले अज्ञान र अविश्वासमा गरेको कामका कारण उनी पापीहरूलाई सबैभन्दा मुख्य हुन पुगेको कुरालाई स्वीकार गर्दछ। नशालु औषधि ग्रीक भाषाको जुन शब्दबाट आएको छ त्यसैसँग जादुगरी शब्दको सोचो सम्बन्ध छ। ग्रीक भाषाको त्यसै शब्दबाट हामी औषधि शब्द पाउँछ। नशालु पदार्थको सम्प्रदाय जादुगरहरू हो। यसमा सहभागी हुनेहरू परमेश्वरको राज्यभन्दा बाहिर छ। तेस्रो, फुट वा छै झगडा। मानिसहरूले धेरै कम बुझेका तर पावलको सूचीको तेस्रो भाग विभाजनमा केन्द्रित छ। पावल छै झगडा, ईर्ष्या, क्रोध, स्वार्थीपन, फुट, फुटबन्दी, डाहालाई पाप स्वभावका प्रत्यक्ष कामहरूका रूपमा वर्णन गर्दछ। व्यक्तिगत सम्बन्धको हरेक किसिमको विच्छेद, घर र परिवारहरूलाई विभाजन गर्ने, हरेक थोक र ख्रीष्टको शरीरमा विभाजन ल्याउने हरेक कुरा शरीर अर्थात् पाप स्वभावको उपज र फल। चौथो, आत्मशोक। पाप स्वभावको कामको चौथो र अन्तिम श्रृंखला पिकटपन, मोज मज्जा र यस्तैहरू हो। मलाई लाग्दछ यसको सन्दर्भ पाप स्वभावका भोग र लालसाहरूको अनियन्त्रित वासनासँग हुन्छ, त्यो पनि विशेष गरी खान पिउनुको क्षेत्रमा। पहिलो क्रन्ती 9:27 पावलले यी कर्महरू विरूद्ध आफूमाथि लागू गरेका स्वयं अनुशासनलाई यसरी बताउँछ, तर म आफ्नो शरीरलाई कठोरता साथ सघाउँछु र यसलाई वशमा पार्छु, नत्र त अरूहरूलाई प्रचार गरेपछि म आफै चाहिँ अयोग्य ठहरिनेछु। पावलको उदाहरणलाई हामीले पछ्याउने हो भने हामी पवित्र आत्माको सहायताको लागि प्रार्थना गर्न सक्छौ, किनकि पावल उहाँलाई शक्ति प्रेम र आत्मस्वयंको आत्मा भन्दछ। दोस्रो तिमोथी 1:7। तर हामीले आफ्नो क्षणको जीवनशैली भन्दा एकदम फरकको मोज मस्तीमा डुबेर आत्मस्वयंको बाटो निरन्तर त्याग्दा पवित्र आत्माले हामीमा अनुशासन हालिदिनु हुन्न। मित्रहरू, के धर्मशास्त्रको विचारमा पहिलो कुरन्थी 3:3 पावल कुरन्थीमा भएका क्रिश्चियनहरूलाई सांसारिक भन्नुको कारण तिनीहरूले अन्य भाषाहरू अत्यधिक बोल्नुथे। कुरन्थीको समस्या अन्य भाषाहरूमा बोल्नु थिएन, तर सांसारिक प्रकट गर्ने गलत र खराब धारणा र सम्बन्धहरू थिए। ती पाप स्वभावका कामहरू थिए। संसारिकताको चिन्ह के हो, त्यसको बारेमा पावलले पहिलो कुरन्थी 3:3-4 लेखेका छ। यहाँ लेखेको छ, जब तिमीहरूका बीचमा डाहा कलह छ त के तिमीहरू सांसारिक चालमा चल्ने साधारण मानिस जस्ता भएनौ? र किनकि एउटाले पावलको अर्काले म चाहिँ अपोलोसको भन्छ भने सांसारिक मानिस जस्ता भएनौ? र ईश्वर विज्ञान अर्थात थियोलोजीले मण्डलीमा विभाजन ल्याउँदैन। मानिसहरू ईश्वर विज्ञानलाई अति सांसारिक तरिकामा प्रयोग गर्न सक्छ, त्यसैले ईश्वर विज्ञान होइन तर संसारिकता नै समस्याको चुरो। मानव नेतृत्वलाई पछ्याउने कुरोमा संसारिकताले विभाजन ल्याउँछ। क्रुस नै हरेक किसिमको संसारिकताको एकमात्र समाधान हो, जहाँ मानिसहरू आफ्नै जीवनमा क्रुसको अधीनमा हुन अनिच्छुक हुन्छन् त्यहाँ विभाजन डाहा ईर्ष्या र घमण्डले शासन गर्दछ। अन्तत मित्रहरू, मेरो विचारमा तपाईंलाई सहायता पुर्याउने केही कुरा मलाई यही भन्न दिनुहोस्। तपाईँ म त्यस स्तरमा पुगेको छैन, तपाईँले वर्णन गरिरहनु भएको स्तरमा म अझै पुगेको छैन भन्नुभएको छ भने धन्दा नमान्नुहोस्। तपाईँ त्यहाँ पुग्नु भएको अपेक्षा परमेश्वरले राख्नु भएको छ, तर उहाँको विश्वास छ तपाईँले त्यहाँ पुग्ने बाटोमा हिँडिरहनु भएको छ। हामी सबैले बुझ्नु जरुरी छ, हामी हरेक भित्र परमेश्वरको शत्रु रहेको छ। क्रिश्चियनका रूपमा हाम्रा धेरै जसो संघर्ष र अप्ठ्याराहरू हामी भित्रको त्यसै शत्रुका उपजहरू। आमेन। मित्रहरू, आजको वचनले तपाईँहरू सम्पूर्ण श्रोताहरूलाई भरपूर रूपमा आशिष मिलोस्, तपाईँहरूको दिन आशिषमय रहोस् भन्दै तपाईँ त्यहाँ पुग्नु भएको अपेक्षा परमेश्वरले राख्नु भएको छ, तर उहाँको विश्वास छ तपाईँले त्यहाँ पुग्ने बाटोमा हिँडिरहनु भएको छ। हामी सबैले बुझ्नु जरुरी छ, हामी

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

भाइचारा र मुक्तिको सन्देश दिने ख्रिस्टीय वचन सधैँ अटल, जीवित, सत्य र पवित्र छ। नयाँ आशाका यी सन्देशहरू सुनाउने क्रमलाई भने आजको निम्ति हामीले यही रोक्नु पर्नेछ, कारण घड़ीको सुईले हामीलाई विदाईको संकेत गरिसकेको छ। यदि आजको प्रस्तुतिबाट आत्मिक रूपमा लाभान्वित हुनु भएको महसुस गर्नु भएको छ भने कृपया हामीलाई हाम्रो इमेल ठेगाना newhopeforall2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950 यहाँहरूको सुझावका साथसाथै टिक्का टिप्पणीहरू अनि उत्साहका सन्देशहरूले हामीलाई अझै धेरै मेहनत गरी कार्यक्रम प्रस्तुत गर्न ऊर्जा प्रदान गर्नेछ। हवस् त प्रिय श्रोता मित्र, आजको निम्ति हामीलाई बिदा दिनुहोस् अनि भोलि फेरि यही स्टेशन यही समयमा हाम्रो भेट हुने नै छ। धन्यवाद।

श्रोता साथीहरू, यशैया 40:8 यसो भन्दछ, घाँस ओइलाउँछ, फूलहरू झर्दछन्, तर हाम्रा परमप्रभु परमेश्वरको वचन सधैँभरि अटल रहनेछ। साँच्चै प्रेम, आनन्द, शान्ति, सद्भाव, मिलाप

0: नमस्कार, म गायिका धनुषा घले, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आशाको सन्देश।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आशाको सन्देश।
2: यसले भन्नुभयो, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।

नमस्ते श्रोता मित्र, आशाको सन्देश नेपालद्वारा प्रस्तुत हृदयस्पर्शी आत्मिक कार्यक्रम आशाको सन्देशमा तपाईहरू सबैलाई हार्दिक स्वागत तथा ज्ञान अभिवादन। श्रोता मित्र, मानव जातिको मनमा धेरै पटक आइरहने प्रश्न हो, म किन जन्मिए? मैले यो संसारमा गर्नुपर्ने काम के हो? मैले कसरी ईश्वरलाई खुशी तुल्याउन सक्छु? मृत्युपछि के हुन्छ? आदि प्रश्नहरू। अनि अर्को कुरा, आज संसारभरि अशान्ति नै अशान्ति छ। मानिसहरूको मनमा खुशी र आनन्द छैन। हत्या, हिंसा, आतंक जताततै व्यापक छ। के अब यो संसारमा हामी यिनै आदि कुराहरूको सामना गर्दै बाँचिरहने हो त? हजुर, कार्यक्रम आशाको सन्देशमा हामी यिनै आदि इत्यादि कुराहरूको विषयमा बातचित कुराकानी गर्नेछौ। कृपया तपाई अबको समय रेडियो छाडी कतै पनि नजानुहोस्। कार्यक्रम आशाको सन्देश।

श्रोता मित्र आउनुहोस् यो सुमधुर आत्मिक गीत सुन्दै धर्मशास्त्रबाट सन्देश सुन्नको लागि हामी हाम्रो हृदयलाई तयार गर्नेछौं।

0: यो सुमधुर गीतपछि फेरि पनि कार्यक्रम आस्थाको सन्देशमा स्वागत छ। कार्यक्रम आस्थाको सन्देश नेपालका 2 दर्जन भन्दा बढी एफएम स्टेशनहरूबाट एकैसाथ सुन्न सक्नुहुनेछ। श्रोता मित्र, अब भने हामी धर्मशास्त्र बाइबलबाट सन्देश सुन्नेछौ डाक्टर सिमोन पाण्डेज्यूबाट।
1: आदरणीय श्रोता नमस्कार, आशाको सन्देश नेपालद्वारा संचालित रेडियो कार्यक्रम आशाको सन्देशमा यहाँलाई स्वागत छ। वास्तविकता यो कि स्वर्ग र पृथ्वी र सम्पूर्ण विश्वलाई सृष्टि गर्ने एकमात्र परमेश्वर हुनुहुन्छ। त्यो परमेश्वर सृष्टिकर्ता मात्र होइन तर सम्पूर्ण मानव जातिलाई प्रेम गर्ने परमेश्वर पनि हुनुहुन्छ। त्यो परमेश्वर तपाईँ र मलाई प्रेम गर्ने परमेश्वर पनि हुनुहुन्छ। हाम्रो विश्वासको आधार बाइबल नै हो। बाइबलमा येशु ख्रीष्ट मुख्य व्यक्ति हुनुहुन्छ। येशुको बारेमा बाइबलमा यसरी लेखिएको छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यहाँ भनिएको एकमात्र पुत्रले येशुलाई बुझाउँछ। यसै कारण उहाँले आफ्नो एकमात्र पुत्र अर्थात येशुलाई यस संसारमा पठाउनु भयो। येशु यस संसारमा मानव रूप धारण गरेर आउनुभयो र सम्पूर्ण मानव जातिलाई पापबाट उद्धार गर्न आफ्नै प्राण अर्पण गर्नुभयो। उहाँले आफ्नो प्राण अर्पण गर्नुको मुख्य उद्देश्य मानिसलाई अनन्त जीवन दिनु थियो। विगत लामो समयदेखि मैले परमेश्वरको राज्यको विषयमा बाइबलको विभिन्न पुस्तकबाट बोल्दै आएको छु। आज पनि म यसै विषयमा बोल्न गइराखेको छु। आजको सन्देशको निम्ति म बाइबलको मत्तीको सुसमाचार भन्ने पुस्तकको 4:18-25 पढ्न गइराखेको छु, जुन यस प्रकार छ। गालिल समुद्रको किनारमा हिँड्नु हुँदा उहाँले पत्रुस भन्ने सिमोन र तिनका भाइ आन्द्रियास दुवै भाइलाई समुद्रमा जाल हानिरहेको देख्नुभयो। तिनीहरू मछुवा थिए। उहाँले तिनीहरूलाई भन्नुभयो, मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूको मछुवा तुल्याउनेछु। तब उतिखेर जालहरू छोडेर तिनीहरू उहाँको पछि लागे। त्यहाँबाट जाँदा जाँदै उहाँले अर्का दुई भाइ जब्दियाका छोरा याकुब र तिनका भाइ युहन्नालाई तिनीहरूका बुवा जब्दियासँग डुङ्गामा आफ्ना जाल तुनिरहेको देख्नुभयो र उहाँले तिनीहरूलाई बोलाउनु भयो। तब उतिखेर डुङ्गा र तिनीहरूका बाबुलाई छोडेर तिनीहरू उहाँको पछि लागे। अनि येशु तिनीहरूका सभा घरहरूमा सिकाउँदै राज्यको सुसमाचार प्रचार गर्दै र मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक दुर्बलता निको पार्दै सारा गालिलभरि घुम्नुभयो। उहाँको कीर्ति सिरियाभरि फैलियो र बिरामीहरू अर्थात् विभिन्न प्रकारका रोग र पीडाले सताइएका, भूत लागेका र क्षयरोग लागेका र पक्षघात भएकाहरू सबैलाई मानिसहरूले उहाँ कहाँ ल्याए। उहाँले तिनीहरूलाई निको पार्नुभयो। अनि गालिल, डिकापोलिस, जेरुसलेम, यहुदिया र यर्दन पारीदेखिका ठूला भीड़हरू उहाँको पछि लागे। आजको सन्देशको शीर्षक छ, परमेश्वरको राज्यको प्रचार। येशूले आफ्नो सेवा कार्यको सुरुवातमै यसो भनेर परमेश्वरको राज्यको प्रचार गर्नुभयो। समय पूरा भएको छ र परमेश्वरको राज्य नजिक आइपुगेको छ। पश्चाताप गर र सुसमाचारमा विश्वास गर। परमेश्वरको राज्य नजिक आइपुगेको छ भन्नुको अर्थ येशू नै त्यो राज्यको राजा हुनुहुन्छ र एक दिन उहाँ प्रत्यक्ष रूपमा राज्य गर्न आउनुहुनेछ। अहिलेको अवस्थामा येशूलाई हामीले भौतिक रूपमा नदेखे तापनि उहाँमा विश्वास गर्नेहरूका माझमा अदृश्य रूपमा आत्मामा राज्य गर्दै हुनुहुन्छ। प्रत्येक मानिसले येशू को हुनुहुन्छ भनेर चिनुन् र उहाँमाथि विश्वास गरून् र उद्धार पाउन् भन्ने उहाँ चाहनुहुन्छ। अर्को कुरा यहाँ येशूले भन्नुभयो, पश्चाताप गर र सुसमाचारमा विश्वास गर। परमेश्वरको राज्यमा प्रवेश गर्नलाई पश्चाताप र विश्वास दुवै कुरा आवश्यक छन्। त्यसको निम्ति अहिले पढेको खण्डमा येशूले मुख्य 4 काम गर्नुभयो, अहिले पनि ती जारी छन्। पहिलो, मानिसहरूलाई बोलाउने काम। यहाँ अहिले पढेको खण्डमा सिमोन र अन्द्रियास नाम गरेका दुईजना दाजुभाइहरूलाई येशूले समुद्रमा जाल हानेर माछा मारिरहेको देख्नुभयो र तिनीहरूलाई भन्नुभयो, मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूका म छुवा तुल्याउनेछु। अनि तुरुन्तै तिनीहरू येशूको पछि लागे। अर्का दुईजना याकुब र योहन्ना नाम गरेका दुईजना दाजु भाइलाई पनि बोलाउनु भयो र तिनीहरू पनि उहाँको पछि लागे। उहाँको पछि लाग्नुको अर्थ तिनीहरूले उहाँलाई विश्वास गरे र उहाँलाई आफ्नो जीवन सुम्पिदिए। उहाँले मेरो पछि लाग मात्र भन्नु भएन, तर तिमीहरूलाई मानिसहरूका मछुवा तुल्याउनु छु भनेर पनि विशेष काम दिनुभयो। त्यो काम ठूलो काम थियो। त्यो काम संसारमा हराइरहेका मानिसहरूलाई परमेश्वरको राज्यमा ल्याउनु पर्ने काम थियो। पापमा मरिरहेका मानिसहरूलाई यसो कहाँ ल्याउनु पर्ने काम थियो। त्यो महान काम थियो जसद्वारा मानिसहरूले उहाँमा जीवन पाउँछन्। दोस्रो, सिकाउने काम। यहाँ यसरी लेखिएको छ, येशू तिनीहरूका सभाघरहरूमा सिकाउँदै जानुभयो। येशूले संसारमा गर्ने कामहरू मध्ये सिकाउने काम पनि मुख्य थियो। परमेश्वरको राज्यमा आएकाहरूलाई शिक्षाको आवश्यक थियो। उहाँले तिनीहरूलाई धर्मशास्त्रबाट परमेश्वरको बारेमा सिकाउनु भयो, प्रेम र क्षमाको बारेमा सिकाउनु भयो, धार्मिक जीवनको बारेमा सिकाउनु भयो र परमेश्वरको राज्यको प्रचार कसरी गर्ने भनेर पनि सिकाउनु भयो। येशूले आफ्ना चेलाहरूलाई सिकाउनु भयो ताकि उनीहरूले अरूलाई येशूको सुसमाचार प्रचार गरून् र उहाँमा विश्वास गरून्। अहिले पनि यो काम भइरहेको छ। तेस्रो, परमेश्वरको राज्य प्रचार गर्ने काम। परमेश्वरको राज्य प्रचार गर्ने काम ठूलो काम थियो। यो काम गर्नको निम्ति सामान्य मानिसहरूलाई छान्नु भयो र नियुक्त गर्नुभयो। यहाँ भनिएको छ, उहाँले राज्यको प्रचार गर्दै घुम्नुभयो। यो कामलाई उहाँले ठूलो प्राथमिकता दिनुभयो। पहिले संसारमा आएपछि उहाँले आफैले प्रचार गर्नुभयो र यो काम गर्न आफ्ना चेलाहरूलाई यसो भनेर आज्ञा दिनुभयो। सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर, विश्वास गर्नेले उद्धार पाउनेछ। सारा सृष्टि भन्नाले सम्पूर्ण विश्वलाई बुझाउँछ। यसो कुनै देश जात र धर्मका मानिसहरूको लागि मात्रै आउनु भएको थिएन, तर विश्वमा भएका सम्पूर्ण मानव जातिको लागि आउनु भएको थियो। यसकारण यसोले भन्नुभयो, संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर। सुसमाचार प्रचार गर्ने काम पहिले वा आफैले गर्नुभयो, त्यसपछि चेलालाई यो काम गर्ने आज्ञा दिनुभयो। अहिले पनि यो काम बढिरहेको छ। यो काममा तपाईँ पनि सहभागी हुन सक्नुहुन्छ। चौथो, निको पार्ने काम। यसले मानिसहरूलाई सुसमाचार प्रचार मात्र गर्नु भएन, तर मानिसहरूका रोगहरू निको पार्ने काम पनि गर्नुभयो। यहाँ यसरी लेखिएको छ, मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक दुर्बलताहरू निको पार्दै घुम्नुभयो। येशूले जुन काम गर्नुभयो त्यो कसैले गर्न सकेको थिएन। यहाँ येशूको कामको बारेमा यसरी लेखिएको छ, उहाँको कृति सिरियाभरि फैलियो र बिरामीहरू अर्थात् विभिन्न प्रकारका रोग र पीडाले सताइएका, भूत लागेका, पक्षघात भएकाहरू सबैलाई मानिसहरूले उहाँ कहाँ ल्याए। उहाँले तिनीहरूलाई निको पार्नुभयो। यस्तो काम गर्ने अधिकार र शक्ति आफ्ना चेलाहरूलाई पनि दिनुभयो। यस्ता कामहरू अहिले पनि भइरहेका छन्। यी आश्चर्य कामहरूको उद्देश्य मानिसहरूमा चमत्कार देखाउनको लागि थिएन र छैन पनि, तर मानिसहरूको जीवन बचाउनको लागि थियो ताकि उनीहरू परमेश्वरको राज्यमा प्रवेश गरून्। परमेश्वरको राज्यको प्रचार सम्बन्धमा येशूले गर्नुभएको कामबाट अहिले हामीले मुख्य चारवटा कुरा सिकेका छौँ। पहिलो, मानिसहरूलाई बोलाउने काम। दोस्रो, सिकाउने काम। तेस्रो, परमेश्वरको राज्यको प्रचार गर्ने काम। र चौथो, निको पार्ने काम। प्रिय श्रोता, अहिले तपाईँ आशाको सन्देश रेडियो कार्यक्रमको परमेश्वरको राज्य भन्ने विषयमा यो कार्यक्रम सुन्दै हुनुहुन्छ। यदि तपाईँ पहिलो पटक यसको बारेमा सुन्दै हुनुहुन्छ वा योभन्दा पहिला पनि सुनिसक्नु भएको छ तर अहिलेसम्म उहाँलाई ग्रहण गर्नुभएको छैन भने उहाँले तपाईँलाई प्रेम साथ बोलाउँदै हुनुहुन्छ र उहाँ तपाईँको हृदयमा आएर बस्न चाहनुहुन्छ। यदि तपाईँले उहाँलाई विश्वास साथ प्रभु र मुक्तिदाता भनी ग्रहण गर्नुभयो भने उहाँ तपाईँको हृदयमा आएर बस्नुहुनेछ र सधैँभरि रहनुहुनेछ। यो तपाईँले आफ्नो जीवनमा गर्ने एउटा ठूलो र महत्वपूर्ण निर्णय हुनेछ। यो निर्णयले तपाईँको जीवनलाई परिवर्तन गर्नेछ र तपाईँ परमेश्वरका छोरा वा छोरी हुनुहुनेछ। यदि तपाईँले यसोमाथि विश्वास गरेर सासो स्वतन्त्रताको अनुभव गरिसक्नु भएको छ भने आफ्नो विश्वासमा स्थिर रहनुहोस् र यही विश्वासको बारेमा अरूलाई पनि बताउनुहोस्। यदि तपाईँ बिरामी हुनुहुन्छ वा अन्य कुनै समस्याले पीड़ित हुनुहुन्छ वा अन्य कुनै बन्धनमा बाँधिनु भएको छ र त्यसबाट स्वतन्त्र भई परिवर्तित जीवन बिताउन चाहनुहुन्छ भने अहिले म तपाईँको लागि यो प्रार्थना गर्दछु। हे परमेश्वर पिता, अहिले यो कार्यक्रम सुनिरहनुभएका समस्त श्रोताहरूको लागि म यो प्रार्थना गर्दछु कि यदि कोही बिरामी छन् वा अन्य कुनै कुराले पीड़ित छन् र कुनै बन्धनमा बाँधिएका छन् भने तपाईँको शक्तिशाली हातले उनीहरूलाई अहिले नै छुनुहोस् र स्वतन्त्र पार्नुहोस्। यदि श्रोताहरू मध्ये कोही अहिले यसलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा ग्रहण गर्न चाहन्छन् भने तपाईँले उनीहरूलाई सहायता गर्नुहोस् र उनीहरूको जीवन परिवर्तन भएर तपाईँको राज्यमा प्रवेश गरून्। यीशुको नाममा म यो प्रार्थना गर्दछु, आमेन। परमेश्वरले तपाईँलाई धेरै आशिष दिउन्।
0: श्रोता मित्र, अहिले तपाईँले भर्खरै सुन्नुभयो डाक्टर सिमन पाण्डेज्यूले दिनुभएको बाइबल सन्देश।

0: दिदी जयमसी, यो चिसोमा घाममा बसेर यस्तो घोरिएर कुन किताब पढ्नु भएको?
1: ए भाइ पो, जयमसी, मैले दैनिक उपासना आजको वचन पुस्तिका पढेको। सधैँ बिहान उठ्ने बित्तिकै पढ्थे, आज अलिक फुर्सद नमिलेर अहिले पढ्दैछु। मलाई एक दिन पनि यो किताब नछुटाइकन पढ्न मनपर्छ।
0: ए हो र दिदी, अस्ति मण्डलीमा पास्टर बुवाले नयाँ अङ्क आजको वचन आएको छ भन्दै हुनुहुन्थ्यो, तर मैले भने अहिलेसम्म पढेको छैन।
1: ए सुरुमा मलाई पनि पढ्न एकदम अल्छी लागेर आउँथ्यो, तर अहिले यो किताब पढ्न थालेपछि यति रमाइलो र आश्वासित महसुस गरेको छु कि यो त मेरो दैनिक आत्मिक खुराक नै बनिसक्यो। मेरो दिनदिनको जीवनमा मेरो परिस्थितिसँग मिल्ने वचन अनि कसरी प्रभुसँगको सम्बन्धमा अगाडि बढ्ने भन्ने कुरा एकदम सरल भाषामा छोटकरीमा यहाँ पाउन सकिन्छ नि।
0: हो र दिदी, कुरा सुनेर त मलाई किताब पढ्न एकदमै हतार भयो। अनि यो किताब कसले प्रकाशन गरेको रहेछ? अनि यति टाढा हाम्रो गाउँ गाउँको मण्डलीमा पनि आउने रहेछ, तर पनि म भने फेसबुक मात्र चलाएर र अन्य नचाहिने कुरामा समय बर्बाद गरेर यस्तो राम्रो पुस्तक नपढी बसिरहेको रहेछु।
1: यो दैनिक उपासना पुस्तिका आशाको सन्देश नेपाल नामक संस्थाले अर्धवार्षिक रूपमा विगत 7-8 वर्षदेखि प्रकाशन गर्दै आएको हो। अनि भाइ, यो किताब हजुरले फेसबुकबाट, व्हाट्सएप, युट्युब, टिकटक लगायत विभिन्न सामाजिक सञ्जाल मार्फत पनि पढ्न र सुन्न सक्नुहुन्छ है।
0: हो र, कस्तो राम्रो, सबै तहका विश्वासीहरूको लागि मिलाएर तयार पारिएको रहेछ नि है।
1: हो नि, सबै तहका विश्वासी अनि भर्खर विश्वास गर्दै गरेका र अझै परमेश्वरलाई नजिकबाट चिन्न चाहनेहरूलाई त एकदम उपयोगी छ नि। अनि यति मात्र हो र, आजको वचनको अडियो क्लिप र अन्य सामग्री त अहिले नेपालभरिको करिब 19-20 एफएम स्टेशनहरूबाट पनि प्रसारण भइरहेको रहेछ नि। सायद तपाईँको ठाउँमा पनि प्रसारण भइरहेको छ कि बुझ्नुहोस् है।
0: हजुरले त आज कस्तो उपयोगी कुरा सुनाउनु भयो दिदी। अस्ति मण्डलीमा पास्टर बुवाले बाइबल पछिको सर्वाधिक रूपमा पढिने दैनिक उपासना पुस्तिका आजको वचन भन्दै अगाडिबाट भन्नु त भएको थियो, तर मैले त्यति वास्ता गरिन। अब म मेरो परिवार र साथीहरूलाई पनि यो किताबको बारेमा बताउँछु र सबैलाई यो पुस्तक पढ्ने सल्लाह पनि दिन्छु।
1: हो नि, आफूलाई थाहा भएको कुरा बताउनु पर्छ, यसले हामीलाई आर्थिक रूपमा बोलियो बनाउन अझ धेरै मद्दत पुर्याउँछ।
0: हस् दिदी, हजुरलाई धेरै धन्यवाद। म त अब यतैबाट यस्तो महत्वपूर्ण पुस्तक लिन जान्छु। ल दिदी, म गएँ है। जय मसी। ए साँची, मलाई सम्पर्क ठेगाना पनि दिनुहोस् न।
1: सम्पर्क ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर। फोन नम्बर 01-5591-8-65, 55-90-147। मोबाइल नम्बर 98-082-048-70, 98-63-52-35-96। इमेल एड्रेस moh.radioministry@gmail.com, www.mohnepal.org, फेसबुक मेसेज अफ होप नेपाल, युट्युब मेसेज अफ होप नेपाल र एमओएस नेपाल, टिकटक एमओएस नेपाल 2006।

0: दाई ए दाई पख्नुहोस् त पख्नुहोस् के गर्नु भएको
1: देख्नु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन बोर्ड टाइम चेक यति बेला रातिको 9 बज्यो

0: गुड न्यूज एफएम 105.1
1: अपकमिङ नेक्स्ट वॉइस अफ मारियर्स.
2: Hi, I'm Todd Nettleton, and this is the Voice of the Martyrs Radio. Tribal Christians in Western India face fierce opposition from Hindu extremists. Recently, two believing families gathered to pray together in Tanmay's house. As they prayed, attackers set Tanmay's house and store on fire. The flames destroyed everything he owned. Yet, Tanmay refused to give up. He desires his home to be a place of fellowship for believers. The Global Church has joined forces to help Tanmay rebuild what he lost in the fire. His story embodies the boldness and faithfulness of those who choose to follow Christ in dangerous areas. Praise God for Tanmay's unrelenting faith and pray for courage for his family to continue following Jesus.
3: I will not let my brothers and sisters suffer in silence, nor will I let them serve alone. To join me in prayer for persecuted Christians, go to vomradio.net.
4: अब प्रस्तुत छ कार्यक्रम अन्तरबिन्ती.
5: जयमसी नमस्कार, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरी बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा. कार्यक्रम अन्तरबिन्ती लिएर म ज्ञानो उपस्थित भइसकेकी छु र अन्तरबिन्तीमा चाहिँ हामी प्रार्थनासँग सम्बन्धित कुराकानी गर्ने गर्दछौ. एकअर्काको निम्ति प्रार्थना, आफ्नो निम्ति प्रार्थना कति धेरै महत्वपूर्ण कुरा छ भनेर चाहिँ परमेश्वरको वचनमा थुप्रै ठाउँमा उल्लेख गर्नुभएको छ अनि विभिन्न किसिमको प्रार्थनाको विषयमा त्यहाँनिर लेखिएको छ. हामीले गर्ने निरन्तर नियमित गर्ने प्रार्थनाको विषयमा, उपवाससँग सम्बन्धित प्रार्थनाको विषयमा, विभिन्न समयहरूमा बस्ने प्रार्थनाको विषयमा थुप्रो व्यक्तिहरूले चाहिँ त्यहाँ उपवास बस्नुभएका कुराहरू, प्रार्थना गर्नुभएका कुराहरू र हामी हेर्छौँ भने चाहिँ परमेश्वरको वचनमा पनि एकदमै उत्साहपूर्ण तरिकाले प्रार्थनासँग सम्बन्धित कुराहरू उहाँले गर्नुभएको छ अनि प्रार्थना र अन्तर्विन्ती किन र कसरी गर्नुपर्छ भन्ने विषयमा पनि परमेश्वरको वचनमा थुप्रै थुप्रै ठाउँमा लेखेको हामी देख्दछौ. त्यो कारणले गर्दा आज हामी यो समय चाहिँ प्रार्थना के हो त भन्ने विषयमा थोरै कुराकानी गर्नेछौ. प्रार्थना के हो भन्ने विषयमा सबभन्दा राम्रो परिभाषा अथवा बाइबलका विभिन्न खण्डहरूले नै दिन्छन् होइन. यसको परिभाषा चाहिँ यीशु ख्रीष्टले मत्तीको पुस्तकमा सिकाउनु भएको खण्ड विश्लेषण गर्दा चाहिँ प्रार्थनासित तीन कुराहरू पर्दछन्, जस्तै सम्बन्ध, प्रवेश र सम्बोधन. मत्तीको पुस्तक 6:9-13 तपाईँहरूले यो कुरालाई पाउन सक्नुहुनेछ. वास्तवमा प्रार्थना को सर्वश्रेष्ठ नमुना अथवा अर्थ यस खण्डले चाहिँ प्रकट गरेको छ. परमेश्वरलाई व्यक्तिगत रूपमा चिनेर स्वीकार गरेका व्यक्तिहरू उहाँका सन्तानहरू हुन्. यस्तो सम्बन्ध बिना अथवा बाबु र छोराछोरीको नाता बिना प्रार्थना सम्भव छैन. प्रार्थना चाहिँ परमेश्वरसँग जब हामीले परमेश्वरलाई चिनेर आफ्नो हृदयमा ग्रहण गर्छौं अनि हामीले उहाँसँग कुराकानी गर्ने कुरालाई नै हामी प्रार्थना भन्दछौं. यीशु ख्रीष्टलाई विश्वास नगरेका कुनै पनि व्यक्तिको प्रार्थना परमेश्वरको सिंहासनसम्म पुग्न सक्दैन पनि भनिन्छ होइन. मानिसको परम्परा अनुसार शिक्षा दिएर रटेको प्रार्थना वास्तवमा यथार्थ प्रार्थना होइन. त्यो कारणले गर्दा चाहिँ परमेश्वरले चुन्नुभएका व्यक्तिहरू, परमेश्वरले बनाउनु भएका व्यक्तिहरू जसले चाहिँ परमेश्वरलाई चिनेर उहाँको नाउँमा प्रार्थना गर्छन्, घुँडा टेक्छन् भने चाहिँ त्यो प्रार्थना चाहिँ वास्तविक प्रार्थना हो भनेर चाहिँ हामीलाई परमेश्वरको वचनले चाहिँ सिकाउनु भएको छ. अनि साँचो प्रार्थना सम्बन्धबाट सुरु हुन्छ. कुनै पनि कुराको विषयमा प्रार्थना गर्न सक्छौ होइन. जस्तो बिरामी हुँदा, स्वास्थ्य हुँदा, घटिकमी अभाव हुँदा, प्रशस्तता हुँदा, अथवा जुनसुकै समयमा पनि हामी प्रार्थना गर्न सक्छौँ र जुनसुकै विषयमा पनि हामी प्रार्थना गर्न सक्छौँ. तर त्यसको लागि चाहिँ हाम्रो सम्बन्ध हुनुपर्दछ. त्यो पनि परमेश्वरसँग कोसँग माग्ने त को हो त स्रोत भन्ने कुरा थाहा पाउनुपर्छ. त्यो कारणले गर्दा प्रार्थना गर्नु अघि अथवा कुनै विषयका निम्ति निवेदन गर्नु अघि चाहिँ परमेश्वरमाथि विश्वास गर्नु चाहिँ एकदमै असल कुरा हो अथवा आवश्यक कुरा हो. योहन्नाको 12 पनि यो कुरालाई भनिएको छ, सम्बन्ध बिना परमेश्वरको उपस्थितिमा प्रवेश गर्न सकिँदैन. त्यो कारणले गर्दा परमेश्वरसँग सम्बन्ध पश्चात नै हामी प्रार्थना गर्न सक्छौँ. तपाईँ कुनै पनि कलेजमा अथवा कुनै पनि स्कूलमा भर्ना गर्नको निम्ति, त्यो स्कूलमा पढ्नको निम्ति, त्यो स्कूलको लागि चाहिँ भर्ना भएको हुनुपर्छ अथवा त्यो स्कूलमा पढ्नको लागि, जानको लागि, त्यहाँको हो भन्नको लागि चाहिँ तपाईँले त्यहाँ चाहिँ भर्ना गर्नुपर्छ अथवा नाम लेखाउनुपर्छ, तपाईँको परिचय दिनुपर्छ, को हुनुहुन्छ भन्ने कुरा थाहा पाउनुपर्छ भनेको चाहिँ प्रार्थना गर्नको निम्ति पनि तपाईँ कोसँग प्रार्थना गर्दै हुनुहुन्छ भन्ने कुरा चाहिँ परमेश्वरसँग तपाईँको सम्बन्ध के हो भन्ने कुरा चाहिँ तपाईँले थाहा पाउनुपर्छ भनेर चाहिँ म यो समय चाहिँ तपाईँहरूलाई उत्साह दिन चाहन्छु। अनि तपाईँहरूले कसरी प्रार्थना गरिरहनु भएको छ विचार गर्नुहोस्। तपाईँले परमेश्वरसँग सम्बन्ध आजसम्म जोडेर प्रार्थना गर्न सक्नु भएको छैन भने चाहिँ अबदेखि जोड्नुहोस् र परमेश्वरले प्रार्थना सुन्नुहुनेछ भन्ने उत्साह दिँदै तपाईँहरूबाट विदा हुन चाहन्छु। जय मसीह। नमस्कार।
0: गुड न्यूज एफएम 105.1
6: सूचना। यस गुड न्यूज एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्यूज एफएम प्राली अनामनगर काठमाडौँ फोन नम्बर 01-4770-754 01-4770-754 र 01-5913-755 01-5913-755। इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गर गहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
7: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54 01-5208-54 र 98-5-11-25-6-38 98-5-11-25-6-38।
8: सुन्नु न बजे कोटा,
9: सामान नभेटेर बेपत्ता।
8: होइन सामान चाहिँ के चारो ल्याएको?
9: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
8: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छँदै छ नि।
9: कहाँ छ यो?
8: कलङ्की खर्का गाउँ एलआरआ स्कुलको नजिकै।
6: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरैची आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
10: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
6: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 98-5-10-74-2-36 98-5-10-74-2-36
10: र फोन नम्बर 01-5-13-010 छ 01-5-13-010 छ।
6: ग्रेस इलेक्ट्रो वर्ल्ड, कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
9: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ ह्याक्कै पारेर।
11: नमस्ते डाक्टर साहब।
12: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
11: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
12: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
11: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
12: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
11: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
12: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
11: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
12: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
13: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: प्रार्थनाको लागि जिब्रो भन्दा हृदयको बेसी खाँचो पर्दछ। आदम क्लार्क ईश्वरशास्त्री साथै बाइबलीय विद्वान।
1: यसुले भन्नुभयो, जीवनको रोटी म नै हुँ।

जय मसी म गायिका मेरिना तामाङ अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट म त सुन्दैछु हजुरहरू पनि सुन्नुहोस् है।

0: तलाई मैले पृथ्वीको अन्तदेखि समातेर ल्याए र पृथ्वीको पल्लो छेउदेखि तलाई बोलाए। मैले भने, त मेरो दास होस्, मैले तलाई छानेको छु र तलाई इन्कार गरेको छैन। यसैले नडरा, किनकि म तसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ। म तलाई बलियो पार्नेछु, म तलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तलाई सम्हाल्नेछु। तँदेखि रिसाउनेहरू सबै निश्चय नै लज्जित हुनेछन् र शर्ममा पर्नेछन्। तेरो विरोध गर्नेहरू केही न केहीका हुनेछन् र नष्ट हुनेछन्। तेरो शत्रुहरूलाई तैले खोजे पनि उनीहरूलाई भेट्टाउने छैनस्। तेरो विरोधमा युद्ध गर्नेहरू पनि बिल्कुल निरर्थक हुनेछन् र नष्ट हुनेछन्। किनकि म परम प्रभु तेरा परमेश्वर हुँ, म तेरो दाहिने हात समात्छु र तँलाई यसो भन्छु, नडरा, म तँलाई सहायता गर्नेछु। यसैया 41:9-13।
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार रातिको ठिक 10 बजेको छ।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।